0: 2017 मा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। यसबारे चासो भने सन् 2013 चीनिया राष्ट्रपति शी जिनफिङले परियोजना घोषणा गरेदेखि नै थियो। शुरूआतमा यसलाई सिल्क रोड इकोनोमिक बेल्ट नाम दिएको थियो, त्यसपछि केही समय वान बेल्ट वान रोड र अन्तत बीआरआई नाम दियो। नेपाल चीन समझदारी पत्रमा उल्लेख भए अनुसार बीआरआईको मुख्य लक्ष्य नीतिगत समन्वय, पूर्वाधार संचाल विस्तार, निर्बाध व्यापार, वित्तीय समन्वय र जनस्तरको सम्बन्ध प्रवर्धनमा केन्द्रित छ। समझदारी पत्रमा हस्ताक्षर भएपछि काठमाडौँ र बेजिङले यसलाई अगाडि बढ़ाउन धेरै पटक पहल समेत गरेका छन्। तर दुवै पक्षको चासोका बावजूद सेमिनार, उच्च स्तरीय भेटघाट तथा भ्रमणमै महत्वाकांक्षी परियोजना सीमित रहेको छ। नौ वर्षमा नेपाल र चीनले बीआरआईको सैद्धान्तिक पक्ष, यस अन्तर्गत अघि बढ़ाइने आयोजना र यसको कार्यान्वयन तथा लगानीको ढाँचाबारे छलफल र वार्ता गरिरहेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई ढाँचा अन्तर्गत निर्माण गरिएको एकतर्फी चीनले घोषणा गरेको छ। तर पोखरा विमानस्थललाई बीआरआईको फ्रेमवर्कभित्र राख्ने चीनको एकतर्फी निर्णयको नेपालले विरोध गरेको थियो। केही समयपछि यो विमानस्थल आयोजना अरबौं रूपियाँको भ्रष्टाचार प्रकरणमा जोड़ियो। हस्ताक्षरको नौ वर्ष बहसमै सीमित बीआरआई शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ।
1: राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा लाखौं सेवाग्राही प्रभावित भएका छन्। सर्भर डाउन हुँदा यही वैशाख 21 राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट हुने काम अवरूद्ध छ। विभागका निर्देशक सानुबाबु अधिकारीले सर्भरमा समस्या आएको स्वीकार गरेका छन्। राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन, सेवाग्राही प्रभावित शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको हो।

राइट यो नयाँ वर्ष एलजीका घर आशी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

नयाँ वर्षको अवसरमा सेनसेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कांग्रेस सभापति गगन कुमार थापाले केन्द्रीय कार्य समिति सदस्यमा 19 जना मनोनयन गरेको विषयमा पूर्ण बहादुर खड्का र शेखर कोइरालाले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्। आफूहरूसँगको परामर्श बिना गरिएको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठोस पुगेको उनीहरूले बताएका छन्। मंगलबार बिहान पूर्व कार्यभाग सभापति खड्का र नेता कोइरालाले आफ्नो पक्षका नेताहरूसँग छलफल गरेका थिए। केही व्यक्तिको मनोनयनले मात्रै कांग्रेसभित्रको संरचनागत विवाद समाधान नहुने निष्कर्ष उनीहरूले निकालेका छन्। मनोनयनमा परेका नेताहरूले भने यसलाई पार्टी एकताको दिशामा सकारात्मक कदम भनेका छन्।
2: उदयपुरको चौदण्डीगढ़ी नगरपालिकाले संघीय सरकारले ल्याएकै दिन सोमबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। स्थानीय सरकार संचालन ऐन 2074 व्यवस्था गरेको अथवा तोकिएको समयभन्दा डेढ़ महिना अघि नै चौदण्डीगढ़ीले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
1: निजी तथा सरकारी विद्यालयका सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको समन्वय कर्णाली प्रदेश प्रहरी अस्पताल तथा यातायात व्यवस्था कार्यालयको प्राविधिक सहयोगमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका साथ स्थित खुल्ला मंचमा विद्यालयका सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो।
2: चितवनमा भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या 41,000 भन्दा बढ़िरहेको छ। विघटित भूमि समस्या समाधान आयोग चितवनका अनुसार जिल्लाका 7 पालिकामा 24,762 अव्यवस्थित बसोबासीको संख्या सहित 41,282 भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या रहेको छ।
1: रेमिटेन्स आप्रभा वैशाखमा पनि उच्च वृद्धि हुने देखिएको छ। खाड़ी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिट्यान्स प्रभावित हुने अड्कलबाजी भइरहेका बेला वैशाखमा पनि चैतकै हाराहारीमा रेमिट्यान्स भित्रिने देखिएको हो। नेपालमा धेरै विदेशी मुद्रा ल्याउने केही रेमिट्यान्स कम्पनीहरूसँग गरेको कुराकानीमा वैशाखमा पनि कम्तीमा 2 खर्ब रूपियाँ भन्दा बढ़ी रेमिट्यान्स आउने अनुमान गरिएको छ। यद्यपि राष्ट्र बैंकले सोमबार चैतसम्म नेपाल भित्रिएको रेमिट्यान्सको तथ्याङ्क मात्र सार्वजनिक गरेको छ।
2: अब शेयर बजार शेयर अभौतिकीकरण कार्य संचालन निर्देशिका 2082 पारित नहुँदा करिब 36 कम्पनीका संस्थापक शेयर सूचीकृत हुन सकेका छैनन्। 2081 माघमा ओम मेगा श्री फार्मास्युटिकल्स लगायत कम्पनीले आईपीओ निष्कासन अनुमति पाएका थिए तर यी कम्पनीहरूको संस्थापक शेयर सूचीकृत हुन नसकेका हुन्।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को।

0: 3000 दिस होम सबरी रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम खुसीको कनेक्सन।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। पश्चिम एसियामा तनाव बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदैछन्।

0: आफ्नो दबाव सिर्जना गरेर इरानलाई आफ्नो शर्तहरू मान्न बाध्य बनाउन सकिने योजनाका साथ ट्रम्प बेजिङ ओर्लन लागेका हुन्। चीनिया राष्ट्रपति शी जिनपिङले बेजिङमा ट्रम्पको आतिथ्यता गर्दा यिनै विषयमा बहस हुने आकलन गरिएको छ। शिखर सम्मेलनमा आपसी हित र द्विपक्षीय सम्बन्ध सुधारको मुद्दा ओझेलमा नपरोस् भन्नेमा पनि दुवै देशका अधिकारी सचेत देखिन्छन्। व्हाइट हाउसकी सहायक प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प बुधबार बेजिङ पुग्नेछन्, बिहिबार शीसँग भेट्नेछन् र शुक्रबार अमेरिका फर्कनेछन्। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। त्यसबारे छलफलका लागि ट्रम्पसँगै एलन मस्क र टिम कुक सहित 16 ठूला कम्पनीका कार्यकारी संचालकहरू बेजिङ हुनेछन्।
1: अब खेल र खेलाड़ीका खबर। गोल सन्झाको साहस पछ्याउँदै स्कटल्याण्डले क्रिकेट विश्वकप लीग दुईमा मंगलबार नेपाललाई 2 रनले पराजित गरेको छ। स्कटल्याण्डले किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई हराएको पहिलो पटक हो।
0: अब विचार तथा दृष्टिकोण। इयान ब्रेमरले नागरिक दैनिकमा लेख्नुहुन्छ, सन्तुलनको सौन्दर्य शीर्षकमा उहाँले लेख्नुभएको छ, लोकतान्त्रिक शासनमा स्पष्ट रूपमा शक्ति पृथकीकरणको व्यवस्था हुन्छ, निर्वाचनबाट सरकारमा पुगेपछि पनि संविधान र कानूनको पालना गर्नैपर्छ, त्यहाँ पुगेर गरिने हरेक काम र कदमको मूल्याङ्कन हुन्छ, निजी जीवन बिताइरहेको व्यक्तिले मात्र सार्वजनिक मूल्याङ्कन र परीक्षाबाट गुज्रिनु पर्दैन।
1: प्रधानमन्त्री बालेनलाई सुकुम्बासीको पत्र शीर्षकमा राजेश विद्रोहीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। पुस्तौंदेखि बसोबास गरेको जमीन छ तर नागरिकता नहुँदा पूर्जा छैन, पुस्तौंदेखि बसोबास गरेको गाउँ ब्लक बहाल बिटोरी जस्ता जग्गा सरकारी भनिए पनि व्यक्तिहरू पुस्तौंदेखि बसोबास गर्दै आएका छन्, पटक पटक नापी भयो तर लाल पूर्जा दिइएन, इतिहासदेखि नै मध्यम कमजोर निमुखा दलित र सीमान्तकृत वर्ग दमन शोषण र उत्पीड़नको शिकार हुँदै आएको छ, त्यसैले गहिरो छानबिनपछि उचित व्यवस्थापन पुनर्स्थापना र लोकतान्त्रिक मानवीय प्रत्याभूति गराउन सक्नु नै आजको राज्यको प्रमुख दायित्व हो।
0: हौस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम बमका साथमा बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 30 गते बुधबार, मे 13 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ कृष्ण पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याको आधारमा बजेट दिइने, 15 दिन बिदा कटौती, तीर्थयात्री चढ़ेको बस दुर्घटनामा पर्दा अर्घाखाँचीमा 4 जनाको मृत्यु, 27 घाइते।
1: चीनसँगको पारस्परिक कानूनी सहायता 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब, बैंकको ब्याज दर भन्दा महँगी धेरै।
0: सुदूरपश्चिम मधेश र कर्णाली एसई नतिजामा कमजोर, वर्गीकरण गरिसकेका पालिकालाई एकपटक भू उपयोग परिवर्तनको सुविधा, स्थानीय तहको निर्वाचन ठहरै।
1: इरानले सैन्य उद्देश्यका लागि आफ्नो भूमिमा विमान नराखेको पाकिस्तानको दावी, अमेरिका इजरायलले फेरि आक्रमण गरे, युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरान को चेतावनी, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यूबासँग वार्ताको घोषणा।
0: र एनपीएल को पहिलो संस्करणमा अनियमितता भएको विषयमा क्यानमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन। आईसीसी विश्वकप लीग 2 नेपालको शीर्ष 4 सम्भावना कठिन, राष्ट्रिय महिला फुटबलमा कपिल वस्तुलाई हराउँदै संकटा सेमी फाइनलमा।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा अर्घाखाँचीमा भएको दुर्घटनाको प्रसंग।
1: अर्घाखाँचीको पारनी गाउँपालिकाको दुर्गा फाट कुरेलीमा भएको बस दुर्घटनामा 4 जनाको मृत्यु भएको छ, 27 जना घाइते भएका छन्। सन्धिखर्क घुम्ती तानसेन सड़क खण्ड अन्तर्गत पानिनी आठको कुरेले फाँट नजिक दुर्घटना हुँदा 2 जनाको घटनास्थलमा मृत्यु भएको थियो भने जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीका प्रमुख डीएसपी दीपस बहादुर जिस्टीका अनुसार 1 जनाको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जनाइएको छ। घटनामा मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 19 बस्ने 78 वर्षीय राममाया बस्नेत, 78 वर्षीय कै बिन्दु कुंवर पर्वत जिल्लाको मोदी गाउँपालिका 5 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिनुभएको छ। त्यस्तै घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अर्घाखाँची अस्पतालमा रहेका घाइतेहरूलाई पनि थप उपचारका लागि भैरवा मेडिकल पठाइएको छ। घटना अधिकांश मोदी गाउँपालिका पर्वतका बासिन्दा रहेको प्रहरीको भनाइ छ। सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध1 ख 504 नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सबैको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सीआईएनसँग बताउनुभयो।
3: घुम्ती पाल्पा सड़क खण्डमा सुपा देउरालीबाट पर्वत जिल्लातर्फ यो अर्घाखाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुपा देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदो रहेछ होइन, त्यसमा चाहिँ ध1 ख 504 नम्बरको बस अनियन्त्रित भइक सड़कबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ, जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेको छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यही हाम्रो जिल्ला अर्घाखाँची र केहीलाई चाहिँ रिफर गरेर फर्दर फरवर्ड गरिएको स्थिति छ।
0: सर्लाहीको चन्द्रनगर गाउँपालिकालाई दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने योजना सार्वजनिक गरेको छ। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको हिजो जारी गरिएको सूचना अनुसार समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागि छ। आफ्ना छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका राजकुमार महतोले सीआईएनसँग बताउनुभयो।
4: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौ होइन, र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजु गरेर भेरिफाई गरेर, किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजु गरेर त्यो दिन सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौं।
0: गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यसले दाइजो मुक्त समाज निर्माण गर्नको लागि केही न केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तराईका जिल्लाहरूमा अझै पनि बाल विवाह र दाइजो प्रथा उन्मूलन हुन नसकेको भन्दै विभिन्न समयमा सचेतनामूलक अभियान सञ्चालन हुँदै आए पनि अझै अन्त्य हुन सकिसकेको छैन।
1: मुद्रास्फीति भन्दा निक्षेपको ब्याजदर सस्तो भएपछि बचतकर्ता सीधै मारमा परेका छन्। यसले गर्दा बचतकर्ताले समय अगावै मुद्दती निक्षेपबाट बचत र चालू खातामा रकम सार्ने क्रम बढ़ेको छ। 2082 चैत मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारतीय औषध ब्याजदर 3.40% पुगेको छ भने मुद्रास्फीति 4.47% रहेको छ। मुद्रास्फीति भन्दा कम ब्याज दरमा बैंकमा पैसा राख्नु भनेको निक्षेपकर्ताले घाटा बेहोर्नु हो। विज्ञहरूले निक्षेपको ब्याज दर बढ़ाउने उपाय खोज्नुपर्नेमा जोड़ दिइरहेका छन्। तर बैंकिङ प्रणालीमा अधिक तरलताका कारण ब्याज दर बढ़नुको साटो झन घट्दै गइरहेको छ। पूर्व गवर्नर दिपेन्द्र कुमार छेत्रीले ब्याज दर कम हुँदा अहिले मुद्दती निक्षेपको हिस्सा पनि घट्दै गइरहेको बताउनुभयो। यस्तो अवस्थामा डिससेभिनको चरित्र देखा पर्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त समेत गर्नुभएको छ। लगानी गर्न सुरक्षित वातावरण नभएका कारण निजी क्षेत्रले हिम्मत नगर्दा सबैतिर समस्या सृजना भएको समेत बताउनुभयो। अहिले बचतकर्ता निरह भएको उहाँको टिप्पणी छ। छेत्री भन्नुहुन्छ, घरमा पैसा राख्यो भने चोरेर लान्छन् कि भन्ने डर हुन्छ, तर बैंकमा राखेपछि दुई चार पैसा उनीहरूको खाए खाउन् भन्ने हुन्छ। विस्तारै शुल्क तिरेर राख्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो। घट्दो ब्याज दर बढ़ाउनका लागि सरकारले साना व्यवसायीहरूको मनोबल बढ़ाउनुपर्ने समेत उहाँले बताउनु भएको छ।
0: नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा आलोचना गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकको शुरूमै कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाउनुभयो। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिज हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन, उहाँले भन्नुभयो। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसदबाट बाहिरिनु भएको थियो। थापाले यस विषयमा सरकारको जवाब समेत माग गर्नुभएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बाहिर निस्किएकोमा आपत्ति जनाउनुभयो। आङदेम्बेले प्रधानमन्त्री अस्वस्थ भएर बाहिरिएको भए परीक्षण गर्न जरूरी रहेको पनि उल्लेख गर्नुभयो। अरू राजनैतिक दलका नेता र सांसदहरूले पनि त्यस विषयमा धारणा राखेका थिए।
1: सरकारले भू उपयोग ऐन संशोधन गरेसँगै वर्गीकरण गरिसकेका पालिकाले एकपटक भू उपयोग परिवर्तन गर्न पाउने भएका छन्। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत सरकारले भू उपयोग ऐन 2076 दफा 4 उपदफा 2 क थपसँगै भू उपयोग परिवर्तन गर्न पाउने भएको हो। ऐनको दफा 8 भू उपयोग परिवर्तन गर्न नहुने उल्लेख छ। दफा 8 उपदफा 1 एउटा प्रयोजनका लागि वर्गीकृत जग्गा अर्को प्रयोजनमा प्रयोग गर्ने गरी भू उपयोग परिवर्तन गर्न नपाइने पनि बताइएको छ। दफा 8 उपदफा 2 उपदफा 1 जेसुकै भएको लेखिएको भए पनि कुनै व्यक्तिले निजको हक भोकमा रहेको जग्गा निर्धारित प्रयोजनमा भन्दा फरक प्रयोजनमा प्रयोग गर्नुपर्ने भए त्यसको आधार र कारण खुलाई सम्बन्धित स्थानीय भू उपयोग परिषदमा निवेदन दिनुपर्ने पनि उल्लेख गरिएको छ। लगतै सरकारले ऐन संशोधन गरी उपदफा दुईमा दुई क थपिएको छ। थपिएको उपदफा दुईको कमा उपदफा दुई बमोजिम प्राप्त निवेदन मनासिबदेखि एकपटकका लागि स्थानीय भू उपयोग परिषदले भू उपयोग परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाड़ीहरूलाई समस्या।
5: सोचेको थिएन अब फर्स्ट नै हान्छु भनेर, अब त्यही अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो नाउँ चाहिँ म भेट लिएछु, टाइम पनि इम्प्रुभ गर्छु।
1: चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि साढे छ वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाट गायब लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा कमजोर शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। आर्थिक सूचाङ्कमा पछाडि परेका प्रदेशहरू सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा पनि कमजोर देखिएका छन्। यसपालि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गत वर्ष मधेस सबैभन्दा कमजोर थियो। कक्षा 10 र 11 12 नतिजा कर्णाली मधेस र सुदूरपश्चिम राष्ट्रिय औसत भन्दा पछाडि पर्दै आएका छन्। देशभरबाट यसपटक 66% विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट 51% मात्रै उत्तीर्ण भयो भने मधेसबाट 58% र कर्णालीमा 59% विद्यार्थीहरू कक्षा 11 भर्नाका लागि योग्य भएका छन्। लुम्बिनीमा पनि नतिजामा राष्ट्रिय औसत भन्दा पछाडि देखिएको छ। त्यस्तै चौरी चरणको राजस्व 750 ग्राम घिउ शीर्षकमा केदार शिवाकोटली दोलखाबाट खबर लेख्नु भएको छ। दोलखाको सीमावर्ती गाउँ लप्चीबाट चीनका खर्कहरूमा करिब 400 याक चौरी र 40-50 घोड़ा चरणका लागि लगिने गरिएको छ। त्यस्तै रेमिटान्स आप्रवाह वैशाखमा पनि उच्च, चैतकै हाराहारी भित्रिने शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ भने रेमिटान्स आप्रवासन वैशाखमा पनि उच्च वृद्धि हुने देखिएको छ। खाड़ी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिटान्स प्रभावित हुने आकलनका बीचमा वैशाखमा पनि चैतका हाराहारीमा रेमिटान्स भित्रिएको छ। यद्यपि राष्ट्र बैंकले सोमबार चैतसम्म नेपाल भित्रैको रेमिटान्सको तथ्याङ्क मात्रै सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार गत चैतमा मात्रै करिब 2.9 खर्ब रूपियाँ रेमिटान्स मुलुक भित्रिएको हो।
0: भित्रीपन्नामा स्थानीय तह उपनिर्वाचन टर्दै शीर्षकमा राजेश मिश्रले लेख्नुभएको खबर छ। एक वर्षभन्दा बढ़ी पदावधि बाँकी रहे मात्र उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। 31 वैशाखपछि रिक्त पदमा उपनिर्वाचन गर्न नमिल्ने भएको छ। मनोनयनले मत्थर भएन कांग्रेसको विवाद शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नुभएको अर्को खबर पनि छापिएको छ। परामर्श बिनै सभापतिले केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै पूर्ण बहादुर खड्का र शेखर कोइरालाको असन्तुष्टि छ। देउबा पक्षले कोशी प्रदेश स्तरीय भेला गरेको छ। बागमतीमा पनि भेलाको तयारी भइरहेको छ। देउबा पक्षीय नेता मीनबहादुर विश्वकर्माले व्यक्ति व्यक्तिलाई मनोनयन गर्नुभन्दा नेतृत्वसँग समन्वय गरेर समग्र पार्टी एकताको प्रयास गर्नु राम्रो हुन्छ भनेर टिप्पणी गर्नुभएको छ। प्रदीप अधिकारी विरूद्ध अख्तियार प्रमुखमाथि धम्कीको पनि मुद्दा शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहित उच्च पदस्थ अधिकारीलाई धम्क्याएको प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा महाकाली सिंचाई आयोजनाको जग्गा अधिग्रहण आधा घट्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। राष्ट्रिय गौरवको महाकाली सिंचाई आयोजना निर्माणका लागि अधिग्रहण गर्ने भनिएको कुल जग्गा मध्ये आधा आवश्यक नपर्ने भएको छ। आयोजनाको नयाँ संशोधित गुरू योजना अनुसार कुल 600 देखि 650 हेक्टर जमीन अधिग्रहण गरे पुग्ने भएको हो। स्मार्ट लाइसेन्स 12.5 लाख छापिए असारसम्ममा 17 लाख पुग्ने शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब भएको बारेमा अजबी पौडेलले लेख्नु भएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि मेडिकल जाँचका नाममा भइरहेको ठगी रोक्न तयार पारिएको प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय रूपमा गायब भएको हो। व्यवसायीहरूको सिन्डिकेट र अनियमितताको फेहरिस्त समेटिएको फाइल मन्त्रालयबाटै हराउनुलाई कर्मचारी र मेडिकल माफिया बीचको मिलिमतको रूपमा पनि कतिपयले शंका गर्न थालेका छन्। नयाँ पत्रिका दैनिकमा सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याका आधारमा बजेट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयको स्रोत साधन आवश्यकता विद्यार्थी संख्या हेरफेर बजेट वितरण गर्ने भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षमा शिक्षामा गरिने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै बजेट वितरणको योजना सुनाउनुभयो। शिक्षा र उच्च शिक्षा सहित 4 वटा ऐन जारी गर्ने तयारी छ। शिक्षकलाई राजनीतिबाट मुक्त गरिने शीर्षकमा अर्को खबर पनि छापिएको छ। चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै गरेको बारेमा नवराज मैनाली लेख्नुहुन्छ। हस्ताक्षर भएको 6.5 वर्षपछि चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयनतर्फ गएको हो। सरकारले आन्तरिक प्रक्रिया पूरा गरी बिहिबारदेखि सन्धि औपचारिक रूपमा लागू गर्ने तयारी गरेको छ। फौजदारी कार्यवाहीको कागजात तामेल गर्ने, व्यक्तिहरूको बयान तथा बकपत्र गराउने, प्रमाणको कागजात प्रमाण तथा अभिलेख उपलब्ध गराउने, व्यक्ति रहेको स्थान पत्ता लगाउने, शनाखत गर्ने, निरीक्षण वा परीक्षण गर्नेदेखि अनुसन्धानका लागि व्यक्तिलाई हिरासतमा राख्नेसम्मका प्रावधान सन्धिमा समावेश गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमा पर्यटनमा जोडियो महशिकार शीर्षकमा नवीन राज कुइकेलले लेख्नु भएको यो खबर छापिएको छ। लमजुङबाट लेखिएको खबर हो। कहाली लाग्दो भीर, माथि हेर्दा टोपी खस्ने छाङ्गा छुर ठाडो भीर अनि भीरका कापमा लहरै रहेका भीर मौरीका गोला। लमजुङको मर्स्याङदी गाउँपालिका 4 मिप्रा गाउँको छिप्ली भीरको पहरा लगायत जिल्लाका विभिन्न स्थानमा भीर बौरीको गोलाबाट मह काट्न स्थानीय मह शिकारीको होडबाजी नै चल्ने गर्छ। कहाली लाग्दो भीरमा डोरीको सहारामा झुण्डिएर गरिने यस्तो मह शिकारको दृश्य देख्ने जो कोहीले साँच्चीकै चाकका साथ हेर्ने गरेका छन्। महशिकार गर्नुपूर्व भीरमौरी रहेको पहराको सिरानमा वन देवताको पूजा गर्ने परम्परा पनि छ। विश्वमा नै विरलै हुने यस प्रकारको मह शिकार लमजुङको भीर पहरामा देख्न सकिन्छ। विद्यालयमा 15 दिन विदा कटौती शीर्षकमा अर्को खबर छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे विदाको समय 15 दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा 45 दिन दिइँदै आएको यस्तो विदा यस शैक्षिक सत्रका लागि भने 30 दिनको मात्रै हुनेछ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा अर्थात शनिबार र आइतबार दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गर्नुपरेको बताएको छ। नागरिक दैनिकमा उल्झनमै भारत भारत संघको सुपुरदगी सन्धि शीर्षकमा टपिन्द्र कार्कीले लेख्नु भएको खबर छापिएको छ भने राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन भएको छ। सेवाग्राही प्रभावित भएको बारेमा टपिन्द्र कार्कीले लेख्नु भएको छ। द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानले आफ्नो भूमिमा इरानले कुनै सैन्य उद्देश्यका लागि विमान नराखेको बताएको छ। इरानी विमान पाकिस्तान एयरपोर्टमा रहेको समाचार बाहिरिएपछि पाकिस्तानले खण्डन गरेको हो। इरान र अमेरिकी विमान युद्ध विरामपछि र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीलाई ओसार पसार गर्न पाकिस्तान पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्नो देशमा फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नभएको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्धविरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिका समितिका प्रवक्ताले उक्त टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासँग वार्ताको घोषणा गर्नुभएको छ। अमेरिकी इन्धन नाकाबन्दीले क्युबाले संकटको सामना गरिरहेको समेत उल्लेख गरिएको छ। क्यारेबियाली क्षेत्र र ल्याटिन अमेरिकामा वाशिङटनको प्रबुद्ध बढ़ाउने अभियान अन्तर्गत राष्ट्रपति ट्रम्पले क्युबाली सरकारलाई अपदस्थ गर्न खोजेको पनि अटकलबाजी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ।
0: साझा खबरमा अब खेल खबर। पहिलो संस्करणको नेपाल प्रिमियर लीग 2081 एनपीएलमा अनियमितता भएको विषयमा नेपाल क्रिकेट संघ क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपलाई युवा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ। अनुसन्धानका क्रममा क्यानले असहयोग गरे कार्यवाही प्रक्रिया अघि बढ़ाइने मन्त्रालयले भनेको छ। पहिलो संस्करणको एनपीएलमा अनियमितता भएको विषयमा क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न निर्देशन दिएको हो। असहयोग गरे कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उल्लेख छ। खेलकुद मन्त्रालयका उपसचिव जगदीश पोखरेलले मन्त्रीको निर्देशन अनुसार नै प्रक्रिया अगाडि बढ़ेको बताउनुभयो। नेपाल आईसीसी क्रिकेट विश्वकप लीग 2 को सीरिजमा स्कटल्याण्डसँग डकोर्थ लेविस नियम अनुसार 2 रनले पराजित भएको छ। त्रिवी क्रिकेट मैदानमा हिजो पहिले ब्याटिङ गरी स्कटल्याण्डले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। प्रत्युत्तरमा नेपालको ब्याटिङमा वर्षाले प्रभावित गरेको थियो। फिल्ड अम्पायर बुद्धि प्रधान र फैसल अफ्रिदीले डकोर्थ लेविस अनुसार 39 ओभरमा 221 रनको नयाँ लक्ष्य नेपाललाई दिनुभएको थियो। नेपालले 221 रनको लक्ष्य पछ्याउँदा उपकप्तान दिपेन्द्र सिंह ऐरी र गुलशन झाले जीतको भरपूर प्रयास पनि गर्नुभएको थियो। पहिले ब्याटिङ गरेको स्कटल्याण्ड विरूद्ध नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक 4 विकेट लिनुभएको थियो। संकटा क्लबले बुटवलमा चलिरहेको दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमी फाइनल स्थान पक्का गरेको छ। संकटाले हिजो कपिलवस्तु 11-1 को फराकिलो गोल अन्तरले जीत निकाली अन्तिम 4 को स्थान पक्का गरेको हो। र फिफाले विश्वकप फुटबल प्रतियोगिताको अर्को संस्करण भव्य हुने जनाएको छ। सन् 2030 को विश्वकप 3 महादेशमा 6 वटा राष्ट्रले आयोजना गर्दैछन्। December 11, 2024 फिफाले 2030 को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने घोषणा गरेको थियो।
1: स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाड़ीहरूलाई समस्या रिपोर्ट लगायतका खेल क्षेत्रको विकासका लागि संरचना सुधारको आवश्यकता रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब खेल क्षेत्रमा सुधारको कुरा। पछिल्ला वर्षहरूमा देशका विभिन्न स्थानमा खेलकुद गतिविधिहरू बढ़िरहेका छन्। खेलसँग सरोकार राख्ने राष्ट्रिय अभियानले केही सुधार र सजिलो बनाए पनि स्थानीय वा क्षेत्रीय स्तरमा संरचना र प्रणाली नबन्दा खेलाड़ीलाई समस्या छ, तर पनि उनीहरूले सफलता पाइरहेका छन्।
11: बर्दियाको गोलाकी अप्सरा बम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
5: सोचेको थिएँ अब फर्स्ट नै हान्छु भनेर, अब त्यसलाई मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो हुनाले चाहिँ म वेट लेछु, टाइम पनि इम्प्रुभ गर्छु।
11: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो, तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
12: योभन्दा अगाडि भरेमा 10 किलोमिटर खेल्यायो, त्यो पछाडि ट्रेनिङ नै भएन। सल्यानतिर चाहिँ त्यसको ग्राउन्ड छैन, हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो।
11: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगंज वरपर प्रतिभाको कमी छैन, तर दक्ष प्रशिक्षणको अभावले खेलाड़ीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर आठका समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रुचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
12: यसको बाटोहरूमा ट्रेल आफैले ट्रेक नापेर त्यसमा गर्छन्। म यसमा त्यही भएर अगाडि पनि हुन्थे, आर्मीतिरै फिल्डमा भए गरी दौड़ तयारी गर्दैछु।
11: नेपालगंजकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौड़मा प्रथम हुन सफल हुनुभयो।
5: एकदमै खुसी लागिरहेको।
11: आयोजक नेपालगंज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरूङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 जना खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो।
13: स्कूलहरू बन्द भएको र भर्खरै हालसालै खुलेको हुनाले सहभागिता अहिले न्यून रहेको छ। त्यति खासै भएन भने अनुसारको चाहिँ त्यो सहभागिता देखिएन, किन आज फेरि जानेहरूले गर्दाखेरि कुनै अलिकति डिस्टर्बेन्स छ। टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना खेलाडीहरू सहभागी।
11: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन पर्याप्त नभएको खेलाड़ीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी सहभागिता पनि बढ़ाउन आवश्यक छ।
14: तर अझै मोर पार्टिसिपेन्टहरू चाहिँ गराउन सकियोस् भन्ने हो। मैले त्यस्तो पार्टिसिपेन्टहरू देखेन, अनि त्यसरी पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगंज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ। सुधार्नुपर्ने कुराहरू मैले नेपालगंजमा धेरै देखेको छु।
11: नेपालगंजलाई साँच्चीकै दौड़मय शहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाड़ीहरूको बुझाइ छ। खेलाड़ीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाड़ीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, CIN, रेडियो कृष्णसार FM, नेपालगंज, बाँके।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थीको संख्याका आधारमा बजेट दिइने, 15 दिन विदा कटौती, तीर्थयात्री चढ़ेको बस दुर्घटनामा पर्दा अर्घखाँचीमा 4 जनाको मृत्यु, 27 घाइते।
0: चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाट गायब, बैंकको ब्याज दर भन्दा महँगी धेरै।
1: सुदूरपश्चिम मधेश र कर्णाली एसी नतिजामा कमजोर, वर्गीकरण गरिसकेका पालिकालाई एकपटक भू उपयोग परिवर्तनको सुविधा, स्थानीय तहको निर्वाचन टर्दै।
0: इरानले सैन्य उद्देश्यका लागि आफ्नो भूमिमा विमान नराखेको पाकिस्तानको दावी, अमेरिका इजरायलले फेरि आक्रमण गरे, युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा।
1: र एनपीएलको पहिलो संस्करणमा अनियमितता भएको विषयमा क्यानमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन। आईसीसी विश्वकप लीग 2 नेपालको शीर्ष 4 सम्भावना कठिन, राष्ट्रिय महिला फुटबलमा कपिल वस्तुलाई हराउँदै संकटा सेमी फाइनलमा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णय र त्यस अनुसार ल्याइएको अध्यादेशको प्रसंग, त्यसपछि अब सरकारले कसरी नियुक्ति प्रक्रिया अगाडि बढ़ाउँछ भन्ने विषयमा धेरैले चासो व्यक्त गरिरहेको देख्न सकिन्छ। यहाँ एउटा मैदान जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन्, एकजना महिला एकजना पुरूष, र त्यहाँ पुरूष जो छन् जसले केही हाँस्दै गरेको अथवा उनको खिसिटिउरी गरेको जस्तो भाव पनि देखिन्छ। त्यहाँ नजिकै रहेको महिलाले भनेको केही प्रश्नमा जवाब दिए जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, पुराना दलबाट राजनीतिक नियुक्ति पाएकाहरूको जागिर चट, अब नयाँहरूको लाइनमा उभिनुपर्छ कि क्या हो।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुर को रेडियो 102.1 मेगा
2: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
3: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागिएको प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
3: मेलाका आकर्षणहरू:
2: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
3: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
2: लोक दोहोरिए,
3: बाल बालिकाका लागि फेस पेन्टिङ,
2: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
3: बाल कथा वाचन,
2: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
3: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
2: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
3: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
2: बाल गीत तथा नृत्य,
3: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन। हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: Kajaria Tiles, your world class luxury।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
6: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: Kajaria Tiles, your world-class luxury.
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजब्तोमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आलिधुर, बाँट, पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
2: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
2: घरपालुवा पशु पंक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
2: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
2: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
2: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
2: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
2: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
2: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
2: लुटपिट सम्बन्धी विवाद,
1: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
2: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
2: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायल हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
2: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
3: Kajaria Tiles, your world class luxury.
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
3: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
3: मेलाका आकर्षणहरू:
2: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
3: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
2: लोक दोहोरिए,
3: बाल बालिकाका लागि फेस पेन्टिङ,
2: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
3: बाल कथा वाचन,
2: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
3: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
2: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
3: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
2: बाल गीत तथा नृत्य,
3: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको भेषभूषा आदि।
4: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
3: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
1: Kajaria Tiles, your world class luxury.
6: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो, सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो,
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869-22-45-44,
8: 9840-37-78-93, ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
9: मंगल सूत्र झुमका र पाउजू कहाँ बनाएर ल्याउनु हो ए भाउजू, कति राम्रो स्वाको।

0: गहना आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाको हतराज, सम्पर्क नम्बर 9855069080, 9829044342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.

0: हजुरको रेडियो 102.1 मेगा
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: Kajaria Tiles, your world class luxury.
7: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
8: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
7: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
8: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
10: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
10: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
11: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
12: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
12: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: Kajaria Tiles, your world-class luxury.

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारा पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 1 भएको सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरू र जवाफदेही वक्ताहरू बीचमा भएको सवाल जवाफ कार्यक्रमलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: म दिव्याङ्ग कुमार देव भने घर मेरो गोलन्जोर 1 सेक्टर बेसी, म नेपाल एउटा सोसाइटी डुडिङ उपशाखाको सभापति पनि हो। मैले थोरै विषय अलिकति अगाडिको सरकारसँग पनि जोडिनु रहेछ, अघि यहाँ पोलको कुरा पनि आयो। मैले चाहिँ पुष्प कार्की गाउँपालिका अध्यक्ष हुँदै गर्दा धेरै पटक यो बजार अनुगमनलाई चाहिँ अलिकति ध्यान दिनुहोला तपाईँहरूले भन्दा धेरै पटक अनुरोध गरेको थिएँ। म अहिले प्रमाणसहित पेश गर्नुपर्दा आन्तरिक रूपमा केही प्रमाणहरू पनि पेश गर्न सक्छु, किनभने म त्यो सक्ने हैसियत बनाएर यहाँ उभिएको छु। त्यो प्रमाणहरू पनि पेश गर्न सक्ने मसँग आवश्यक परेको खण्डमा म माइस्त्री मिडिया प्रणाली लगायत एउटा चाहिँ कला दिनुपर्ने हो, म दिन तयार छु आन्तरिक रूपमा। म अहिले त्यो पसलको नाउँ चाहिँ भइनँ। हामी अहिले डिउ बेचेर दुध बेचेर डिउ खाने र ब्रोइलर लोकल हाले बेचेर ब्रोइलर कुखुरा खाने संस्कारको विकास गरिरहेका छौँ। त्यो अखाद्य वस्तु हामी प्रयोग गरिरहेका छौँ, म आफै पनि प्रयोग गर्छु। त्यहाँमाथि चाहिँ तपाईँको हाम्रा अहिले पसलहरूमा चाहिँ डेढ स्क्वायर भएका सामानहरू यत्रतत्र सर्वत्र खुल्याम रूपमा बेचिरहेका छन् पसलहरूले। मैले अहिले पसलको नाम यहाँ भनिनँ, म आवश्यकता अनुसारको पनि भन्नेछु, प्रमाणसहित पेस गर्छु। त्यसरी बेचिरहनु भएको छ। मैले पटक पटक म आफै पनि यहीँ कामदा माविको हेड सर, यहाँ आदरणीय गुरु पेसल नेउपाने सर हुनुहुन्छ, उहाँहरूले पनि 2 प्याकेट चिउरा हाम्रै गोलन्जोर एकै पसल हो, पसलबाट लिएर आउँदाखेरि तितो भयो चिउरा। तितो भइसकेपछि ओहो के भएछ त भन्दा त्यसलाई चाहिँ हामीले हेर्दाखेरि डेट स्क्वायर भएको सामान त्यहाँ पनि उपलब्ध चाहिँ आएको देखियो। मेरै घरमा मैले आफैले प्रयोग गर्न चाहिँ मेरो भान्जु आउनु भएको थियो, भान्जालाई जानु जानु त्यहाँ गएर सामान लिएर आउनु भने घरमै लिएर जाँदाखेरि तपाईँको डेट स्क्वायर भएको सामान चाहिँ प्रयोग भइरहेछ। यो तपाईँ के गर्दै हुनुहुन्छ? तपाईँ अखाद्य सामान प्रयोग गरेर चाहिँ उपभोक्तालाई किन मारमा बनाउनुहुन्छ? तपाईँ यो गलत गर्दै हुनुहुन्छ, यो नगर्नु है भनेर मैले पटक पटक खबरदार गरेँ। सर यस्तै हो, यो त्यसलाई कमजोरी हो, म महसुस गर्छु र म सुधार्छु भनेपछि मान्छे हो, कमजोरी गरेपछि उसले माफ माग्यो र रियलाइज गरेपछि भइगयो नि त एकचोटिलाई भन्ने हिसाबले मैले उसलाई चाहिँ कम्प्रोमाइज गर्ने हिसाबले भने र मैले गाउँपालिका चाहिँ पुष्प कार्की हुँदै गर्दा यो अनुगमन चाहिँ गरिदिनुहोस् न तपाईँहरू, यहाँका चाहिँ उपभोक्ताहरू एकदम समस्यामा छन्, अखाद्य वस्तु प्रयोग गरिरहेका छन्, डेटिस्कार भएका सामानहरूको प्रयोग भइरहेछ, अनुगमन गरिदिनु भने ए हुन्छ भाइ म पठाइदिइहाल्छु नि भन्ने त्यहाँकासितले उहाँले ती बजार त्यतिखेर त उद्योग वाणिज्य सङ्घ गोलन्जोर गाउँपालिका उद्योग वाणिज्य सङ्घ गठन भएको थियो जस्तो मलाई लाग्दैन, बजार अनुगमन समिति थियो, उहाँलाई पठाइदिँदाखेरि त्यो समितिकै मान्छेले चाहिँ लै तपाईँको पसल आज सिल हुँदैछ छापा मारिनै छ भन्दा जानकारी अग्रिम गराइदिने, त्यस भएपछि उत्ताला लगाएर त्यहाँबाट हिँड्ने र त्यो चाहिँ तपाईँको त्यसका अखाद्य वस्तुहरू के छन्, डेटिस्कार भएका सामानहरू के प्रयोग गरिरहेको छ, के बेचिरहेको छ, त्यो कहिले पनि नहुने। त्योभन्दा बाहेक पुकारजी र सुन्दराजी हुनुहुन्छ, उहाँहरू त कहिले गर्दै गर्नु भएन, मैले जाने अनुसार उहाँहरूले अनुगमन गर्नु भएन। मैले त हजार पटक भने चाहे मेरो बुवा होस्, मेरो मान्छे होस्, पार्टीको होस्, जोसुकै होस् त ऊ अखाद्य सामान चाहिँ बेच्छ, डेटिस्कार भएको सामान बेच्छ, मूल्यमा चाहिँ तलमाथि गर्छ, कालोबजारी गर्छ भने त्यो जोसुकै होस् त्यसलाई कारवाही गर्नुपर्छ, यो चाहिँ गरिदिनु न तपाईँहरूले भने मैले धेरै पटक अनुरोध गरेँ, त्यो भएको छैन, त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ गरिदिनु होला एउटा कुरो। दोस्रो कुरो भनेको हामी मलाई लाग्छ मैले डाटा चाहिँ अगाडिको भन्छु होला 93 मेरो बुझाइमा 82% चाहिँ हामी नेपाली कृषक चाहिँ खेतीमा कृषि प्रधान देश हो आबद्ध छौँ। हामी कोही प्याज खेती गर्छौँ, कोही अदुवा खेती गर्छौँ, कोही लसुन खेती गर्छौँ, कोही आलु खेती गर्छौँ। मैले पनि यसपालि ठिकै छ घर बसिया छ कमाइ केही भएन, अलिकति कृषिमै चाहिँ लाग्यो न त अलिकति खेती छ गरौँ भन्ने हिसाबले अलिकति आलु लाएँ म आफैले, लगभग मेरो 55-60 बोरी आलु भयो, त्यसलाई बेच्नुपर्नेको मान्छे लगाएर गरियो 30-35 हजार आफ्नो लगानी भयो, तपाईँको बेच्नुपर्ने भयो, बेच्ने बेलामा चाहिँ तपाईँको बजार मूल्य छैन, अब 50 रुपियाँ किलो माग्नुहुन्छ, आफ्नै 40-45 वर्ष कसरी दिनु दिन सकिएन, त्यसलाई स्टोर गरौँ भन्दा बाजुवाले छोपियो, अहिले त सबै कुहेर गयो। अब फेरि मैले खेती गर्न के गर्ने कि नगर्ने, के गर्ने त, खेती गर्न सक्ने त अवस्था पनि त थुप्रै रहेन। अब प्राविधिक समस्या अर्को छ नि त, अहिले हामीले धेरै वर्ष पछाडि हाम्रो गोलन्दर एकमा देख्न लायक बजेट 5 करोडको बजेट भनेको यो अहिले डुडुङ पुणुले र ओडा कार्यालयसँगको बाटोको एउटा चाहिँ हामीले अलिक देख्न लायक एउटा बजेट, त्यहाँ ठुलो भोलममा बजेट देखेका छौँ। त्यहाँ काम भइरहेको छ, निरन्तर ओडा चाहिँ दिनमा एकचोटि ओभरदर गर्नुहुन्छ, गाउँपालिका उपायुक्त कामले पुकारदि राम्रो गाडी लिएर दिनमा 2 चोटि जस्तै ओभरदर गरिरहनुहुन्छ, देख्नु भएको छ, उहाँले देख्नु भएको छ। त्यहाँ अहिले हाम्रो चाहिँ ठेकेदार साहब डोमर बिकप सायद हुनुहुन्छ, उहाँ कुन पार्टीको हुनुहुन्छ, सरकार भएन हामीलाई विकास चाहियो हो, पार्टीसँग जोड्ने कुरा भएन। उहाँले अहिले म यसो हेर्छु बालुवा लगाएर थुपार्नु भएको, स्टोर गर्नुभएको छ, लगभग 200 टिफर जति बालुवा होला, त्यो बालुवामा 50% बढी माटो मिसिएको छ। मेरो आफ्नो बुझाइ, म त ल्याब टेस्ट गर्ने त्यो लेभलको त्यो क्षमताको त्यो इन्जिनियर पनि होइन, तर मेरो आफ्नो बुझाइ त्यो छ। अब उहाँले त्यही बालुवा प्रयोग गर्दै हुनुहुन्छ होला, नत्र किन लगाएर राख्नुभयो, यदि त्यही बालुवा प्रयोग गरेर त्यो बाटो बन्छ भने हामीले चाहिँ तपाईँ गुणस्तरयुक्त बाटो बन्छ भने कसरी अपेक्षा गर्ने, तपाईँहरू त्यसलाई मूल्याङ्कन गरिदिनु होला। ठाकुर दा यहीँ हुनुहुन्छ, अहिले निस्किनु भएको छ, के अरे बलुवाजी हुनुहुन्छ, उहाँहरूले अहिले तपाईँको त्यो बाटोको पेटी ठेकदारको रूपमा या भनौँ श्रमिक एउटा मजदुरको रूपमा काम गरिरहनु भएको छ, त्यहाँ ग्याबिन वालहरू लगाइरहनु भएको छ, मैले यसो हेरिरहेको छु, ओरदोर त गरिन्छ, सड्के चेकिङ त हामी त 1 नम्बर ओडाका बासी भयो भने त्यो बाटो गुणस्तरयुक्त बनोस् भन्ने हाम्रो चाहना हो। हामी हेर्छौँ नि, आएर हेर्दाखेरि ठाकुर घिमिरे र बलुवा सुनारले गरेको काममा मेरो आफ्नो अन्तर आत्माले भन्दा कम्प्लेन छैन, उहाँहरूले राम्रो ढुङ्गाहरू प्रयोग गरेर बनाइरहनु भएको छ। त्योभन्दा माथि अहिले गएर हेर्नुहोस्, यहाँ कार्यकारी अधिकारीजी पनि हुनुहुन्छ, पुकारजी पनि हुनुहुन्छ, गएर हेर्नुहोस् त्यहाँ ग्याबिनमा, अहिले त माथि माथि त साथीहरूले पुर्नु भयो होला, त्योभन्दा तल तल यत्र यत्र ढुङ्गाहरूले ग्याबिन भर्नुभएको छ। यदि तपाईँको यत्र ढुङ्गा गिटीको रूपमा प्रयोग गरेर यत्र यत्र ढुङ्गा हालेर ग्याबिन भर्दै गर्दा त्यो बाटो गुणस्तरयुक्त बन्छ भन्दैन, दर भौतिक संरचना बन्छ भन्दैन, त्यसलाई चाहिँ तपाईँको अब अनुगमन समितिको त संयोजकै हुनुहुन्छ होला पुकारजी जस्तो लाग्छ मलाई, अनुगमन समितिले अलि त्यसलाई प्राथमिकता राखेर हेरोस् भन्दै मेरा केही विषयवस्तु तुङ्गे पनि अनुमति चाहन्छु। हस्त नमस्कार, धन्यवाद।
3: सम्पूर्णमा नमस्कार, मेरो नाम पेशल कुमार देवपाने, म यस कामदा माध्यमिक विद्यालयको प्रधान। धेरै विषयवस्तु त राखिसक्नुभयो, आज यो एउटा हेतरी सार्वजनिक सुनवाई कार्यक्रममा आइरहेको सुनवाईसँग अलिकति विषयान्तर भयो भने माइन्ड नगर्नु होला। जे जति चिजहरू विनियोजित भयो त्यसको नीति नियमको आधारमा फसेट भयो होला, सुनवाई भयो होला, नभए हुनुपर्छ, त्यो छँदैछ। मैले अलिकति विद्यालयभित्र लक्षित गरेँ, थोरै विद्यालयसँग केही कुराहरू जोड्ने भए, अवि कुमार सरले पनि राखिसक्नु भएको छ शिक्षकको कुरा, यदि सकिन्छ गाउँपालिकाले राखेको शिक्षकलाई स्थापित गरेदेखि हामी विद्यालयलाई सजिलो हुन्छ, पहिलो कुरा। दोस्रो कुरा, हाम्रो काममा त मारिक डुबिन्छ, गोलन्दुर गाउँपालिकाका 10 वटा माध्यमिक विद्यालयभित्र एउटा पर्छ, दरबन्दीको हिसाबमा अनुदानको हिसाबमा यहाँहरू सबै जनप्रतिनिधि अथवा निर्वाचित प्रतिनिधिहरूलाई थाहा छ, कमजोर विद्यालय पर्छ अनुदानहरूको हिसाबमा है। अहिलेको युग भनेको शिक्षा परिवर्तन, शिक्षालाई गुणस्तरीय शिक्षा बनाउने, परिवर्तित पाठ्यक्रम अनुसार चल्ने भनेको छ, हामीसँग दक्ष जनशक्ति अलिक कमी छ। त्यसमा पहिलो कुरो शिक्षक तालिम छैन है, भएको शिक्षकलाई यसमा पनि यहाँले माइन्ड नगरिदिनु, यो माग राखो नभनिदिनु, मैले सन्दर्भ अलिकति अघि नै भनेको छ, थोरै गुनासो यो विषय पनि। प्रमुख प्रशासक अधिकारीज्यू हुनुहुन्छ यहीँ, हामी कर्मचारीको प्रमुख, विकासको कुरामा उपाध्यक्षज्यू हुनुहुन्छ। एक दोस्रो कुरो मैले के राखेको कुरा भने, गोलन्दरको हरेक वर्ष यसीमा कमिसन गर्नुपर्छ, गोलन्दरको 1 नम्बरले कटुन्जेको 2 घन्टा हिँडेर आएको विद्यार्थी र खुर्कोटमा पढेको विद्यालयसँग कमिसन गर्नुपर्छ, खुर्कुरको गाडी सर र गाडीमा कुदेको विद्यार्थी छ, त्यो कुरा अलिकति गाउँपालिकाले याद गरिदिनुपर्छ। अब कटुन्जेमा गाडी हाल्ने त कटुन्जेमा नै बस, त्यो पनि भन्न खोजेको होइन। नानी बाबुहरू अहिले कोठा लिएर हामीले कोचिङ क्लास स्थल लडाइँ गरेर दुःखले चलायौँ, नानी बाबुहरू कटुन्जेबाट यहाँ आएर बस्दाखेरि छात्रावास नभएर व्यक्तिको घरमा बस्नु परेको छ, दिउँसो भात बोकेर आउनु परेको छ, एउटा जल्दो समस्या है, मैले समस्या राखेँ यहाँहरूलाई। दोस्रो कुरो हाम्रो तपाईँको के छ समस्या भन्नुलाई भनेदेखि, शिक्षक संख्या भन्दाखेरि यहाँहरू सबै देख्दा 25 जना काम गर्न लाग्यो, 18 जना 19 जना होइन, त्यहाँ बाल विकास सहयोग कार्यकर्ता हुनुहुन्छ, त्यहाँ कार्यालय सहयोग हुनुहुन्छ, त्यहाँ विद्यालय नर्स हुनुहुन्छ, उहाँहरूले पढाउने संख्या कति, 14 जना है, पढाउने संख्या 14 जना। त्यसमा पनि प्राविको टिचरले गएर मावि फेक्नु परेको छ, दरबन्दी विषयगत छैन है यो विषयमा। मैले धेरै कुरा त अब यहाँलाई राखेन, यति कुरा चाहिँ हाम्रो कर्मचारी को प्रमुख प्रमुख शासक यी हुनुहुन्छ, विकासको सवालमा उपाध्यक्ष वडाध्यक्ष यी हुनुहुन्छ, कामदमा जल्लो बल्लो अहिले एउटा छात्रावास विषयगत टिचर होइन यति लगायत अन्य विषयमा यहाँहरूले अन्य फुर्कोटको ग्वालटारको अन्य विद्यालयसँग कामदमाले पनि प्रतिस्पर्धा गर्नुपर्छ भनिरहँदा यहाँ पनि त्यतिको सुविधा दिन नसके पनि यो विद्यालयलाई पनि अलिकति केही गर्नुपर्छ भन्ने यहाँहरूले राखिदिनुहुन्छ भन्ने
4: अहिलेको आएको बजेटमा पनि मलाई होइन मलाई सम्पूर्णलाई प्रायः जस्तो मान्छेले भनाइअनुसार एउटा मन्दिर आएको छ डुडुबन्जेङमा, डुडुबन्जेङमै भनौँ ओडामा, त्यो मन्दिर लगेर अहिले खोला बनाइएछ, हिँड्ने बाटो छ, म अहिले मैले तिम्रो पनि खेतमा अदुवा लगाएको छु, स्याउला ओसार्नलाई मलाई समस्या परेर बाटो लगेछ, ठाडै छ, घुम्नु पर्छ अरे उहाँ अर्को बाटो छ भने देखाइदिनु भयो, कसले खन्नु भयो, त्यो ठाउँमा लगेर बनाउने उपयुक्त हो कि होइन? अनि यहाँ एउटा कुरा अब भन्दाखेरि पार्टीमा जोडिँदो रहेछ के अरे, अब विशाल महानन्द र केआर प्रसाद पारीको अब यहाँ बनाऊ भन्दाखेरि अब के भयो भने घन्टीले जित्छ कि एमआलएले जित्छ, को पावरफुल भन्ने कुरो भयो, खोलाको छेउमा जोर खोलाको बाटामा लगेर मन्दिर बनाउन खोलिया छ, अहिले खोलिराखेको छ, रड लगाइरहेको छ, इँटा के अरे इँटा लगाइरहेको छ, म दैनिक मेरो खेत खोला पारी छ, म जानु पर्छ अदुवासम्म, म हिजो औ स्याउला बोकेर आएर दाउरा बोकेर आउँदा लडेर घिसिरहेँ यहाँ, अब जाउँ घुमेर जाउँ भने उहाँ गहिरोबाट उता घुमेर जाँदा बाटो यस्तो भिरालो छ, यता जाँदा पनि अर्काको खेत जानुपर्ने अवस्था छ, त्यस्तो ठाउँ उपयुक्त ठाउँमा मन्दिर बनाउन लगाउनु भएको छ, के सरकारले पैसा दिन त दिने हो तर जहाँ पनि उपलब्ध गर्न दिने हो त, नेपाल सरकारको यही नै हो नीति, मलाई चित्त मलाई मात्र चित्त दमुत होइन अरू धेरैजनाले भन्नुभएको छ, र अहिले गाउँपालिका टिमै आएर आउनु भएको त्यहाँ गएर उपयुक्त ठाउँ हो कि होइन, कि सरकारले पैसा दिने के अरे नेपाल सरकारले पैसा दिएको हो बनाउने हो बनाएपछि लगेर लान्छ भनेर पनि भन्ने कुरो आएको छ, त्यही हो त नीति, कि स्वास्थ्य बनाउने भनेर स्वास्थ्य लगेर खोलाको छेउमा बनाइदिनु मिल्ला त, कि शिक्षा लगेर के डाँडा त कोही जनाको बस्ती नभएको डाँडा लगेर बनाउन मिल्ला त, यो के हो भनौँ भने अब म नेपाली काङ्ग्रेस, मेरो छोरा त्रिशालमा भन्दा घन्टीमा गयो घन्टी पार्टीको, म नेपाली काङ्ग्रेस हो, तर अहिले भन्दाखेरि भोलि बाहिर टिक्न जाँदाखेरि यो फलाना पार्टीले यो भनौँ भने प्रतिशोध साधे जस्तो हुन्छ, यो कुरालाई चाहिँ गाउँपालिका टिमले पनि अलिक प्रति मोते नजर गरेर हेरिदिनु होला भने अब अगाडि गाडिका त्यहाँ कुरामा त कहाँ भयो सकिसक्यो र अहिले चाहिँ हाल बनिसकेको छैन, यो खोलाको नदीको दोबानमा छ, हजुरलाई नै उपयुक्त लाग्ने हो कि नलाग्ने हेर्दिनँ, मलाई हिँड्न साह्रै समस्या परिरहेको छ, आधी खेत ढाकेको छ सेउला बोकेर हिँड्नु परेको छ, उहाँ कहाँ पुगेर ऊ अका खेतबाट हिँड्नु पर्छ, खेतको आलीबाट हिँड्नु परेको छ, हिजो झन्डै लडेन, आज पनि बिहान सेउला बोकेर जाँदाखेरि त्यो हिँड्न नसकेर एक घन्टाको बाटो घुम्ने स्थिति छ, बाटो खनेर बाटो हिँड्नु नसक्ने यस्तो भिरालो पारिराखेको छ, हजुरहरूले गाउँपालिका तिमीहरूले हेरेर बन्ने ठाउँ हो कि उपयुक्त हो कि होइन भन्ने हेरिदिनु होला भने अनुरोध गर्छु, अब सबै कुरा भन्न थाले त त्यो सकिँदैन सकिँदै हुने त्यो हामीले प्रत्यक्ष देखेको कुरा थियो कि अहिले हालको कुरा चाहिँ अहिले प्रत्यक्ष जुन आवश्यक छ त्यही भन्ने हो नि त, अब त्यहाँ गएर हेरिदिनु होला भन्ने अनुरोध छ मेरो दुई शब्द इटू चाहे
5: हाम्रो समस्या त अब विद्यालयमा धेरै छन्, अब समस्या अब गाउँपालिका स्तरीयमा उहाँ पनि लगेर हामीले सुनाइ पनि रहेको छौँ, अब एकदेखि आठसम्म चलेको छ जुन नौवटा क्लास हुन्छ इसिडी त छुट्टै भइगयो त्यसलाई आठैमा काउन्ट गर्दाखेरि पनि हाम्रो अहिले अध्यक्ष उपाध्यक्ष कोष हट्दाखेरि जम्मा चार पाँचजना टिचर छौँ, पाँचजनाले नौवटा आठवटा क्लास कसरी सञ्चालन गर्ने, अर्को भनेको समस्या धेरै ठुलो समस्या भनेको घेराबेरा अपुग छ कि, अब बाख्रा फुकेर जान्छ व्यक्तिको घरसँग जोडिएको छ, वस्तुभाव बाख्राहरू पाठाहरू गरेर भित्र पसिरहेको हुन्छ, पढाउने ठाउँमा कुकुर आइरहेको हुन्छ, त्यो समस्या पनि छ, मेन कुरो भनेको हामीले अब अध्यक्ष उपाध्यक्ष विशेष कोषलाई भन्दा पनि हामीले चाहिँ के चाहेका छौँ भने सबैलाई सर्वविदितै कुरो थाहाको छ थाहा छ यहाँ जुन चाहिँ दरबन्दी मिलानको कुरो छ, जम्मा विद्यार्थी सङ्ख्या 5, 10, 15, 20, 25 हुने विद्यालयहरू हामी यहाँ प्रशस्तै अधिकांश 95 एभव देख्छौँ र पनि विद्यार्थी सङ्ख्या बढी भएको ठाउँ छ हेरेर चाहिँ त्यो दरबन्दी मिलान गर्नलाई चाहिँ हामीले यदि गाउँपालिकाले साँच्चीकै शिक्षा क्षेत्रमा चाहिँ हामी आमूल परिवर्तन ल्याउँछौँ शिक्षामा चाहिँ हामी सुधार गर्न लागेको हो वास्तविक गुणस्तर नै हामीले खोजे हो भन्ने हुँदाखेरि दरबन्दी मिलान गरेर दरबन्दी मिलान गरिसकेपछि त्यहाँको गुणस्तर कस्तो आयो भनेर अनुमान गरेर अब त राज्यले पनि त्यही कुरालाई फोकस गरेको छ जुन कि त्यो विद्यालयको उपलब्धि स्तर हेरेर त्यो टिचरलाई पुरस्कृत गर्ने दण्डित गर्ने उसलाई प्रमोट गर्ने बढुवा हुनेदेखि लिएर सम्पूर्ण कुराहरू त्यसैमा जोडिया हुनाले हामीले विशेष गरी बच्चै नभएको ठाउँमा राजनीतिक उसले हरेक हिसाबले होइन टिचरको अनुपात र विद्यार्थीको अनुपातहरू यो विद्यालय मर्च विशेष त विद्यालय मर्च र दरबन्दी मिलान गर्दैदेखि सबै शिक्षा क्षेत्रमा चाहिँ सबै ठाउँमा चाहिँ सुधार आउँछ र यस्तो समस्या आउँछ जस्तो मलाई लाग्दैन. अरू प्लस गरिरहनुपर्छ दरबन्दी सिर्जना गर्नुपर्छ जस्तो लाग्दैन. त्यति गर्दैदेखि शिक्षामा सुधार आउँछ होला भन्ने जस्तो लाग्छ. हस्त धन्यवाद नमस्ते. मेरो यदि
6: मेरो नाम चाहिँ कृष्ण दहन मेरो घर चाहिँ यहीँ माथि यही गोलन्जर हो र यहाँ धेरै कुराहरू आए धेरै कुराहरू भए. अब यो पहिला शिक्षकको कुरो आयो यहाँ शिक्षापट्टि चाहिँ मेपत्र भ्रष्टाचार पङ्कु आदि इत्यादि हो भन्ने कुरो यताबाट आयो पनि हो पनि यो कमै भएको तर कहाँसम्म पुगेको छ यो शिक्षा चाहिँ भनेर भन्ने कुरो म जस्तो मलाई खानुको लागि पनि वार्षिक पुरै आफूलाई पुग्ने अवस्थामा छैन. म जस्तो मान्छे नाति नातिना पनि काठमाडौँतिर गएर बोर्डिङ पढ्छन् यहाँ आउँदैनन्. एउटा शिक्षक सुधार हो होइन र हुन्छ हुँदैन अझै पनि भन्ने कुरो हेरौँ. एउटा झन् मेरो घर चाहिँ यहीँ माथि यही गोलन्जर हो र यहाँ धेरै कुराहरू आए धेरै कुराहरू भए. अब यो पहिला शिक्षकको कुरो आयो यहाँ शिक्षापट्टि चाहिँ मेपत्र भ्रष्टाचार पङ्कु आदि इत्यादि हो भन्ने कुरो यता

0: नजिकै आइसक्यो, बेला पनि छैन, धेरै अवधिको चासो बोलौँ भन्ने पनि अलिक ठाउँ आएन। तर यहाँ विषय चाहिँ मैले ठ्याक्कै भन्न खोजेको थिएँ के भन्दा कृषिको कुरो थुप्रो आयो यहाँ। एकजना कसले दिपेन्द्रजीले भन्नुभयो के भन्दा 82% कृषक भएको ठाउँ यो भन्ने कुरो भयो। त्यसको विषयमा थुप्रो मान्छे कसैले पनि नाम राखेको छैन यहाँ अहिलेसम्म बोलेन कृषक एउटा। अर्को गएर वनको बारेमा, यहाँ वनको अध्यक्ष भनेर मलाई पनि कुरो राख्नुभयो कि, तर वनको विषयमा चासो रहेको कुरो यहाँ आएन। एउटा विषय यहाँ थुप्रोपालि आएर हामीले राख्नुपर्ने कुरो गरे, वनको संरक्षण पनि गर्नुपर्ने अवस्था छ है, देशमा केही न केही त मासिँदो छ विषय भनेर भन्ने कुरो राखेको थिएँ मैले। त्यो वनको विषयमा पनि कुरो आएन र कृषक चाहिँ यहाँ ठुलो नष्ट भएर मासिएको भनेको चाहिँ कृषकै छ यहाँ। किनभने एक जङ्गली जनावरले पनि यहाँ रुवाउनेहरू आएको छ, बाँदरदेखि लिएर गएर दुम्सी आदि इत्यादि। यहाँ फलेको चिज बिक्री भएन एउटा कुरो ठिक हो, फलेको चिजै बिक्री भएन, तर छ महिनै खाना नपुग्ने मान्छेहरू कृषक मास्टर छ। अब तिनीहरूको विषयमा यहाँ अहिलेसम्म बोल्ने पक्षमा आएको देखिएन। त्यसैले गर्दा मैले चाहिँ भन्नुपर्दा कृषकहरूको बारेमा चाहिँ अझै ध्यान दिएर यहाँ के गर्दा हुने, अब कृषि प्राविधिक चाहिन्छ भने पनि पढ्नेले खाने हो त्यो जागिर, पढ्नेले नै खाओस् र त्यो पनि बनोस् एउटा यहाँको लागि सिकाइदियोस् उसले गर्नुको लागि। र अर्को कुरा, कृषकले गरेको कामलाई प्रोत्साहन हुने गरी क्या, किन भन्दा उसले गरो भनेर भनेपछि त्यसको लागि हौसला भएर अझै पनि खन्न खोजोस् उसले क्या, किन भन्दा खन्न नखरिकन नजिकन नहुने चिज त्यही हो, दुःख गर्न पनि उसलाई अलिकति हौसला हुने खालको काम गर्ने खालको वातावरण बनाउने चाहिँ विशेषता गराउँ भन्ने खालको चाहिँ मेरो भनाइ यही हो। म उमेरले पनि बुढो भइसकेको हुनाले अब कृषि नै मैले पनि नगरौँ भने त त्यही गरेर जीवन चलाइयो, अहिले पनि गर्ने छ, तर निर्वाहमुखी पनि बन्न सक्ने अवस्था भएन यहाँ क्या। कसरी भएन भने एक रोगले सताउँछ अर्को दुःख दिने भने त त्यही हो नि। अब यहाँ जागिरको कुरो गर्ने हो भनेदेखि अहिले भन्ने हो भने यसपछि विरोध गरेर भन्ने आन्दोलन गरेर कुछ छ, तर कृषिको कुरो गर्ने हो भने कृषक आन्दोलनमा जाने यहाँ चाहिँ जानु उठेको मैले देखिनँ। कसैलाई बाँदरले बितेको छ, कसैलाई भैँसी दुख्न बितेको छ, एक हाते भैँसी भनेर भन्ने भएर कृषकको आन्दोलन यहाँ हुने अवस्था छैन। त्यसैले गर्दा हामीले भित्रैदेखि आत्मा लगाएर कृषकको लागि चाहिँ विशेषता हेर्ने काम गरौँ, जुन बजेट जे गरी हुन्छ पनि एउटा ध्यान यहाँनिर गर्नुपर्ने अवस्था छ। मैले कृषकै भएको कारणले भने है, मैले यो चाहिँ कर्मचारीतिरको भइनँ र अरू क्षेत्रमा पनि म धेरै भइनँ, र वनको चाहिँ अध्यक्ष बनेको कारणले गर्दा वनलाई अलिकति ध्यान गरिदिनुहोस्। वन बनो भनेदेखि वनलाई केही गर्न सके भने केही राम्रो हुन्छ भन्ने अवस्थालाई पनि राखेँ। यही दुई कुरो भन्दै र मेरो भनाइलाई चाहिँ अन्त्य गर्छु। नमस्कार।
1: थुप्रै कुराहरू यहाँ आएछन्, अब मैले जे जेसमा ठ्याक्कै यो आगै कुरामा ट्याका ट्याका ट्याका भन्छु त्यसमा, नत्र फेरि यो समय लामो राख्नु लाग्यो होइन। सुरुमा यो दुईजनाले राख्नु भएको छ पोलको ढुवानीको कुरो, गत कार्यकाल भनौँ अघिल्लो कार्यकालको पोलको ढुवानीको कुरो धेरै समय चलिरहेको छ यो। यसको चाहिँ अघि नै उहाँ ठाकुरदाले भन्नुभयो जस्तै विषय आइरहेको छ, जस्तै जुन कम्पनीले पोल टेन्डर गर्छ विद्युतको लागि टेन्डर गर्छ त्यसले त्यो पोल ढुवानीदेखि त्यो पोल गाड्ने समेतको चाहिँ बजेटिङ गरेको हुन्छ भन्ने हिसाबले गाउँपालिकाले दिन मानेन भन्ने कुरो आएको हो। अब यसको जवाफ मसँग छैन, यो चाहिँ गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ, यहाँ प्रशासकीय प्रमुख पनि हुनुहुन्छ, उहाँहरू मारमा पर्नु भएको हो, केही कुनै शीर्षकबाट त्यसलाई अब सम्बोधन गर्न मिल्छ भनेदेखि दिनुभयो भने उहाँहरू चाहिँ अब पीडितै मान्छे हो, किनभने क्याटरमा ढुवानी गराएर बोक्नु भएको हो। तर चाहिँ त्यो किन दिएन त्यो कम्पनीले भन्ने कुरो प्रश्न उठाउ भएर नदिएको हो, त्यो विषय मैले त्यति नै सकेँ है, मैले एकदम छोटोमा गएँ। अर्को अब यो पशु औषधि व्यवस्थापनको कुरो उठाउनु भएको छ मुकुन्दजीले, अब त्यसमा त्यही अस्ति हामीले सल्लाह गरेका छौँ, यो चाहिँ कस्तो भएको छ भने अब हामीसँग थोरै बजेट हुँदो रहेछ क्या। यहाँ अघि नै उहाँ निर्वाहदाले पनि उठाउनु भयो होइन, धेरैजनाले उठाउनु भयो, मलाई सबैले ल्याएको कुरा सबै गरिदिनु भएको हुन्थ्यो जस्तो लाग्छ लाग्नु चाहिँ, तर बजेट चाहिँ त्यति हुन्छ। यो यहाँ जस्तै यहाँ त्यहाँ डायरीमा हेर्ने भनेदेखि त्यो मन्त्रीले पुरा गर्न सक्ने माग छ, वडा अध्यक्षबाट आउँछमा सिफारिस गर्ने अधिकार छ होइन, त्यो खालको अवस्था भएर नसक्या हो। अब यसलाई चाहिँ हामीले पशु औषधिलाई चाहिँ निशुल्क नदिने, यसलाई कम्तीमा नाम लिएको औषधि सबै किसानलाई दिने, तर चाहिँ आधी मूल्य किसानले तिर्नुपर्ने गरी एउटा त्यसलाई चाहिँ फन्ड बनाएर त्यसलाई निरन्तर हुने गरी चलाउँ भनेर एउटा सल्लाह गरिरहेका छौँ। जस्तै अहिले हामीले 1,00,000 किन्यौँ भनेदेखि किसानबाट 50,000 त उठ्छ होइन, 50,000 रुपियाँ जस्तै मैले भनेको बेचिसक्दाखेरि 50,000 त किसान आधीको आधी त उठ्यो, त्यसलाई हामीले खाँचो नपार्ने फेरि 50,000 किनिहाल्ने, अर्को वर्ष बजेटिङ गरेर त्यसलाई फेरि प्लस गरिदिने, र निरन्तर त्यो पशु औषधि कम्ती नामले औषधि दिने तर आधी मूल्य लिएर दिने, त्यो हिसाबले एउटा

0: गरेका छौँ त्यो हुँदाखेरि हामी त्यसरी नाम लिएको औषधि त्यो पुरा गर्न सक्छौँ। अरू अब हामी चाहिँ के अरे पशु प्राविधिक भएको हुनाले तपाईँहरूका पशुहरूलाई अब बाख्रा बस्तु जे पाल्नु भएको छ केही समस्या पर्दाखेरि उहाँलाई कन्ट्याक्ट गरेर उहाँले सिफारिस गरेको औषधि अब त्यहाँ नपाइँदाखेरि आफैले किनेर लगेर पनि कम्तीमा त्यो सुविधा त छ हामीसँग त्यो त्यो गर्न सकिन्छ। यसलाई चाहिँ हामीले यो एउटा नाम लिएको औषधि कम्तीमा नामले झुकाएको औषधि चाहिँ त्यसरी दिने कि भन्ने एउटा सोचेका छौँ, सोच मात्रै बनाएको यो औषधिको बारेमा मैले त्यति नै भने। अब यो उहाँले अर्को पनि उठाउनु भएको थियो काम चाहिँ असोजभित्रै गर्नु पर्यो भन्नुहुन्थ्यो होइन, काम यो कस्तो हुँदो रहेछ भने असोजभित्र कर्मचारीलाई तलब भने पैसा पनि उठ्दैन हाम्रो नेपाल सरकारको साइड नि हुनु सकिन्छ अहिले कुरा गर्नु होला होइन, त्यो सम्झौता गर्ने नै मिति हुँदैन असोजभित्र पहिलो चौमासिक चाहिँ त्यहाँ हाम्रो काम सुरु भएको हुँदैन क्या, यो बजेट बल्ल हाम्रो चाहिँ योजनाहरू सम्झौता गर्न पाउने चाहिँ कार्तिकदेखि मात्रै हुन्छ, कार्तिकदेखि यहाँसम्म आउँदा हामीले छिटै गर्नु पर्थ्यो त्यो चाहिँ ढिलो भएको हो। कतिपय कुरा चाहिँ हामीले अहिले पछिल्लो चरणमा चाहिँ महँगीले गर्दा नगरिरहेका छौँ त घट्छ कि भनेर बसिरहेका हौँ होइन, नत्र कतिपय कामहरू हाम्रो भइरहेको छ वडा स्तरको बजेटहरू चाहिँ फ्रिज हुने अवस्था छैन। यो पालिकाबाट हामीलाई सोझै हालेको बजेटहरूको सवालमा चाहिँ अहिले उहाँ बलवाजी उठाउनु भएको छ, पालिकाकै उपप्रमुख हाकिम साहब हुनुहुन्छ उहाँले त्यसको बारेमा जवाब दिनुहुन्छ, त्यतातिर म गइनँ। यो असोज अर्को यो अलि ढिला भएको कारण योजना कानुन गर्न भनेर ठाकुरदा उठाउनु भएको छ, यो सुझावको लागि धन्यवाद छ, हामी यसलाई सकेसम्म बेलैमा गर्नुपर्ने हो ढिलो भएको हो। अर्को अब यहाँ विशाल मानन्दले उठाउनु भएको छ पारदर्शिता भएन, यो न्याय सम्पादन पनि भएन, शिक्षामा पनि भएन, रोजगारी पनि भएन, कृषिको बजारीकरण पनि भएन भनेर थुप्रै भएनहरू आएको छ होइन, यो चाहिँ ठिक छ सुझावको लागि। अब यो पारदर्शिता मलाई लाग्छ मैले डुड भन्ज्याङमा म अथवा हाम्रो समिति छ वडा समिति यहीँ साथीहरू हुनुहुन्छ डुड भन्ज्याङमा कुन चाहिँ विषय लुकाएँ होला जस्तो लाग्छ मलाई आफूलाई, कुन विषय लुकाएँ होला, कुन विषयमा घोटाला गरेँ होला, अब तपाईँलाई केही त्यस्तो लाग्छ भने बरु छ्याङ्गै भनिदिनु भएदेखि हुन्थ्यो जस्तो लाग्छ। नत्र मैले उपभोक्ता समिति बनाउँदा पनि तर जस्तै राइटको हिसाबले त वडा अध्यक्षले वा वडा समितिले उपभोक्ता समिति आफूले बोलाएर को को मान्छेलाई बस भनेर बनाउन मिल्ने हो क्या नियम राइटको अधिकारको हिसाबले, तर मैले के गरेको छु बजेट 15 लाख बाटो सरसफाई तथा चाहिँ मर्मत उपभोक्ता समिति होइन गठन गर्ने यो मिति सकेसम्म उपस्थित हुनु होला, मैले फेसबुकमै हालेको छु मेरो चाहिँ अहिले पनि प्रोफाइलमा हेर्नु पाउनुहुन्छ तपाईँहरूले होइन, कतिपय साथीहरू आउनुभयो जम्मा हुनुभयो समिति बनाउने 2 दिनसम्म लाग्यो होला को बस्ने भनेर छलफल पनि गरियो, त्यसरी समिति बनाएको छ। अहिले पछि मन्दिरको पनि हामीले त्यसै गरेर चाहिँ माथि त्यो बिन्दवासिनी मन्दिरको नौलो राख्यो त्यसै गरी आह्वान गरेर बनाएको छ भनेपछि त्यहाँ मैले मेरो मान्छे फलाउनु बस पनि भनेको छैन त नबस पनि भनेको छैन, अब यसलाई केलाई पारदर्शिता भन्ने होइन। अब सार्वजनिक सुनवाईको विषयमा पनि जस्तै त्यही समितिको उहाँले सायद त्यही कुरा गर्नु होला, गएर त्यहाँ चाहिँ अब चौतारामा बसेको कुरा गरियो र विषयवस्तुको हिसाबले यहाँ कस्तो हुँदो रहेछ भने जस्तै प्राविधिक इस्टिमेटमा यो धेरै कुराहरू जस्तै प्राविधिकले के हुन्छ क्वान्टिटीको हिसाबले त्यसको परिणाम निकाल्छ तर अन्तिममा बिल बनाउँदाखेरि के हुँदो रहेछ त्यो चाहिँ घन्टा हिसाबले चाहिँ त्यो हाम्रो गाउँपालिकाको त्यो नियम के हो सिस्टम के हो सायद प्राविधिकहरू पनि भइरहेको हुन्थ्यो आउँछु भन्नुहुन्थ्यो अमेरिका आउनु भएन होइन, उहाँहरूले घन्टाको हिसाबले बिल बनाइदिनु हुन्छ काम क्वान्टिटीमै हुन्छ त्यसलाई चाहिँ सर्दर चाहिँ घन्टाले गर्न कुरो त फेरि त्यो क्वान्टिटीमै निस्केको कामको परिणामको बिल बन्ने हो होइन, त्यो खालको अवस्थाले गर्दा उहाँलाई त्यो अलिकति खलो लागेको भित्र पनि मैले महसुस गरेको थिएँ यस्तो भयो त्यो, तर हाम्रो नियतले हामीले त्यो चाहिँ अपारदर्शी गरेर त्यहाँ कुनै पनि हाम्रो दोष छैन हाम्रो नियतले त्यो भएको छैन त्यसमा ढुक्क रहनु होला। अर्को अब शिक्षामा हामीले चाहेको सुधार गर्न सकेका छैनौँ होइन, यो थुप्रै कुराहरू देखिया छ अब जस्तै अहिले भर्खर थुप्रै शिक्षाको चाहिँ धेरै एउटै प्रश्न एउटै कुराले पनि हुनेछ जस्तै यहाँ अहिले कुमार सरले पनि उठाउनु भएको छ यो गाउँपालिकामा कहिले राखियो कहिले हटाइयो आवश्यक नभए किन राखियो आवश्यक भए किन हटाइयो यो जायजै प्रश्न हो मेरो बुझाइमा पनि यो प्रश्नै हो यो मेरै प्रश्न मास्तिर पनि हो। अब अर्को एउटा पनि हो त्यसमा लाग्दै गर्दाखेरि कतिपय अहिले तपाईँले भन्नुभएको जस्तो कतिपय मान्छे चाहिएर अत्यावश्यक भएर राखे पनि होइन यो हामी भन्न सक्छौँ क्या त्यो मान्छे नराखी नगर राखे हो शिक्षामा त्यो मान्छे यो रोजेको सबभन्दा अब्बल हो त्यो भएर त्यसलाई राख्यो भन्ने कुरो होइन कहीँबाट भन्छन् गयो गरिब हो के हो बेरोजगार पो राखिदिनु पर्यो भन्ने हिसाबले राखेका मान्छेहरू पनि छन् त्यो हिसाबले त्यो मान्छे राखेर शिक्षा सुध्रिने पनि थिएन त्यो मान्छे हटाउँदा शिक्षा बिग्रिने पनि छैन तर उसलाई चाहिँ असर भयो किनभने उसको रोजीरोटी खोसियो अब उसले पनि धन्यवाद दिनु पर्यो नि त अहिलेसम्म मेरो क्षमता पनि थिएन मेरो काम पनि थिएन राखिदिनु भयो होइन राखिदिनु भयो म त्यो ठाउँमा चाहिँ अब तपाईँहरूले चाहिँ रोजगारी दिनुभयो अहिलेसम्मको लागि धन्यवाद फेरि पनि मिलेदेखि गरिदिनुहोस् है भन्दा भयो होइन आवश्यकै भएर त होइन नि यो यति कुरा भने अरू बाँकी कुरा यस्तो बारेमा पनि उपाध्यायहरू हुनुहुन्छ उहाँले जवाब दिनुहुन्छ शिक्षाको सवालमा चाहिँ मलाई लागेको क्या जस्तै कतिपय सवालमा सबै सवालमा मैले त्यो भने कतिपय सवालमा त्यो मान्छे नहुँदा पनि त्यो स्कुल चलाएको थियो र त्यो मान्छे हुँदा पनि त्यो स्कुल चलो र ऊ अहिले नहुँदा पनि त्यो स्कुलको गुणस्तर फस्केको छ जस्तो छ त्यो एलाहाबादमा चलिरहेको छ. तर कति बेला चाहिँ हाम्रो ज्यामिले निभावी लगाएको विद्यालयमा अहिले गाउँपालिकाबाट राखेको अनुदानबाट हटाउँदाखेरि त्यहाँ समस्या पर्ने देखिएको छ. यो दरबन्दी समायोजन अथवा कताबाट हुन्छ त्यो चाहिँ हामीले पदपूर्ति गरिएन भने चाहिँ अब त्यो चल्न सक्ने अवस्था छैन. त्यो चाहिँ मैले यहाँ पनि अब सबैको बिचमा भने र अवगत पनि गराएँ. अब रोजगारी यो ओडाले दिन सक्ने रोजगारी, अब यो गाउँपालिकाले दिएको रोजगारी त तपाईँले हेर्नु पऱ्यो. तपाईँले सोझा प्रश्न ओडालाई हो. ओडाले दिन सक्ने रोजगारी के हुन्छ होला यसो कल्पना गर्नु त. हजुर, दुइटै हो, दुइटै सिक्छ होइन, के होला यसो कल्पना गर्नु न. कृषि क्षेत्रमा गर्दाखेरि केही साथीहरूले म यो गर्छु व्यवसाय गर्छु भने टनेलहरू गर्नुभयो, तरकारीहरू गर्ने भनेलाई केही केलाई हामीले उपलब्ध गराएका छौँ होइन. यो जस्तै अजबारदा राजन पाण्डेहरूले हामी गर्छौँ भन्नुभयो होइन. कसैलाई ड्रमहरू त्यो सपोर्ट गरिरहेको छ, कसैलाई टनेलको तरकारीको लागि सपोर्ट गरिरहेको छ, कसैलाई सिँचाइका सामान्य पाइपहरूको लागि आवश्यक पर्ने सपोर्ट गरिरहेको छ. ओडाले गर्न सक्ने कृषिमा रोजगारी सिर्जना गर्न सक्ने सामान्य कुराहरू त्यो कुरालाई सपोर्ट गरिरहेको छ होइन. मैले भनेको ओडाले गर्न सक्ने समग्र रोजगारी त के हुन्छ त. लोकसेवा आयोग गर्न सक्दैन होइन. यहाँ अब चाहिँ हामीले शिक्षामा ओडाले शिक्षामा मान्छे भर्ना गर्न सक्दैन, स्वास्थ्यमा सक्दैन, ओडा कार्यालयमा पनि सक्दैन. आवश्यक दरबन्दी तोकिएका भन्दा बाहेक अरू के हुन सक्ला भन्नु त. यहाँ त हामीले कृषि र पशुमै हो. हामीले हाम्रो अवस्था अनुसार कृषि र पशुमै रोजगारी सिर्जना गर्ने हो. त्यसको लागि आवश्यक वातावरण बनाउनको लागि चाहिँ तपाईँलाई यो कुरा हुनसक्छ. यो कुराहरू गरिदिनु भयो भने चाहिँ सम्भावना हुन्छ भनिदिनु भयो भने त्यो सहज हुन्छ. त्यसको लागि पनि ठिक छ, ठिक होइन. त्यसको लागि धन्यवाद भनेर भनिहाल्ने, धन्यवाद त्यो मेरो पूर्वाग्रहपूर्ण जवाब पनि होइन फेरि होइन. त्यसको लागि पनि धन्यवाद छ. अब कृषिको बजारीकरण एकदम समस्या हो. यो यहीँ हुनुहुन्छ हाम्रो चाहिँ गाउँपालिकाको बढी नै छ भनौँ होइन. यो चाहिँ गत वर्ष हाम्रो थुप्रै प्याजहरू पुग्यो लाग्छ. अहिले पनि हाम्रो 100 क्विन्टलको हारिमा प्याज उत्पादन हुँदैछ अहिले पनि. तपाईँ जाँदाखेरि हेर्न सक्नुहुन्छ. हामीले यो ओडालाई अलिकति प्याज प्रवर्धन गरौँ भनेर सुरुदेखि नै प्याजको बिउहरू वितरण गऱ्यौँ र अहिले त झन् त्यो माथिको कार्यक्रम पनि छ, त्यो मार्फत वितरण भएको छ. अहिले पनि त्यो खालको समस्या हुनसक्छ भनेर मैले अब कृषिको हाकिम छ, हाम्रो चन्द्रपुर सदस्य हुन्छ, उहाँलाई पनि जानकारी गराएको छु. अब यो कुरा चाहिँ समस्या छ. जस्तै हामीले किन्नु पर्दाखेरि महँगो किन्नुपर्ने, बेच्नु पर्दाखेरि साथै सस्तो बेच्नुपर्ने, यो यहाँको मात्रै समस्या होइन. अलिक हिजो भर्खर मैले सञ्चार पढाएको थिएँ, केरा महँगो भयो भन्ने सञ्चार आएको खण्डमा त्यो बेच्ने किसानले मैले त 50 रुपियाँ दर्जन बेच्या हो भनेर अघिदिइराखेको छ. उहाँ त 350-350 नै बेचिरहेको छ अर्कोले. भनेपछि यो खालको समस्या चाहिँ नेपालकै समस्या हो होइन. यो बजारीकरणको समस्या हो. किसानले उचित मूल्य नपाउने, किसानको माल बिग्रेर जाने, तर चाहिँ बिचौलियाले कमाउँदाखेरि कमाउने र त्यो आफ्नो मूल्यमा दिएन भने पुगेर जाने त्यो अवस्था चाहिँ हाम्रो विद्यमान छ अहिले पनि. यो राष्ट्रकै समस्या हो. हामी पनि केही समाधान गर्न सक्छौँ. गाउँपालिकाले आफ्नो तर्फबाट यो गर्नुपर्छ. यसबाट हामीलाई पन्छनी छुट छैन. अर्को यो अनुगमन ढुङ्गाको रासो गाउँपालिकाले यो कृषिमा करको भन्ने कुरो छ. यो गाउँपालिकाले नै जवाब दिनुपर्ला जस्तो लाग्छ. यो ढुङ्गाको रासो, यो रासो चाहिँ अब मलाई थाहा भएन, दुईचोटिसम्म टेन्डर गर्दाखेरि टेन्डर हालेको होइन. नहालिसकेपछि ढुङ्गाहरू अब यहाँको बाटो बनाउँदा ढुङ्गा दिन्न पनि भन्नु भएन हामीले, किनभने काम भयो यहीँको हुने हो. तर उसको उसले उचित कर तिरेर, के नियम हो त्यो नियम चाहिँ कर तिरेर चाहिँ अब प्रयोग गर्न पाउनुपर्छ. र हाम्रो बाटो, कुलो, कुलाको बाँधहरू, बस्तीहरू र चाहिँ अब खेत कटान गर्ने ठाउँमा चाहिँ ढुङ्गा पटाउन भन्नु सबैले रोक्न सकिन्छ. तपाईँ जसले रोके पनि रोकिन्छ, उसले लान सक्दैन. त्यो हिसाबमा चाहिँ तपाईँहरू सबैले खबरदारी गर्न पाउनुहुन्छ.
1: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर.
2: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ. तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला. जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर, फोन नम्बर 0840400026. इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ.
1: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ. त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु. नमस्कार.

0: साउथ वेस्ट मनसून शुरू हुने भनेर चाहिँ नेपालको नर्मल डेटै निकालिरहेको हिसाबले जुन 12 शुरू हुन्छ भन्ने छ होइन, अनि गएर सेप्टेम्बरको लास्ट विक चेन्ज हुने भनेको थियो, तर अहिले आजकल अलि मनसुनको ड्युरेसन बढाएको छ क्लाइमेट चेन्जको हिसाब भन्छन् होइन, त्यो हिसाबले अक्टोबरको पहिलो हप्तासम्म पनि जान्छ अहिले मनसुन, त्यो बेलासम्म सकिने हो। अब यो बे अफ बंगाल, अब नेपालको चाहिँ इन्डियन ओसनबाट आउने भन्दा साथ बे अफ बंगालबाट आउने हो हावा, त्यो बे अफ बंगालबाट जुन किसिमको सर्कुलेसन नेपाल आइपुग्छ त्यो मनसुन सर्कुलेसन, त्यो चाहिँ बे अफ बंगालबाट आउने भावनाले पूर्वी भागमा पहिले आउने भयो, फैलिँदै फैलिँदै पश्चिम भाग जाने भयो, अनि अब त्यो सर्कुलेसन उल्टो हुँदाखेरि चाहिँ पश्चिमबाट सुरु हुने भयो अनि पूर्वमा लास्टमा सिद्धिने भयो। त्यस कारण तपाईँको मनसुन अब हामीले 4 महिना भन्छौँ भनेर, तर अब नेपाल त सानै देश त्यति ठुलो होइन, तैपनि पूर्वी भागमा मनसुनको ड्युरेसन अलिक बढी हुन्छ, पश्चिम भागमा ड्युरेसन अलिकति कम हुन्छ,
1: कमजोर पनि भइसक्छ क्यारा अलिक पर पुग्दाखेरि चाहिँ।
0: पर पुग्दाखेरि मनसुनको असर चाहिँ पूर्वी भागमा बढी हुन्छ, पश्चिम भागमा बिस्तारै बिस्तारै कम हुँदै जान्छ, र त्यसमा फेरि मनसुन त ठुलो सर्कुलेसन भयो, र ठुलो सर्कुलेसन भए पनि अब लोकल इफेक्टहरू त थुप्रै छ नेपालमा, किन नेपालको पहाड पर्वत यता तराई भ्याली यो दुनियाँभरिको लोकल इफेक्ट हुन्छ, लोकल इफेक्ट हुनाले ठ्याक्क पूर्वमा चाहिँ बढी हुने, पश्चिममा घट्दै घट्दै गएर पश्चिममा हुने ठ्याक्क त्यस्तो चाहिँ हुँदैन, जस्तो ओभरअल चाहिँ पूर्वमा बढी हुने भयो, तर अब जस्तो पश्चिममा पनि नेपालको सबभन्दा बढी पानी कहाँ पर्छ भन्दा पोखरामा पर्छ होइन, त्यो त पश्चिम भयो, अरू ठाउँहरू स्याङ्जाहरूतिर पनि बढी पानी पर्ने ठाउँ छ, त्यस्तै त्यस्तै लोकल्ली चाहिँ त्यस्तो हुन्छ, तर ओभरअल चाहिँ पूर्वमा बढी असर हुने भयो।
1: अहिले तपाईँले भनिहाल्नु मनसुन एउटा सिजनल हावाको एउटा अवस्था भयो होइन, तर पनि हामीले चाहिँ मनसुनलाई बढी पानी पर्ने अवस्थासँग जोडेर हेर्ने भएकोले गर्दाखेरि चाहिँ हामी मनसुनलाई कति पानी पर्यो परेन भन्ने कुरा बढी चासो राख्छौँ। खासमा मनसुन राम्रो भयो वा भएन भन्ने मापन केही हुन्छ, कम वर्षा अथवा बढी वर्षा, यसको मापदण्ड केही छ मनसुन राम्रो भयो यसपालि अथवा भएन भन्ने कुरामा?
0: त्यो त भइहाल्छ नि, त्यसैको लागि नेपालभरि पानी नाप्ने मेसिनहरू राखेको हुन्छ अधि राज्यभरि नै, त्यो पानी हरेक दिन नापिन्छ, हरेक दिन के अब अहिले त हरेक मिनट जस्तो नापिरहेको हुन्छ, त्यस्तो अब मनसुनको हिसाबले चाहिँ हामीले अब महिनाभरिको पानी कति पर्यो भन्ने हिसाब गर्छौँ, त्यो पानी नाप्ने अब नेपालमा झन्डै झन्डै 50-60 वर्ष हुनाइसक्यो, अनि त्यसको त्यो एभरेज निकालिरहेको हुन्छ, त्यो एभरेजको क्लोज छ विदिन 5% अथवा विदिन 10% छ भने त्यो सरदर सरह भयो, अब त्योभन्दा एभरेज भन्दा 10% भन्दा नि कम भएको छ भने ड्राई भयो, 10% भन्दा बढी भएको छ भने स्ट्रङ मनसुन, विक मनसुन भयो, नर्मल मनसुन भयो, नर्मल चाहिँ विदिन 10% नर्मल भयो, 10% भन्दा बढी भयो भने स्ट्रङ मनसुन भयो, त्योभन्दा कम भयो भने विक मनसुन भयो, त्यो चाहिँ मन्थलीको हिसाबले। अब यसमा अर्को विचार गर्नुपर्ने चाहिँ के छ भने, जस्तै यसपालि मनसुन चाहिँ विक हुन्छ भन्ने अहिलेको फोरकास्ट भयो, अब मनसुन विक भने मतलब अब त्यो सिजनभरि मनसुनको अवधि 4 महिनाभरि जति पानी पर्नेछ त्यो चाहिँ पहिलाको भन्दा कम पानी पर्छ भन्ने भयो, कम पानी पर्ने भन्दा साथ अब सुक्खै हुन्छ भन्ने चाहिँ होइन, त्यसले ओभरअल चाहिँ ड्राइनेस चाहिँ हुनसक्छ, बढी ड्राई चाहिँ हुनसक्छ, त्यो सुक्खापट्टिको सम्भावना चाहिँ कम छ, तर सुक्खा नहुन पनि सक्छ, अब जस्तो महिनामा 2000 मिलिमिटर पानी पर्थ्यो नेपालमा भनौँ होइन, अब 1500 मिलिमिटर पानी पर्यो भने अब त्यो 1500 मिलिमिटर 5 दिनमै पर्यो, अरू दिन ड्राई भयो भने तपाईँको बाढी पनि भयो, सुक्खा पनि भयो, दुइटै भयो त्यहाँ, अब त्यो 1500 मिलिमिटर चाहिँ अब दिनको 50 मिलिमिटरको दरले सधैँभरि पर्यो भने त्यो ड्राई पनि भयो अनि सुक्खा पनि भयो, एकदम राम्रो भयो त्यो होइन, कसरी पानी पर्छ भने चाहिँ त्यो चाहिँ फेरि सर्ट ड्युरेसन फोरकास्टमा जाने भयो त्यो, त्यस कारण ठ्याक्कै यही हुन्छ भनेर भन्न सक्दैन, तर ओभरअल चाहिँ पानी कम पर्छ भन्ने हो।
1: हामी जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ नेपालमा मनसुनको महत्वको बारेमा कुराकानी गरौँ। नेपालको कृषि, पिउने पानी, जल विद्युत यिनीहरूको लागि चाहिँ मनसुन चाहिँ महत्वपूर्ण छ, अथवा त्यस बेला परेको पानी महत्वपूर्ण छ भनिन्छ। जनजीवन र अर्थतन्त्रसँग यसको अलिकति सम्बन्ध बताइदिनुहोस् न, कस्तो सम्बन्ध छ नेपालको हिसाबमा भन्दाखेरि चाहिँ?
0: मनसुनको त अब धेरै नै महत्व छ, मनसुन यहाँ नहुने थियो भनेदेखि त अब एक किसिमले 4 महिनामा पानी परे पनि त्यसको असर एक किसिमले सालभरिलाई नै हुन्छ, जस्तो मनसुन विक भयो पानी कम पर्यो भनेदेखि अब हामीहरूको जुन अहिले खोला नालामा विन्टरको बेला पानी देख्छौँ त्यो पनि मनसुनकै पानी हो बेसिकल्ली, त्यो मनसुनकै पानी जमिन मुनि छिरेर अब कुनै चाहिँ चाँडै निस्किन्छ कुनै ढिलो निस्किन्छ, र सालभरि निस्किने त्यही हो, किनभने मनसुन बाहेक अरू बेला पर्ने पानी त 20% भन्दा पनि कम हुन्छ, 80% पानी त त्यही हो, त्यो सालभरि नै बाँडिएको हुन्छ, अब त्यो सालभरि बाँडिएको भावनाले त्यसले सालैभरिकोलाई असर पार्ने भयो. अब जस्तो तराईतिर ह्यान्डपम्प हुन्छ, अब त्यो मनसुनमा पानी परेन भने त्यो ह्यान्डपम्प पछि सुक्न पनि सक्छ. अब मनसुनमा धेरै पानी परेको छ भने पछि फागुन चैतमा पनि त्यहाँ पानी आइरहेको हुनसक्छ. त्यो कहिलेको पानी भन्दा मनसुनकै पानी हुन्छ प्रायः, किन अरू बेलाको पानी त धेरै हुँदैन. अब त्यो हिसाबले सालभरिलाई नै असर पार्ने भयो. अब त्यो असर पार्दाखेरि अब पानीले असर नपार्ने त केही पनि हुँदैन. अब खाने पानीदेखि लिएर अब कति ठाउँमा एक किसिमले कृषिमा त अब मनसुनकै भर छ. नेपालको सिँचाई भएको क्षेत्र त धेरै कम छ पानीकै कारणले. मात्रै पानी पर्यो भने अन्न बाली भयो, पानी परेन भने भएन भन्ने क्षेत्र नै धेरै छ. जहाँ सिँचाई भएको छ त्यहाँ चाहिँ असर कम होला, र जहाँ सिँचाइको सुविधा छैन त्यहाँ त कृषिलाई व्यापक असर पार्ने भयो. सुक्खा भयो भने कम उब्जनी हुने, अब धेरै बाढी आयो भने पनि कम, धेरै बाढीले पनि कम उब्जनी, अथवा धेरै पानी पर्यो भने पनि कम उब्जनी हुने, अथवा यो पहिरो बाढी पहिरोले बगाएर लैजाने, खेतहरू बगाएर लाने, अन्नहरू बगाउने, अब सबै हुन्छ. प्लस अरू अरू चिजहरू पनि अब कुट किसिमले आएछ. जस्तो असिना धेरै आयो, हुरी बतास आयो, त्यस्तै त्यस्तैले पनि फरक पार्छ होइन. त्यो हिसाबले एक किसिमले कृषिमा त वेदर पनि क्लाइमेटको पनि दुइटैको रोल छ. हामीहरूको चाहिँ के छ भने जस्तो समरमा अझ हामीहरू चाहिँ फर्चुनेट एरियामा छौँ, जसले गर्दा समरमा चाहिँ पानी पर्ने, विन्टरमा चाहिँ पानी नपर्ने, अथवा पछि चाहिँ पानी नपर्ने छ. धेरै कृषिको उत्पादन हुने पनि राम्रो टेम्परेचर, समरको टेम्परेचरमा धेरै कृषि उत्पादन हुने भयो. टेम्परेचर हामीलाई फेभरेबल छ, पानी पनि त्यही सिजनमा पर्छ. त्यो हिसाबले हामीहरूको चाहिँ लक्किली अब हामीहरूको विन्टरमा चाहिँ टन्न पानी पर्ने, समरमा पानी नपर्ने भए उब्जनी त्यसै कम हुन्थ्यो. त्यसमा बिरुवा भन्ना साथ वेदर र क्लाइमेटमा ज्यादै नै भर पर्छ. किनभने बिरुवाको त अब एक किसिमले पुरा तपाईँले प्लान्ट हेर्नुभयो भने अब त्यसको जरा हुन्छ अनि माथि हुन्छ. एउटा त प्लान्टको 80-90% एटमोस्फियरमै हुन्छ, त्यस कारण एटमोस्फियरको टेम्परेचर, ह्युमिडिटी, प्रेसिपिटेसन यिनीहरू सबैमा भर पर्ने भयो. अनि तल जुन अलिकति भाग हुन्छ, जरा हुन्छ, अब त्यसमा चाहिँ दुई चिज इम्पोर्टेन्ट भयो. एउटा त माटोमा हुने मिनरलहरू बिरुवाले जुन लिन्छ, एउटा त्यो इम्पोर्टेन्ट भयो भने अर्को चाहिँ फेरि पानी नै हो. त्यो जराले पनि त्यो पानीलाई, जमिन मुनिको पानीलाई माथि पातसम्म पुर्याउँछ. अब पानी नपरे बेला पनि रुखहरू त हरियो देखिन्छ नि. अब त्यो हरियो देखेको कारण चाहिँ के भने उसले पानी तलबाट लिइरहेको छ. भनेपछि पानी त उसलाई सधैँभरि सालभरि नै चाहियो. त्यो हिसाबले कृषिमा फरक पार्ने भयो. अब यो चाहिँ कृषिको भयो. जल विद्युत त अब तपाईँको पानीको थोपा थोपाको पैसा हुन्छ होइन. अब जति त पावर जेनेरेसन गर्न सक्यो उति बढी पैसा आउने भयो. इकोनोमीलाई पनि डाइरेक्ट असर पार्ने भयो. जल विद्युतको त इकोनोमिकल्ली पनि अथवा तपाईँलाई इनर्जीको हिसाबले पनि दुइटै फाइदा भयो. अब त्यो किसिमले अब खाने पानी नभएकोमा त मान्छे त्यहाँ बस्न सक्दैन. कुनै ठाउँमा पानी नपरेर अब क्लाइमेट चेन्ज भएर अथवा विभिन्न कारणले पानी उनीहरूको त्यो पानीको स्रोतहरू सुक्यो भने मान्छे त्यहाँबाट माइग्रेट गर्ने बाहेक अरू उपाय हुँदैन. त्यो हिसाबले खाने पानीलाई पनि एकदमै इम्पोर्टेन्ट भयो. त्यसमा पानीको फेरि पानी चाहिँ के छ भने तपाईँको हाइड्रोलोजिकल साइकल भन्छ. पानीलाई चाहिँ पानी पर्छ अनि त्यसको डिस्ट्रिब्युसन हुन्छ. त्यो चाहिँ त्यो साइकल चाहिँ कन्टिन्यू हुनुपर्छ. त्यो साइकललाई असर पार्न साथ त्यो साइकललाई भर पार्ने सबै चिजमा असर हुन्छ. त्यो
1: नेपालको भौगोलिक स्वरूपलाई हेर्दाखेरि चाहिँ पहाड, तराई, हिमाल जुन भौगोलिक स्वरूप छ यसमा चाहिँ मनसुनको महत्व फरक फरक छ कि अथवा सबै ठाउँमा समान रूपमा मनसुनको महत्व रहन्छ?
0: सबै ठाउँमा नै मनसुनको महत्व रहन्छ. जस्तो पानी त सबै ठाउँमा नै चाहियो. अब त्यसमा फेरि जुन किसिमको पानीको प्याटर्न छ हामीहरूको पपुलेसन डिस्ट्रिब्युसन पनि त्यही अनुसारकै हुन्छ. जहाँ पानी पर्छ, जहाँ राम्रो एग्रिकल्चर हुन्छ, जहाँ पानीको सप्लाई छ. जस्तो अब मान्छेहरूको बस्तीकै हिसाबले हेऱ्यो भने पनि मान्छेहरू कहाँ धेरै हुन्छ त भने तराईमा. नेपालको आधी जस्तो पपुलेसन तराईमा छ. किनभने तराईमा पानी पर्ने पनि राम्रो छ. अब ग्राउन्ड वाटर पनि त्यो पनि जुन मनसुनको पानी हुन्छ त्यो ग्राउन्डमा भित्र बसेको त्यो पनि एभाइलेबल छ. फर्टाइल ल्यान्ड छ. त्यो हिसाबले पपुलेसन पनि धेरै छ. अनि अर्को पपुलेसन धेरै कहाँ हुन्छ भने नदीको किनारमा. किनभने नदीमा पानी छ. अब त्यो पानीको स्रोत भएरै त्यहाँ पपुलेसन हुने हो. पानीको स्रोत हुन साथ एउटा खाने पानी पायो, कृषि गर्नलाई कृषि गर्न पायो, इभन अब उद्योगदेखि लिएर उद्योग धन्दा जे गर्नलाई पानी त चाहिहाल्यो. अब त्यो पानीको फेरि पानी नै मात्रै होइन, हिउँ मात्रै पर्यो भने पनि. अब जस्तो पहाडतिर हिउँ पर्यो भने अब हामीले हेर्दाखेरि चाहिँ हिउँ पर्यो भने एकदम एक्सट्रीम ड्रा के अरे चिसोको सिचुएसन भयो मान्छे कसरी बस्नु होला भन्ने हुन्छ तर उनीहरू रमाइरहेको हुन्छ हिउँ परेको बेला किनभने त्यसले गर्दाखेरि कृषि उनीहरू कृषि राम्रो हुन्छ अलिकति जाडो अलिकति बढ्यो भने पनि तर जाडोभन्दा पनि उनीहरूको चिन्ता कृषि हुन्छ त्यो खानेकुराहरू त मोर इम्पोर्टेन्ट भयो होइन त्यो हिसाबले हिमालतिर पनि त्यतिकै इम्पोर्टेन्ट हुन्छ त्यसमा अब मनसुन भन्नाले हामीले समर मनसुनको मात्रै कुरा गरेका हुन्छौँ प्रायः होइन तर विन्टरको पनि मनसुनै हो किनभने त्यो पनि अपोजिट अर्को डिरेक्सनमा गयो त्यो पनि विन्टर मनसुन हो होइन तर विन्टरमा चाहिँ अब यो ड्राई एरियाबाट जाने हुनाले त्यसले कम पानी पार्ने हो तर विन्टरको तर पानी पनि पानी चाहिँ इम्पोर्टेन्ट चाहिँ हुन्छ विन्टरको पनि
1: हामीले समग्रमा भन्नुपर्दा जस्तो कतिपय अवस्थामा हामीले समाचारमै पनि जहाँ पनि पानी पर्न लाग्यो भने मौसम बदली भयो भन्छौँ अनि खेर खोल्यो भने मौसममा सुधार भयो भन्छौँ खासमा मौसममा सुधार भन्दा पनि पानी पर्नु चाहिँ राम्रो भयो नि होइन यसरी हेर्दाखेरि समग्रमा
0: पानी पर्नु त एकदम राम्रो हो नि पानी अब जस्तो अहिले हेर्नु भयो भने होइन अब अहिले पानी परिरहेछ अहिले पानी नपरे भए एउटा त वाटर अहिले यहाँ के अरे नेपालले नै कति 300 मेगावाट बिजुली बेचिरहेछ भन्ने कुरा छ कि अहिले तपाईँको यो ड्राई सिजन भएर खालि इन्डियाको इम्पोर्टेन्ट बिजुलीमा हामी पुरा भर पर्नुपर्ने बेलामा नेपालले उल्टै 300 मेगावाट बिजुली बेचिरहेछ भन्नाले अब अहिलेको पानी इम्पोर्टेन्ट भयो हुन त यो चाहिँ अब मनसुन सुरु भएको त छैन अहिले मनसुन सुरु नहुँदा पनि पानी चाहिँ पर्यो अब अहिले पनि जाने जाने मनसुनको जस्तै जस्तै खालको पानीको सिचुएसन डेभलप भइरहेको छ तर यसलाई मनसुन चाहिँ भन्दैन किनभने सिजनल विन्ड फेरि सिजनल विन्ड चेन्ज हुने पनि अब अहिले पृथ्वीको सतहको नजिकै हेऱ्यो भने त जाने जाने मनसुनै टाइपको सर्कुलेसन भइरहेको छ अहिले तर त्यो सर्कुलेसन फेस त्यति मात्रै हेरिँदैन कि त्यसलाई त्यहाँ तल सर्फेसदेखि लिएर माथि टप अफ द एटमोसफियरसम्म एनालाइसिस गरेर हुन्छ क्या अनि त्यो एनालाइसिस गरेर अनि हो अब यो चाहिँ साँच्चीकै विन्ड डिरेक्सन चेन्ज भयो हो भन्ने अनि यो वैज्ञानिकहरूले त्यो निकाले मतलब मेट्रोलोजिस्टहरूले त्यो निकालेपछि मात्रै अनि मनसुन आयो भन्ने हुन्छ अनि त्यो हिसाबले पानीको इम्पोर्टेन्स अहिले कहिले पनि देखाइरहेको छ
1: हामी जल तथा मौसम विद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौँ अब अलिकति यस वर्षको मनसुनको पूर्वानुमानबारे चर्चा गरौं जल तथा मौसम विज्ञान विभागले चाहिँ यसपालि कम वर्षा हुने अनुमान सार्वजनिक गर्यो यो प्रक्षेपण कुन आधारमा गरिएको कतिको भर पर्दछ तपाईँ त्यहाँ रहेर पहिले पनि काम गर्नुभएको त्यहीभन्दा अहिले जनशक्ति र प्रविधि परिवर्तन पनि भएको छ कतिको भर पर्दो रहेको छ यो प्रक्षेपणहरू
0: यो प्रक्षेपण चाहिँ भर पर्दो नै मान्न सकिन्छ किनभने यो हामीहरूको यसमा चाहिँ इन्टरनेसनल कम्युनिटी नै इन्भल्भ छ नेपाल मात्रै छैन कि नेपाल छ रिजनल कन्ट्रीहरू छन् अनि त्यसपछि वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले सपोर्ट गरेको प्रोजेक्ट हो यो होइन सास्कफ भन्ने होइन अनि यो चाहिँ सबै साउथ एसियाको लागि गरे हो सास्कफको मतलब साउथ एसियाको क्लाइमेट फोरकास्टको हिसाबले साउथ एसियाका सबै मेजर काम गर्ने मेट्रोलोजिस्टहरू उनीहरू ले आफ्नो आफ्नो देशमा पनि काम गर्छन् र अनि एकै ठाउँमा जम्मा भएर डब्ल्युएमओको पनि मान्छे हुन्छ अरू इन्टरनेसनल अर्गनाइजेसनहरूको पनि मान्छे हुन्छन् अनि सब बसेर एउटा व्यापक छलफल गरेर अनि विभिन्न मोडलहरूको आधारमा यो गरे हुन्छ अब यो चाहिँ सिजनल अब यसमा मेट्रोलोजीको चाहिँ एउटा के प्रब्लम छ भने फोरकास्ट कतिको मिल्छ भन्ने अब फोरकास्ट कतिको मिल्छ भन्ने फेरि धेरै चिजमा भर पर्छ किनभने यस मेट्रोलोजीको फोरकास्ट चाहिँ अब टिपिकल्ली पुरै साइन्स हो तर साइन्सै भए पनि अब यसमा भेरिएबिलिटी यति धेरै हुन्छ कि एउटा भेरिएबिलिटी भन्नाले यो प्रेसिपिटेसन चेन्ज हुने हावाको डिरेक्सन चेन्ज हुने मोइस्चर चेन्ज हुने टेम्परेचर चेन्ज हुने अब यो सबै चिजको असरमा पानीलाई के केले असर गर्छ भन्दा हरेक चिजले असर गर्छ अब त्यो सबैको हिसाब गर्नुपर्ने हुन्छ अब त्यो एटमोस्फियरिक मोडलमा फेरि अब त्यहाँ ठ्याक्क यो जमिनको मात्रै हेरेर पनि हुँदैन यहाँबाट एकदम टप अफ द एटमोस्फियरसम्म पुरा एनालिसिस गर्नुपर्छ अनि सबै एनालिसिस गरेर फोरकास्ट गर्ने हुन्छ अब त्यसमा अब अहिले छोटो केही अवधिको लागि एक दिनको लागि अथवा दुई दिनको लागि गर्यो भने चाहिँ बढी मिल्न आउँछ र सिजनको गर्यो भने चाहिँ मिल्ने कम हुँदै जान्छ कि जति ड्युरेसन धेरै भयो मिल्ने कम हुन्छ अब त्यस कारण अब सिजनको गरे पनि अब जस्तो हामीले मनसुनको लागि सिजनल फोरकास्ट भनेर गऱ्यौँ तर त्यो सिजनल फोरकास्टमा अब यो असार चाहिँ बढी पानी पर्छ साउन चाहिँ बढी पानी पर्दैन भन्ने पनि भन्न गाह्रो हुन्छ त्यो छ हुन त त्यो महिनाको चाहिँ निकाले हुन्छ अब जस्तो असार 15 असार 25 के हुन्छ त भन्यो भने उयो नो होइन त्यो खालि मनसुनको महिनाको हिसाबले मात्रै भन्यो भयो समग्रमा भन्यो भयो होइन अब त्यो हिसाबले मिल्ने चान्स धेरै हुन्छ अब त्यसमा फोरकास्ट चाहिँ कसरी गर्छ भनेर अलिकति बताउँदाखेरि होइन यसमा चाहिँ यो लार्ज स्केल सर्कुलेसन एटमोस्फेयर यो हावा एटमोस्फेरिक सर्कुलेसन लार्ज स्केलको सर्कुलेसनहरूको आधारमा अथवा अरू विभिन्न केले चाहिँ असर गर्छ त मनसुनमा बढी पानी के हुँदाखेरि चाहिँ पर्छ मनसुनमा के हुँदा चाहिँ पानी पर्दैन भनेर यो त रिसर्च भइरहेछ अब त्यसमा धेरै चाहिँ अब विभिन्न चिज छन् तर त्यसमा तीनटा चिज चाहिँ यिनीहरूले बढी लिइरहेको हुन्छ अहिलेको यो जुन सास्कपको मिटिङमा उनीहरूले बढी अध्ययन गर्ने चाहिँ तीनटा चिज छन् त्यसमा एउटा साउदर्न असोसिएसन भन्ने छ एनसो भन्ने ला निना र एल निनो भन्ने दुईटा इम्प्याक्ट छ त्यो चाहिँ यो अस्ट्रेलियादेखि लिएर साउथ अमेरिकाको बीचमा ठ्याक्क समुद्र छ त्यो नर्थ हेमिस्फेयरमा चाहिँ बढी कन्टिनेन्ट छ होइन त साउदर्न हेमिस्फेयरमा चाहिँ अस्ट्रेलियादेखि साउथ अमेरिका पूरा समुद्र भयो अब समुद्र कतिको तात्या छ त्यसले एटमोस्फियरलाई असर गरिरहेको हुन्छ अब समुद्रको जुन भाग तात छ त्यहाँ लो प्रेसर एरिया डेभलप हो समुद्रको जुन भाग चिसो हुन्छ त्यहाँ हाई प्रेसर डेभलप हुन्छ अनि त्यो अनुसार सर्कुलेसन हुन्छ अब कहिले यो साउथ अमेरिकाको पार्टको समुद्र तात छ त्यहाँ लो प्रेसर डेभलप हो अनि सर्कुलेसन उल्टो भयो होइन त्यसलाई एनसो भन्छ अब यतापट्टिको तात्यो भने एकापट्टिको तात्यो भने एनसो अर्कोपट्टिको तात्यो भने एनसो नै भयो तर एउटा लानिना एउटा एलनिनो भयो होइन अब त्यो कुन अब एलनिनो भयो भने चाहिँ साउथ एसियामा कम पानी पर्छ भनेर पुरानो पहिलेदेखिको अध्ययनले एउटा त्यो छ अर्को इन्डियन डाइपोल भन्ने छ अब इन्डियाको यो बीचमा इन्डिया छ एकापट्टि अरेबियन सी छ अर्कोपट्टि बे अफ बंगाल छ होइन अब कहिले अरेबियन सी बढी तात्छ बे अफ बंगाल कम हुन्छ कहिले बे अफ बंगाल बढी तात्छ कहिले अरेबियन सी कम हुन्छ अनि त्यसको असरले मनसुनलाई कसरी असर पार्छ त अब त्यो गरे हुन्छ अब त्यस्तै अर्को बढी उनीहरूले युज गर्ने चाहिँ यो सेन्ट्रल एसिया यो काजाकिस्तान उज्बेकिस्तान विभिन्न एरियामा विन्टरमा हिउँ पर्छ होइन अब विन्टरमा हिउँ पर्ने हिसाबले धेरै हिउँ पर्यो भनेदेखि मनसुन विक हुने होइन किनभने धेरै धेरै हिउँ पर्यो भने एउटा त चिसोले गर्दा बढी चिसो भयो भने हाई प्रेसर हुने त्यो एउटा त्यो छ होइन अर्को चाहिँ के छ भने हिउँ धेरै भयो भने सूर्यबाट जुन इनर्जी आउँछ त्यो रिफ्लेक्ट हुन्छ हिउँले रिफ्लेक्ट गर्छ त्यो रिफ्लेक्ट गर्दाखेरि अनि सूर्यको जुन इनर्जी एब्जर्ब गर्न पाउँदैन एब्जर्ब गर्न नपाउँदा अनि त्यति जति तात्नु पनि तात्दैन अनि त्यो हिसाबले अनि यो होल एरिया तात्नेर चिसो हुने त्यसमा पनि भर पर्छ अनि यस्ता यसलाई चाहिँ अब टेलिकनेक्सन भनेर नाम दिएको छ होइन टेलिकनेक्सन भनेर चाहिँ अब टेली भने टाढा चिज कुनै चिजमा कनेक्ट गरेर मनसुनको फोरकास्ट गर्ने
1: यसपालि पनि जस्तो एलनिनोको सम्भावना छ भनेर अन्तर्राष्ट्रिय मिडियाहरूले भनिरहेको बेलामा त्यसको प्रभाव पनि कम वर्षामा
0: अब अहिले चाहिँ सबभन्दा बढी कारण चाहिँ एलनिनोलाई दिइरहेको छ यहाँ अब अहिले हाल चाहिँ एलनिनो छैन एलनिनो पनि छैन लानिना पनि छैन मोरलेस न्युट्रल कन्डिसन छ तर फोरकास्ट चाहिँ अब जुनसम्म यो कन्डिसन रहन्छ तर जुलाईदेखि चाहिँ एलनिनो सुरु हुन्छ र यसपालिको एलनिनो स्ट्रङ हुन्छ भन्ने फोरकास्ट छ त्यसैको आधारमा अनि मनसुन पनि विक हुने फोरकास्ट मुख्य त्यो भयो अर्को इन्डियन ओसन डाइपोल भन्ने पनि न्युट्रलमै छ अहिले अहिलेको एक्जिस्टिङ कन्डिसन चाहिँ बढी पानी पर्ने अथवा कम पानी पर्ने दुइटैलाई सपोर्ट गर्ने खास छैन तर अब एलनिनोमा भर पर्यो किनभने एलनिनोलाई चाहिँ अहिले एलनिनो पनि अहिले के छ न्युट्रलै छ अब एलनिनो चाहिँ यसपालि स्ट्रङ एलनिनो हुने सम्भावना छ भन्ने फोरकास्ट छ त्यसैको आधारमा मेन आधार चाहिँ त्यो हो त्यसले गर्दा मनसुन विक हुन्छ भन्ने फोरकास्ट हो मानु एलनिनो नै भएन लानिनाको कन्डिसन भइदियो भने फेरि अपोजिट पनि हुनसक्छ त्यो सम्भावना पनि रहन्छ तर खालि अब हामीहरूले चाहिँ के त्यही भएर प्रायोरिटीमा कुरा गरिन्छ अब 20% 30% अब यहाँ जस्तो तपाईँको प्रायोरिटी हेऱ्यो भने पानी पर्ने प्रायोरिटी 5% 10% भनेर दियो भने जेनरली पानी पर्दैन भन्ने हुन्छ अब 50% दियो भने त्यो पर्न पनि सक्छ नपर्न पनि सक्छ अब 60% 70% दियो भने पर्ने सम्भावना बढी छ छाता लिएर हिँड्नुपर्छ भन्ने भयो होइन अब 80-90% छ भने चाहिँ अवश्य पानी पर्छ भन्ने खालको अब त्यही हिसाबले सबै चिज प्रायोरिटीमा हुन्छ प्रायोरिटीमा भएको कुरा चाहिँ फेरि प्रायोरिटी भन्ने कुरा 0% पनि हुँदैन 100% पनि हुँदैन 0 र 100 बीचमा हुन्छ जति हाई भयो त्यति चान्स बढी भयो अनि त्यसमा चाहिँ मेटलोजीको धेरै फोरकास्टहरू चाहिँ एक किसिम प्रायोरिटीको हिसाबले गरिन्छ
1: पानी र पर्वत विशेष बदल्यो नेपालमा अहिले हामी नेपालमा मनसुनको महत्व यस वर्षको मनसुनमा कम वर्षा र बढी गर्मीको अनुमान र यसका असर तथा पूर्व तयारीका बारेमा जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर कृष्ण प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।

0: Consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin.
1: World's number one tire brand.
2: Classic Techco 16th anniversary offer. Jati ma chayo, teti ma payo. Budget ra package tapai ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Techco kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Sampark 9801004477. Classic Tech.
3: के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपिडी सेवा,
3: विशेषज्ञ ओपिडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ। फोन नम्बर 01-4110-696 98514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल। पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी नेपालमा मनसूनको महत्व, यस वर्षको मनसूनमा कम वर्षा र बढ़ी गर्मीको अनुमान र यसका असर तथा पूर्व तयारीका बारेमा जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं। अघि नै हामीले चर्चा त गर्यौं, मनसूनमा यदि पानी कम पर्यो भने नेपालको अर्थतन्त्र कृषि लगायतका क्षेत्रमा समस्या पर्छ भन्ने कुरामा। यसले चाहिँ विशेष गरी यदि कम पानी पर्यो भनेदेखि काठमाडौँ जस्ता शहरी क्षेत्रहरू, काठमाडौँ उपत्यका भनौँ ती लगायतका शहरी क्षेत्रहरूमा चाहिँ सघन बस्ती भएको ठाउँमा चाहिँ कतिको प्रभाव पर्छ कम वर्षा भयो भने?
3: वर्षाको प्रभाव त हामीले चैतको सुरुतिरै देखाएको थियौँ, यहाँ पोल्युसन कस्तो भएको थियो होइन। पोल्युसन चाहिँ एकचोटि वर्षा भएपछि अब अहिले सफा आकाश हेर्न पाइएछ। त्यो के को कारणले भन्दा पानीकै कारणले, पानी परेन भने काठमाडौँ जस्तो उपत्यका त झन् एकदम हाइली पोल्युटेड हुन्छ। अब एउटा त त्यो छ, अब अर्को रिभर पोल्युसन, खोला नालाहरू पनि पानी नपरेपछि एकदम खोलेहरू नेपालको त्यसै पोल्युटेड छन्। पानी पऱ्यो भने चाहिँ त्यसले डाइल्युट गर्छ र सफा गर्छ, सबै चाहिँ एकैछिन सबै चाहिँ सफा गर्छ होइन। अब त्यही हिसाबले सघन बस्ती बाटोमा त झनै इम्पोर्टेन्ट भयो पानीको।
2: समग्रमा अन्यत्र पनि हामीले बर्खामा पानी धेरै पर्यो भनेदेखि चाहिँ कतै बाढी पहिरो हुन्छ कि भन्छौँ, तर पर्नुपर्ने पानी चाहिँ पर्नै पर्छ होइन। यदि हामीले जोखिम अथवा सबै कुरालाई हेर्यौँ हामीले भने समग्रमा कति पानी पर्थ्यो परम्परादेखि, त्यो पानी चाहिँ हाम्रो आवश्यक पानी नै हो।
3: डिजास्टरको हिसाबले पनि अब पानीलाई नै गरिन्छ, किनभने नेपालको सबभन्दा ठूलो डिजास्टर भनेकै अब बाढी पहिरो हो होइन। बाढी पनि पानीकै कारणले आउने हो, पहिरो पनि त्यसमा जियोलोजिकल कारण भए पनि मुख्य कारण त पानी नै हो। अब पानीकै कारणले डिजास्टर यो प्रकोपहरू पनि आइरहेको हुन्छ, तर त्यो प्रकोप भने चाहिँ त्यो आइसोलेटेड भयो कुनै कुनै ठाउँ भयो, तर पानीले ओभरअल इम्प्याक्ट चाहिँ त पानीको सबै राम्रै राम्रो छ। अब यो अब यसमा त जियोलोजिकल्ली हेऱ्यो भने त तपाईँको बाढी प्रकोपलाई पनि तपाईँको लङ टर्ममा हेर्नुभयो भने फेरि यो पनि अर्को एसेन्सियल चिजै हो, त्यो पनि हुनै पर्छ। तपाईँको पहिरो गर्नु भने यो जुन फर्टाइल ल्यान्डहरू भ्यालीहरू जुन बनाएका छन् त्यो सबै पहिरोकै माटोले जम्मा भएर बनाए हुन्। अब त्यत्रो खेती योग्य जमिन दिएको छ, माटो दिएको छ, सबै दिएको छ, इभन तराईमा जुन किसिमले माटो भरिया छ त्यो सबै पहाड़तिर बगाएरले पहिरोकै माटोहरू हुन्छ। अब जति नयाँ माटो भयो त्यति फ्रेस माटो भयो, त्यही अनुसार प्रोडक्टिभिटी पनि बढ्ने हुन्छ। अब त्यो लङ टर्मको हिसाबले त पहिरो पनि नभए हुँदैन, त्यस्तै बाढी पनि। अब बाढी नआएर खोलामा मात्रै पानी भयो त्यतिकै बगेर गयो भनेदेखि त्यो जुन किसिमको के भने पानीको मुख्य भाग नै अब मनसुनमा मात्रै पानी परेर भएन, सालभरि चाहियो। अब त सालभरि चाहिने पानी चाहिँ कहाँ जम्मा हुने, कहाँ हो त भन्दा रिजर्भवायर जम्मा हुने भयो। रिजर्भवायर जम्मा गराउने काम चाहिँ फेरि बाढीले गर्छ, किनभने बाढीले पानी सबैतिर फैलाइदिन्छ, अनि जति पानी फैल्यो उति जमिनभित्र पानी पस्छ, अनि त्यो पानी साल भर्ने काम लाग्छ।
2: त्यो अवस्थामा अहिले मान्छे जोडियो र विपद भनियो, मान्छे जोडियो कारण त्यसले गर्दा चाहिँ कता कता अप्ठ्यारो भयो, तर समग्रमा यी चाहिँ प्रकृतिको घटना नै भयो।
3: प्रकृति घटने जुन इसेन्सियल भयो, बाढी पहिरो नभए भए, बाढी पहिरो यस्तो पानी ठूलो पानी पर्ने, मनसुन यिनीहरू नभए भए नेपालमा अब उयो हामीहरूले साउदी अरेबिया खोल्न जानुपर्छ जहाँ चाहिँ मान्छे छैनन् होइन, त्यस्तो अवस्था हुन्थ्यो। अब फेरि यो हामीहरूको जुन बेल्ट छ त्यो चाहिँ वास्तवमा मरूभूमिको बेल्ट हो, यो जुन हामीहरूको यो साउथ एसिया रिजन छ, साउथ एसिया इभन साउथ इस्ट एसिया, त्यसलाई अलिकति तपाईँ पश्चिमतिर जानुभयो भने त सबै मरूभूमि हो नि, खालि यो भाग मात्रै फर्टाइल छ। अब यहीँबाट पाकिस्तान पुग्नुभयो भने धेरै घटिसक्छ, अनि पाकिस्तानबाट पश्चिम भयो भने त मरूभूमि भयो, एउटै बेल्ट हुन्छ। तर अब त्यो मनसुन चाहिँ कति इम्पोर्टेन्ट छ भन्ने कुरा, किनभने मनसुन हामी कहाँ मात्रै छ, उनीहरूकोमा छैन। अब हामीहरूका भावनाले मनसुनको यस्तो इम्प्याक्ट छ कि उसले पानी ल्याइदिन्छ, त्यतातिर त्यो छैन, उनीहरूको पानी छैन भनेपछि त्यो हामीहरू बसेको ठाउँ त एकदम लकिएस्ट ठाउँ हो। त्यो
2: एकदम महत्वपूर्ण कुरा गर्नुभयो, त्यसैमा जोडे मैले वास्तविक आएको छ। यहाँ आएर पानी नै पर्नुको कारण चाहिँ हाम्रो हिमालय पर्वत अथवा हाम्रो यहाँ भौगोलिक संरचनाले पनि साथ दिएको हो, यहाँ आएपछि त्यो बाफ पानीमा यही परिवर्तन हुनु कारण
3: पानी पर्नेमा चाहिँ सबभन्दा मुख्य कारण सर्कुलेसनै हो। पानीको जस्तो लार्ज स्केल सर्कुलेसन भयो त्यसमा लो प्रेसर हुन्छ, लो प्रेसरमा चाहिँ हावा भाग पानी आयो अनि त्यो माथि गयो भने त्यसले पानी पाक्छ। अब पानीको अब टाइपहरू हुन्छ होइन, अब त्यो हिसाबले बेसिकली सर्कुलेसन नम्बर वान भयो। अनि नम्बर टू अब सबभन्दा फेरि अर्को हामी लकी भएको कारण चाहिँ अर्को के हो भने हिमाल पनि हो, किनभने जुन बे अफ बङ्गालबाट पानी बाफ आउँछ त्यसलाई चाहिँ हिमालय छेकिदिन्छ फेरि हिमालयदेखि उताबाट त्यो पानी जान सक्दैन तिब्बत जानुभयो भने फेरि ड्राई छ होइन अब त्यो हिमालय छेक्यो एउटा त हिमालयले छेकेको कारणले नेपालमा पानी अब यो एरियामा अथवा साउथ एसिया यो इन्डियामा समेत त्यो पानी जम्मा हुन पायो त्यहीँ जान पायो भाग्न पाएन अब के अरे हिमाल नभए भए मुख्य कुरा चाहिँ हिमालय हो किनभने हिमाल नभए भए यहाँ मनसुनै हुने थिएन किनभने हिमाल भए हुनाले अब जमिन तात्यो अझन तातेर बाफा पानी आयो त्यो पानीलाई हिमालले रोकिदियो चारैतिरबाट यतापट्टि हिमाल पूर्वपट्टि पनि हिमालय छ त्यो बर्माको पनि रेन्जै छ त्यो पनि हिमाल छ पश्चिमपट्टि पनि हिन्दुकुश भन्छ एक किसिमको पहाडै छ एउटा ठ्याक्क एउटा एरिया डिफाइन गरिदिएछ त्यो एरियामा मजासँग पानी पर्न पाएको छ अन्त चाहिँ स्पिल ओभर इफेक्ट अलिअलि बढी भए पानी उता जाने भन्ने मात्रै हो होइन त्यो हिसाबले हिमालको रोल त एकदमै इम्पोर्टेन्ट छ अर्को चाहिँ अब पानीको विभिन्न प्रकारमा अब टोपोग्राफिक इफेक्ट हुन्छ होइन अब टोपोग्राफिक इफेक्ट भन्नाले पानी चाहिँ अब तराईमा भन्दा पहाडमा बढ्छ बढ्दै जान्छ अब त्यसमा इलिभेसन अनुसार पनि बढ्छ त्यो टोपोग्राफी भयो एकापट्टि भयो भने फेरि पहाडको अर्कोपट्टि चाहिँ फेरि त्यही टोपोग्राफीकै कारणले कम पानी पर्ने हुन्छ होइन त्यो हिसाबले पानीको डिस्ट्रिब्युसनमा चाहिँ टोपोग्राफीले असर पार्यो त्यसकारण नेपाल अब विदिन नेपालमा तपाईँको सालभरिमा 200 मिलिमिटर पानी पर्नेदेखि लिएर सालभरिमा 5-6 हजार मिलिमिटर पानी पर्ने एरियासम्म छ किनभने त्यो सबैको त्यसको चाहिँ अब त्यो मनसुनले चाहिँ त पुरा एरिया कभर गरेको छ तर त्यसको असर चाहिँ अब अरू असर चाहिँ पहाड़को असर भयो पहाड़ले गर्दाखेरि कुनै भागमा बढी पानी पर्ने कुनै भागमा कम पानी पर्ने भयो
2: अवश्य हामी अलिकति यो मनसुनमा देखिएको फेरबदल र जोखिमहरूको बारेमा चर्चा गरौं पछिल्लो 2-3 दशकमा चाहिँ नेपालको मनसुनको ढाँचामा अलिकति परिवर्तन आएको भनेर बेला बेलामा भन्ने गरिन्छ तपाईँको अनुभवमा अथवा तपाईँको अध्ययनमा खास के कुरा चाहिँ अलिकति परिवर्तन भएको पाउनुहुन्छ अलि अगाडि 2-3 दशक अगाडि र अहिले चाहिँ पानी पर्ने समय अथवा के कुरामा अलिकति परिवर्तन भएको पाउनुहुन्छ
3: यो चाहिँ अब लङ टर्म हेर्ने भयो अब त्यो किन कसरी भन्ने चाहिँ अब रिसर्चकै कुरा भयो होइन अब त्यो चाहिँ अब एकदम डिटेलै फेरि एकदम रिसर्च गर्ने सब्जेक्ट हो यो अब यसमा अहिले जेनरली हेर्दाखेरि चाहिँ मनसुनको पिरियड बढ्या देखिन्छ अब मनसुन सुरु हुने चाहिँ त्यति चेन्ज भएको छैन झन्डै जुन 12 सुरु हुने भन्ने छ त्यसको कहिले अलि चाँडै कहिले अलि ढिलो खासै त्यस्तो फरक भएको छैन तर मनसुन सिर्ने टाइम चाहिँ पहिले अब सेप्टेम्बर 21 नर्मल डेट थियो पहिला होइन अब सेप्टेम्बरको अन्त्य हप्तातिर गएर सकिन्छ भन्ने थियो अब अहिले चाहिँ झन्डै अक्टोबरको 15 मनसुन गइरहेको देखिन्छ त्यो भागमा बढ्या छ अब ओभरअल हेर्दाखेरि ट्रेन्डको हिसाबले गर्दाखेरि मनसुन अब नेपालमा 4 महिना मनसुन हुन्थ्यो भने अब झन्डै 4.5 महिना पुग्न लागिसक्यो त्यो हिसाबले मनसुनको ड्युरेसन बढ्या देखिन्छ तर ओभरअल एमाउन्ट हेर्नुहुन्छ प्रेसिपिटेसनको एमाउन्ट हेर्नुहुन्छ भने चाहिँ खासै त्यस्तो चेन्ज छैन पहिला र अहिले उस्तै नै हो
2: त्यसभित्र पनि जस्तो केही समयमा छोटो समयमा अलिक धेरै पानी पर्ने अथवा एक ठाउँमा पानी पर्ने अलि पर नपर्ने पहिले परिरहेको ठाउँमा त्यस्तो किसिमको परिवर्तनहरू चाहिँ केही अनुभव गरिएको छ कि छैन त्यस्तो सामान्य हामीले सामान्य रूपमा हेर्दाखेरि
3: यी पनि अब त्यति स्टडी नभए चिजहरू हुने तर इन जेनरल चाहिँ भएका स्टडीको आधारमा अब प्रेसिपिटेसनको इन्टेन्सिटी बढेको भन्ने छ होइन छोटो समयमा बढी पानी पर्ने अब त्यसपछि अहिले रेकर्ड इभेन्टहरू पनि देखिरहेछ अब नेपालमा 24 घण्टामा 500 मिलिमिटर भन्दा बढी पानी पर्ने भने अब 1993 परेको थियो 540 मिलिमिटर यो गोलेखानी एरियामा होइन त्यसलाई चाहिँ हाइएस्ट भनेर मान्थ्यौँ हामीले होइन अब त्यो 40-50 वर्षको हिस्ट्रीमा त्यति बढ्यो भन्ने थियो तर त्योभन्दा अब लास्ट इयर यो पश्चिममा 600 मिलिमिटरसम्म पर्यो पानी एक दिनमा 600 मिलिमिटर पनि लाग्यो होइन त्यो हिसाबले अब एक दिनकै पानी बढ्या छ त्यस्तो सर्ट ड्युरेसनको रेनफल पनि बढ्या छ भन्ने छ होइन त्यो हिसाबले सर्ट ड्युरेसनको रेनफल बढ्नु भने मतलब बाढी ठूलो बाढी आउनु हो अब पानी पनि बढ्यो सर्ट ड्युरेसनको रेनफल पनि बढ्यो बाढीहरू बढ्न थाल्यो भनेपछि पानीको त्यो प्याटर्न चाहिँ बढिरहेको छ अब सालभरिको मनसुनभरिको अथवा सालभरिको पानी हेऱ्यो भने चाहिँ खासै परिवर्तन छैन तर त्यो सर्ट ड्युरेसनको पानी हेऱ्यो भने चाहिँ तपाईँको त्यो बढेको देखिन्छ
2: जोखिमपूर्ण मानिन्छ त्यसलाई
3: त्यो चाहिँ जोखिम मतलब त्यो चाहिँ जोखिमपूर्णै हो किन बाढी पनि बढ्यो होइन त्यो हिसाबले जोखिमपूर्ण बाढी बढ्यो अब त्यो सर्ट ड्युरेसनको पानी भयो भने तपाईँको त्यो ल्यान्डस्लाइड पनि बढ्छ अब त्यो हिसाबले त्यो जोखिमपूर्ण भयो अब त्यो चाहिँ एक किसिमको च्यालेन्ज हो, त्यसलाई म्यानेज गर्न सक्नु पर्यो.
2: गएको दुईटा वर्षमा चाहिँ लगभग असोजको अन्तिम हप्तातिर, तेस्रो हप्तातिर चाहिँ ठूलो पानी पर्यो, अघिल्लो वर्ष पनि गएको वर्ष पनि. यो किसिमको चाहिँ केही खतराको संकेत अथवा यस्तो किसिमको चाहिँ पहिले पनि हुन्थ्यो कि हामीले पछिल्लो समय मात्र अलिक बढी चर्चा मात्रै गरेका हौ कि कस्तो लाग्छ तपाईँलाई?
3: यो चाहिँ मनसुन लम्बे, मनसुन चाहिँ अक्टोबर 15 पुग्न थालिसक्यो. अब सेप्टेम्बरमा स्थिति नै चाहिँ धेरै कम छ. आजकल जहिले पनि अक्टोबर लागिसकेका हुन्छ. अब अक्टोबर 15 मनसुनको ड्युरेसन बढ्यो. अब त्यो पार्टमा चाहिँ पानी बढ़िरहेछ. फेरि पानीको चाहिँ एउटा के हुन्छ भनेदेखि, अर्को एउटा मनसुनमा पानी पार्ने एउटा मनसुन प्री मनसुन भन्छ है, पोस्ट मनसुन भन्छ. प्री मनसुन र पोस्ट मनसुनको इभेन्ट चाहिँ पानी कम पार्ने हो. तर एउटा त यो स्पेसली प्री मनसुनकोमा चाहिँ अलिकति यो थन्डर स्टर्म टाइपको इभेन्टहरू भइरहेको छ. त्यो हिसाबले फाटाफुटो पानी चाहिँ परिरहेको हुन्छ आइसोलेटेडको रूपमा. कहीँ कहीँ अलिक बढी पानी पर्ने, कुनै ठाउँमा चाहिँ सट्ट अब रोज खोलाको केस छ होइन, त्यस्तै पकेटहरूमा चाहिँ खोले बगाउने ठुले बाढी आउने खालको पानी पनि पर्छ. तर अनि पोस्ट मनसुनमा चाहिँ बढी इफेक्ट के हुन्छ भने साइक्लोनको इफेक्ट हुन्छ. त्यो बे अफ बंगालमा साइक्लोन फर्मेसन हुने प्री मनसुनमा पनि हुन्छ, तर जेनरली पोस्ट मनसुनमा हुने चाहिँ, पोस्ट मनसुन भनेको चाहिँ पानी नपर्ने नै अवस्था हो त्यो. किन पोस्ट मनसुनमा चाहिँ विन्ड टोटल्ली रिभर्स भइसकेको हुन्छ, त्यसले गर्दा ड्राई कन्डिसन हो. त्यो ड्राई कन्डिसनमा विदिन द्याट ड्राई कन्डिसन तपाईँको त्यो बे अफ बंगालमा साइक्लोन चाहिँ फर्म हुने टाइम हो फेरि त्यो. त्यो साइक्लोन फर्म भयो भने त्यो साइक्लोन चाहिँ जेनरली तलबाट मास्टरतर मुभ भएर यो बंगलादेशपट्टि ओडिसापट्टि यतातिर आउँछ. अनि त्यो साइक्लोन आयो भने चाहिँ अनि त्यसले नेपालमा त्यो साइक्लोन चाहिँ नेपाल आइपुग्दैन. साइक्लोन भनेर चाहिँ त विशाल हावाहुरी सहितको हुन्छ, आँधी भन्छौँ त्यसले त घर उडाउने, गाडी उडाउनेदेखि लिएर बस्ती नै तहस नहस पारिदिने हुन्छ. त्यो चाहिँ नेपाल आइपुग्दैन. त त्यो साइक्लोनबाट ले फर्म भएको कारणले आउने पानी चाहिँ नेपालमा पनि पर्छ. त्यसले गर्दा कहिलेकाहीँ त्यो पानीले गर्दाखेरि अनि यो अक्टोबरतिर दशैं ताका पानी पर्ने हुन्छ.
2: अहिले जलवायु परिवर्तनको विषय चाहिँ अब विश्वव्यापी छ, यसले धेरै क्षेत्रमा असर गरेको भन्छौँ. यो जलवायु हाम्रो मौसमी प्रणालीहरूमा असर नपार्ने त कुरै भएन. यो मनसुनमा चाहिँ मनसुनको व्यवहार र जलवायु परिवर्तनको बीचको चाहिँ कतिको सम्बन्ध छ र नेपालमा यसको कति गम्भीर विषय हो जलवायु परिवर्तन चाहिँ हाम्रो मनसुनलाई लिएर हेर्दा, समरको मनसुनलाई लिएर हेर्दा?
3: यो जलवायु परिवर्तनको त पूरै सालभरिकै हिसाबले नै एकदम इम्पोर्टेन्ट छ. अब जस्तो अब हामीले अहिले त मनसुनको कुरा गर्यौँ, अब विन्टर अझै इम्पोर्टेन्ट छ पानीको हिसाबले. त विन्टरमा त टोटल्ली ड्राई हुने अवस्था र पानी पर्ने अवस्था. अब क्लाइमेट चेन्जको कारणले पानी पर्ने अवस्था गयो भने त विन्टर त टोटल्ली ड्राई हो. फेरि विन्टर टोटल्ली ड्राई हुनु पनि राम्रो होइन, मनसुन मात्रै होइन, मनसुनको पानीले मात्रै सालभर त भ्याउँदैन. अलि विन्टरको पानी पनि इम्पोर्टेन्ट छ, किनभने 20% पानी त विन्टर साइडमा पर्ने हो होइन. त्यो हिसाबले ओभरअल इम्प्याक्ट नै उ छ. तर मनसुनमा चाहिँ मेजर कन्सर्न डिजास्टर हो क्लाइमेट चेन्ज. अब विन्टरको चाहिँ मेजर कन्सर्न वाटरको एमाउन्टै भयो, किनभने पानी कम पर्न साथ तपाईँको सबैलाई असर पार्ने त्यो भयो. अब मनसुनको पानीको चाहिँ मेजर कन्सर्न भने डिजास्टर भन्नाले यो ल्यान्डस्लाइड फ्लड यिनीहरू. अब ल्यान्डस्लाइड फ्लड जुन क्लाइमेट चेन्जको कारणले त्यसको त्यो असर हुने नै भयो. अब त्यो क्लाइमेट चेन्ज भनेकै किनभने क्लाइमेट चेन्ज भनेकै त्यसको मेजर इम्प्याक्ट भने एक्सट्रिमिटिजमा हो. त्यसको नर्मलमा भन्दा पनि नर्मलमा अलिक तलमाथि परे केही फरक भएन, तर क्लाइमेट चेन्जले गर्दा जुन एक्सट्रिमिटिज ल्याउँछ, एकदम कम पानी पर्ने, ड्राउट बढ्ने, ड्राउटको ड्युरेसन बढ्ने, बाढीको त्यो इन्टेन्सिटी बढ्ने, पानीको इन्टेन्सिटी बढ्ने, अब त्यो चाहिँ मेजर कन्सर्न हो डिजास्टरको हिसाबले.
2: अच्छा, अघि हामीले चर्चा गरे जस्तो मनसुन केही लम्बीको कुरा र अलिक पछाडि सरेको, पछाडि अन्तिम अन्तिममा पानी पर्ने कुराहरू, यस्तो कुराहरू समग्रमा हेर्दै जाँदाखेरि आउँदो दशकहरूमा नेपालको मनसुनमा केही समस्याहरू आउँछन् भन्ने केही अनुमान गर्न सकिने अवस्था छ कि छैन तपाईँको अध्ययनले यसो हेर्दा?
3: मनसुन बिथोलिने सम्भावना त छैन, खालि अब यो हाइड्रोलोजिकल साइकल चेन्ज हुने सम्भावना छैन. तर खालि इन्टेन्सिटी चेन्ज हुने, प्याटर्न चेन्ज हुने, मनसुनको ड्युरेसन बढ्ने, मनसुनको ड्युरेसन घट्ने, यो चाहिँ हुन्छ. तर मनसुन एज इट इज चाहिँ अब यो जुन यहाँको जुन जियोग्राफी छ त्यो जियोग्राफी त चेन्ज हुँदैन, क्लाइमेट चेन्जले चेन्ज हुने कुरा आउँदैन. यहाँको फिजिकल फिचर त चेन्ज हुँदैन, त्यो फिजिकल फिचर एज लङ एज त्यो फिजिकल फिचर त्यही हुन्छ, मनसुन त हुन्छ हुन्छ खालि त्यसमा चाहिँ अब यो एक्सट्रिमिटिजहरू बढ्ने घट्ने हुन सक्छ।
2: हामी जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौँ। अब हामी कार्यक्रमको अन्तिम चरणमा आयौँ। अब समाधान र सुझावहरूको बारेमा चर्चा गर्छु म। मनसुन यदि कमजोर भयो भनेदेखि, जस्तो कम पानी पर्यो भनेदेखि, मनसुनमा कम पानी पर्यो भने किसानहरूले विशेष गरी हामी त किसानसँग अलिकति बढी जोड दिएर कुराकानी गर्छौँ, वैकल्पिक उपाय अप्नाउने अथवा सुक्खा सहने बालीहरूको विकल्प खोज्ने हाम्रा निकायहरूले के पूर्व तयारी गर्नुपर्छ?
3: मुख्य त पानीको म्यानेजमेन्ट हो होइन। तपाईँको लङ टर्म म्यानेजमेन्टको लागि सबभन्दा सजिलो भने ब्याङ्क भन्छ कि। अब तपाईँसँग पैसा छ भने तपाईँ ब्याङ्कमा पैसा राख्नुहुन्छ, अनि अब बढी पैसा भयो भने ब्याङ्कमा लगाएर राख्नुहुन्छ, जुन बेला चाहिन्छ त्यो बेला झिक्न सक्नुहुन्छ, खर्च गर्न सक्नुहुन्छ। अब पानीको पनि त्यस्तै हो। अब हामी कहाँ चाहिने भन्दा धेरै बढी पानी छ, मनसुनले जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढी पानी छ, त्यसै बगेर गइरहेको छ। अब तपाईँले यसको लागि ब्याङ्क बनाउनु पर्यो। ब्याङ्क बनाउनु भने रिजर्भवायर, अनि त्यो जति तपाईँले रिजर्भवायर बनाउन सक्नुभयो अब त्यसले त्यो पानीलाई एउटा ब्याङ्कमा राखे जस्तै भयो। अब त्यो रिजर्भवायर राख्नुहुन्छ, अब त्यसले सालभरि तपाईँ त्यही पानी खल्ती के अरे ब्याङ्कबाट पैसा निकाल्न खर्च गरे जस्तै त्यही पानी तपाईँले सालभरि खाने पानीमा खर्च गर्न सक्नुहुन्छ, सिँचाइमा खर्च गर्न सक्नुहुन्छ। अब सिँचाइमा खर्च गर्नुभन्दा पहिले पावरबाट पैसा निकाल्न सक्नुहुन्छ होइन। त्यही हिसाबले अब यो क्लाइमेट चेन्जकै हिसाबले पनि जुन रेनफल एक्सट्रिमिटिज हुन्छ त्यसमा तपाईँले रिजर्भवायर गरेर पानीमा राख्न सक्नुभयो भने त त्यो एक्सट्रिमिटिज त्यसै डाइल्युट भयो थियो, किनभने त्यो जति बढी पानी पारे पनि त्यही रिजर्भवायर जम्मा हुन्छ।
2: भनेपछि नेपालमा जस्तो जलवायु परिवर्तन लगायतका कारणहरू हेर्दा पनि त्यस्ता किसिमका संरचनाहरू अब आवश्यकता चाहिँ बढ्दै गएको छ।
3: नेपालमा एकदमै आवश्यक भएको भनेको रिजर्भवायर हो। त्यो रिजर्भवायरको एउटा त क्लाइमेट चेन्जको हिसाबले पनि रिजर्भवायर आवश्यक छ, अब दोस्रो नेपालको पावर प्रडक्सनको हिसाबले। अब पावर प्रडक्सनमा तपाईँको हामीहरूको नेपालको मेजर प्रब्लम भने यो मनसुनको बेला हामीले पावर त्यतिकै फ्याली पनि राखेका छौँ होइन, त्यो युजै गर्न सक्दैनौँ, त्यति बढी पावर छ। अब विन्टरमा चाहिँ इम्पोर्ट गर्नुपर्छ। तपाईँले अब त्यो पावरलाई चाहिँ कमसेकम दुई चारवटा रिजर्भवायर नेपालमा बनाउनु भयो भनेदेखि सालभरिलाई युज गर्न सक्नुहुन्थ्यो होइन। अब त्यो हिसाबले ओभरअल वाटर म्यानेजमेन्ट नेपालको अहिले एकदम इसेन्सियल्ली चाहिएको चाहिँ रिजर्भवायर हो, जबकि नेपालमा जम्मा एउटा रिजर्भवायर छ, त्यो पनि सानो, त्यो कसले खाने रिजर्भवायर भयो होइन। त्यस्तै खालको रिजर्भवायरहरू लार्ज स्केलमा दुई चारवटा मात्रै बनियो भने नेपालको सिचुएसन यो मतलब क्लाइमेट चेन्ज म्यानेजमेन्टको हिसाबले पनि र अनि इन्टिग्रेटेड वाटर म्यानेजमेन्टको हिसाबले पनि सबै हिसाबले अहिले एकदम इसेन्सियल चिज चाहिँ त्यो भयो। अब त्यो चाहिँ मेजर गर्नुपर्ने काम हो, त्यो गर्नै पर्ने। अब अरू त्यो बाहेक तपाईँको पानीको म्यानेजमेन्ट गर्नलाई अब तपाईँको रेनफल इन्टेन्सिटी बढ्ने, क्लाइमेट चेन्ज हुने, मनसुन ड्युरेसन हुने, पानीको प्याटर्न चेन्ज हुने, अब त्यो सबैलाई म्यानेज गर्न चाहिँ त्यो एक किसिमको त्यो आर्टिफिसियल रिजर्भवायर हो भने तपाईँले नेचुरल रिजर्भवायरलाई पनि बढाउन सक्नु पर्यो। नेचुरल रिजर्भवायर भनेर चाहिँ के भने उयो अघि कुरा गरे जस्तै परेको पानी त जमिन मुनि जान्छ, त्यो जमिन मुनि जानको लागि हामीले यो ल्यान्ड म्यानेजमेन्ट त्यही अनुसार गर्नु पर्यो। पानी जम्मा हुने ठाउँ होस्, पोखरीहरू बढी से बढी हुन्, भएका पहिलेदेखिका पोखरीहरूलाई रिनोभेसन गरेर हुन्छ के गरेर हुन्छ, त्यसले बढी पानी होल्डिङ क्यापेसिटी बढाउनु पर्यो। जंगलहरूले पानी जमिन मुनि लैजाने काम गर्छ, त्यो जंगलहरू बढाउनु पर्यो। अब सबै ल्यान्ड म्यानेजमेन्ट त्यही हुनु पर्यो, अब अर्गनाइजेसन त्यही हिसाबले हुनु पर्यो। जुन किसिमको अब यहाँ त अहिले त पानीको म्यानेजमेन्ट, अब हामी त लकिली हामीले चाहिने भन्दा प्रशस्त बढी पानी छ, जस्तो पानी नभएको ठाउँमा त उनीहरूले थोपा थोपा पानी म्यानेजमेन्ट हिसाबले गर्छ। इभन सड़क बनाउँदा पनि अब यहाँ त सड़ककै कारणले पानी जमिन मुनि जानु पाउँदैन, अब इभन सड़क बनाउँदा पनि त्यो सड़कमा के राख्यो भने चाहिँ त्यहाँबाट त्यो सड़कमा पानी इन्फिल्ट्रेसन भएर तल जान्छ भन्ने हिसाबले आजकल बनाउँछन् सड़क। त्यो एकदम यो के अरे पिच गर्दा पनि कस्तो किसिमको मिक्सर गर्यो भने चाहिँ पानी पनि फिल्टर हुन्छ, अब सड़कको पेभमेन्ट बनाउँदाखेरि कसरी पानी भित्र जान्छ, त्यस्तो त्यस्तो टाइपको पनि हिसाब गर्न थालिसकेका छन्। हामी चाहिँ त्यो स्टेजमा नपुगे पनि अब त्यो हिसाबले पानी म्यानेजमेन्टको लागि, पानीलाई रिचार्ज गर्नको लागि त्यो हिसाबले हामीले प्लान गर्नुपर्छ।
2: हामीले यदि ठूला ठूला तपाईँले भन्नुहोस् दुई चारवटा जलाशयहरू बनाउन खोज्यो भने हाम्रो स्रोत अथवा हाम्रो क्षमता त्यो त पुग्छ नि, कि त्यो अलिकति हामी कमजोर अवस्थामै हौ ठूल्ठूला रिजर्भवायरहरू बनाउनको लागि चाहिँ?
3: कमसेकम नेपालले अब त्यो पानीको म्यानेजमेन्ट भने त्यही रिजर्भवायर भने ब्याङ्कै हो, एक किसिमले पानीलाई सेभ गरेर राख्ने, चाहिएको बेला खर्च गर्ने होइन। त्यो ब्याङ्कहरू चाहिँ अब दुई किसिमका हुन सक्छन्, एउटा साना साना ब्याङ्क भने साना साना रिजर्भवायर विभिन्न ठाउँ बनाउने, एउटा ठुल्ठूला रिजर्भवायर चाहिने होइन। त्यसमा चाहिँ अब दुईटै चीज चाहिन्छ त्यो कुन कति चाहिन्छ भन्ने चाहिँ त्यो फेरि अर्को म्यानेजमेन्टको हिसाब हो कति भयो भनेदेखि चाहिँ हामीलाई पुग्ने गर्न सक्छौँ कति भयो भने हामीले एक्सपोर्टको हिसाबले पनि फाइदा हुन सक्छ त्यसमा फेरि इन्भाइरोमेन्टको कन्सर्न छ होइन कति भयो भने इन्भाइरोमेन्ट प्रोटेक्सनको हिसाबले पनि फाइदा हुन्छ अब त्यसमा सबै चीज एनालिसिस गरेर अब मल्टिपल डाइमेन्सनहरू हेरेर त्यो गर्नुपर्ने अवस्था हो तर इसेन्सियल चाहिँ हो ठूलो रिजर्भवायर पनि इसेन्सियल छ सानो पनि इसेन्सियल छ तर कति इसेन्सियल छ भने चाहिँ त्यो अब इन्भाइरोमेन्टल र इकोनोमिक एनालिसिसले निकाल्ने चीज भयो
2: त्यो सँगै आम नागरिकले चाहिँ जस्तो पानी यदि कम परिहाल्यो भनेदेखि त्यसको प्रयोगमा अथवा वर्षाको पानी संकलनका लागि व्यक्तिगत स्तरमा चाहिँ के गर्न सक्छन्
3: आम मानिसले गर्न सक्ने चिज त धेरै हुन्छ त्यो त्यसमा अब क्लाइमेट चेन्जकै हिसाबले पनि पानी म्यानेजमेन्टको हिसाबले पनि अब साधारण एउटा हेऱ्यो भनेदेखि तपाईँको यो घरमा जुन पानी आइरहेछ अब एउटा टिपिकल्ली तपाईँले मुख धुँदाखेरि अब धारो खोलेर मुख धुनुहुन्छ त्यो धारो पानी आएको बेला चाहिँ धारो खोल्नुहोस् अनि फेरि मुख धोएर मुख तपाईँले मारिराख्नु भएको छ त्यो बेला पानी बन्द गर्नुहोस् त्यस्तादेखि लिएर होइन त्यो गर्दाखेरि नै तपाईँले कति पानी सेभ गरिसक्नुभयो त्यहाँ होइन अब यो के अरे पानीको बढी युज हुने जस्तो यो फ्लसिङ सिस्टम तपाईँले एरोडाइनामिक टाइपको फ्लसिङ सिस्टममा जान सक्नुहुन्छ जसमा जसले गर्दा पानीलाई कम पानी युज गर्ने गर्न सक्छ होइन अब पोल्युसनमा तपाईँले मद्दत गर्न सक्नुहुन्छ मतलब सबै इन्डिभिजुअलको त देख्दाखेरि सानो देखिन्छ अब तपाईँले त्यो धारो खोल्नेमा नि अब सबैजनाले त्यो धारो चाहिँ ओइल प्लान्ट किसिमले खोल्यो भने तर मुख तपाईँले मारिराख्नु भएको छ त्यो बेला पानी बन्द गर्नुहोस् त्यस्तादेखि लिएर होइन त्यो गर्दाखेरि नै तपाईँले कति पानी सेभ गरिसक्नुभयो त्यहाँ होइन अब यो के अरे पानीको बढी युज हुने जस्तो

0: हिमाचल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने र गर्मी बढ़ी हुने भनौँ स्वभावैले कम पानी पर्ने छ तापक्रम बढ़ने कुरा जोडेर आएको छ त्यसै गरी विपद प्राधिकरणले चाहिँ कुनै बीचमा चरम मौसमी घटनाहरू भएर विपदको घटना पनि बढ़न सक्ने सम्भावना छ है भनेर हिजो अर्को विज्ञप्ति निकाल्यो यी सबैको बीचमा आम नागरिकलाई त्यस्ता विपदबाट बचाउनका लागि सरकारी निकायहरूले कस्ता किसिमका तयारीहरूलाई आत्मसात गर्नुपर्छ त्यो कस्ता किसिमका तयारी अहिले नै गर्नुपर्छ
1: अब यसमा पनि विभिन्न स्टाइलहरू हुन्छ होइन तयारीको पनि अब जस्तो तपाईँको अब बाढीकै कुरा गरौँ बाढीलाई कसरी तपाईँले म्यानेज गर्नुहुन्छ भन्ने अब यसमा इन्जिनियरिङ पोइन्ट हुन्छ एउटा अर्को साइन्टिफिक पोइन्ट वैज्ञानिक पोइन्ट हुन्छ त्यसमा चाहिँ अहिलेसम्म धेरै प्याटर्नहरू चाहिँ इन्जिनियरिङ हिसाबले सोध्छन् अब बाढी नदीमा बाढी आयो भने के गर्ने भन्दाखेरि दुवैतिर इम्ब्याङ्कमेन्ट बनाइदिने पानी कन्ट्रोल गर्ने अनि बाढी जान्छ त्यस कारण अब तपाईँको गाउँतिर गएर सोध्नुभयो भने यहाँ बाढीले तिमीहरूलाई दुःख दिइरहेको छ तिमीहरूलाई के चाहिएको छ बाढीलाई कन्ट्रोल गर्ने के गर्ने भन्यो भने यहाँ हामीलाई यतापट्टि इम्ब्याङ्कमेन्ट लगाइदिनु पर्यो नै भन्छन् उनीहरूले होइन त त्यो चाहिँ इन्जिनियरिङ भयो त्यो होइन तर साइन्टिफिकल्ली चाहिँ अब त्यो बाढी तपाईँले फैलिनु दिनु भन्यो भने त पानी रिचार्ज हुँदैन नि अब बाढी चाहिँ तपाईँले जति तपाईँले इम्ब्याङ्कमेन्ट लगाउनुहुन्छ त्यति बाढी तल बढ्दै जान्छ फेरि अब कुनै ठाउँमा इम्ब्याङ्कमेन्ट लगायो भने त्यो इम्ब्याङ्कमेन्टले पानी कन्फाइन भयो अनि त्यसमा अरू साइड साइडको खोलाहरू आएर पानी थप्पे त्यो फैलिनु पाएन भनेपछि तल्लो भागमा त बाढी बढ्यो नि साइन्टिफिक हुँदैन तर कहीँ कहीँ चाहिँ इन्जिनियरिङ पनि चाहिन्छ कहीँ कहीँ त लगाउनै पर्ने पनि हुन्छ इम्ब्याङ्कमेन्टले अब ठुलै एरिया जोगाउनु पर्ने हुनसक्छ अब त्यसकारण इन्जिनियरिङ साइन्स अब दुईटैलाई मिलाएर अब अहिले त इन्जिनियरिङ साइन्स प्लस इन्भाइरोमेन्ट तीनटा चिजलाई मिलाएर प्लान गर्नुपर्ने हुन्छ अब त्यो प्लान गर्दाखेरि अब गभर्मेन्टले सबै चिजलाई हेरेर प्लान गर्नु पर्यो अब जस्तो अब हुन त अब आजकल अब मन्त्रालय घटाउने भन्ने कुरा आइरहेको छ त्यो एउटा राम्रो कुरा हो होइन न त अब सबैले आफ्नै आफ्नै किसिमले सोचिरहेको हुन्छ कि अब जस्तो इन्जिनियरिङ टाइपका मन्त्रालयहरूले उनीहरूले अरू कुरासँग मतलब छैन उनीहरूले साइन्ससँग मतलब छैन त्यहाँ लगाइदिने यो के अरे इम्ब्याङ्कमेन्ट लगाइदिने पानी कन्ट्रोल गर्ने सालभरि बजेट राख्ने त्यसमा फेरि अरबौं खर्च हुन्छ होइन अब त्यही किसिमले म्यानेज गरिरहेको हुन्छ अर्को वनले चाहिँ रुख बिरुवा रोप्ने भन्ने हिसाबले मात्रै गरिरहेको होला होइन त्यस्तै त्यो साइन्टिफिक किसिमले म्यानेज भइरहेको छैन त्यो साइन्टिफिक किसिमले म्यानेज हुने गरी नै मन्त्रालयहरू पनि मिलाएर राख्नुपर्ने जसले गर्दाखेरि इन्टिग्रेटेड रूपमा त्यसमा इन्जिनियरिङ पनि बस्छन् साइन्टिस्ट पनि बस्छन् इन्भाइरोमेन्टलिस्ट पनि बस्छन् सबै बसेर अनि सबैले प्लान गरेर अनि त्यसै यो चाहिँ अप्टिमम प्लान सबैको सबैलाई सुहाउँदै किसिमको प्लान भयो भन्ने किसिमको त्यस्तै किसिमको गभर्मेन्टकै हिसाबले अब त्यो गर्न सक्छ भनेदेखि अनि अब अरू चाहिँ अब इन्डिभिजुअलहरूले अब इन्डिभिजुअलहरूको चाहिँ अब यसमा पनि अब अर्को एउटा चाहिँ के छ भने अर्ली वार्निङ सिस्टम भन्ने एउटा जुन यो डिएचएमले पनि गर्दैछ होइन अब त्यसलाई इफेक्टिभ बनाउने किनभने तपाईँले हेऱ्यो भनेदेखि मान्छेहरू कहाँ बसेका छन् भनेर तपाईँले एनालाइसिस गर्यो भने जुन चाहिँ सबभन्दा डिजास्टर हुने एरिया छ त्यहाँ नै बसेका छन् मान्छेहरू प्राय तिनीहरूलाई त्यहाँबाट छोड भन्नु पनि मिल्दैन अब तपाईँ खोलाको साइडमा खेत पनि छ बस्ती पनि छ सबै छ त्यो खोलाको साइडमा छ अब तिमीहरू यहाँ नबस यहाँ त बाढी आउँछ त्यहाँ डाँडा माथि गएर बस भन्यो भने अब त्यहाँ खेत पनि बनाउनु मिल्दैन त्यहाँ पानीको सोर्स पनि छैन खाने पानी समेत हुँदैन त्यहाँ अब त्यो उनीहरू तिनै बस्नु पर्यो अब उनीहरू त्यो हिसाबले प्राय जस्तो हेऱ्यो भने सबै डिजास्टर प्रोन एरियामै छन् अब त्यो डिजास्टर प्रोन एरियामा बस्दाखेरि चाहिँ अब इन्डिभिजुअली म्यानेज गर्नलाई अब अर्ली वार्निङ सिस्टम मार्फत उनीहरूलाई सूचना दिने होइन सूचना दिएर अब एउटा त इन्जिनियरिङ हिसाबले अरू हिसाबले पनि होला अब त्यति हुँदाहुँदै पनि त्यहाँ त मान्छे हुन्छन् अब अमेरिकामा कत्रो कत्रो सहर त लगाएको छ होइन अब एकैचोटि बाढी आएर बगाएको छ भनेपछि त्यसले मात्रै काम गर्दैन तर उनीहरूले अर्ली वार्निङ भन्ने चाहिँ फेरि एकदम इम्पोर्टेन्ट चिज भइरहेको छ अहिले त्यो धेरैले प्रमोट गरिरहेको चाहिँ अब त्यो हामीले खासै धेरै चेन्ज गर्न सक्दैनौँ त्यो इन्जिनियरिङ हिसाबले त्यहाँदेखि अर्ली वार्निङ हिसाबले साइन्टिफिक हिसाबले चाहिँ धेरै चिज गर्न सकिन्छ भन्ने हिसाबले अब मान्छे चाहिँ बस्छ तर होसियार भएर बस्छ अब ओइल प्लान्ट भएर बस्छ अब अर्ली वार्निङ सिस्टम आयो भनेदेखि त्यो अनुसार कमसेकम ज्यान जोगाऊ होइन अर्ली वार्निङको चाहिँ मेजर टार्गेट के हुन्छ नम्बर एक ज्यान जोगाऊ अनि नम्बर टू एकदम इसेन्सियल चिजहरू जोगाऊ धन सम्पत्ति जल जवाहरत छ भने जोगाऊ अनि नम्बर थ्रीमा चाहिँ अरू सम्पत्ति जोगाऊ भन्ने आउँछ अब त्यसमा टाइम कति छ होइन अनि जति बढी टाइम भयो उनीहरूले अरू चिजहरू जोगाउनु पायो जति कम टाइम भयो उनीहरूले ज्यान चाहिँ जोगाउनु पायो त्यही हिसाबले प्लान गर्नुपर्ने हुन्छ
0: हुन्छ त एकदम महत्वपूर्ण समय दिनुभयो अहिलेको समसामयिक विषयमा जानकारी दिनुभयो यहाँलाई उज्याला तर्फबाट धेरै धन्यवाद
1: धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मा अब भने

0: को बदलो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजेको अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म बदलिन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।
1: हजुरको रेडियो 102.1 मेगा
2: डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
8: Hello?
9: Hello, baini, sanchai chau?
8: Hajur, sanchai chu. Hajurlai kasto cha?
9: Ekdam thik cha baini. Timro lagi ra bhanju ko lagi kehi saman pathaeko chu. Hulakma lina jau hai. Tracking number ma message garchu.
8: Aha, asas. Ani hulakma pa janu?
9: Ho ni, hulakma jau na.
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: Kajaria Tiles, your world class luxury.
11: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
11: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
11: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
11: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
11: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
12: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
13: बाप रे,
12: अब चाहिँ के हुने हो?
13: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यस्तो त जल्ले नि लेखिहाल्छ नि।
12: अरे मिठा भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
10: नेपाल सरकार विज्ञापन बोर्ड
1: हजुरको रेडियो 102.1।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। प्रतिनिधि सभाको बैठक आज बस्दै प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने, डीडीसीबाट कर्मचारीहरूले सित्तैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन, भीआईपी धम्काएको घटनामा क्यानका पूर्व महानिर्देशकलाई 5 वटा मुद्दा दायर, दाजुले बोकेको बन्दुक 81 पड्केदा सिन्धुपाल्चोकमा भाइको घटनास्थलमै मृत्यु, आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी, र आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा।
1: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
2: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ़ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
2: मेलाका आकर्षणहरू:
1: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
2: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
1: लोक दोहोरी,
2: बाल बालिकाका लागि फेस पेन्टिङ,
1: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
2: बाल कथा वाचन,
1: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
2: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
1: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
2: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
1: बाल गीत तथा नृत्य,
2: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेशन।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको बैठक बस्दैछ। आज बिहान 11 बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। संसद सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री भालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ। आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाब दिने कार्यसूचीमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीका कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिनुभएको छ। उहाँले डीडीसीका कर्मचारीले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गरेको गुनासो आएको भन्दै तत्काल रोक्न निर्देशन दिनुभएको हो। मन्त्री चौधरीको निर्देशन अनुसार कार्यान्वयन भएपछि संस्थानको वार्षिक 78 लाख रूपियाँ जोगिनेछ। दुग्ध विकास संस्थान घाटामा छ। किसानले भुक्तानी लगायत समस्या भोगिरहेको रहेका छन्। तर कर्मचारीले वार्षिक लाखौं रकमको दूध र घिउ सित्तैमा लैजाने कुरा राम्रो नभएको मन्त्री चौधरीले बताउनु भएको छ। कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने कृषि मन्त्रालयले जनाएको छ। हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको गएको चैत्र 22 गतिको निर्णय अनुसार शैक्षिक सत्र 2083मा विद्यालयमा पनि हप्ताको दुई दिन बिदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो। यो परिपत्र शिक्षा विकास तथा सम्बन्धित इकाई सबै पालिका र विद्यालयलाई पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ। हिउँदो र वर्ष विदाको अवधि साविकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नुपर्नेछ। स्वीकृत पाठ्यक्रम एवं निर्धारण गरिएका सिकाइ उपलब्धिका आधारमा सिकाइ व्यवस्थापन गर्न साप्ताहिक रूपमा शुक्रबार समुदाय एवं परिवारका क्रियाकलाप सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित बहुविषयमा आधारित परियोजना तथा प्रयोगत्मक कार्य दिन र आवश्यकता अनुसार प्रस्तुति गर्ने अवसर प्रदान गरिनेछ। परियोजना तथा प्रयोगत्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको परियोजना तथा प्रयोगत्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका 2082बाट समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ। अख्तियार प्रमुख प्रेम कुमार राई सहितका हाई प्रोफाइललाई धम्काएको घटनामा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई 5 वटा कसुरमा मुद्दा दायर गरिएको छ। प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा मंगलबार सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको भ्रष्टाचार मुद्दामा कारागार कार्यालय डिल्ली बजारमा रहेका अधिकारी विरूद्ध आपराधिक षड्यन्त्र गर्न नहुने कसुर, आपराधिक लाभ लिन लगाउन नहुने कसुर, हुण्डी कारोबार गर्न नहुने कसुर, संगठित अपराध र एकीकृत कसुरमा सजाय गर्न माग दावी लिएको छ। सो घटनामा प्रेम राई र पूर्व उच्च पदस्थलाई सामाजिक सञ्जाल मार्फत धम्क्याउने प्रकाश पाठक र झापाको बुद्ध शान्ति गाउँपालिका भएका दुई घर भएका 56 वर्षीय तारा प्रसाद खरेललाई पनि प्रतिवादी कायम गरिएको छ। घटनाबारे लामो अनुसन्धान गरेर शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँको एसएसपी रमेश थापाले जानकारी दिनुभएको छ। प्रकाश पाठकलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गरेको थियो। पाठकले अख्तियार प्रमुखलाई धम्क्याउन नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग सुपारी लिइएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। काभ्रेको तेमाल गाउँपालिका एक घर भएका पाठकलाई फिलिपिन्समा पक्राउ गरेर 2082 माघ 28 नेपाल ल्याएर प्रहरीले अनुसन्धान गरेको थियो। पाठक विरूद्ध 6 मुद्दामा सजाय हुन माग दावी लिइएको छ। अनुसन्धान अधिकृतहरूसँगको बयानमा पाठकले प्रदीप अधिकारीसँग रकम लिएको स्वीकार गरेका छन्। भक्तपुरको नलिन चोकमा हेलिप्याड निर्माण गर्दा अनियमितता भएको उजुरीमा अख्तियारले अनुसन्धान गरिरहेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि अख्तियारले अनुसन्धान गरिरहेको बेला ती मुद्दाबाट जोगिन अधिकारीले अख्तियार प्रमुख विरूद्ध अपराधी गिरोह परिचालन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। अधिकारीसँग आफूले 2 करोड़ नगद लिएको पाठकले बयानमा स्वीकार गरेका छन्। ओखलढुङ्गा जिल्ला सदरमुकाम क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा 18,000 रूपियाँ भन्दा बढ़ीका म्याद गुज्रिएका अखाद्य सामग्री फेला परेका छन्। मंगलबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको नेतृत्वमा सिद्धेश्वर नगरपालिका 11 र 12 विभिन्न बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा 18,135 रूपियाँ बराबरका म्याद सकिएका सामग्री जफत गरी नष्ट गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज कुमार मगरको संयोजकत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय सिद्धेश्वर नगरपालिकाको लेखा नियन्त्रण कार्यालय घरेलु तथा साना उद्योग कार्यालय सुरक्षा निकाय तथा पत्रकारहरूको सहभागिता रहेको थियो। टोलीले हुलाक डाँडा भैरव टोल र गणेश टोल क्षेत्रमा रहेका 9 होटल तथा पसलमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा बिस्कुट धनियाँ मसला मिठाई तथा चिसो पेय पदार्थ लगायतका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको प्रशासकीय अधिकृत मगरले जानकारी दिनुभएको छ। व्यापारीहरूले मनपरे मूल्य लिने म्याद सकिएका वस्तु बिक्री गर्ने लगायतका गुनासो बढ़ेपछि बजार अनुगमनलाई थप सक्रिय बनाइएको प्रशासनले जनाएको छ। प्रशासनले म्याद गुज्रिएका खाद्य वस्तुको सेवनले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उपभोक्तालाई गुणस्तरीय र म्यादभित्रका सामग्री मात्र खरिद गर्न आग्रह गरेको छ। साथै व्यापारीलाई पनि म्याद सकिएका वस्तु बिक्री नगर्न सचेत गराइएको छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले किसानलाई 75% अनुदानमा स्याउका बिरूवा वितरण गरेको छ। नगरपालिकाको वडा नम्बर 5, 6 र 7का 3 समूह र 1 प्रालीमा आबद्ध किसानलाई उच्च घनत्व प्रविधिमा आधारित स्याउका बिरूवा वितरण गरिएको हो। आर्थिक वर्ष 2082/83 स्वीकृत बजेट अन्तर्गत 75% नगरपालिकाको र 25% किसानको लगानीमा कुल 7,50,000 रूपियाँ बराबरका बिरूवा वितरण गरिएको नगरपालिकाका कृषि शाखाका बाली विकास अधिकृत भीमबहादुर दर्जीले जानकारी दिनुभएको छ। उहाँका अनुसार गाला फुजी र गोल्डन डेलिसियस जातका स्याउका बिरूवा किसानले उपलब्ध गराइएको पत्ताले क्षेत्रमा राम्रो स्याउ उत्पादन भइरहेको अवस्थालाई आधार मानेर वडा नम्बर 5, 6 र 7का माथिल्लो भेगमा परीक्षणका रूपमा स्याउ खेती विस्तार गर्न लागि जनाइएको छ। पहिलो पटक शुरू गरिएको स्याउ खेतीका लागि बिरूवा रोपण तथा व्यवस्थापनमा प्राविधिक सहयोग समेत नगरपालिकाले उपलब्ध गराउने जनाइएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: आजका 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
7: सम्पर्क नम्बर 0475904660 9896625998।
2: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। तपाईँकै समाचार सिन्धुपाल्चोकमा वन्य जन्तुको शिकार गर्न गएका एक पुरूषको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ। राष्ट्रिय निकुञ्ज क्षेत्रमा शिकार गर्न गएका सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका 7 का 40 वर्षीय दमाई तामाङको मृत्यु भएको। तामाङका दाजु सुभाष तामाङले बोकेको भरुवा बन्दुक असावधानीका कारण एक्कासी पड्किएको र उनको घटनास्थलमा मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। तामाङ दाजुभाइ सोमबार सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका 7 मा रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा शिकार गर्न गएका थिए। घटनापछि प्रहरीले मृतकका दाजु सुभाषलाई पक्राउ गरेको छ भने घटनास्थलबाट भरुवा बन्दुक पनि बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक रूपेश शाहले पक्राउ परेका सुभाषलाई कर्तव्य ज्यान मुद्दामा म्याथप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। समाचारको क्रममा मौसम समाचार। हाल नेपालमा पश्चिमी निम्नचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज त्यसो कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही जिल्लाहरूमा हावाहुरी असिना र चट्याङको पनि सम्भावना रहेको छ। आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। इरानले आफूमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको युद्ध विरामलाई ठूलो जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रजाईले पछिल्लो टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 तारीकमा तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट शुरू भएको 40 दिनको लडाईपछि इरान अमेरिका इजरायलले अप्रेल 8 युद्ध विराम घोषणा गरेका छन्। युद्ध विरामपछि इरानी र अमेरिकी प्रतिनिधि मण्डलहरूले अप्रेल 11 र 12 पाकिस्तानको राजधानी इस्लामाबादमा एक चरणको शान्तिवार्ता गरेका थिए, तर त्यसमा सहमति हुन सकेन। विगतमा दुई पक्षहरूले पाकिस्तानको मध्यस्थतामा द्वन्द अन्त्य गर्नका लागि शर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदान प्रदान गरेका छन्। अमेरिकी राष्ट्रपतिले युद्ध अन्त्य गर्न प्रस्ताव गरेको पछिल्लो सन्देशमा इरानले प्रतिक्रिया दिएको थियो, तर ट्रम्पले यसलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको थियो। बेलायतले हर्मुज जलमार्ग सुरक्षाका लागि बहुराष्ट्रिय मिशनमा ड्रोन, टाइफुन, लडाकू विमान, युद्धपोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ। यस अभियानका लागि बेलायतले झण्डै 115 मिलियन पाउन्ड अर्थात 14 अर्ब रूपियाँ बराबरको अतिरिक्त सुरक्षा बजेट समेत छुटाएको अल जजिराले जनाएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दावी गर्दै अमेरिका शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने बताउनु भएको छ। यस्तै इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा एक सैनिक र दुई स्वास्थ्यकर्मीसहित 13 जनाको ज्यान गएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। हिजबुल्लाहले पनि दक्षिण लेबनानमा इजरायली सेनामाथि आक्रमण गरेको दावी गरेको छ। यस समूहले ड्रोन, रकेट तथा मिसाइल प्रयोग गरी इजरायली सैन्य उपकरण र सैनिकलाई निशाना बनाएको छ। यस्तै अमेरिकी संसदमा डेमोक्रेटिक सांसदहरूले इरान युद्ध अन्त्य गर्न प्रस्तावलाई समर्थन गर्न रिपब्लिकन सांसदहरूलाई आग्रह गरेका छन्। मध्यपूर्व युद्धका कारण अमेरिकी नागरिकले उच्च इन्धन मूल्यको मार खेप्नु परेको बहस अमेरिकी सिनेटमा उठेको छ। र समाचारको अन्तमा केही खेल समाचार। ओखलढुङ्गा जिल्ला स्तरीय राष्ट्रपति रनशील प्रतियोगिता 2082 मंगलबारदेखि शुरू भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित मानेभञ्जाङ गाउँपालिकाको खेल मैदानमा प्रतियोगिता शुरू भएको खेल जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाको आयोजनामा शुरू भएको 3 दिने प्रतियोगितामा जिल्लाका 8 स्थानीय तहका खेलाड़ीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन पूर्व सांसद नेपाली कंग्रेसका नेता रामहरि खतेडाले गर्नुभएको छ। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले खेलकुदले युवामा अनुशासन, स्वास्थ्य र प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने भएकाले राज्यले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। मानेभञ्जाङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रूमदालीका अनुसार प्रतियोगितामा विभिन्न विधाका खेल समावेश गरिएको छ। प्रतियोगिताका लागि गाउँपालिकाले आर्थिक सहकार्य समेत गरेको उहाँले जानकारी दिनुभएको छ। उद्घाटन समारोहमा विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको थियो। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गुजरात 82 रनले विजयी भएको। हिजो बेलुका अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाउनुभयो। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट भयो। गुजरातका जेसन होल्डर र कागिसो र बडाले 3-3 विकेट लिनुभएको छ। आईपीएल अंक तालिकामा गुजरात 12 खेलमा 16 अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्सले खेल्दैछन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू एकपटक। प्रतिनिधि सभाको बैठक आज बस्दै प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने, डीडीसीबाट कर्मचारीहरूले सित्तैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन, भीआईपी धम्काएको घटनामा क्यानका पूर्व महानिर्देशकलाई 5 वटा मुद्दा दायर, दाजुले बोकेको बन्दुक 81 पड्किँदा सिन्धुपाल्चोकमा भाइको घटनास्थलमै मृत्यु, आफूमाथि फेरि आक्रमण भई युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी, र आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा। अवस्था बिहान 9 बजेको हजुरको समाचार सकियो, हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यो तिनजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज सिंह पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: garbano nukulagi rod, cement, josta pata, tiny, kabatalone ula, perio mantalima testuram rajul ku pasal teka ula batit.
1: Kaka, timla etini thachaina, aba hamre mantalima Deepjyoti Hardware and Suppliers khulya ni kaka.
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845585365 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
4: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
9: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसा जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफाड तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफात मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 0485403305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
5: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा
4: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
5: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
4: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844206690 0447590453
5: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुरकोट सिन्धुली
10: वाउ देव पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी कहाँ गएर बनायौ
9: हेर न तोसीमा हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या
4: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
10: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 048-590-530, एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।
11: Kajaria Tiles, your world-class luxury.
10: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
4: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
10: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
4: मेलाका आकर्षणहरू:
10: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
4: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
10: लोक दोहोरी,
4: बाल बालिकाका लागि फेस पेन्ट,
10: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
4: बाल कथा वाचन,
10: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
4: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
10: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
4: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
10: बाल गीत तथा नृत्य,
4: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको वेशभूषा आदि।
12: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
11: Kajaria Tiles, your world class luxury. Kajaria Tiles, your world class luxury.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.
3: Ayani, dad du sharam varna lage ma. Herde ta mero dad ma kye bhasa?
4: Ke hernu ni, aafno aankhale ramro sanga dekhnu pani ta paryo ni.
3: E kaka kaki, ke ko ganthan manthan ho? E babu po basa nai yatai. के को गन्थन बन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
6: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0485403005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
7: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट
7: सजिलो मासिक किस्ता सुविधा
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
7: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू
7: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845401006 इमेल scfinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: Kajaria Tiles, your world-class luxury.
9: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौ वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ
10: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौ
9: वन डढेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
10: सावधान वन जंगल नजिक आगो नबालौ आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ
9: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ
10: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
9: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
6: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
11: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: Kajaria Tiles, your world-class luxury.
3: ए बुहारी, सारे मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाउँ त लिएर आऊ
12: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफूल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
13: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
14: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
15: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
14: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
14: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
14: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँगै रहन्छ वा आज बुधबारको बसाई रहेको छ। हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुन्जने पूर्वेली पश्चिमेली सालेजो काचे कौरा रोइलाई गलगीत साथी पम्चे बाजा लगायतका गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ। तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। 048-40-40-0026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय उकाली उराली गर्दै हुनुहुन्छ, साथी भन्जाङ चौधरी गरिराख्नु भएको छ, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। तपाईँसँगै रहेर यो एक घण्टाको समय सहयात्रा गर्छौ। तपाईँ देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, विभिन्न माध्यमबाट हामीदेखि साथ सुन्दै हुनुहुन्छ। साथै तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट हजुरको यहाँ तामाकुसी एफएम 95 MHz सुन्दै हुनुहुन्छ, हजुरको रेडियोको फेसबुक पेजबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। तपाईँले सोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीको लागि सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रम सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाई के गर्ने कसो गर्ने भन्ने कुरा तपाईँलाई थाहा छ, थाहा पाइसक्नु भएको छ। तपाईँले नियमित कार्यक्रम सुन्नुहुन्छ भने पनि थाहा छ र तपाईँले पहिलोचोटि कार्यक्रम सुन्दै हुनुहुन्छ भने पनि आज के गर्ने भन्ने कुरा मैले तपाईँलाई जानकारी गराइसकेको छु भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायु। तपाईँ भने 048-40-40-0026 फटाफट फोन गरेर सहभागिता जनाउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो एउटा पञ्चे बाजाको गीत राखेर कार्यक्रम लोकशैलीको शुरूआत गर्नेछौ। त्यसपछि भने यस्तै मिठा गीत लिएर आउँछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा हामीले राख्यौं रोबिन लामिछाने अनि भूमिका गिरीको आवाजमा रहेको तारासँगै जुन भन्ने बोलको गीत राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छु, तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। आजको बस्तीमा मिठा रमाइला गीत संगीत बस्छु र तपाईँले आफ्नो साथीहरूलाई सम्झन पाउनुहुन्छ। 048 40 40 0026 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार धनुजी, के छ खबर?
1: हजुर, मेरो एकदमै ठिकै छ। अनि हजुरको के छ? सन्चै हुनुहुन्छ? खाना लिनुभयो?
0: म सन्चै छु, मेरो खाना पनि भइसकेको छ। धनुजीको चाहिँ भयो कि बाँकी छ त नि?
1: मेरो त बाँकी नै छ भन्नुहोस् त।
0: बाँकी नै छ, जहिले पनि ढिलो खानुहुन्छ है?
1: हजुर, ढिलै खाइन्छ अनि त्यही भएर।
0: ल ठिक छ, आज पनि अब ढिलै खानुहुन्छ, हामीलाई सम्झनु भएको छ। अनि दिनहरू कसरी बिताइराख्नु भएको छ त?
1: आज भोलि त त्यस्तै हो, खासै कामहरू छैन। मकै गोडाइसक्यो, अब दोहोर्ने बेला हुन्छ। सुकोदाको बिउहरू राख्ने, त्यस्तै घरमा अब बाख्रा बस्छु हेर्ने, त्यस्तै घरैसी काममै बिजी हुँदै, रेडियो सुन्दै, गीत सङ्गीत सुन्दै, यस्तै दिनहरू बितिरहेछन् भनौँ न।
0: ल, त्यसै गरी दिनहरू बिताइराख्नु भएको छ, बितिरहेको छ। अब हिजो अस्ति चाहिँ धनुजी कमिज मात्रै आइरहन्थ्यो, मान्छेजी कता जानुभएछ भन्ने लागिरहेको थियो मलाई चाहिँ।
1: हजुर, एकदमै पालो, साथीहरूले पालो पनि दिएको हो। त्यहीमाथि म पनि धेरै नै बिजी, अनि यसो रेडियो सुन्दै काम गर्न चाहिँ भ्याइन्थ्यो, फोन ट्राई गरिबस्नलाई चाहिँ अलिक गाह्रै हुन्थ्यो, त्यही भएर पनि हो। अहिले एकदमै सम्झिरहेको छु हजुरहरूलाई।
0: पक्कै पनि सम्झनु पर्छ धनुजी, अब तपाईँ जस्तो मान्छेले हामीलाई बिर्सनु भयो भने त फेरि हामी के गर्ने क्या?
1: एकदमै, म एकदमै बिर्सिने छैन, यो विश्वास गर्नुहोस् कि म हन्जेल चाहिँ बिर्सिने छैन। हजुरको रेडियो भनेको अब म सानैदेखि, म सानो हुँदादेखि नै बज्ने रेडियो हो, कति बेलासम्म बजेको छ होइन। एकदमै सुन्ने पनि गर्छौँ, खानाको मिठा सँगसँगै कार्यक्रम, मिठो कार्यक्रम पनि छ, त्यही भएर पनि सुन्ने गरिन्छ होइन। राम्रो छ, अनि कामना गर्दछु अझै पनि सुन्न पाइयोस् भन्न चाहन्छु। अनि अब सम्झिन त सम्झिहालिन्छ, कहिले काहीँ त बिजी हुन्छ, अब घरमा भएको बेलामा त एकदमै सम्झिन्छ। अब फोन गर्न भेटा पनि फोन, अब रेडियोमा होइन, गीत सङ्गीत सुनेर सुनिन्छ भनौँ न।
0: ल, हामीलाई यसै गरी माया साथ यो हौसला सधैँभरि यसै गरी दिइराख्नुहोस् धनुजी, कार्यक्रममा पनि आउनु भएको छ, खुसी लागेको छ। हामी कार्यक्रमतर्फै लागौँ त अब।
1: ओके, हुन्छ, लागिहालौँ न त।
0: एउटा मिठो गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस्।
1: हुन्छ, फर्स्टमा हजुरलाई, त्यसै गरी प्राविधिकमा सपोर्ट गर्ने दाई श्रीराज दाईलाई, अनि सम्झना दिदीलाई पनि भन्छु, निशा दिदीलाई, राजन दाईलाई पनि भन्न चाहे, यहाँ सुन्दै हुनुहुन्छ, मेरो मम्मीलाई काठमाडौँतिरै हुनुहुन्छ बाबाको लागि, अनि सुन्दैछिन् छोरी निशानाको लागि, बहिनी शारदाको लागि, बहिनी खड्का रामेछापको बहिनीलाई पनि सम्झना छ है बहिनी, मैले फोन गर्न नपाए तापनि सम्झिरहेको छु भन्न चाहन्छु। अनि त्यसै गरी दाई हुनुहुन्छ ध्रुवा पाण्डे, र अनि देवमाझी दाईलाई पनि, मिडियालाई माया गर्नुहुन्छ, फोन गर्नुहुन्छ, हामीलाई सम्झिनुहुन्छ, उहाँहरूलाई पनि सम्झना छ भन्न चाहन्छु। मिडियालाई धेरै धेरै माया गर्ने साथी हुनुहुन्छ उदयपुरको साथी राज घले मगर, त्यसै गरी राम्रो साथी मौसम अछामी, अनि साथी कृष्ण सुनवार दोलाखाको साथी, एकदमै मिडियालाई माया गर्ने साथी कुमार श्रेष्ठ, सम्पादी शेर्पा, अनु डुङ्गेली मगर, जेनिसा श्रेष्ठ, दिपा बस्नेत, अनि युनिसा मोक्तान साथी हुनुहुन्छ, ईश्वर बस्नेतको लागि पनि, सञ्जय बस्नेतको लागि भन्न चाहन्छु। अनि त्यसै गरी साथीहरू यता सिन्धुलीको साथी अभिलुङ्गेली मगर चाहिँ विदेशतिर हुनुहुन्छ, मैले कुरा गर्न नपाए तापनि हजुरलाई सम्झिरहेको छु साथी भन्न चाहन्छु। अनि हुनुहुन्छ दोलाखाकै साथी, मिडियालाई धेरै माया गर्ने साथी हुनुहुन्छ, सुनवारलाई पनि धेरै सम्झिन छ भन्न चाहन्छु। साथीहरू त धेरै हुनुहुन्छ, सबैको नाम लिएर साध्य छैन है, सबैजनालाई सम्झन, अनि धेरै माया गर्ने, मलाई सम्झिरहने साथी हुनुहुन्छ, धेरै टाढा थिए रोल्पाको साथी हिमाली छेत्रीको लागि भन्न चाहन्छु। लगायत साथीहरू त धेरै हुनुहुन्छ, उहाँहरू सबैको लागि र धेरै मलाई माया गर्ने दाईहरू हुनुहुन्छ, नर घिसिङ र शङ्खलाल तामाङ लिम्बुस लगायत सबैलाई भन्दै जान्छु ल आजलाई चाहिँ।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रम लोककोशेली साताको साथी दिन आउँछ, तर तपाईँले फरक बार फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आज चाहिँ विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीतहरू बज्छ कार्यक्रममा भने तपाईँले आफ्नो साथी संगीलाई सम्झन पाउनुहुन्छ। फटाफट फोन डायल गरेर तपाईँले छिटो छिटो सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: पनि आइपुगेँ है हजुरको कार्यक्रममा उपस्थित भए है त देवमाझी।
0: ल पके पनि देवजी, यहाँलाई धेरै धेरै स्वागत छ। अनि के छ तपाईँको खबर भन्नुहोस् न।
2: मेरो खबर त एकदम ठिक छ, राम्रो रमाइलो छ, कार्यक्रम सुनिरहेको छु भन्नुपर्छ। यति बेला घाम लागिरहेको छ, म कुरा गर्नुपर्दा भन्नुपर्छ, मन्द मन्द घाम लागिरहेको छ भन्नुपर्छ है दिदी हजुर।
0: ल पक्कै पनि, अब हिजो आज घाम लागेको छ, अब केही दिन अगाडि पानी परेर मौसम चिसो चिसो पनि थियो, अब हिजो आज चाहिँ गर्मी पनि भइरहेको छ घाम लागेर होइन।
2: हजुर हजुर, आज एकदम गर्मी भइरहेको छ भन्नुपर्छ है।
0: ल खानपिन भयो कि बाँकी नै छ त?
2: खानपिन बाँकी नै छ दिदी हजुर, अब सिम्पली खानुपर्छ, खाना तयार भइसकेको छ, अब खाने मान्छेहरू अब कलकत्ता जानुभएको छ, तर काम त अब एकछिनमा जम्मा हुनुहुन्छ अनि खानुपर्छ सँगै बसेर अब भन्नुपर्छ है त।
0: ल अब अहिलेसम्म खानुभएको छैन, कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ, कार्यक्रम सुनेर साथ दिनुभयो, साथसाथै कार्यक्रममा पनि सहभागिता जनाउनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो पूर्वेली गीत बज्दैछ, अब साथीहरूलाई सम्झन सक्नुहुन्छ।
2: हुन्छ, विशेष गरी दिदी हजुरको लागि अनि सम्झन पर्दाखेरि बहिनी रमिला तामाङ चाहिँ आज आज रामेछापदेखि यता केटिएमसम्मको यात्रामा छ बहिनी रमिला तामाङलाई चाहिँ शुभयात्रा राम्रोसँग जानुहोला है बहिनी भन्न चाहन्छु। अनि त्यसै गरी अर्को पासाङगोलमा तामाङ पनि भिरकोट रामेछापको भिरकोटदेखि आफ्नो घरसम्मको यात्रामा सिलफुङसम्मको यात्रामा छ, उसलाई पनि शुभयात्रा है बहिनी भन्न चाहन्छु। लगायत अघि भर्खरै कल गर्ने बहिनी धनु गजमेरलाई पनि एकदम मिठो सम्झना छ है बहिनी, सम्झिरहेको छु, कल गर्न नपाए तापनि भन्ने भन्न चाहन्छु। र साथी ध्रुव पाण्डे निर्मला पौडेलको लागि पनि सम्झना छ है बज्ने गीत मार्फत भन्न चाहन्छु। र बहिनी सम्झना प्रदानको लागि अनि बहिनी निर्मला लामाले चाहिँ नमस्कार सुनाइदिनु है, मैले कार्यक्रम सुन्नु नपाए पनि भनेर भन्ने बहिनीलाई पनि सम्झन चाहन्छु। बहिनी निर्मला लामाले पनि नमस्कार सुनाइदिनु भन्नुभएको भने है दिदी हजुरलाई।
0: ल मेरो तर्फबाट पनि निर्मलाजीलाई नमस्कार छ, धेरै माया धेरै सम्झना पनि भनिदिनुहोस्।
2: हस् हुन्छ, अनि बहिनी निर्मला लामा लगायत सम्झना प्रधान जति पनि बहिनीहरू साथीहरू मबाट परिचित हुनुहुन्छ सबै सबैको लागि, र देवमाझी भनेर चिनी नचिनी सबै सबैको लागि, अनि बहिनी सङ्गीतर लगायत सबै सबैको लागि भन्दै छुट्टिन्छु ल। नमस्ते, बाई।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवमाझी, सिन्धुली झाङ हजुरैदेखि हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो सबै साथीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि फटाफट सहभागिता जनाउन सक्नुहुन्छ। आज चाहिँ मात्रै तपाईँले साथीलाई सम्झन पाउनुहुन्छ, तपाईँ यो समय देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ, साथै फेसबुक लाइभबाट धेरै साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम मनपर्ने साथीले शेयर पनि गर्न सक्नुहुनेछ, कमेन्ट बचाउन सक्नुहुनेछ, फोन नलाग्ने साथीको कमेन्टहरू पनि हामीले कार्यक्रममा वाचन गरिरहेका छौं। तपाईँलाई थाहा नै छ, तपाईँ नियमित कार्यक्रम सुन्नुहुन्छ भने थाहा छ, र तपाईँले पहिलोचोटि मात्रै कार्यक्रम सुन्दै हुनुहुन्छ भने पनि मैले तपाईँलाई जानकारी गराइसकेको छु। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, ठिकै छ, कार्यक्रममा मिठो गीततर्फ लागौं भन्दै हुनुहुन्छ हाम्रा श्रीबाजीले। यति बेलाको विषयमा कार्यक्रममा एकदमै मिठो दिल बजार सन्दानी भन्ने बोलको गीत रहेको छ, कार्यक्रममा यो गीत तपाईँको माझमा राख्छौ। उमेश चामलिङ अनि वसुन्धरा राईको आवाजमा रहेको गीत रहेको छ। यो गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं। विश्रामपछि फेरि आउँछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
2: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
2: मेलाका आकर्षणहरू:
1: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
2: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
1: लोक दोहोरिए,
2: बाल बालिकाका लागि फेस पेन्टिङ,
1: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
2: बाल कथा वाचन,
1: प्रारम्भिक उमेरका बालबालिका र अभिभावकका लागि खेल,
2: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
1: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
2: परम्परागत बालबालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
1: बाल गीत तथा नृत्य,
2: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेशन।
3: Kajaria Tiles, your world class luxury।
4: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: Kajaria Tiles, your world-class luxury.
2: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है. कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो. आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है.
3: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि. त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि.
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082. प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप.
1: Kajaria Tiles, your world-class luxury.
5: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
6: ए राम बाबु पो आउनु भएछ. के हुनु नि बाबु, दाई विदेश जाने रे? खै नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन. हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके.
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त. मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न. मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्. फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि. खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि.
7: ए हो र भन्या, अनि फाइदा होला र है?
5: फाइदा हुन्छ नि. हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ. पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ. मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको. मन्थली बीज बजारमै लोड गरे पनि भयो.
7: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु. खै खै नम्बर दियो त.
5: एकैछिन है त, म हेरिहाले. ल टिप्नुहोस् त, 9540404239.
7: कति रे? 9540 अनि
5: 9540404239. फोन नम्बर चाहिँ 048-540-2039.
7: 048-540-2039.
8: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
7: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है. अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है.
8: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु. हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है.
5: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब.
9: विराज किसानको साथी.
10: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि. त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि.
10: हो र कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46. सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली.
1: Kajaria Tiles, your world-class luxury.
11: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि.
13: मंगल सूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु?

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069080 9924342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.
3: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869224444।
5: 9840378093। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

कार्यक्रम लोकोशैली में राखी मिठो गीत गीत पछि हामी व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसाय के गर्ने भन्ने तपाईलाई थाहा छ, फटाफट सहभागिता जनाउनुहोस्। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै थिए, यति बेला ठिकै छ। सम्भवतः साथी आउनुहुन्छ भने हामी सहभागिता जनाउँदै तपाईसँग कुरा गर्छौं। यदि भएन भने पनि ठिकै छ, कार्यक्रममा बीच रमाइलाई गीत संगीत राखेर तपाईँका कमेन्टहरूलाई वाचन गर्छौं। यति बेला मनको साथी जीवन कार्कीजी लेख्नुहुन्छ, शुभ बिहानी पोखरेली, नमस्कार, सन्चै हुनुहुन्छ हजुर, कार्यक्रम सुनिरहेको छु है लोकोशैली पोखराबाट भन्दै हुनुहुन्छ। कार्यक्रम राम्रो लाग्छ, भिडियो परिवारलाई आजको दिन शुभ होस्, सम्पूर्ण साथीलाई सम्झिरहेको छु, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ भने धनु गजमेरजीले नमस्कार भन्दै हुनुहुन्छ। यहाँलाई मेरो तर्फबाट पनि फेरि नमस्कार छ। त्यसै गरी जनक रोजाली मगरजीले पनि नमस्ते हजुर, आरामै हुनुहुन्छ, म चाहिँ यता सुर्खेतबाट भन्दै हुनुहुन्छ, हाल चाहिँ भारतबाट कार्यक्रम सुनिरहेको छु है, अब भजन गीत सबैको लागि भन्दै हुनुहुन्छ। विष्णु परियाजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। एकेन्द्र बहादुर भण्डारीजीले चाहिँ साथी बनाउनको लागि उहाँले नम्बर छोड्नु भएको छ, उहाँले चाहिँ कार्यक्रम मार्फत साथी बनाउन मेरो नम्बर भनिदिनुहोस् भन्नुभएको छ। तपाईले चाहिँ एकेन्द्र बहादुर भण्डारीजीलाई यदि साथी बनाउन चाहनुहुन्छ भने तपाईले उहाँलाई सम्पर्क गर्ने नम्बर रहेको छ 97620070 18 97620070 18 चाहिँ तपाईँले सहभागिता भन्दा पनि उहाँलाई फोन गरेर तपाईँले साथी बनाउन सक्नुहुन्छ। मैले उहाँको नम्बर तपाईँलाई भन्दैसकेको छु। रनिल भुक्तानजीले पनि नमस्कार, म पनि कार्यक्रम सुन्दैछु है यता गोदावरी ललितपुरबाट, अब भजन गीत सबैको लागि ल भन्नुभएको छ भने दिलदुखी बियाजी पनि लेख्नुहुन्छ, हेलो नमस्ते है म पनि कार्यक्रम सुन्दैछु यता ताप्लेजुङबाट, हाल चाहिँ कुविदबाट कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ। उहाँले साथीहरूलाई सम्झाउनु भएको छ, अनमोल छेत्री, त्यसै गरी भाइ राजा बाबु गोलुङको लागि, सिम्पल सानीको लागि, सानो माया शेर्पाको लागि, चामलिङ निजुनिता बाइकको लागि, जीवन पोविनको लागि, निर्दोषको लागि, काइरो बिरमान सुनवार, राजकले बगर, जनक रोजाली बगर, समीर सहयोगी किराती, एमपी विवश लिम्बु, जेनिय लिम्बु, सौरभ सरू वाणेन लिम्बु आङबुहाङको लागि भन्दै हुनुहुन्छ। लिम्बुले साझा सरोज निङलेको लागि, अस्मी सोताङ, भूमिका भन्जारी, भूमिका राई, जानुका चामलिङ चापागाई भन्जारी, देउसा राई, सुनिम शेर्पा, युगेन इमेहाङ लिम्बु, फोची संस्कृति लामा, होमी होमा प्रतीक्षा चामलिङ राई, किराती अञ्जनाई, सुना खुलुङ राई, मुना कोइच युवे, सुजता याखा, रंजित राई लगायत जति पनि साथीहरूले मलाई दिलदेखि बिया भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब भोजन मिठो गीत समर्पण गरे है भन्दै हुनुहुन्छ। भने बिडजङ लिम्बुजी पनि लेख्नुहुन्छ, हेलो हजुर, शिवारो नमस्ते है, मैले साथीहरूलाई सम्झनु पर्दा लोकोशैली बाट बजेको लोकगीत मार्फत अब बच्नु गीत चाहिँ मेरो साथीहरूको नाम लिन चाहन्छु, विनोद, जयकेन्द्र, सुमन, आसन लिम्बु, तारा शंकर, अभिषेक मगरलाई भन्दै छुटिन्छु ल भन्दै हुनुहुन्छ। बिरजनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अलिसा लिम्बुजी पनि लेख्नुहुन्छ, हेलो शिवा, है शिवा, म चाहिँ यता पाँच थर घरमै हाल काठमाडौँबाट अलिसा लिम्बु हो भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा कान्छे चन्द्र बोर्जा मगरको लागि, मुटु दिलसा राई, प्यारी मान्छे सरस्वती पोखरेले, घाइलवीर मान सुनवार, ढकाल धर्मराज, हर्बल रोशनी, गगन तेरथुमे, दाई आशिष नयन बस्मेत, मायालु अमिना सुनवार, इतराम चौधरी, राजकले मगर, किराते, अर्पण गुलुङको लागि, शमशेर लिम्बु, मेसिङ रिवत, राजकालीकोटे, बोबी सुरेश मगरको लागि, सुशीला विश्वकर्मा, त्यसै गरी कुमार प्रजाको लागि, खड्ग योङहाङ, रंजित राई, मनको साथी जीवन कार्की, किराती अञ्जना लगायत जति साथीहरूले मलाई चिन्नुहुन्छ उहाँहरू सबै सबैको लागि भन्दै हुनुहुन्छ। अलिसाजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। बान्तवा जेनुजी पनि नमस्ते है हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी अञ्जना कोइरालाजीले पनि लेख्नु भएको छ, नमस्ते है, म यता शङ्खुवा सभाबाट कार्यक्रम सुन्दैछु, अब भजन गीत सबैको लागि भन्नुभएको छ भने अर्को साथी हुनुहुन्छ यति बेला रामजय घिमिरेजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार, सुन्दैछु यता चितवन भाजपा, सबैलाई सम्झिरहेको छु,
कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ दुर्गा फुयालजीले पनि। हेलो नमस्ते हजुर, म दोलखाको ताम्रकोशी छ च्यामा बाजु दुर्गा फुयाल भन्दै हुनुहुन्छ। यति बेला रेडियो सुनिरहेको छु है, मिल्छ भने दोलखा चरीकोट भन्ने बोलको गीत बजाइदिनु होला भन्दै हुनुहुन्छ। अब यहाँले चाहिँ गीत रोज्नु भएको छ, ठिकै छ। अब स्थानीय गीत हामीले शुक्रबार पनि राख्छौँ, अब यहाँले अब सुन्न चाहनु भएको छ यो गीत हामी पक्कै पनि कार्यक्रममा राख्नेछौँ। दोलखा चरीकोट भन्ने बोलको गीत राख्छौ, तपाईँले सुनेर मनोरञ्जन लिनुहोला। त्यसै गरी रञ्जित राई पनि लेख्नुहुन्छ, हेलो नमस्कार, म चाहिँ यता मिडिया चाहना मिडिया ग्रुपको सदस्य इलामबाट रञ्जित राई हो। साथीहरूलाई सम्झनु पर्दा पवित्र राई, सूरज राई तुम्थाको लागि, तीर्थ राई, कल्पना साङभाङ साङभाङ भने, अस्मी श्रोताङ, भूमिका राई, माधव ढुङ्गेल, देलदुखी रिया, रमिला राई, राजकोले मगर, अलिसा लिम्बु लगायत जति साथीहरूले मलाई रञ्जित राई भनेर चिन्नुहुन्छ, उहाँहरू सबै सबैको लागि अब बज्ने मिठो गीत चाहिँ समर्पण गर्छु ल भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी मुना मुखियाजीले पनि नमस्ते हजुर, शुभ बिहानी भन्दै हुनुहुन्छ। तनु गजमेरजी पनि लेख्नुहुन्छ, फेरि आज जन्मदिन परेको साथी दोलखाको स्वीकृति बस्नेत। त्यसै गरी सहयोगी भाइरव बस्नेतलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्छु है दिदी भन्दै हुनुहुन्छ। उहाँहरूको लागि हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी यति बेला अमिनाजी पनि लेख्नुहुन्छ, नमस्ते, म जिता दोलखाबाट अमिना सुनवार हो, कार्यक्रम सुन्दैछु है, विशेष गरी प्यारी साथी सुशीला विश्वकर्मालाई धेरै माया भन्दै हुनुहुन्छ। प्यारो दाई राजकले मगर, दिवस कुलुङ पृथकको लागि, तिलक विष्ट, मायालु अरिसा लिम्बु, कविता घतानी, हरपल रोशनी, सरस्वती पोखरेल, गायल अभिरमान सुनवार, कुमार प्रजा, मिलन नेपाली, नवराज श्रेष्ठ, त्यसै गरी धनु गजमेर, किरात योजना, योनिसा तामाङ लगायत सबैको लागि मिठो गीत समर्पण गर्दै आजको लागि छुटिन्छु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला हामी कार्यक्रममा फेरि पनि अर्को मिठो गीततर्फ लाग्ने बेला भएको छ। कार्यक्रममा राख्छौं अर्को मिठो गीत, हाम्रो साथीले रोज्नु भएको गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

गरे घुममा एकदमै मिठो अनि रमाइलो गीत हामीले राख्यौं, त्यसपछि फेरि पनि आइसकेका छौं। लगभग अब कार्यक्रमको समय पनि सकिन सकिने लागिसकेको छ, अब धेरै समय बाँकी छैन, 10:48 गइसकेको छ। हामीले मात्रै धनु गजमेरजी र देवमाझीसँग मात्रै कुरा गर्यौं टेलिफोन सम्पर्क मार्फत भने, अब तपाईँका बाँकी रहेका कमेन्टहरू वाचन गर्दै हामीले कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। यति बेला गोली आपाको छोरी जे भन्ने आइडिया छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। भावना मगरजीले पनि नमस्ते है हजुर कार्यक्रम सुन्दैछु, अब बच्ने गीत सबैको लागि भन्नुभएको छ। हिरा बहादुर लकाईजीले भने नमस्कार सबैमा कार्यक्रम सुन्दैछु बुटुलबाट भन्नुभएको छ भने, मनोज सुन्ताछीले पनि दिदी नमस्ते गुड मर्निङ के छ खबर हजुरको कार्यक्रम सुन्दैछु है सुन्दुलीको झाँगा झोली रातमा त बजारबाट अब बच्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ। मनोजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी तीर्थ राईले पनि लेख्नुहुन्छ, सम्झना सबैमा मचेता संघवा सभा खादबरीबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। सुस्मिता भोक्तानजीले पनि हेलो नमस्ते हाजी बेला सोफिया फुल्ला खाना खानु भयो त, म रामेसाप खाडादेवीबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। मेरो खाना भइसकेको छ, हाम्रो सुस्मिताजीको चाहिँ भयो कि बाँकी छ आइता भने मैले पनि। त्यसै गरी दिलसा राईले पनि लेख्नुहुन्छ, हेलो शिवा म दिलसा राई ग्रीन सिटी इलामबाट, मनोजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी तीर्थ राईले पनि लेख्नुहुन्छ, सम्झना सबैमा मचेता संघवा सभा खादबरीबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। सुस्मिता भोक्तानजीले पनि हेलो

अफिसमा बस्ने थिए। त्यसै गरी शमशेर लिम्बूको लागि दाई ढकाल धर्मराज, दाई जीवन पविनको लागि दाई विवस गुरूङ पृथक, प्यारी नाना सामलिङ ने जुनिता राईको लागि, नाना भावना भण्डारीको लागि, लक्ष्मी बान्तव राई, प्यारी रिबा थामीको लागि, डियर सुस्मिता याखा, मायालु चन्द्र, माया तामाङ, प्यारी दिदी प्रज्ञा गुरूङ लगायत नाम छुटेका सबैको लागि अब बस्ने मिठो गीत समर्पण गर्छु है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी दिदी अर्को साथी कमेन्ट पठाउनुहुन्छ, बबिता मगरजी, उहाँ लेख्नुहुन्छ, दिदी नमस्ते, जोहरले है खाना खानुभयो, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट है सिन्धुलीको बिटिजोरदेखि कार्यक्रम सुनेको जानकारी गराए भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी मिसिङ फेवतजीले पनि लेख्नुहुन्छ, नमस्कार है दिदी, अब बस्ने गीत मार्फत सम्झनु पर्दा एक्सन विराज, सरला राई, बिहाइनी अनुष्का, प्रेम लिम्बू, गीता लिम्बू, अस्मी सुताङ, अलका बान्तवा, प्रीति राई, मनिषा बान्तवा, अतितञ्जन राईको लागि, सुनी भोजेल, त्यसै गरी विपिन राई, जिना जनम कोपिला, त्यसै गरी निर्मला उनेम, भूमिका राई, अनिता लगायत जति पनि साथीहरूले मलाई मिसिङ रेवत भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि चाहिँ अब बज्ने मिठो गीत चाहिँ समर्पण गर्छु ल भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अवश्य लगभग कार्यक्रमको समय सकिसकेको छ। साथसाथै तपाईँको एजेन्डलसम्म प्राप्त भएका कमेन्टलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै कार्यक्रममा सहभागी हुने साथी धनु गजमेर देवबाजी हुनुहुन्थ्यो, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद। साथै तपाईँले एजेन्डलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने, साथै एथिन्जेलसम्म रेडियो सुनेर माया गरेर साथ दिने सम्पूर्ण साथीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोकगोशेली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै एथिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै रमाइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोकौशलीको वेबसाइटबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

0: Kajaria Tiles, your world-class luxury.
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा
4: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक स्याहारकर्ता समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागिएको प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाई मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
4: मेलाका आकर्षणहरू
3: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
4: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
3: लोक दोहोरिए,
4: बाल बालिकाका लागि फेस पेन्टिङ,
3: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
4: बाल कथा वाचन,
3: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
4: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
3: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
4: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
3: बाल गीत तथा नृत्य,
4: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। आर्थिक वर्ष 2083-84 लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डाक्टर सुनिम वाग्लेले दिनुहुने भएको छ। आजको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सकेर जवाफ दिने कार्यक्रम रहेको छ। यसअघि नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहेको थियो, तर यो पटक राजसपा नेतृत्वको सरकारका प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ नदिएर अर्थमन्त्रीले दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि संसद सचिवालयको कार्यसूचीमा भने प्रधानमन्त्री शाहले जवाफ दिने उल्लेख थियो। वैशाख 28 गते बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नेपाली कंग्रेसको संस्थापन इतर निवर्तमान सभापति शेरबहादुर समूहले आज काठमाडौँमा भेला गर्ने भएको छ। भेला बबरमल स्थित एक ब्याङ्कमा दिउँसो 1 बजेदेखि शुरू हुने एक नेताले बताएका हुन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेश स्तरीय भेला गर्न लागेको नेता प्रकाश मानसिंहको चाक्सीबारी स्थित निवासमा यही वैशाख 23 गते सम्पन्न समूहको बैठकले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। निर्वाचन आयोगले 2084 सालमा हुने स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्न राजनैतिक दलहरू समक्ष प्रस्ताव गरेको छ। आगामी 2084 वैशाख 30 गते स्थानीय तह र सोही वर्षको मंगिर 4 गते प्रदेश सभाको पदावधि समाप्त हुने भएकाले यी दुवै तहको निर्वाचन एकैपटक गर्दा राज्यको करिब 4 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च बचत हुने आयोगको भनाइ छ। निर्वाचनलाई मिदवेय प्रविधि मैत्री र व्यवस्थित बनाउने उद्देश्यले आयोगले मंगलबार राजनैतिक दलहरूसँग विशेष छलफल गरेको थियो। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सुधारका विविध पक्षबारे जानकारी दिनुभएको छ। छलफलका क्रममा गत निर्वाचनमा जनप्रतिनिधिहरूले राजीनामा दिएर प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेपछि रिक्त रहेका 74 स्थानीय तह र प्रदेश सभाका पदहरूमा निर्वाचन गर्ने विषयमा पनि परामर्श भएको छ। यस्तै सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने 1 सदस्यको निधन भई रिक्त रहेको पदमा निर्वाचन गर्न आयोगले सरकारलाई यसअघि नै सिफारिश गरिसकेको उहाँले बताउनु भएको छ। निर्वाचनलाई आधुनिक र प्रविधि मैत्री बनाउन निर्वाचन व्यवस्थापन ऐनको मस्यौदा गृह मन्त्रालय मार्फत संसदमा पठाउने तयारी भइरहेको आयोगले जनाएको छ। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आगामी बजेट अधिवेशनबाट निर्वाचन व्यवस्थापन विधेयक पारित गरी ऐनका रूपमा ल्याउन दलहरूलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको मिति तय गरेको छ। आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको। आगामी असार 7, 8 र 9 गते चितवनमा महाधिवेशन हुने घोषणा भएको नेता गणेश पराजुले जानकारी दिनुभएको छ। यसअघि पार्टीले चुनाव सकिएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। काठमाडौँ महानगरपालिकाले आगामी जेठ 1 गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने भएको छ। महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो। अनलाइन आवेदन जेठ 10 गतेसम्म दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुने भएको। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रम आधारित 100 वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्। स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले बुधबार पक्राउ गरेको। गैर कानूनी रूपमा सरकारको स्वामित्वको सम्पत्ति अर्को कम्पनीलाई बेच्ने कार्यमा पाण्डेको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ। यही प्रकरणमा यसअघि
पलिना श्रेष्ठ र नरेन्द्र उलाग पक्राउ परेका थिए। तनहुको देवघाट गाउँपालिका चारमा 126 मेगावट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश स्वरूप निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले स्वरूप निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट्स प्रणाली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। 2080 साल फागुन 7 गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। आवश्यक स्वीकृति प्राप्त भएपछि अहिले सुरुङ निर्माण थालिएको उहाँले बताउनु भएको छ। तल्लो सेती जलविद्युत आयोजनाले किकिङ रन अफ द रिभर प्रकृतिको अर्ध जलाशयुक्त जलविद्युत आयोजना हो। आयोजनाबाट वार्षिक 520.78 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको बाँध बन्दीपुर गाउँपालिका अन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ। बाँधको उचाइ 32 मिटर रहनेछ भने यसबाट झण्डै 12.7 किलोमिटर लामो जलाशय निर्माण हुनेछ। संचित पानीलाई 6.75 किलोमिटर लामो सुरुङ मार्फत देवघाट गाउँपालिका चार गाईघाट स्थित अर्ध भूमिगत विद्युत गृहमा पुर्याइने योजना रहेको छ।

खबर को क्रम अन्तर्राष्ट्रिय खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न आफूलाई चीनको सहयोग आवश्यक नपर्ने बताउनु भएको छ। चिनिया नेता शी जिनपिङसँगको उच्च स्तरीय भेटघाटका लागि बेजिङ प्रस्थान गर्नु अघि वाशिङटन डीसीमा संचारकर्मीहरूसँग बोल्दै ट्रम्पले अमेरिकाले जुनसुकै हालतमा युद्ध जित्ने दावी गर्नुभएको। ट्रम्पको यो तीन दिने चीन भ्रमण यस्तो समयमा भइरहेको छ जब इरानसँगको लामो युद्ध र बढ्दो मुद्रास्फीतिका कारण उहाँको लोकप्रियतामा ह्रास आएको छ। स्ट्रेट अफ हर्मुज बन्द हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध पुगेको छ, जसले गर्दा इन्धनको मूल्य अत्याधिक बढेर विश्व अर्थतन्त्रलाई नै जोखिममा पारेको छ। चीन प्रस्थान गर्नु अघि ट्रम्पले इरानको विषयमा विरोधाभासपूर्ण अभिव्यक्ति दिनुभएको छ। उहाँले शुरूमा राष्ट्रपति शीसँग इरानका बारेमा लामो कुराकानी हुने बताए पनि केही मिनटमै आफ्नो भनाई बदल्दै इरान पूर्ण रूपमा नियन्त्रणमा रहेकाले यस विषयमा छलफल गर्नु आवश्यक नरहेको उल्लेख गर्नुभएको छ। र समाचारको अन्त्यमा खेल समाचार। सोह्रौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगितामा प्रतापपुर गाउँपालिका प्रथम हुन सफल भएको छ। पश्चिम बंगाल परासीको सुनबल स्थित लुम्बिनी माध्यमिक विद्यालयको प्रांगणमा मंगलबार सम्पन्न उक्त प्रतियोगितामा जिल्लाका विभिन्न पालिका तथा विद्यालयका खेलाड़ीहरूको उत्साहजनक सहभागिता रहेको थियो। जिल्ला खेलकुद विकास समितिको आयोजना तथा सुनबल नगरपालिकाको समन्वयमा सोही खेल संचालित भएको थियो। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यति जलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: Bărbanonu cu la ghirot, ciment, josta pata, taine, cabată la uniula. Periu mântăli mă testuram roadul cu păsăl ce caul la bătit.
1: Caca, timp la etini tha chaina? Aba hamrai mantali ma Dipjyoti Hardware and Suppliers khulya ni kaka?
2: Hajur, yaha cement, rod, pipe, ply jasta tatha nirman sambandhi sampurna saman wholesale mulya ma paincha. Sathai dhuani ko byawastha pani gariyeko cha. Udaipur Gaida Chap cement ra Pashupati rang ko adhikrit bikreta Kati Kila rang rogan ka saman haru ekai thau ma paincha.
3: Proprietor Binod Shrestha. सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: मंगलसूत्र झुम्का र पाउजु का बनाएर ल्याउनु

0: यहाँ आधुनिक परम्परागत गर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागी।
7: Kajaria Tiles, your world class luxury. Kajaria Tiles, your world class luxury.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपरती पपमा म कार्यक्रम प्रस्तुता श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पालि अझ विशेष बनाउनको लागि प्राविधिक पाठक हुनुहुन्छ ललिता आयो उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ नेपाली पपगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपरती पप हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौं भने तपाईँसँग कुराकानी गर्छौं नम्बर 0440 40 0026 रहेको छ 0440 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु साथमा मिठा रमाइला कुराकानी त छँदैछन् पनि भन्न चाहे आज नयाँ साथीहरूलाई स्थान दिनुहोला पनि भन्न चाहन्छु जो नियमित रूपमा कार्यक्रममा सहभागी भइराख्नु भएको छ यो हप्तामा कार्यक्रममा फोन गरेर सहभागी हुनुभयो भनौँ न होइन जे भन्दा पनि अब यो हप्ताभरि तपाईँले फोन गर्नुभएको छ कार्यक्रम टप अफ दि पपमा भने तपाईँले सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु अथवा म्यासेज गरेर साथ दिन सक्नुहुन्छ भने जस साथीले यो हप्तामा कार्यक्रम टप अफ दि पपमा फोन गर्नुभएको छैन यो हप्तामा तपाईँको कल लागेको छैन सुनेर साथ दिइराख्नु भएको थियो भने तपाईँले फोन गर्न सक्नुहुन्छ कुराकानी गर्छौँ होइन साथीभाइ आफन्तलाई सम्झना दिनेछौँ पनि भन्न चाहन्छु अनि साथसाथै म्यासेजहरू पनि पठाएर साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको सिएफएम 95 MHz अनलाइनका माध्यमहरूका हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट हामी तपाईँको माझमा यति बेला उपस्थित भएका छौँ यो पल आज विशेष बनाउनेछ रमाइलो बनाउनेछ हल्का गर्म महसुस भइराखेको छ हाम्रोतिर तपाईँकोतिर कस्तो छ मौसम त्यो पनि सुनाउन सक्नुहुन्छ भन्न चाहन्छु विभिन्न भनौँ न काम गर्दै ओर्दै अनि खाना खाइओरि कतै बस्दै होइन सुन्दै हुनुहुन्छ होला जहाँ जसरी जस्तो अवस्थामा रहेर सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला भन्दै यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छ तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि आउँछ रेडियो सुन्दै गर्नुहोला

खामा हेर यदि तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ अब तपाईँसँग कुराकानी गर्छौँ आउन सक्नुहुन्छ नम्बर 0440 40 26 रहेको छ 0440 40 26 को माध्यमबाट आउन सक्नुहुन्छ साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ है हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछ पनि भन्न चाहन्छु आउनुहोला यति बेला कोही हुनुहुन्छ काम गर्दै हुनुहुन्छ हजुर नमस्कार हेलो कोही भए जस्तो लाग्यो ठिक छ बाहिरिसक्नु भएको छ भन्नु छ अनि विशेष रूपमा म धन्यवाद दिन चाहन्छु नम्बर 0440 40 26 नयाँ साथीहरूलाई स्थान दिनुहोला आजको विषयमा नयाँ साथीहरूसँग कुराकानी गर्छौँ साथमा रमाइला रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्ने नै छ भन्ने हुन चाहन्छु रमाइला रमाइला कुराकानीहरू हुनेछन् है सुनेर साथ दिनुहोला भन्न चाहन्छु म्यासेजहरू पनि वाचन त गर्ने नै छौँ म्यासेजहरू पठाउन सक्नुहुन्छ भन्ने हुन छ यति बेला म केही म्यासेजहरू वाचन गर्न चाहन्छु सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू होइन वाचन हुनेछन् पनि भन्न चाहे यति बेला म्यासेज पठाउनु भएको छ मलाई हुनुहुन्छ अमिना हुनुहुन्छ दोलखाबाट अमिना सुनारो भन्नुहुन्छ अनि अपकमिङ सङ लेट गेट टु भन्नुहुन्छ होइन स्पेसली मिटर मनिषा मगर प्यारी मान्छे सुशीला विश्वकर्मा प्यारो दादा राजघाले मगर विश्वास कलङ्कु थक तिलक विष्ट मायालु अलिसा लिम्बू कविता कतानी अर्फल रोशनी सरस्वता पोखरेल काला बिरमान सुनवार कुमार प्रजा मिलन नेपाली नवराज श्रेष्ठ धन गजमेर राति अञ्जना युनिस सातामा लगायत सबैमा सम्झना माया भन्नु उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला दुर्गा लामगा हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दैछ रामसर नगरपालिका हिमगङ्गा चार धारा पानीबाट है भन्नुहुन्छ सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला हामी अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छौँ त्यसपछि आउँछ रेडियो सुन्दै गर्नलाई

0: कुन रंगको कमी थियो र गीत तपाईँको माझमा राखेको कार्यक्रम टपक दिप पनि अर भइराखेको छ। आवाजमा म श्रीराज महासु साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनु भएको मेसेजहरू पनि वाचन गर्ने कोसिस गरिरहेको छु म यस समयमा है। मिठा मिठा रमाइला रमाइला भनौँ न नेपाली प्रविधिहरू राखिएर अगाडि बढिरहेका छौँ। त्यहाँ पनि भन्न चाहन्छु मेसेजहरू पठाउन सक्नुहुन्छ अनि साथमा रमाइला रमाइला कुराहरू त छँदैछन् होइन। अलिकति हल्का गर्मी महसुस भइराखेको छ जस्तो लागिरहेको छ। तपाईँकोतिर कस्तो छ पनि भन्न चाहन्छु। गर्मी नै होला सायद है। ठिक छ, मौसममा फेरबदल अब हुने अवस्था छ, त्यो भएर पनि अब कहिले गर्मी कहिले जाडो यस्तो यस्तै छ है। यति बेला म मेसेजतर्फ लाग्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा के मेसेजहरू छन् भन्दा पनि कोही हुनुहुन्छ है, भन्नुहुन्छ निशाजी हुनुहुन्छ प्राविधिक फाटोमा यति बेला। हजुर नमस्कार।
1: नमस्ते सर, गुड मर्निङ।
0: नमस्ते नमस्कार, गुड मर्निङ हजुर, शुभ नाम।
1: माइसेल्फ म एकेन्द्रजी भण्डारी बाजुरा मार्तडी बजारबाट।
0: एकेन्द्रजी के छ खबर, के गर्दै हुनुहुन्छ?
1: एकदम फिट एन्ड फाइन छ, भर्खर खाना खाएर सकि भन्नुपर्छ।
0: ओके ल ठिक छ, ल ठिक छ। हामीलाई सुन्दै हुनुहुन्छ कि नै?
1: हजुर
0: सुन्दै हुनुहुन्छ कि नै भनेको?
1: ए म फेसबुक लाइभबाट अलिअलि हेरिरहेको थिएँ, च्याप्पै फोन लागिहाल्यो।
0: ए ठिक छ, खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भयो। माया चाहिँ हाम्रोलाई यसो बेला बेला माया राख्नु होला पनि भन्न चाहन्छु। मौसम कस्तो छ?
1: आज घाम लागिरहेको छ सर।
0: गर्मी छ है?
1: हजुर
0: ठिक छ, स्वास्थ्य ख्याल गर्नु होला पनि भन्न चाहे। अन्य कुराहरू त छँदैछन्, कुराहरू गर्दै गरौँला। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: फर्स्ट हजुरलाई
0: धन्यवाद।
1: प्रविधिमा बस्नुभएको सम्झना अर्था निशा जो हुनुहुन्छ, टेक्निकल एमसिआर बस्नुभएको, आँखामा गाजल ओठमा लिपस्टिक लगाएर टक्क एकदम ब्युटिफुल हुनुभएको, सिसा पर्दा पारिका एमसिआरबाट बस्नुभएको मित्रलाई, त्यसको सुन्दर सृष्टिको रचना गर्नुहुने मेरो ड्याडी मामुलाई पनि सम्झिन्छु। इन्डियामा बस्नुहुने दाजु भाउजूको लागि आज हिजो मात्र दुर्घटना बुढीगङ्गा नगरपालिका छमा भर्खर भिरबाट लडेर कल्पना देवी शाहको मृत्यु भएको छ बाजुरामा। एकदम बाजुरा दुःखद घटना, स्तब्ध छ, हार्दिक श्रद्धाञ्जली उहाँलाई। त्यसपछि मलाई एकिन्द्र राज भण्डारी भनेर चिने, पूर्वदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण साथीहरूलाई सम्झिया छु, बिर्सिया कसैलाई छैन भनौँ। लिनुपर्दा कुशल कडायत, पाण्डुसुनको साथी विनोद कडायत, राजबहादुर रोका, लोकेन्द्र राउत, खोटाङको साथी रामकुमार खत्री, उदयपुरको दाई प्रेम प्रसाद भण्डारी, त्यसै गरेर विराटनगरको साथी राजु काभ्रा, तोर्नो साथी पदम छेत्री, बजाङको साथी दिनेश थामी, अछाम ढकारीको साथी विमल बुढा, ढुङ्गे चालनाको साथी हुनुहुन्छ हिकमत बुढा, डोटीको साथी चेत विष्ट, आकाश विष्ट, नरेन्द्र विष्ट, त्यसै गरेर खत्तरी गाउँपालिका तीन डोगडीको हाल लोकसभाको लागि तयार गरिराख्नुभएका ब्याचलर एमएस जुन डिग्री पास नरेश बहादुर, नरेश राउत, टेकेन्द्र राउत, श्याम राउत, शैलेश आदरी दाई, विक्रम साउ संयुक्त, माई सेल्फ एकेन्द्र राज भण्डारी भनेर चिन्ने, फेसबुकका 5157 इमोका साथीहरू, टिकटकका साथीहरू, त्यसपछि वाट्सएप भाइबरका सम्पूर्ण साथीहरूलाई, माया गर्नेदेखि घृणा गर्ने एकमुष्ट एकसम्मका सम्पूर्ण साथीहरूलाई सम्झाउँछु। र म सानो सुझाव पनि दिन चाहन्छु, हुन्छ सुझाव म सधैँ दिन्छु, यो कार्यक्रम एकदमै राम्रो छ, आगामी दिनबाट चाहिँ क्विज कार्यक्रम र बुध बिहिबारको दिनमा गजल कार्यक्रम र शुक्रबार मैले मुक्त कार्यक्रम भनेको थिएँ र सँगै साथी बनाउने कार्यक्रम पनि भनेको थिएँ, अनि आरजी कार्यक्रममा चाहिँ यो रेडियोभित्र भएका कार्यक्रम चलाउन पाइने, 5 मिनटभित्र चलाइसक्नुपर्ने, रेडियोभन्दा बाहिरको कार्यक्रम चलायो र रेडियोको आवाज बाहिरको रेडियोको नाम लियो भने त्यसको चाहिँ प्राविधिक लेडिज कनेक्ट गरिदिनु होला, र उत्कृष्टलाई सबैभन्दा राम्रो कार्यक्रम चलाउनेलाई 50 अथवा 100 को रिचार्ज गरिदिनु होला, र क्विज कर्नलमा चाहिँ इन्ट्री राउन्ड र मेडल राउन्ड गरेर 4 प्रश्न अप्सन सहितका प्रश्न ल्याइदिनु होला, यति सुझाव दिँदै, र अन्य कार्यक्रमहरू चाहिँ नियमित रूपमा 9 बजे पपुलर होइन, फरकबार फरक परिवेशमा चाहिँ 9 बजे पनि नेपाल खबरपछि 10 बजे थुप्रै कार्यक्रम ल्याइदिनु होला भन्दै यो सानो सुझाव दिँदै, र मलाई यदि साथी पनि बनाउन चाहनुहुन्छ भने मेरो कन्ट्याक्ट नम्बर रहेको छ, जसको लागि एनसेलको नम्बर रहेको छ 97008048 40 97008048 8048 एन्ड सेन्टर नम्बर पनि 9967 0078 9967 0078 नमस्ते एनसेल 9780848 कल गर्नुहोला। फेसबुक आइडीमा यतिन्द्र बहादुर भण्डारी भनेर सर्च गर्नुहोला भन्दै छोटिन्छु।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पनि मेरो सय नयाँ साथीहरू आउनुहुन कार्यक्रममा पनि मन चाहन्छु, मनदेखि धन्यवाद दिन चाहन्छु। सरसल्लाह सुझावको लागि हामीले केही कुराहरूलाई मनन गरिरहेका छौँ भने केही कुराहरू लागू गर्न सकेका छैनौँ, होइन केही कुराहरूमा केही समस्या भइराखेर सूची जस्तो भइराखेको छैन, त्यसमा अब कोसिस गर्नेछौँ पनि भन्न चाहन्छु। आउन सक्नुहुन्छ, नम्बर 9840400026 रहेको छ, साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। त्यो म्यासेजहरू छन्, एकेन्द्र बहादुर भण्डारी हुनुहुन्छ म्यासेज, उहाँले सम्पर्क नम्बर छोड्नु भएको छ, उहाँसँग प्रत्यक्ष रूपमा कुराकानी भइसकेको छ, सो उहाँले नै भनिसक्नु भएको छ आफ्नै आवाजमा, मैले भन्न चाहिन। अनिश पुरीले पनि सबैमा सम्झना छ भन्नुहुन्छ, देवेन किशोर अन्जानले पनि सुन्दैछु भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, सुस्मिता मोक्तान हुनुहुन्छ, लासोफा फुल्ला खनहान भइदाई रामसाप खानदेवबाट सुस्मिता मोक्तान है, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नु छ, होइन। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ, बाबुराम मगरले पनि कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, खलडुङ्गा पोकाली घर भइहाल्छ रियादबाट कार्यक्रम सुन्दैछु, सम्झना छ सबैमा भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना, विशेष गरी त प्यारो साथी रञ्जित कालेलाई धेरै माया सम्झना छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै यति बेला हामी गीततर्फ लाग्छौँ। तपाईँको माझमा एउटा मिठो गीत राख्छौँ, त्यसपछि व्यवस्थाको विश्रामतर्फ पनि जानुपर्ने हुन्छ। यति बेलाको समयमा एकदम मिठो गीत छ, डिजे राजु फिचरिङ क्रान्ति आले अनि मौसम गुरुङको आवाजमा गीत, यो गीत तपाईँको माझमा।

0: हजुरको रेडियो 102.1 MHz।
1: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
5: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
10: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
10: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0 5 96 0 47 5 90 453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
10: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
10: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
10: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
10: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
10: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
11: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
12: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
12: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
12: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

यो सटन स्वीट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टपुप्ती पपमा। भाषामा म श्रीराज म छु, साथमा प्राविधिक पाठ हुनुहुन्छ निशाजी हुनुहुन्छ भने साथमा तपाईँहरूले त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला भन्न चाहन्छु। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपुप्ती पप। हामी हप्ताको छ दिन आउँछौँ, होइन हप्ताको छ दिन आउँछौँ, आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको समाचार हजुरको खबरपछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछौँ अनि साथसाथै तपाईँसँगै कुराकानी गर्छौँ। आजको विषयमा चाहिँ नयाँ साथीहरूलाई स्थान दिइरहेका छौँ भनौँ न, होइन आज नयाँ साथीहरूले मात्र फोन गर्नुहोला, जो साथीहरूले यो हप्तामा फोन गर्नुभएको छैन कार्यक्रममा, होइन उहाँ साथीहरूले फोन गर्न सक्नुहुन्छ, उहाँ साथीहरूलाई स्थान दिनेछौँ पनि भन्न चाहन्छु। साथीभाइ आफन्तलाई सम्झन सक्नुहुनेछ है, सुन्दै हुनुहुन्छ भन्ने। यति बेला कोही हुनुहुन्छ भन्दिनुहुन्छ, कहाँबाट को हुनुहुन्छ हजुर? नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम। सुजना श्रेष्ठ कताबाट भन्नुभयो हजुर? मेलुङ, दोलखाको मेलुङबाट। आवाज सानो आइराखेको छ कि तपाईँको, त्यो घर भनेको ल ठिक छ। के गर्दै हुनुहुन्छ? बसी बस है, खाना भयो? भइसक्यो, खाना खाइसकेको छु। ठिक छ, आवाज सानो आयो, अब मैले मात्र सुनेर पनि भएन, ठिक छ। अन्य साथीभाइ आफन्तले पनि सुन्नु पर्ने हुन्छ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न छोटो मिठोमा। हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। 0840 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ, 0840 40 0026 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ है। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन गर्नेछौँ पनि भन्न चाहन्छु। यति बेला हजुरको रेडियोमा प्राप्त केही म्यासेजहरू वाचन गर्छु, म केही म्यासेजहरू पठाउनु भएको छ कार्यक्रममा। यति बेला हुनुहुन्छ गोले आप्पाको छोरी हुनुहुन्छ, गुड मर्निङ, नमस्ते नमस्कार, सन्चो हुनुहुन्छ भाइ? भन्दिनुहुन्छ कार्यक्रम राम्रो लाग्छ, दोलखाबाट सुनिता लामा है, सबैमा सम्झना माया छ भन्नुहुन्छ। सुषमा छेत्री थामी हुनुहुन्छ, बुटोलबाट सुन्दछ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ। भने सुमित यता सुनवार किरात हुनुहुन्छ, रामचन्द्र देउराली घर भाइ आज काठमाडौँबाट, सुमित यता सुनवार किरात हो भन्नुहुन्छ। कार्यक्रम धेरै मनपर्छ, बजनी चाहिँ हजुरको लागि, घर परिवारको लागि, साथीभाइ सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। काकुली गीता हुनुहुन्छ, इलामबाट सुन्दैछ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ। भने भावना मगरले पनि सम्झना सबैमा भन्नुहुन्छ। विनोद बरुवाल हुनुहुन्छ, सालबाट सुन्दैछु है, सबैमा सम्झना माया छ भन्नुहुन्छ। आफ्नो विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर हुनुहुन्छ यति बेला मेसेज पठाउनु भएको छ देवेन किशोर अन्जान हुनुहुन्छ, सधैँ आफ्नो कार्यमा अडिग भएर अग्रसर हुनुहोस्, भाग्यले भनेको आफै साथ दिँदै जानेछ, बाँकी भनेको त एउटा आस्था मात्र हो भन्नुहुन्छ। प्रभात कालीन दर्शन नमस्ते हजुर, मिठो सम्झना, साथै तपाईँको आजको दिन हाँसो खुसी अनि उमङ्गको साथ बितोस्, शुभ दिन शुभ फलको कामना गर्दछु भन्नुहुन्छ। देवेन किशोर अन्जान प्रवासी जमसुङ्गै डाँडैमा भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। ठिक छ, राख्ने कोसिस हामी गर्छौँ पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला मेसेजहरू प्राप्त भइरहेका छन्। बाबुराम मगर हुनुहुन्छ, ओखलडुङ्गा पोकाली घर भई आज रियादबाट कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ। अनि साथसाथै प्यारो साथी रञ्जित कालीलाई पनि सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर विशेष हामी गर्छौँ पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला मेसेजहरू प्राप्त भइरहेका छन्। बाबुराम मगर हुनुहुन्छ, ओखलडुङ्गा पोकाली घर भई आज रियादबाट

समयमा मेसेजहरू प्राप्त भइराखेको छ। अनि सूर्यले पनि सम्झना सबैमा भन्नुहुन्छ, दिलदेखि आउनुहुन्छ, गुड मर्निङ भन्नुहुन्छ, जय मसी भन्नुहुन्छ, दिलदेखिरिया ताप्लेजिङबाट, ताप्लेजिङ होइन दिलदेखिरिया हुनुहुन्छ, ताप्लेजिङ घर भयो, अहिले चाहिँ कुवेतबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मुटु अनमोल छेत्री भाइ राजा बाबु कुलुङ। त्यस्तै प्यारी बुनु सिम्पल सानी, प्यारी सानुमा शेर्पा, प्यारी चामलिङ जुनी तराई, जीवन पवेन, निर्दोष सेम, काला बिरमान सुनवार, राजघाले मगर, जनकर जाले मगर, समीर सहयोगी किराती आम्पी विवास लिम्बू, जेनी लिम्बू, सरवणेम लिम्बुनी साझा, सरोजनिङ लेखु लिम्बू, अस्मि सोताङ, भूमिका भण्डारी, भूमिका राई, जानुका छापाकाई, तिलसर आइसनिम शेर्पा, योगिनी मिहाङ लिम्बू, फुच्चे संस्कृति लामो होमीमा प्रतीक्षा चामलिङ राई, किराती अञ्जना एल्सन कुलुङ राई, मुनाकुञ्ची बी सुजत याखा, अनि रञ्जित राई, सञ्जु शेर्पा, मिडिया प्रेमी मुस्कान राई, मिडिया प्रेमी निमु शेर्पा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद। कल्पना साम्पाङ हुनुहुन्छ, गुड मर्निङ, नमस्ते दाई, सन्चै हुनुहुन्छ, माम खानुभयो त भन्नुहुन्छ, माम भइसक्यो तपाईँको भयो कि नै। दिलपाली शर्मिला होइन, दिलपाली शर्मिला राईलाई चाहिँ गेटवेल सुन अनि शुभयात्रा है भन्नुहुन्छ माम अञ्जना त फेरि साम्पाङ, अनि बाबा विनोद साम्पाङलाई पनि अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ। सम्झना सबै साथीमा पनि भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नु चाहे। मेसेजहरू तपाईँले पठाउनुभएको मेसेजहरू वाचन गरे पनि भन्न चाहे। अब कुराकानी गरौँ होइन, नयाँ साथीहरूसँग कुराकानी गर्ने बसाइमा चाहिँ प्राय जसो कम होइन कुराकानी हुन्छ, किन भन्दाखेरिमा के नयाँ साथीहरूले सुन्नुहुन्न अथवा नयाँ साथीहरूसँग कुराकानी गर्न, नयाँ साथीहरूलाई चाहिँ कुराकानी गर्न मन इच्छा हुन्छ कि हुँदैन भन्ने हो मेरो चाहना। जब जब अवश्यमा अनि त्यसपछि नयाँ साथीहरूसँग आजको बसाइमा चाहिँ कुराकानी गर्नुपर्छ है, होइन हुन्छ है आउनु होला है भनिसकेपछि नयाँ साथीहरूको चाहिँ प्राय जसो कम होइन टेलिफोन आइराखेको हुन्छ पनि भन्न चाहन्छु। ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेलासम्म हेरेर साथ दिनुभयो। जुमसुमे डाँडैमा भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्थ्यो, मैले जुमसुमे भन्दा पनि लम्जुङ्गे डाँडैमा हवा सरेर चाहिँ भेटे है। ठिक छ, यो गीत चाहिँ राख्ने प्रयास हामी गर्छौँ पनि भन्न चाहन्छु। अनि साथसाथै अब चाहिँ छुट्टिनुपर्छ, तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, एउटा साथ दिनु भनेदेखि धन्यवाद दिन चाहन्छु। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो अघि हुनुहुन्थ्यो ललिताजी, उहाँलाई विशेष रूपमा धन्यवाद। अनि अहिले हुनुहुन्छ निशा भण्डारी, उहाँलाई पनि मनैदेखि धन्यवाद दिँदै म्यासेज गरेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो, सम्पूर्णलाई मनैदेखि धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा मिठो गीत राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुता श्रीराज महत पनि छुट्टे। हवस् त, नमस्कार।

0: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
1: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
1: मेलाका आकर्षणहरू:
0: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
1: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
0: लोक दोहोरी,
1: बाल बालिकाका लागि फेस पेन्टिङ,
0: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
1: बाल कथा वाचन,
0: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
1: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
0: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
1: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
0: बाल गीत तथा नृत्य,
1: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको भेषभूषा आदि।
2: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
3: अहिले 12 बजे।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले मध्यान्नको 12 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने, सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन, सगरमाथाको शिखरसम्म बाटो खुल्यो, मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने, इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ, नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै, द्विपक्षीय व्यापार र प्रविधिसँग इरान युद्धको विषय मुख्य प्राथमिकतामा, र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने भएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार 7, 8 र 9 गते चितवनमा हुने रासपा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। आजै रासपाको केन्द्रीय समितिको बैठक वनस्थली काठमाडौँमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। बैठकमा महाधिवेशनको मिति, ठाउँ, सांगठनिक कार्ययोजना तथा समसामयिक विषयमा छलफल भएको थियो। बैठकले प्रथम अधिवेशनको मिति र ठाउँ तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। रासपाले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति पनि गठन गरेको छ। रासपा 2079 साल असार 7 गते स्थापना भएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठक सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा केन्द्रित छ। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने यसअघि संसद सचिवालयको कार्यसूचीमा उल्लेख भए पनि उहाँको सट्टा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुहुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। दोस्रो शिविर भन्दा माथि डोरी टाँग्दै बाटो खुलाउन खटिएको अनुभवी आरोहीहरूको टोली

0: व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ। बोल कबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। आज बोल कबोल हुने निक्षेप संकलन उपकरणको सामा तथा ब्याज आउँदो असार 10 गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा काठमाडौँ महानगरले कक्षा 11 र 12का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला, आज सुनको भाव घट्यो चाँदीको बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौं।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
2: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7 देखि 9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको समेत जगतमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना निकालेर पर्सि जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। महानगरपालिकाको वेबसाइट वा intrans.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित भएर 100 वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने सूचनामा उल्लेख छ। 2082 को एसईईमा ग्रेडेड भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेका लगायत हुनुपर्नेछ। आज सुनको भाव घटेको छ, चाँदीको भाव बढ़ेको छ। हिजो एकै दिन तोलामा 4,400 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 700 रूपियाँले घटेको छ। आज भाव घटेर सुन तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,02,900 रूपियाँ थियो। चाँदीको भाव आज तोलामा 15 रूपियाँले बढ़ेको छ। हिजो चाँदी तोलामा 355 रूपियाँले बढ़ेको थियो। हिजो तोलाको 5,695 रूपियाँ रहेको चाँदीको भाव आज 5,710 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चीनिया राष्ट्रपति सी जिनपिङले बेजिङमा ट्रम्पको स्वागत गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भोलि चीनमा हुने शिखर वार्तामा आपसी हित तथा द्विपक्षीय व्यापार सम्बन्ध सुधारका विषयमा छलफल वा सहमति हुने अपेक्षा गरिएको छ। ट्रम्पले भोलि राष्ट्रपति सीसँग भेट गर्ने र पर्सि नै अमेरिका फर्कने कार्यतालिका रहेको खबरमा उल्लेख छ। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। ट्रम्पसँगै इलन मस्क र टिम कुक सहित 16 वटा ठूला कम्पनीका कार्यकारी संचालक पनि बेजिङ जाँदैछन्। भ्रमणका क्रममा इरान युद्धको विषय नै केन्द्रमा रहने बताइएको छ। अमेरिकाले चीन मार्फत दबाव दिएर इरानलाई आफ्ना शर्तहरूमा झुकाउन सक्ने अपेक्षा गरेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुकी 7:45 रायपुरमा शुरू हुनेछ। आरसीबी 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अंकसहित तालिकाको 8 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7 देखि 9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844206590047549453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043, 9863023422।
7: Kajaria Tiles, your world-class luxury.
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ नपकाऊ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
3: Kajaria Tiles, your world-class luxury.
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
6: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
6: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम स्नेह सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ निशा भण्डारी। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbka साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रम सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यस्तै क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको व्यवसाय आजको व्यवसायमा तपाईँको रोजाईको प्रस्तुति तपाईँले सुनाउन सक्नुहुनेछ। तपाईँलाई जे आउँछ गीत गजल लेख रचना होइन जे आउँछ तपाईँले चाहिँ आजको व्यवसायमा सुनाउनु पर्ने हुन्छ। र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यो मध्याह समय छ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिनुभएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू हामी राख्नेछौ। तपाईँले उकाली उराली भन्ज्याङ चौतारी मिलापत गर्दै हुनुहुन्छ होला। चौतारीमा बस्दै शीतल हावा लिँदै होइन हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला भने पनि आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ मिस्त मस्त रहेर चाहिँ हामीलाई सुनेर साथ दिनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत है। हामी त यो गीत सुन्दै सुन्दै यस्तो छमछम्ती नाच्यौं, अब हजुरहरू पनि एकदमै नाच्नु भयो होला भने लागिरहेको छ होइन। हाम्रो बाहिरबाट एकदम साथ सपोर्ट दिइराख्नु भएको छ निशाजी हुनुहुन्छ होइन, एकदमै हँसली रसिली होइन। अनि अब एकदम पीडामा भएको बेलामा पनि मान्छेलाई यस्तो हाँस्ने बनाइदिन्छन् नि होइन, कुरै नगरौँ यस्तै मिठा मिठा गीत सँगसँग हामी पनि नाच्छौँ, हजुरहरू पनि नचाउने प्रयास जारी नै छ। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुभएको छ, अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। आजको अवसायमा तपाईँलाई जे आउँछ होइन, तपाईँको रोजाईको प्रस्तुति रहेको छ, तपाईँले गीत गाउन आउँछ, चलचित्रको गीत गाउन आउँछ भने गीत गाउन सक्नुहुनेछ, लेख रचना कसर शायरी होइन कथाहरू जे आउँछ तपाईँले चाहिँ क्यारिकेचर गर्न आउँछ भने पनि क्यारिकेचर पनि गरा तपाईँले गर्न सक्नुहुनेछ। र हामी कार्यक्रम अवधिभर यस्तै मिठा र माइल गीत सँगसँगै तपाईँसँग सहयात्रा गर्नेछौ। र यो मध्याह समय तपाईँ उकाली चढ्दै हुनुहुन्छ होला, ओह्राली चढ्दै हुनुहुन्छ होला होइन, चौतारीमा बसेर मिठो सिरसिर बतासँगै हाम्रो आवाज सुन्दै हुनुहुन्छ होला। तपाईँको होइन गाउँ बस्ती डाँडा काँडामा हाम्रो हजुरको रेडियो मजाले घन्किरहेको छ होला भने पनि आशा लाग्छ होइन। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गर्नुहोस्, अनि आफ्नो साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। हाम्रो चाहिँ फेसबुक पेजबाट चाहिँ तपाईँले हजुरको रेडियो नेपालीबाट सर्च गर्नुहोला, त्यो मार्फत चाहिँ तपाईँले आफ्नो साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यस्तै मिठा गीतहरू नै बस्दैछ होइन, कतिपय साथीहरूलाई असोज पनि हुन्छ होइन। मलाई चाहिँ अब कतिपय साथीहरूले चाहिँ यस्तो मेरोमा चाहिँ यस्तो प्रतिभा छ, मैले चाहिँ कहाँ गरेर देखाउने होला, कहाँ गरेर चाहिँ प्रस्तुत गर्ने होला भन्ने पनि लाग्छ। त्यो कारणले गर्दाखेरि तपाईँसँग हामी यो समय अवधिभर होइन मिठा गीत सङ्गीतको तालमा तपाईँसँगै रहेर सहयात्रा गरिराखेका छौँ। जो साथीले चाहिँ कार्यक्रमप्रति इच्छा चाहना रुचि छ भने तपाईँले सहभागिता पनि जनाउन सक्नुहुनेछ, र तपाईँले फेसबुक पेजबाट आफ्नो साथीसँगलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनु भएका सन्देशहरूलाई हामी केही समयपछि पक्कै पनि वाचन गर्नेछौँ। र यति बेला भने हामी फेरि अर्को मिठो गीततर्फै लाग्छौँ, अनि हामी पनि नाच्छौँ, तपाईँलाई पनि हँसाउने प्रयास गर्नेछौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, एकदमै मिठो गीत कार्यक्रममा बस्छ है त।

0: कार्यक्रम एकदमै मिठो रमाइलो चलचित्रको गीत होइन, नेपाली फिल्म चलचित्रको गीत रहेको थियो मारे भित्रबाट हेरेन कसरी होला उनले पक्कै पनि है। यस्तो मिठा मिठा गीत सङ्गीतहरू होइन एकदमै कार्यक्रममा बजिराखेको छ, हजुरहरू पनि सुनेर साथ दिनुभएको छ भने एकदम खुसी लाग्छ। आजको अवस्थामा हामी तपाईँसँग फोनमा सबै कुराकानी गर्न नसके तापनि यस्तै मिठा गीतबाट तपाईँलाई मनोरञ्जन दिँदैछौँ होइन, तपाईँले पनि दिनुभयो होला हामीसँग पनि यति बेला कोही साथी हुनुहुन्छ है भन्ने हुनुहुन्छ त हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार,
1: अब त बर्खा लाग्यो हजुर जताततै हरियाली अनि हरियो, अब त बर्खा लाग्यो हजुर जताततै हरियाली अनि हरियो, यति मिठो हाम्रो कार्यक्रम सुन्नलाई चाहिँ सुन्नै पर्छ है हजुर, हजुरको रेडियो सुन्नै पर्छ है हजुरको रेडियो। नमस्कार हजुर सिस्टर।
0: नमस्कार, हाम्रो विक्रमजी बोल्नुभयो खारा देवीबाट।
1: एकदम हजुर
0: है ला यति मिठो हाम्रो हजुरको रेडियोको प्रशंसा गर्दै कार्यक्रममा उपस्थित हुनुभएको छ होइन, हजुरलाई पनि धेरै धेरै स्वागत गर्न चाहन्छु। के छ अनि हजुरको खबर सुनाउनुहोस् न।
1: एकदम रमाइलो अनि साथमा अब हरियाली पनि हुँदैछ हजुर, जति अब बर्खा अहिले नै बर्खा सुरु भइहाल्यो, अलि अब गरम जस्तो पनि हुने हो कि के हो ठेगानै छैन है हजुर, यस्तो छ
0: यस्तै छ अब होइन बर्खा लाग्न लाग्यो होइन, डाँडा काँडा एकदम हरियाली होइन, काफल त्यस्तै पाकेको होला, ऐसलु त्यस्तै पाकेको होला होइन, अब के गर्ने यो सम्झना मात्रै रहने जस्तो लाग्यो, तर पनि केही छैन हजुरहरूले यति मिठो होइन मायाको साथमा हजुरहरूले आउनु भनेर ढाक्नुहुन्छ, हामी आउन नपाए तापनि होइन यो आउनु भन्ने शब्द नै एकदम प्यारो छ क्या, नआउन सके पनि खुसी लाग्छ। अनि अब कार्यक्रम त एकदमै सुनेर साथ दिनुहुन्छ, अहिले मौसम कस्तो छ, एकदम चर्को घाम लागेको छ कि मन्द मन्द घाम लागेको छ त त्यता?
1: आज त सिस्टर मन्द मन्द छ, पानी पो पर्ला जस्तो भइरहेछ हाम्रोतिर त, त्यस्तो खासै उज्यालो त छैन, तै पनि हजुरको कार्यक्रमले गर्दाखेरि एकदम हरियाली उज्यालो बन्छ है सिस्टर।
0: ला यता चाहिँ एकदम चर्को घाम लागेको छ हाम्रो रामेछापतिर चाहिँ होइन, अब त्यता पानी पर्ला जस्तो छ, ठिकै छ, अब यो मौसम यस्तै छ, मौसमको अब कहीँ कता घाम लागेको छ चर्को, कहीँ कता अब धुम्म भइरहेको छ, कतै पानी पनि परिरहेको हुन सक्छ होइन, यस्तै मौसमको कुरा गर्नुपर्दा एकदमै यो समस्याहरू चाहिँ अब आइराख्छ, समस्याको बावजुद पनि हजुरहरू यसरी उपस्थित हुनुभयो हुन्छ नि कि एकदमै खुसी लाग्छ, त्यही भएर चाहिँ हजुरहरू प्रति यो माया सपोर्ट चाहिँ अब यो भन्दा पनि बढी होइन, सधैँभरि यसरी नै पाइराखौँ भन्ने आशा चाहिँ गरेको छु है विक्रमजी।
1: एकदम एकदम सिस्टर एकदम।
0: ठिक छ, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, हामीलाई के सुनाउनुहुन्छ कि अब अगाडिदेखि नै होइन हजुरको प्रशंसा गर्दै एकदम सायरी मिठो लेखमा रचनामा चाहिँ उपस्थित हुनुभएको छ, योभन्दा बाहेक अरू के सुनाउनुहुन्छ?
1: सिस्टर आजलाई मैले यति नै मैले हजुरको रेडीलाई प्रशंसा गर्न पाएँ, यही नै खुसी छु, अनि अलिकति मैले आज पनि त्यो गर्न पाइनँ, फेरि अहिले कुरा गर्दा हजुरहरू होला, मलाई हजुरको रेडीको प्रशंसा गर्न पाए भने अरू केही पनि चाहिँदैन हजुर, यही नै खुसी चाहन्छु।
0: पक्कै पनि ल अब प्रशंसा पनि गर्नुपर्छ, अनि हाम्रो हजुरको रेडियोबाट जुनसुकै कार्यक्रम आउँछ त्यसमा केही कमी कमजोरी छ भने त्यसलाई पनि हामीलाई सुझाउनको लागि चाहिँ सल्लाह सुझाव पनि चाहिन्छ है विक्रमजी।
1: एकदम एकदम म छु नि हजुर, त्यसको लागि त म छु, हजुरहरू हुनुहुन्छ हामी भएरै हालिदिनु हजुर।
0: ल ठिक छ, त्यसो भए हामी छुट्टौँ है त अहिलेको बसाइबाट।
1: धन्यवाद
0: हजुर, हस्त नमस्ते। हुनुहुन्थ्यो खाडा देवीबाट, एकदमै मिठो हाम्रो रेडियोको प्रशंसा गर्दै एकदम मिठो लेख रचनामा चाहिँ उपस्थित हुनुभएको थियो खाडा देवीबाट विक्रम सेवाजी हुनुहुन्छ, तपाईँलाई पनि कार्यक्रममा सहभागी जनाउन मन छ होइन, त्यस्तो खासै अप्ठ्यारो छैन, तपाईँले धेरै सुनाउनु पर्छ भने पनि छैन, आफ्नो प्रतिभा जति आउँछ जस्तो आउँछ त्यो तपाईँले सुनाउन सक्नुहुनेछ, कतिपय साथीहरूमा चाहिँ भित्र लुकेर बसेका होइन प्रतिभाहरूलाई चाहिँ हामी चाहिँ रेडियो मार्फत होइन प्रत्यक्ष देखाउन नसके पनि होइन आवाज मार्फत प्रसारण हुन्छ होइन, हो यहाँको साथी पनि यस्तो प्रतिभाशाली हुनुहुँदो रहेछ भने पनि थाहा हुन्छ होइन, अब हामी एकै ठाउँमा छौँ होइन, विभिन्न ठाउँमा छरेर बस्नुभएका साथी सङ्घीय आफन्त इष्ट मित्रहरूलाई पनि सुन्न पाउनुहुन्छ, अनि हाम्रो साथीको यहाँको साथी चाहिँ यस्तो हुनुहुँदो रहेछ है भन्ने कुरा पनि थाहा हुन्छ, त्यसैले जति सक्छ होइन आफ्नोलाई चाहिँ जस्तो आउँछ त्यो प्रतिक्रिया दिन सक्नुहुनेछ, अनि कार्यक्रममा सहभागिता पनि हुन सक्नुहुनेछ, र त्यसै गरी हामीलाई धेरै साथीहरूले यसै फेसबुक पेजबाट पनि आफ्नो साथी संगीलाई सम्झना गर्नुभएको छ हुनुहुन्छ। म एसएमएस तर्फ पनि लाग्नेछु यति बेला। हुनुहुन्छ अमिनाजी हुनुहुन्छ, गुड आफ्टरनुन फ्रम दोलखाबाट अमिना सुनवार हो। अपकमिङ सङ डेडिकेट स्पेसली मुना मुटु मनिषा मगर, प्यारी मान्छे सुशीला विश्वकर्मा, प्यारो दादा राजकली मगर, विवश कुलुङ पृथक, तिलक विष्ट, त्यसै गरी हुनुहुन्छ घायल अभिमान सुनवार, सरस्वता पोखरेल, हर्पल रोशनी हुनुहुन्छ, त्यसै गरी कुमार प्रजा, मिलन नेपाली, नवराज श्रेष्ठ, थानु कश्मीर, किराती अञ्जना, युनिसा तामाङ अलको लागि भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ म स्वागत गर्छु, नमस्कार। हेलो, नमस्ते। नमस्कार हजुर, हजुरको आवाज एकदमै मैले सानो सुनिरहेको छु है त। हेलो हेलो, हजुरको आवाज मैले एकदमै सानो सुनिरहेको छु भन्दै थिएँ, उहाँको आवाज चाहिँ सुन्नलाई कठिन आएर भएको थियो। कहाँदेखि को साथी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद, फेरि पनि फोन लाग्छ भने तपाईँले आउन सक्नुहुनेछ। त्यसै गरी हुनुहुन्छ सोना कन्दमबाजी हुनुहुन्छ, छेवारो नमस्कार, आज सम्झना आशिष हजुर, म चाहिँ पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, साथीहरू मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। साथीहरूको नाम पनि उहाँले लेखेर पठाउनु भएको छ, टिकाराम सुनवार, लेखक पान्ता वराई, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनु गजमेर, सरस्वती खत्री, हिराबहादुर लकाया, जान थोलुङ, पवित्रा तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राय, त्यस्तै गरी हुनुहुन्छ मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजला सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज महतिपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा, कड्गी उर्मिला दियाली, लालमाया थापा, त्यसै गरी हुनुहुन्छ मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोषी अमिन छेत्री, क्रिस रुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र ताहाल, कायल अभिरुमान, देवेन किशोर अञ्जान, समीर स्वर्गीय किरात, त्यसै गरी हुनुहुन्छ बेली आछामी, जीवन छामलिङ राई, त्यसै गरी मीना घिसिङ, सुनिता युमे कुलुङ, सबै सबैलाई भन्नुभएको छ। उहाँ सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। साथीको आवाज पनि हामीले सुन्न सकेन, साथी छुटिसक्नु भएको छ, केही टेलिफोन सम्पर्कमा पनि आजको बसाइमा केही समस्या जस्तो देखिरहेको छ, ठिकै छ, हामी सकेसम्म तपाईँसँग कुराकानी गर्ने प्रयास गर्नेछौ, यदि भएन भने पनि केही छैन, तपाईँले पठाउनुभएका मिठा कमेन्टहरू वाचन गर्नेछौ। कार्यक्रम अवधिभरि एकदमै मिठा र रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्ने नै छौ। अर्को साथी हुनुहुन्छ अलिसा लिम्बूजी हुनुहुन्छ, हेलो सेवा हजुर, म पाँच थर घर भइहाल्छ, काठमाडौँबाट अलिसा लिम्बू हो, लिम्बू हो भन्नुभएको छ। साथीहरू सम्झिनु पर्दा कान्छी चन्द्र भुर्जा मगर, त्यसै गरी मुटु तिल्सा राई, प्यारी मान्छे सरस्वता पोखरेल हुनुहुन्छ, घायल अभिमान सुनवार, दादा धर्मराज, हर्पल रोशनी, गगन तेह्रथुमे, दादा आशिष नयन बस्नेत, मायालु हुनुहुन्छ, साथी इतराम चौधरी, राजकली मगर, किराती अर्पण कुलुङ, शमशेर लिम्बू, मिसिङ रेवत, राज कालीकोटी, देवी श्री मगर, सुशीला विश्वकर्मा, कुमार प्रजा, खड्ग युङहाङ, रञ्जित राई, मनको साथी, जीवन कार्की, त्यसै गरी हुनुहुन्छ अर्को साथी मनको साथी, जीवन कार्की, किराती अञ्जना लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ मिठो माया सम्झना छाए भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला कल्पना साम्पाङजी हुनुहुन्छ, भोजपुर घर भइहाल्छ, काठमाडौँबाट, गुड आफ्टरनुन नाना, नमस्ते, सन्चय हुनुहुन्छ, म चाहिँ दिलपाली शर्मिला राजलाई चाहिँ राईलाई चाहिँ गेट विल्सुन भन्न चाहन्छु भन्नुभएको छ, हाम्रो तर्फबाट पनि उहाँलाई गेट विल्सुन र शुभ यात्रा भन्नुभएको छ। मामु अम्जान यात्री, प्यारी साम्पाङ, त्यसै गरी बाबा विनोद साम्पाङ, अग्रिम ह्याप्पी बर्थडे टु यू भन्नुभएको छ, रञ्जित राईलाई चाहिँ उहाँलाई विशेष धन्यवाद, र हाम्रो तर्फबाट पनि अग्रिम शुभकामना छ जन्मदिनको हजुरलाई। त्यसै गरी स्नेह चामलिङ, मनिषा भान्तवा, सोना कन्दङमा, रमला साम्पाङ राई, सानो सम्झना, चकल धर्मराज, दिल्सा राई, काल अभिमान सुनवार, योगेनी लिम्बू, त्यसै गरी लवली किराद, हर्पल रोशनी, गगन तेह्रथुमी, विवश कुलुङ पृथक, अञ्जान थुलुङ, त्यसै गरी हुनुहुन्छ अर्को साथी जमुना राई, राई रितु राई, अनिता राज, राजेश कुमार माझी, हेर्सु चामलिङ राई, दादा हुनुहुन्छ गणेश श्रेष्ठ, दादा हुनुहुन्छ राम कुमार थापालाई पनि अग्रिम ह्याप्पी बर्थडे भन्न चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र धेरै साथीहरूको नाम पठाउनु भएको छ, धेरै साथीहरूलाई पनि उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सुमित यातात सोनवार किराजी हुनुहुन्छ, गुड आफ्टरनुन सम्झना ने वखड़के हजुर, म चाहिँ रामेछाप देउराली, हाल चाहिँ काठमाडौँबाट सुमित यातात सोनवार किराँत हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ। अब बस्नेसँग हजुरको लागि र मेरो प्यारो साथी सँगै घर परिवारलाई पनि सम्झना छ भन्दै हुनुहुन्छ। त्यसै गरी हुनुहुन्छ अर्को साथी सौरभ केसीजी हुनुहुन्छ, हेलो सिज गुड आफ्टरनुन, म बागसर नगरपालिका आठको मान्छे चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु, मेरो घरमा आउनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ भावना मगरजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने हामी फेरि अर्को मिठो गीततर्फ लाग्छौं, गीत सुनेर भरपूर मनोरञ्जन लिनुहोला अनि छमछम्ती पनि नाच्नुहोला पनि भन्न चाहन्छु। तपाईँको माझमा यति बेला भने चाहिँ एकदमै मिठो गीत बज्छ, हजुरले सुनेर साथ दिनुहोला है त।

कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यो होइन, यस्तै मिठा मिठा गीत सँगसँगै होइन तपाईँहरू पनि एकदम समसमी नाच्नु भएको छ होला, हामी पनि एकदम चम्ची नाचिरहेको छौँ है, तर हामीलाई देख्नु भएको छैन होला, तर पनि होइन तपाईँलाई चाहिँ यस्तै मिठा रमाइला चलचित्र गीतबाट आजको उसाइमा हामीले रमाइलो गर्दै होइन तपाईँसँग हामी सयात्रा गरिराखेका छौँ, तपाईँ उकाली उडाली गर्दै हुनुहुन्छ होला होइन, सरको घाम छ तपाईँ कता कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यो होइन, यस्तै मिठा मिठा गीत सँगसँगै

यताको मौसम पनि एकदमै राम्रो छ, रमाइलो छ, रमाइलो छ होइन। उकाली ओह्राली भन्ज्याङ चौतारी मिलापात गर्दै हुनुहुन्छ होला, उकाली चढ्दै हुनुहुन्छ होला, ओह्राली चढ्दै हुनुहुन्छ होला होइन, खेतबारीमा काम गर्दै हुनुहुन्छ होला, घर वरिपरि काम गरेर होइन, रेडियोको भोलुम ठुलो पार्दै होइन, रेडियो साइडमा राखेर कार्यक्रम सुनि सौगात आउँदैछ सुन्नुपर्छ, कामतिर पनि ध्यान दिनुपर्छ भनेर तपाईँ कामतिर पनि ध्यान दिँदै होइन, रेडियो पनि सुन्दै हुनुहुन्छ होला होइन, कतिपय काम गर्दा गर्दै पनि एकदम तपाईँ नाच्दै पनि काम छोडेर नाच्नु पनि भयो होला पनि सोचेको छु होइन। पक्कै पनि मिठा गीत सङ्गीतबाट चाहिँ कसलाई चाहिँ भाँच्न मन लाग्दैन होइन, नाच्न आए पनि मलाई चाहिँ त्यस्तै छ होइन, कम्मर भाँच्न आउँदैन, नाच्न आउँदैन, तर पनि होइन प्रयास गर्ने गीत सङ्गीत भनेको त्यस्तो हो क्या होइन, एकदमै अब रमाइलो गर्दै चाहिँ जिन्दगी कटाउनुपर्छ, त्यही दिनको चला भोलि त के होला होइन, जतिसम्म हामी बाँच्छौँ होइन, बाँच्दाखेरि नाच्छौँ बाँच्छौँ होइन, यस्तै छ अनि आए पनि नआए पनि मिठा गीत सङ्गीत र सुनेर चाहिँ कम्मर भाँच्नुपर्छ है भन्न पनि चाहन्छु कि भन्दै अब चाहिँ भनेको कार्यक्रम समय पनि कति चाँडै सकिन लागिसकेको छ होइन, आजको बसाइमा हामीले धेरै साथीहरूसँग कुराकानी गर्न सकेनौँ किनभने फोन सम्पर्कमा पनि एकदम समस्या छ, धेरै साथीहरूले प्रयास गर्नुभएको छ कार्यक्रममा सहभागिता हुने प्रयास गर्दा गर्दै पनि हामीले उहाँको आवाज प्रष्ट सुन्न सकेका छैनौँ, कतिपय होइन फोन बिचमै डिस्कनेक्ट हुने भएको छ, केही समय भयो यस्तो समस्या आइरहेको, तर समस्याको बावजुद पनि तपाईँहरूले हामीलाई माया गर्न छोड्नु भएको छैन, कार्यक्रममा हामीलाई छोड्नु भएको छैन, यो नै सबैभन्दा ठुलो कुरा हो। आजको बसाइमा यस्तै भयो त अर्को बसाइमा पक्कै पनि हामी तपाईँसँग यस्तै मिठा र माइला गीत संगीतको साथमा उपस्थित हुनेछौँ, रमाइलो गर्नेछौँ यो समय अवधिलाई, मनभरभरि चाहिँ कुसिएका पीडा होइन हरूलाई चाहिँ हामी एकैछिन भए पनि बाहिर फालेर होइन के समय भए पनि हामी मनोरञ्जन गर्नुपर्छ भन्ने हिसाबले चाहिँ तपाईँसँग हामी यसरी नै उपस्थित भइराखेका छौँ। धेरै साथीहरूले चाहिँ हाम्रो सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि एकदमै साथी सङ्गीलाई सम्झना सन्देश गर्नुभएको छ र हामीले उहाँले पठाउनु भएका ती मायल कमेन्टहरूलाई पनि स्थान दिएका छौँ र अब चाहिँ भने छुटिनु पनि पर्छ र केही मेसेजहरू बाँकी छ, यस्तै वाचन गर्दै हामी पनि मिठा गीत छोड्दै तपाईँमाबाट चाहिँ हामी बिदा लिनेछौँ। हुनुहुन्छ हाम्रो साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो होइन, साथीसँग पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि छुटिनेछौँ। हुनुहुन्छ खलढुङ्गाबाट हुनुहुन्छ हाम्रो धनु गजमेरजी हुनुहुन्छ, दिदी नमस्कार साए एसएमएस गरेको छु ल भन्दै हुनुहुन्छ, पक्कै पनि तपाईँले गर्नुभएको एसएमएस हामी पुरा वाचन गर्नेछौँ है त। त्यसै गरी हुनुहुन्छ एसएमएसमा मलाई चाहिँ सम्झना गरे है भन्दै हुनुहुन्छ साथीहरूलाई चाहिँ, शिला अधिकारी, कुमार श्रेष्ठ, कृष कृष्ण सुनवार, वीरेन्द्र विष्ट, जिनिसा श्रेष्ठ, राजकली मगर, मौसमा स्वामी स्वर बस्नेत, त्यसै गरी हुनुहुन्छ अर्को साथी अनु मगर, हिमाली छेत्री, छेत्री कलपुर, अमिना हुनुहुन्छ, सम्पाली शेर्पा, अविनाश मगर, त्यसै गरी आज जन्मदिन परेको छ डोलमा उहाँले पठाउनु भएको छ होइन, दोलखाको साथी म स्वीकृति बस्नेत, समीर बस्नेतलाई चाहिँ ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु भन्नुभएको छ। स्वीकृतिजी र समीर बस्नेतजीलाई चाहिँ हाम्रो तर्फबाट, मेरो तर्फबाट र हाम्रो हजुरको रेडियोको तर्फबाट पनि हजुरलाई धेरै धेरै शुभकामना, हजुरले आजको होइन कुराहरू पुरा होस्, अनि चालेको पाइलाहरूमा सधैँ बढी सफलता प्राप्त भइरहोस्, यही कामना छ हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना। हामी नजिक भएर तपाईँलाई शुभकामना दिन नसके तापनि यही रेडियो मार्फत तपाईँको होइन साथी सङ्गीको साथमा चाहिँ हजुरले होइन उहाँहरूलाई चाहिँ विश गर्नुभएको छ, त्यही मार्फत हामी हजुरको चाहिँ जन्मदिन परेको छ भन्ने जानकारीको साथमा तपाईँलाई हामीले पनि होइन ती जन्मदिनको चाहिँ धेरै धेरै शुभकामना व्यक्त गरे मैले पनि र हाम्रो रेडियोको तर्फबाट पनि जन्मदिनको धेरै शुभकामना छ प्यारी मान्छेलाई तपाईँ सबैजनालाई भन्न चाहे। अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ है, तपाईँले पठाउनुभएका कमेन्टहरूलाई पनि मैले पुरा वाचन गरिसकेका छौँ, मिठो गीत सङ्गीत पनि राख्नुपर्ने हुन्छ होइन, गीत सङ्गीत भनेकै हाम्रो मनोरञ्जनको साथी होइन, दुःख पीडाको साथी रहेको छ, मिठा गीत सङ्गीतै तपाईँले सँगसँगै नाच्नु पनि पर्ने हुन्छ। यति दिनसम्म तपाईँले होइन देश तथा विदेशमा रहेर विभिन्न माध्यमहरूबाट चाहिँ कार्यक्रम सुन्ने प्रयास गर्नुभयो, सुनेर साथ दिनुभयो, तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनहरूलाई मलाईदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रममा सहभागिता हुने साथी र सहभागिता जनाउने प्रयास गर्ने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र तपाईँले कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिँदै गर्नुहोला र कार्यक्रममा अवधि बढेपछिका मिठा रमाइला चलचित्र गीतकार सृजक स्रष्टालाई पनि मनैदेखि हार्दिक आभार प्रकट गर्छ।

गर्दछु र प्रविधि संयोजनबाट मलाई एकदमै हौसलाको साथमा साथ सपोर्टर होइन दिनुहुने निशा भण्डारी सिसलाई पनि मनैदेखि धेरै भन्दा धेरै होइन धन्यवाद व्यक्त गर्न चाहन्छु किनभने तपाईँ र हाम्रो आवाजलाई होइन तपाईँ हाम्रो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउन सहयोग गर्ने हाम्रो प्यारी साथीलाई त झन् धेरै होइन धन्यवादै दिनु पर्यो नि अनि साथमा तपाईँहरूलाई भन्दै एकदमै मिठो गीत छोड्दै हामीले विदा लिनेछौँ र यतिन्जेलसम्म हामीलाई कार्यक्रममा होइन व्यस्त समयमा पनि धैर्यताको साथ कार्यक्रम सुनेर साथ दिनुभयो हेरिदिनुभयो सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु भन्दै कार्यक्रममा अगाडि बढेका मिठा गीतको सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद र फेरि पनि भन्दै आजको पछाडि कुनै सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि विदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे छापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541100 छ। इमेल scsinfo10। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे छापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541100 छ। इमेल scsinfo10@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
5: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
4: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
5: मेलाका आकर्षणहरू
4: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
5: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
4: लोक दोहोरिए,
5: बाल बालिकाका लागि फेस पेन्टिङ,
4: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
5: बाल कथा वाचन,
4: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
5: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
4: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
5: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
4: बाल गीत तथा नृत्य,
5: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको वेशभूषा आदि।
2: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
1: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआतिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: Kajaria Tiles, your world class luxury.
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
0: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98-54-043-305, 0-48-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।

0: Kajaria Tiles, your world-class luxury.
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
2: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064178।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: खाउजु केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
1: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
2: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
0: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904669 98692665998
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
1: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98142896010
7: Kajaria Tiles, your world-class luxury.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
0: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: Kajaria Tiles, your world class luxury.
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: Watch my biggest blockbusters online anytime anywhere on erosnow.com.
5: सलमान खान की कॉमेडी, रोमांस और एक्शन मूवीज एंजॉय कीजिए। अपने फोन या आईपैड से इसी वक्त साइन अप कीजिए और फ्री में देखिए सिर्फ इरोस नाउ पर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर गए मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: Kajaria Tiles, your world-class luxury.

0: Kajaria Tiles, your world-class luxury.
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: रामेछाप वासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
3: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
4: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
3: प्रोपाइटर कुमार तामाङ सम्पर्क नम्बर 9863295535 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
5: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रतिपक्षी दलहरूले अवरोध गरेका कारण प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने कार्यसूची भए पनि उहाँको सट्टा अर्थमन्त्री डाक्टर सोनमु वाग्लेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा नआएको भन्दै विरोध गरेका छन्। कतिपय प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सदन अवरोध गरेका हुन्। सभामुख डोलप्रसाद आर्यले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक आधार र राजनैतिक चरित्रमाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रूलिङ गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख आर्यले थापाको राजसभा लक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रूलिङ गर्नुभएको। हिजोको प्रतिनिधि सभा बैठकमा नेता थापाले राजसभा कुनै सुव्यवस्थित वा सुसंगत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाउनु भएको थियो। लगत्तै राष्ट्रपा नेता मनिष खनालले थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। एमाले नेता थापाले राष्ट्रपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति भएको भन्दै यसको परिणाम अत्यन्त घातक हुने बताउनु भएको थियो। सरकारले कार्य विभाजन नियमावली स्वीकृत गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकमा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। यस्तै बैठकले प्रशासनिक र कानूनी प्रक्रियालाई थप व्यवस्थित बनाउन विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश 2079 संशोधन प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ। बैठकले भूमि व्यवस्थापनसँग सम्बन्धित कानूनी प्रावधानलाई परिमार्जन गर्दै भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गरेको मन्त्री तिमल सिन्हाले बताउनु भएको छ। मन्त्री परिषदले सरकारी लगानी व्यवस्थापन समितिको सदस्य पदमा 2 प्रतिनिधि सभा सदस्यलाई मनोनयन गर्ने निर्णय गरेको छ। मनोनित हुनेहरूमा सुशील खड्का र योगेश कोचन थकाली रहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहको सांसदत्वमा एकता समायोजन समिति गठन गरेको छ। बुधबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शाहको नेतृत्वमा समायोजन समिति गठन गरेको हो। समितिको सदस्यहरूमा विष्णु पुरूष श्रेष्ठ, रामकृष्ण भट्टराई लगायत रहेको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। आचार्यका अनुसार बैठकले समायोजन सम्बन्धी मस्यौदा पेश गर्न 10 गतेको समय सीमा तोकेको छ। राष्ट्रपाले फागुनमा भएको निर्वाचन अघि विवेकशील साझा, थरूहट, थारूवान, बालेन शाह समूह र विभिन्न जेएनसी समूहसँग एकता गरेको थियो। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। दोस्रो शिविरभन्दा माथि डोरी टाङ्दै बाटो खुलाउन खटिएको अनुभवी आरोहीहरूको टोली केही बेर अघि शिखरमा पुगेको डोरी टाङ्ने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपालले जनाएको छ। कम्पनीका अनुसार मिङमा तेम्बा शेर्पाको नेतृत्वमा उहाँ सहित पासाङ नुर्बु शेर्पा र डेन्डी शेर्पाको टोली अहिले बिहान 10:25 क्रममा शिखरमा पुगेको। शिखरमाथा आरोहणका लागि हरेक सिजनमा गरिने डोरी टाङ्ने काम अत्यन्त महत्वपूर्ण हुन्छ। अब आरोहीहरू तिनै डोरी प्रयोग गर्दै शिखरतर्फ जानेछन्। यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरुद्ध भएपछि समस्या भएको थियो। आइसफल डाक्टरहरूले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोहीहरू खटिएका हुन्। शिखरसम्म डोरी टाङ्ने काम भइसकेकोले अब मौसम अनुकूल हेरेर आरोहण शुरू हुनेछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रूपियाँभन्दा धेरै संकलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ।
सर्लाईमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। रामनगर गाउँपालिका पाँच बैजनाथ चोक स्थित बरहथवा मधुबनी भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक भारतको बिहार राज्य सीतामढ़ी जिल्ला ग्राम पञ्चायत ढेक निवासी अन्दाजी 35 वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रदेशको अस्पताल मलङ्गुवा पठाइएको थियो। उपचारका क्रममा चिकित्सकले मंगलबार राति नै उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता तथा डीएसपी सरोज राईले जानकारी दिनुभएको छ। हिजो मंगलबार राति करिब 8 बजे बरहथवाबाट गडियातर्फ जाँदै गरेको जसात 26/13 नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँका बाबु साहेब पटेलका 23 वर्षीय छोरा उज्जवल घाइते भएका छन्। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई भारतको सीतामढ़ी तर्फ पठाइएको छ। प्रहरीका अनुसार उज्जवल पटेलको सीतामढ़ी स्थित बैजनाथ नर्सिङ होमको आईसीयूमा उपचार भइरहेको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। इस्मा गाउँपालिका 6 साहुघर निवासी 45 वर्षीय थमन बहादुर कुमालको कुटपिटबाट 43 वर्षीय श्रीमती एमी भनिने सुमित्रा कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार बेलुका दुवैजनाले सँगै मादक पदार्थ सेवन गरेपछि विवाद भएको थियो। विवादको क्रममा थमनले एमीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी एमीलाई उपचारका लागि जिल्ला अस्पताल तमगास पुर्याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको गुल्मीका प्रहरी नायक प्रेक्षक डीएसपी गंगा बहादुर सारूले जानकारी दिनुभएको छ। घटनाको थप अनुसन्धानका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निर्देशक पर्वत कुमार केसीको कमाण्डमा 5 जनाको टोली खटिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा निस्किनु भएको छ। भ्रमणमा आफ्ना साथमा ट्रम्पले अमेरिकी व्यापार र प्रविधि क्षेत्रका चर्चित प्रमुख कार्यकारी अधिकृतहरूलाई पनि चीन लग्नु भएको। बेजिङमा हुने औपचारिक भ्रमणमा घरेलु चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेनसेन हुआङ, एप्पलका सीईओ टिम कुक, टेस्ला र स्पेस एक्सको सीईओ एलन मस्क लगायत सहभागी रहेका छन्। साथै मेटा, भिसा, जेपी मोर्गन चेज, बोइङका प्रतिनिधिहरू पनि टोलीमा समावेश छन्। बीबीसीका अनुसार ट्रम्पसँग चीन जाने अमेरिकी प्रतिनिधिमण्डलमा 1 दर्जनभन्दा बढी प्रमुख कार्यकारीहरू सहभागी छन्। यो भ्रमणलाई अमेरिका चीन सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ। पछिल्लो समय दुई देशबीच आर्थिक तथा प्रविधि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यस्तोमा ट्रम्प र उनको चिनिया समकक्षी सी जिनपिङ बीच हुन लागेको यस भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ। हवस् त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर र सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत्व यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: जहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069080, 9829044342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
0: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
0: मेलाका आकर्षणहरू:
1: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
0: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
1: लोक दोहोरी,
0: बाल बालिकाका लागि फेस पेन्टिङ,
1: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
0: बाल कथा वाचन,
1: प्रारम्भिक उमेरका बालबालिका र अभिभावकका लागि खेल,
0: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
1: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
0: परम्परागत बालबालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
1: बाल गीत तथा नृत्य,
0: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
1: वाउ देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
3: हेर न तसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने।
0: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9860485030, 0848590530, एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।
4: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागे, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुचाई तपाईँकोमा। आज पनि तपाईँको माझमा उपस्थित भइसकेको छु म सम्झना खड्गे। प्रविधि संविजनबाट मलाई साथ दिनुभएको छ निशा भण्डारी। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ। कार्यक्रम अवधिभरि मिठा रमाइला गीतहरू तपाईँले रोजाइमा पार्नुपर्ने हुन्छ आजको बसाईमा। र तपाईँले कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 40 0026 फोन गरेर आउनुपर्ने हुन्छ। र कार्यक्रममा तपाईँले चाहिँ लोकदोरी बाहेक अन्य जुनसुकै गीत चलचित्रको गीत र त्यसै गरी आधुनिक गीत होइन अन्य सेलोहरू तामाङ सेलोहरू अन्य विभिन्न किसिमका गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। र तपाईँले लोकदोरी बाहेक अन्य जुनसुकै तपाईँले मनपर्छ सो गीत रोजाइमा पार्नुहोला र आफ्नो साथी संगीलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। यो दिनसुको समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिरहेको भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एकदमै मिठो गीतबाट। त्यसपछि हामी तपाईँको रुचाएको गीत लिएर आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में एकदम मीठो गीत बाट हमें हृदय तपाई को शुरूआत कर सकता छो अब भने पालो तपाई को रहेको छ। मीठा रमाइला गीत आज को बसाई में तपाई रसाई में पार्न पर्ने हुन्छ। रसाई को गीत मार्फत तपाईले आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रम में सहभागी जनाउनको लागि 048 40 40 00 26 मा तपाई फोन गरेर आउनु पर्ने हुन्छ। यति बेला अर्को साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार, गुड आफ्टरनून।
0: नमस्ते, नमस्कार, गुड आफ्टरनून। देवजी आरामै हुनुहुन्छ?
1: हजुर, आरामै छु भन्नुपर्छ। नि हजुरसँग बोल्नु पाएको छु, एकदम खुसी लागेको छ। सुरुवातै फोन पनि लागिसकेको छ भन्नुभयो है त।
0: ला, म पनि एकदमै खुसी छु हाम्रो देवजीसँग बोल्न पाएर। होइन, कार्यक्रम सुन्दै हुनुहुन्छ अनि अब खाजा बाँकी नै छ होला जहाँसम्म लाग्छ मलाई। मौसम कस्तो छ त्यताको अहिले?
1: हजुर, खाजा त बाँकी नै छ नि, जबसम्म अनि कार्यक्रम सकिन्छ अनि सँगै हजुरसँगै खानुपर्छ है अब भनेर अनि बसिरहेको छु, कार्यक्रम सुन्दैछु भन्नुपर्छ है। घाम लागिरहेको छ भन्नुपर्छ है त।
0: ठिक छ, घाम लागिरहेको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। हाम्रो व्यवसायमा के गर्नुपर्छ भन्ने कुरा हजुरलाई त अब जानकारी गराउनु पर्दैन, पक्कै पनि थाहा छ जस्तो लाग्छ है।
1: हजुर, एकदमै थाहा छ भन्नुपर्छ है त। अब एकदम पुरानै के अरे पुरानै आधुनिक गीत रोज्न चाहन्छु है, सुन्न अनि सुनाउन चाहन्छु। आधी खोला उडले रफ्तारी खेतलाई हान्यो भन्ने गीत चाहिँ बजाइदिनुहोस् न है।
0: आधी खोला उडले
1: तारी खेतलाई हान्यो भन्ने।
0: ठिक छ, आधी खोला उडले तारी खेतलाई हान्यो होइन?
1: हजुर हजुर,
0: हामी राख्छौ हजुरले आफ्नो साथी सङ्गीलाई सुन्दर राख्नुहोस् है त।
1: हुन्छ, सम्झन पर्दाखेरि विशेष गरी प्यारी दिदी हजुरकै लागि भन्न चाहन्छु अनि प्राविधिकमा हुनुहुने मुसु मुसु हाँसेर उहाँले चाहिँ गीत बजाउनुहुन्छ हाम्रो निशा भण्डारी, उहाँको लागि पनि एकदम मिठो सम्झना छ भाइ भन्न चाहन्छु। अनि त्यहाँबाट बहिनीहरू प्रमिला तामाङको लागि अनि निर्मला लामाको लागि अनि त्यसै गरी बहिनी समुद्र धानको लागि अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि अनि त्यसै गरी पासाङ दोलमा तामाङको लागि लगायत निर्मला पौडेल सबै सबैको लागि मलाई चिन्ने नचिन्ने सबैको लागि भन्दै
0: हस्त। नमस्ते, उहाँ हुनुहुन्थ्यो देवमाझी छगतली राटमाटादेखि, उहाँले पनि एकदमै मिठो गीत रुचाइमा पारिसक्नु भएको छ। हामी यसो गीत एकजना साथीलाई समर्थन जनाउनेछौ र उहाँको रुचाइको गीत बज्नेछ। आउनु होला 048 40 40 00 26 को माध्यम भएर तपाईँले पठाउनु फेसबुक पेजबाट पनि आफ्नो आफन्तजनलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनु भएका सन्देशहरूलाई हामी कार्यक्रम समय अवधि परिवर्तन गरिनेछौँ। यति बेला हामीलाई धेरै साथीहरू पनि सामाजिक सञ्जाल फेसबुक पेजबाट सम्झना सन्देश पठाउनु भएको छ। हुनुहुन्छ अविनाश सुनवारजी हुनुहुन्छ, नमस्कार हजुर सेवाहरू, म चाहिँ पाँच थर घर भई हाल चाहिँ काठमाडौँबाट सुनिरहेको छु साथीहरूलाई सम्झिनु पर्दा। हुनुहुन्छ कान्छी चन्द्रबुर्जा मगर, मुटु दिलसा राई, प्यारी मान्छे सरस्वता पोखरेल, कायल अभिरमान सुनवार, ढकाल धर्मराज, त्यसै गरी कुमार प्रजा गगन तेह्रथुमे, दादा आशिष नैन बस्नेत, इत्याम चौधरी, त्यसै गरी हुनुहुन्छ मायलु अविनाश सुनवार हुनुहुन्छ, र त्यसै गरी राजगले मगर, हर्पल रोशनी किराती, अर्पण गुरूङ कुलुङ, त्यसै गरी शमशेर लिम्बू हुनुहुन्छ, अभिष सिंह रेवत, राज कालीकोटे, देवीश्रेष मगर, सुशीला विश्वकर्मा, खड्ग युङहाङ, रञ्जित राई, मनको साथी, जीवन कार्गे लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ मिठो माया सम्झना छ भन्दै छुट्टिन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला हामीलाई कार्यक्रममा एसएमएस पठाउनु भएको छ, सुमित या त सुनवार किराजी हुनुहुन्छ, नमस्ते सम्झना नेवा खड्गी हजुर, खाजा खानुभयो त सन्चै हुनुहुन्छ नि, म रामेश्वर देउराली हाल चाहिँ केटिएमबाट, सुमित या त सुनवार हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ जस्तो लागिरहेको छ, कोही साथी हुनुहुन्छ? भन्दै चाहिँ बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, हेलो सिज गुड आफ्टरनुन, म बाक्सर नगरपालिकाको मान्छे आज भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घरमा हुनु श्रीमती छोरा र सम्पूर्ण साथीलाई मिस यु भन्न चाहन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी भावना हुनुहुन्छ काफलेजी हुनुहुन्छ नमस्ते भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। र मनिताजी हुनुहुन्छ हेलो सिज नमस्कार है, म रामे छापबाट चाहिँ सुन्दैछु, मिस यु अल फ्रेन्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ भावना मगरजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ शर्मिला हायुजी हुनुहुन्छ उहाँले पनि हेलो सिज गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु है सिन्धुलीबाट, शर्मिला हायु प्यारी मुटु सरिना हुनुहुन्छ उहाँले चाहिँ लेख्नु भएको सरिना उर्मिला, त्यसै गरी हुनुहुन्छ सानी सानी सरिना कुँवर सन्ध्या, त्यसै गरी हुनुहुन्छ सूचना योगी, त्यसै गरी निस्मा बराल, संगीता हायु, जुना राई हायु, त्यसै गरी जनुका श्रेष्ठ जनुका हायु लगायत सबैलाई चाहिँ मिठो माया सम्झना सहाय भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ यति बेला सम्पर्कमा साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु, नमस्कार।
2: हजुर नमस्कार।
0: नमस्कार हजुर, व्यवस्थे आरामै हुनुहुन्छ?
2: आरामै हजुर, एकदम ठिक ठाकै छु हजुर।
0: अनि आरामै हुनुपर्छ नि, आज कता हो त नि?
2: आज घरतिर कार्यक्रम सुन्दैछु, साथीहरू अलि आउन मान्दै छैन जस्तो लाग्यो, त्यही भएर
0: व्यवस्थे अब धेरै साथीहरू होइन बोलिराख्नु भएको छ, कहिले काममा व्यस्तता पनि हुन सक्छ होइन, त्यस्तै हो धेरै बोलिराख्नु पनि भएको छ अनि एउटै कार्यक्रममा अब एकै साथीसँग कति बोल्ने पनि हुन्छ होला, त्यो कारणले पनि कमै छ आजको बसाइमा। ठिक छ हजुर, अब त्यति टाढादेखि हामीलाई सम्झनु भएको छ, कति लागेको छ अनि अरू सुनाउनुहोस् न त्यताको मौसम के कस्तो छ?
2: मौसम हजुर आज अलि मध्याहतिर चाहिँ अलि हल्का पानी सिकाए जस्तो थियो, तर पानी चाहिँ पर्न सकेन, एकदम अहिले चाहिँ धुम्म छ, एकदम हावा चलिरहेको छ हजुर, यतातिर
0: धुम्म भएर हावा चाहिँ चलिरहेको छ है?
2: हजुर हजुर
0: ठिक छ, अब यो यस्तै हो, बर्खायाम सुरु हुन लागेको छ, पानी होइन कुनै बेला पर्छ भन्ने कुरा थाहा छ होइन। आज चाहिँ हाम्रो देवजीले गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले आफ्नो साथीसँगलाई सम्झना राख्नुहोस् न त है।
2: हुन्छ हजुर, साथीहरू पर्दा पुष्प चामलिङ, राजले मगर, अमिना सुनवार, हरपल रोशनी राई, अनिता दिल्सा राई, राम चौधरी, लेखक पान्तव, उत्तम एकान्त प्रेमी श्रेष्ठ, रोशन फुलाङ, मलाई सम्पूर्ण मित्रहरूमा सम्झना भन्दै बिदा भयो हजुर, नमस्कार।
0: हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो धरानदेखि विवश कुलुङ पृथकजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने देवजीले रोजाइमा पार्नुभएको गीत सोही गीत मार्फत हामीले विवशजीले पनि समर्थन जनाएका छौं, र सोही गीत सम्पूर्ण रेडियो सुनेर बस्नुहुने साथी श्रोता मनहरूको लागि एकदमै मिठो गीत राख्नेछौ, त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौं, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: एकदमै मिठो गीत हाम्रो तेजीले रसाईमा पार्नु भएको थियो। यसै गीत मार्फत हामीले विवश कुलुङ पृथक जिल्ला पनि समर्थन जनाएका थियौं। यस्तै मिठा रमाइला गीत संगीतहरू आजको बसाईमा बस्नेछ। तपाईँले लोकतोरी पाई गर्ने जुनसुकै गीत पनि आजको बसाईमा रसाईमा पार्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0840400026 फोन गरेर आउन सक्नुहुनेछ। यो समय तपाईँ व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि कार्यक्रमलाई सुनेर साथ दिनुभएको छ। आजको बसाईमा हामी होइन तपाईँसँग कुराकानी छोटो मिठोमा र तपाईँको रोजाईको गीत हामी धेरै राख्ने जमर्को रहेको छ। तपाईँहरूले फटाफट फोन गर्नु होला, आफूलाई मनपर्ने गीत पनि रोजाईमा पार्न सक्नुहुनेछ। यो समय उकाली ओह्राली भन्ज्याङ चौतारी मिलावाद गास्तौरा गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनु होला भन्दै यति बेला अर्को साथी आइसक्नु भएको छ। स्वागत गर्छु, नमस्कार।
1: हजुर दिदी नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: खुडकोटबाट प्रविना कोइराला।
0: प्रविना कोइराला खुडकोटदेखि?
1: हजुर।
0: के छ नि हाम्रो प्रविनाजीको खबर?
1: ठिकै छ दिदी,
0: ठिकै छ है। मौसम कस्तो छ खुडकोटतिरको?
1: मौसम हल्का पानी परिरहेछ है दिदी।
0: हजुर के भन्नुभयो?
1: पानी
0: परिरहेको छ त्यता?
1: हजुर
0: हो र, यता चाहिँ हाम्रो पानी परेको छैन, मजाले घाम लागिरहेको छ रामेछाप डाँडातिर चाहिँ, त्यता चाहिँ पानी पर्दो रहेछ। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला। अरू सुनाउनुहोस् खबर के छ? धेरै समयपछि कुराकानी हो कि हाम्रो, यो भन्दा समय पहिलो पनि भएको जस्तो लाग्यो कता कता हो।
1: अस्ति के बार हो त्यही क्रिस्टिने दिन भएको थियो, त्यहाँबाट चाहिँ अहिले भन्नुपर्छ है दिदी।
0: ल ठिक छ, जे भए पनि हाम्रो कुराकानी पहिलोचोटि भइसकेको छ है।
1: हजुर
0: ल त्यसो भए आज कुन गीत सुन्न भन्छ हजुरलाई?
1: मलाई अन्जु पन्तको आवाजमा रहेको पहिलो हाँसो पहिलो बोल भन्ने सङ्ग्रह दिन न है।
0: ल पहिलो हाँसो पहिलो बोल भने हाम्रो कलाकार हुनुहुन्छ अन्जु पन्तको आवाजमा है। ठिक छ, हामी राख्छौ जसले आफ्नो साथी सङ्गीलाई सम्झना राख्न सक्छ है त।
1: फर्स्ट अफ अल दिदी हजुरको लागि, प्राविधिकमा सपोर्ट गर्ने दिदी हुनुहुन्छ उहाँको लागि, मेरो परिवार सम्पूर्णको लागि, मेरो खुडकोटवासी सम्पूर्णको लागि, यति बेला जति पनि साथीहरूले जुन जुन माध्यमबाट प्रोग्राम सुनेर बस्नु भएको छ उहाँहरू सम्पूर्णको लागि भन्ने
0: हस्तो नमस्ते। उहाँ हुनुहुन्थ्यो खुडकोटदेखि प्रविना कोइराला चाहिँ हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ, अन्जु पन्तको आवाजमा रहेको पहिलो हाँसो पहिलो बोल भन्ने गीत। यस्तै गीतमा हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ। तपाईँले चाहिँ फोन गर्नुहोला फटाफट, तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, तपाईँले सधैँ डायल गर्दै गर्दै आउनु भएको नम्बर रहेको छ र तपाईँलाई जानकारी पनि गराइराखेको छु। कहीँ कतै होइन नयाँ साथी पनि हुनसक्छ, पहिलोचोटि फोन गर्ने साथी पनि हुनसक्छ, उहाँको लागि चाहिँ हामीले नम्बर भनिराखेका छौँ र कार्यक्रममा साथीको रोजाईको गीत बजिसकेको छ। अहिले अर्को साथीले पनि गीत रोजाईमा पारिसक्नु भएको छ, सो गीतमा आफू तपाईँलाई पनि समर्थन जनाउनेछौँ र सो गीत हामी कार्यक्रममा राख्नेछौँ। ढिला नगरिकन तपाईँले फटाफट फोन गर्न सक्नुहुनेछ, जो साथीलाई कार्यक्रमप्रति रुचि चाहना इच्छा छ भने चाहिँ सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु र मिठो गीत सङ्गीतबाटै तपाईँलाई मनोरञ्जन दिनेछौँ। र यो समय होइन कतै पानी कतिपय ठाउँमा पानी परिरहेको छ भने कतिपय ठाउँमा पर्ला जस्तो भएको छ, कतिपय ठाउँमा मजाले घाम लागिरहेको छ, तपाईँको आली चढ्दै हुनुहुन्छ, राली चढ्दै हुनुहुन्छ होला होइन, मिलापात गरिराख्नु भएको छ होला, घर वरिपरि काम गर्दै कार्यक्रमलाई पनि सुनेर साथ दिनुभएको छ होला। कतिपय साथी श्रोता मनहरूले चाहिँ होइन अब कार्यक्रम आउने बेला भयो, कार्यक्रम सुन्नुपर्छ भन्ने तर्फर पनि गरिराख्नु भएको छ। हजुर साथी जहाँ हुनुहुन्छ, जुन जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, तपाईँले सुनेर साथ दिनुहोला, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला होइन। अब बर्खायाम सुरु भइसकेको छ, कुन बेला होइन कतिखेर पानी पर्छ भन्ने कुरा थाहा नै हुन्न, र तपाईँले टाढाको यात्रा गर्नुहुन्छ भने मौसमको होइन स्थिति कस्तो छ त्यो विचार गर्नुहोला, अनि हामीले त्यो पानी पनि प्रशस्त मात्रामा पिउनु पर्ने हुन्छ है, र पानीलाई चाहिँ शुद्धिकरण गरेर पिउनु पर्ने हुन्छ, तपाईँहरूले फिल्टर गरेर अथवा पानीलाई तताएर होइन मजाले तताएर अनि सेलाएर तपाईँले पिउन सक्नुहुनेछ। आफ्नो स्वास्थ्यभन्दा ठुलो केही छैन, स्वास्थ्यको केयर गर्नुपर्ने हुन्छ। र धेरै साथीहरूले हामीलाई माया गर्नुहुन्छ, साथीको दिनुहुन्छ, सधैँभरि नै मान्छे अब साथीहरूलाई होइन कतिपय चाहिँ अब कार्यक्रममा सहभागिता हुने मन हुँदा हुँदै पनि त्यो समय नमिलेको पनि हुनसक्छ र आजको समयमा मिलेर भने केही छैन, तपाईँको अर्को समय अर्को बसाइमा पक्कै पनि तपाईँको समय मिल्छ, हामीसँग कुराकानी गर्नुहुन्छ। हाम्रो आवाज तपाईँको गाउँ बस्तीसम्म गुन्जिरहेको सलाह विभिन्न ठाउँमा होइन गुन्जिरहेको सलाह एकदम मिठा गीत सङ्गीतबाट तपाईँ मनोरञ्जन लिइराख्नु भएको छ होला। तपाईँ एकै ठाउँमा रहेर विभिन्न ठाउँमा सरेर बस्नुभएका आफन्तजनहरूलाई पनि तपाईँले सूचना सन्देश पठाउन सक्नुहुनेछ। हामी विभिन्न माध्यमबाट जोडिएका छौँ र हामीले चाहिँ तपाईँले फेसबुक पेजबाट पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र तपाईँले कार्यक्रममा कुन कुन माध्यमबाट सुनिन्छ भन्ने कुरा पनि भर्खरै मात्रै कार्यक्रम सुन्नुहुने श्रोता मनहरूको लागि पनि जानकारी गराउन चाहन्छु। तपाईँले चाहिँ हजुरको रेडियोबाट प्रसारण भइरहेको कार्यक्रमहरू चाहिँ तपाईँले हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डटकम होइन फेसबुक पेजबाट अनि तामाको सेकेन्ड 95 मेगाहर्जबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ र तपाईँले जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगिन गरेर सुनेर साथ दिनुहोला र तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौँ। आज पनि सही क्रम जारी रहेको छ। आजको बसाइमा तपाईँको रोचाइको गीत बस्नेछ। तपाईँले चाहिँ लोकदुरी बाहेक गर्ने जुन सुकै गीत पनि रोचाइमा पार्न पाउनुहुनेछ र मार्फत गीत रोचाइमा पार्नुभएको गीत मार्फत चाहिँ आफ्नो साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। हामी साताको साथै दिन आउने क्रममा चाहिँ होइन अब पहिलो दिन आइतबारको रोचाई त्यसमा चाहिँ तपाईँको रोचाइको गीत आधुनिक गीत रोचाइमा पार्नुपर्ने हुन्छ भने साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ र त्यसै गरी सोमबारको बसाइमा हामीले आफैले गीत राख्छौँ र तपाईँले आफ्नो साथी सङ्गीलाई मात्रै सम्झना गर्नुपर्ने हुन्छ। मंगलबारको बसाइमा हामीले आधुनिक गीतको दुईवटा ट्र्याक लिएर आउँछौँ। हामीले एउटा ट्र्याक मार्फत तीनजना साथीलाई समर्थन जनाउनेछौँ र उहाँले चाहिँ गीतको नाम र कसले गाउनुभएको सो व्यक्तिको नाम पनि भन्नुपर्ने हुन्छ र त्यसै गरी बुधबारको बसाई आज रहेको छ। आजको बसाइमा चाहिँ तपाईँले आधुनिक मात्रै नभए होइन अन्य जुनसुकै गीत पनि रोजाइमा पार्न पाउनुहुन्छ, मात्र तपाईँले लोकदुरी गीत चाहिँ रोजाइमा पार्न पाउनुहुन्न। र त्यसै गरी बिहिबारको बसाइमा तपाईँले फेसबुक पेजमा धेरैभन्दा धेरै कमेन्टहरू पठाउन सक्नुहुनेछ। कमेन्ट साथसाथै तपाईँसँग फोन मार्फत पनि कुराकानी गर्नेछौँ र छोटो मिठोमा आफ्नो साथीहरूलाई पनि सम्झना सन्देश राख्न दिनेछौँ। र त्यसै गरी शुक्रबारको बसाई होइन कतिपय साथीहरूलाई चाहिँ म पनि गीत गाउन पाए हुन्थ्यो, मेरो आवाज पनि होइन संसारभरि सुनियोस् भन्ने चाहनुहुन्छ भने तपाईँले आधुनिक गीत चाहिँ शुक्रबारको बसाईमा चाहिँ गाउन सक्नुहुनेछ। र त्यसै गरी शनिबारको बसाई रहेको छ, शनिबारको बसाईमा चाहिँ तपाईँसँग हामी एकदमै रमाइला गाउँखाने कथाहरू प्रश्नहरू चाहिँ लिएर उपस्थित हुन्छौँ र तपाईँहरूले चाहिँ गाउँखाने कथाको प्रश्नको उत्तर चाहिँ दिनुपर्ने हुन्छ। मिलाउनु भयो भने आफ्नो साथी सङ्गीलाई सम्झना राख्न पाउनुहुनेछ, मिलाउन सक्नु भएन भने चाहिँ तपाईँले सम्झना सन्देश राख्न पाउनुहुन्न। यो त थियो र चाहिँ तपाईँकोमा नियमहरूमा चाहिँ साताको सातै दिन आउने क्रममा चाहिँ फरक बार फरक प्रस्तुतिमा कुन कुन दिन के कार्यक्रम आउँछ भन्ने बारेमा पनि भर्खरै मात्रै कार्यक्रम सुनिदिनुहुन्छ भने उहाँ श्रोताको लागि चाहिँ मैले जानकारी गराइसकेको छु। यति बेलाको साथी सम्पर्कमा हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार भनेदेखि उहाँ छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँ विशेष धन्यवाद आउन सक्नुहुनेछ। फेरि पनि फोन लाग्छ भने हाम्रो केही टेलिफोन सम्पर्कमा पनि समस्या जस्तो लाग्छ अनि कहिले काहीँ यस्तो समस्या देखिया परिरहेको हुन्छ, कहिले के हुन्छ होइन, अब इलेक्ट्रिक मेसिनहरू होइन सामानहरू कुन बेला के हुन्छ भन्ने थाहा हुन्न र तपाईँले यो समस्याको बावजुद पनि हामीसँग कुराकानी गर्ने जमर्को गरिराख्नु भएको छ। यो नै सबैभन्दा ठुलो कुरा हो। तपाईँ भने अब कार्यक्रममा फोन लागेन भनेर चाहिँ मन नदुखाउनु होला, प्रयास गर्नुहोस्। अवश्य पनि प्रयास गर्दा गर्दै लागेन भने त केही छैन, अर्को बसाइमा पक्कै पनि लाग्नेछ र तपाईँले प्रयास गर्न चाहिँ नछाड्नु होला पनि भन्न चाहन्छु। भन्दा यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फै लाग्छौँ। हाम्रो साथीको रोचाइको गीत प्रविणा कोइरालाजी हुनुहुन्थ्यो कुर्कुटबाट, उहाँको रोचाइको गीत कार्यक्रममा राख्छौँ र त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जान्छौँ। विश्रामपछि फेरि आउनेछौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: आम्मा मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
3: Kajaria Tiles, your world-class luxury.
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्यो, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9540404239।
6: कति रे 9540 अनि
4: 9540404239 फोन नम्बर चाहिँ 048 खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै

0: 40 2 3 9
1: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
0: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है। अनि रगनीबाट राम भाइले 10 बक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुस् न है।
1: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
5: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: हजुरको रेडियो 102।

0: कार्यक्रममा एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छ, लगभग कार्यक्रमको समय सकिन लागिसकेको छ। आजको व्यवसायमा हामीले एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिइराखेका छौं। र आज चाहिँ विशेष दिन पनि रहेको थियो, तपाईँको रोजाएको गीत बस्न दिन रहेको थियो। हामीले तीनजना साथीहरूसँग चाहिँ कुराकानी गर्न सफल भयौं, अनि साथीहरू गएन, व्यस्तता हुनुहुन्छ होला र तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सुनेर साथ दिनु भएको छ भने एकदमै हामीले आशा गरेका छौं। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, हेलो, नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अनिता तामाङ भन्नुभयो?
1: हजुर,
0: के छ अनिताजीको खबर?
1: हजुर, मेरो खबर त एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी। यति बेलाको समयमा चाहिँ अघि भर्खरै बाह्र प्रोग्राम सुनेको, सँगसँगै गरेको, एकैतालमा लाग्यो, एकदम खुसी छु भन्नुपर्छ। अनि अहिलेको समयमा चाहिँ अब पानी परिरहेको छ हल्का, अब धेरै त नभनौँ, यस्तै छ भन्नुपर्छ है। अनि हजुर लगायत रामसा डाँडातिर के छ सुनाउनु?
0: ल, म लगायत हाम्रो रामेछापतिर पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, घाम लागिरहेको छ, यता चाहिँ पानी परेको छैन, अरू समग्रमा सबै ठिक छ भन्नुपर्छ है। भर्खरै कार्यक्रम सुन्नु भएको रहेछ, फोन पनि लागिसकेको छ। अन्तिममा भए पनि हामी अनिताजीसँग कुराकानी गर्न पायौं होइन। अब सिन्धुली तीन कन्यातिर चाहिँ पानी परिरहेको छ भन्दै हुनुहुन्छ, अनि खाजा भयो कि बाँकी छ त?
1: हजुर, मेरो खाजा बाँकी नै, अब हजुरले खानुभयो त?
0: मेरो पनि बाँकी नै छ, अब केही समयपछि हुन्छ। अनि ताजी फुर्सद भयो भने यतै आउनुहोस् है त।
1: हजुर हजुर, त यतैतिर आउनुहोस् न, म खाजा बनाएको छु, अब खाना आउनुहोस् है।
0: ल, पक्कै पनि हामी अब कुनै समय आउनेछौँ, समय कम छ, हामी कार्यक्रमतर्फ लागौँ। कुन गीत सुन्नुहुन्छ हजुरलाई?
1: हजुर, अन्त माया लाग्छ भए नलुकाऊ भो तिमी भन्ने गीत राख्छौँ है।
0: अन्त माया लाग्छ भए नलुकाऊ तिमीले,
1: हजुर,
0: ल हामी कार्यक्रममा राख्छौँ। छोटो मिठोमा आफ्नो साथी सँगले सम्झना राख्नुहोस् है त।
1: कार्यक्रम सञ्चालन गर्नुहुन्छ लागि भन्न चाहन्छु, हजुरको रेडियो होल परिवारको लागि भन्न चाहन्छु, मेरो घर त सकुनाको लागि, अनि आज यता

0: तिर्छौँ कन्याबाट उता चैतेनसम्मको यात्रा हुनुहुन्छ कलाबारलाई शुभयात्रा रामसँग जानु होला बुहारी भन्न चाहन्छु। सबै सबै साथीहरूलाई एकदमै सम्झिरहेको छु, कोही कसैलाई त्यो जुटेको छैन र यता सिन्धुलीसी कन्याबाट उता रामसँग सुनालीसम्मको यात्रा हुनुहुन्छ सिन्धुको तामाङलाई शुभयात्रा रामसँग जानु होला भन्न चाहन्छु भन्दै भन्दै
1: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो अनिता तामाङ, सिन्धुली सिंह कन्याबाट हुनुहुन्थ्यो। उहाँसँग नै मिठो कुराकानी सक्नु यति पनि रोजाइमा पारिसक्नु भएको छ। अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ। रामजी घिमिरेजीले पनि नमस्कार है, म चितवन दिदी सुन्दैछु भन्नुहुन्छ। बाबुना मगरजी हुनुहुन्छ, दिदी नमस्कार, म पनि घर ओखलढुङ्गा पोकली भइ हाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु। मेरो घर परिवार सम्पूर्ण र रञ्जित कालीलाई पनि मिठो माया सम्झना छ भन्नुहुन्छ। माधव डुङ्गेलजी हुनुहुन्छ, मनितालाजीलाई चाहिँ मिस यु टु बुनु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। कार्यक्रममा सहभागिता जनाउनुहुने साथी आज देव महादेव दिवस पृथक प्रवीणा प्रवीणा कोइराला अनिता तामाङजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्ण साथीलाई एकदम मिष्ट धन्यवाद व्यक्त गर्दै आजको सही रोजाइ तपाईँकोबाट म सुन्दना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला अनि साथमा हाम्रो निशा भण्डारीजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो साथी अनिता तामाङजीले रोजाइमा पार्नु भएको गीत कार्यक्रममा राख्दै आजको बसाईबाट बिदा भए। हस्त, नमस्ते।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: नमस्कार, म भोजनर बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिपक्षीहरूको अवरोध कारण स्थगित भएर शुरू भएको प्रतिनिधि सभा बैठकमा पुनः अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूमाथि प्रधानमन्त्री शाहले नै जवाब दिनुपर्ने माग। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय रहने। सगरमाथाको शिखरसम्म बाटो खुल्यो। 3 शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने। सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए। फर्केकाहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाको अभाव सामना गर्न बाध्य। र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द। नेपाल खबरमा अब पूरा खबर। प्रतिपक्षी दलहरूले अवरोध गरेका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि शुरू भएको छ। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने कार्यसूची भए पनि उहाँको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा नआएको भन्दै विरोध गरेका छन्। कतिपय प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेकपा श्रम संस्कृति पार्टी, राप्रपाले सदनमा अवरोध गरेका हुन्। अहिले दोस्रो पटक शुरू भएको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरिरहेका छन्। यसैबीच नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिष्कार गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्तावक प्रस्तुत गर्ने तयारी गरेपछि उठेर प्रधानमन्त्रीको राजीनामा आएका साम्पाङ सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न समय दिएसँगै उठेर हिँड्नु भएको हो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्दहरू संसदीय रेकर्डबाट हटेको छ। सभामुख डुलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा हिजो थापाले राष्ट्रपाको उदय, नवयुवा आन्दोलनको क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने विषय नियमावलीमा उल्लेख छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित मन्त्रालयको कुल संख्या 18 हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको थियो। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालय एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकास भौतिक पूर्वाधार मन्त्रालयलाई गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ। यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम मानव संसाधन मन्त्रालय रहनेछ। गाभिएका र खारेज गरेका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ तेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र देन्डी शेर्पा डोरी टाँग्दै बिहान 10:25 शिखरमा पुगेका सेभेन समिट ट्रेक्सले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरूद्ध भएका कारण खुम्बु हाइसफलमै बाटो खोल्न 1 महिनाभन्दा बढ़ी ढिला भएको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन भएको छ। यस्तै यस सिजनका लागि नेपालका 30 वटा हिमालका लागि 55 देशका 1131 जनाले अनुमति लिएका छन्। उनीहरूबाट 1 अर्ब 24 करोड़ 41 लाख रूपियाँ रोयल्टी संकलन भएको छ। अहिले अनुमति लिएका सबैजसो हिमालमा आरोहण शुरू भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 जना र मकालु हिमाल आरोहणका क्रममा 2 जनाको ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
8: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौ।
7: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भाग दौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
8: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौ।
7: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौ।
8: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। धितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब रूपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्म धितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब रूपियाँ पुगेको हो। अघिल्लो चैतमा धितोपत्र बजार पूँजीकरण 44 खर्ब 25 अर्ब रूपियाँ थियो। कुल गृहस्थ उत्पादन सहको अनुपातमा 71.38% बढ़ेर 73.23% पुगेको छ। सूचीकृत कम्पनीहरूको संख्या 1 वर्षमा 270बाट बढ़ेर 294 पुगेको छ, जसमध्ये बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको हिस्सा 17.8 र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा 1 खर्ब 32 अर्ब 36 करोड़ रूपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41 अर्ब 53 करोड़ रूपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। अब विदेशको खबर। द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख सुडानी नागरिक आफ्नो मूल थलोमा फर्केका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले घोषणा गरेको छ। सुडानका लागि आईओएमका मिशन प्रमुख मोहम्मद रेफार्टले सुडानभित्र वा बाहिरबाट मूल थलोमा फर्कने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतार न्यूज एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले स्वैच्छिक फिर्तीको बढ़दो दरले सुडानी नागरिकहरूले सुरक्षा स्थितिमा सामान्य सुधार भए पनि थप आशा राखेर आफ्नो भूमिमा फर्केको जनाएका खबरमा उल्लेख छ। फर्केका सबैजसो मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ। राजधानी खार्तुममा युद्धका कारण झण्डै 70% घरहरू आंशिक वा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्थापितहरू फर्कने क्षेत्रमा बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावग्रस्त छन्। अब खेल खबर। मेक्सिको सरकारले फिफा विश्वकप 2026 अघि आफ्नो शैक्षिक वर्ष छोट्याउने योजना रद्द गरेको छ। अभिभावक, थिंक ट्याङ्क र स्थानीय अधिकारीहरूबाट व्यापक विरोधपछि मेक्सिको सरकार आफ्नो योजनाबाट पछि हटेको समाचार संस्था अल जजिराले जनाएको छ। यसअघि शिक्षा सचिव मारियो डेल गाडोले विद्यालय वर्ष झण्डै 40 दिन अगावै समाप्त हुने घोषणा गरेपछि चौतर्फी आलोचना भएको थियो। यसपछि शिक्षा र अन्य सरकारी अधिकारीहरूले अभिभावकहरूबाट सुझाव संकलन गर्न र विकल्पहरू विचार गर्न राष्ट्रपति क्लाउडिया सेनबाउमले घोषणा गर्नुभएको बैठकमा भेला भएका थिए। बैठकमा स्कूल क्यालेण्डरलाई मूल योजना अनुसार राखेर जुलाई 15 अन्त्य गर्ने र अगस्त 31 कक्षाहरू पुनः शुरू गर्ने सहमति भएको खबरमा उल्लेख छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिपक्षीहरूको अवरोधका कारण स्थगित प्रतिनिधि सभाको बैठक पुनः शुरू, फेरि पनि अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सहित 18 मन्त्रालय रहने। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, 3 शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने। सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए, फर्किएकाहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभाव सामना गर्न बाध्य। र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द।
9: साली नदीको शिर,
10: मणि चूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
12: इजी, बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी, न लाइन बस्नु पर्ने, न त कुर्नै पर्ने, मोबाइलमै टिकट डिजिटल नै मिल्ने, माइक्रोबस वा हायस, सबै आफ्नो चोइस, अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर, अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्, बस टिकट अब सजिलै ई सेवाबाटै।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
15: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: येलो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुल्ला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना निकालेर पर्सि जेठ 1 बिहान 10 बजेदेखि आवेदन खुल्ला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 राति 12 बजेसम्म दिन सकिन्छ। महानगरपालिकाको वेबसाइट वा intrans.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। आवेदन दिनका लागि 2082 सालको एसईईमा ग्रेडेड भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेको लगायत हुनुपर्नेछ। 2079 सालदेखि महानगरले संस्थागत विद्यालयमा कक्षा 11 र 12 पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो। यसैबीच यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट 3198 जना अर्थात 76.75% विद्यार्थी ग्रेडेड भएका छन्। परीक्षामा सहभागी 4167 विद्यार्थी मध्ये 4 GPA प्राप्त गर्ने 28 विद्यार्थी छन्। विगतका 24 घण्टामा 1687 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,31,506 रूपियाँ राशि दाखिल भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएका 85, नियम विपरीत राइड सियरिङ गरेका 163, संकेत बत्ती उल्लंघन गरेका 142 र तीव्र गतिमा गाड़ी चलाएका 117 जना कार्यवाहीमा परेका हुन्। यसै गरी लेन अनुशासन पालना नगर्ने 66, निषेधित क्षेत्रमा हर्न बजाउने 86, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 98, एकतर्फी सड़कमा गाड़ी चलाउने 121 र अन्य नियमहरू पालन नगरेका 804 जनालाई ट्राफिक प्रहरीले कार्यवाही गरेको हो। सहकारी पीड़ितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय घेराउ गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीड़ितहरूले आज कार्यालय घेराउ गरेका हुन्। देउराली सहकारी सहित अरू सहकारी पीड़ितहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरी आफूहरूको बचत फिर्ता दिलाउन माग गर्दै कार्यालयमा दवाब दिएका छन्। सहकारी पीड़ितहरूले बागमती प्रदेशमा रहेका 16 सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन्। पीड़ितहरूले कार्यालयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएको भन्दै आक्रोश कर्मचारीहरूसँग आक्रोश व्यक्त गरेका छन्। र काठमाडौँ महानगरपालिका वडा नम्बर 16 माछा पोखरी चोक नजिकबाट लागू औषध सहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा घर भई भक्तपुरको च्यामा सिंह बस्ने 28 वर्षका विनोद खड्का र गोर्खा घर भई काठमाडौँको नयाँ बस पार्क बस्ने 24 वर्षका विपिन सिजापति रहेका छन्। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूले प्रयोग गरेको 72P73 नम्बरको मोटरसाइकलबाट लागू औषध बरामद गरेको हो। यस्तै काठमाडौँको चन्द्रागिरी नगरपालिका 8 कचन बस्तीबाट भगवानपुरका प्रेमबहादुर स्याङतन लागू औषधसहित पक्राउ परेका छन्। प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले उनको कोठा घर तलाशी गर्दा लागू औषध बरामद गरेको हो। प्रहरीले फरार रहेका एकजनाको खोजी गरिरहेको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय रहने। काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन खुल्ला, पर्सि शुक्रबारदेखि जेठ 10 गतेसम्म आवेदन दिन सक्ने। र काठमाडौँ उपत्यकामा 24 घण्टामा 1,687 जना गाड़ी चालक ट्राफिक कार्यवाहीमा 20,31,000 रूपियाँ भन्दा धेरै राशि संकलन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
16: हजुरको रेडियो 102.1 MHz।
17: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
18: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
17: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
18: मेलाका आकर्षणहरू:
17: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
18: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
17: लोक दोहोरी,
18: बाल बालिकाका लागि फेस पेन्टिङ,
17: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
18: बाल कथा वाचन,
17: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
18: सृजनात्मक स्थित सिकाइ सम्बन्धी क्रियाकलाप,
17: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
18: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
17: बाल गीत तथा नृत्य,
18: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप। सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा। सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन। हावाहुरी चलेको बेला के गर्ने?
19: घरको झ्याल र ढोका बन्द गर्ने,
18: आगोका स्रोतहरू बन्द गर्ने,
19: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
18: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
19: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
18: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
19: हावा हुरी चलेको बेला के नगर्ने,
18: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
19: बिजुलीको तार लत्रिएको छ भने नछुने,
18: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
19: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
18: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
18: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
18: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
18: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू
18: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
18: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
20: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
21: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
22: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854015775, 9841906669, 9864417188।
21: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
22: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
23: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
18: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
23: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
18: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0475904353।
23: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुरकोट, सिन्धुली।
18: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
19: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफात मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
18: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
24: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लक्जरी।
20: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
23: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
20: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
18: हजुर,
22: रामेसाब मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03, रामेसाब मिर्सप एण्ड कोल स्टोर, रामेसाब अस्पताल जाने रोड, रामेसाब बजार, रामेसाब।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
19: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
6: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
25: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
6: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
19: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
26: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world class luxury.
2: घर बनाउनु को लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ।
6: सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
11: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
10: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
11: त्यसो भए ध्यान दिएर सुन्नी।
12: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
11: सुन्नु भए त?
10: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
13: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
14: मंगलसूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु?

0: हजुर, यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069708 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सानी
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
2: Kajaria Tiles, your world-class luxury.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा
3: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक स्याहारकर्ता समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
3: मेलाका आकर्षणहरू
2: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
3: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
2: लोक दोहोरिए,
3: बाल बालिकाका लागि फेस पेन्टिङ,
2: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
3: बाल कथा वाचन,
2: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
3: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
2: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
3: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
2: बाल गीत तथा नृत्य,
3: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको वेशभूषा आदि।
4: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
5: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लक्जरी।
3: हावा हुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्न सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: Kajaria Tiles, your world-class luxury.
7: सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scsinfo106@gmail.com।

नमस्कार, अब राम चार बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz बाट पनि सुनिरहनु भएको छ।

कुनै पनि व्यापार व्यवसाय मार्फत सर्वसाधारण नागरिकहरूले ठगिनु नपरोस् भन्ने उद्देश्य राखेर सरकारले मूल्य पारदर्शिता सप्ताह मनाइरहेका बेला रामेछाप उद्योग वाणिज्य संघले व्यवसायीको घर दैलोमा पुगेर मूल्य सूचीका साथै व्यवसाय सचेतना दिन थालेको छ। रामेछाप उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष सुरेश सुदासको संयोजकत्वमा गठित बजार निगमन तथा व्यवस्थापन उपसमितिले बुधबार मन्थलीका विभिन्न 33 जना व्यावसायिकमा पुगेर मूल्य सूची पारदर्शिताका साथै व्यवसायले पूरा गर्नुपर्ने अन्य विषयहरूमा सचेतना गरेको थियो। उपभोक्ताले देख्ने गरी मूल्य सूची सार्वजनिक उपभोग्य वस्तुको म्याद भए नभएको म्याद नागिका उपभोग्य सामग्रीको यथोचित व्यवस्थापन कर पार्टी खरिद तथा बिक्री खाता बिल बीजक जारी र सरसफाई सम्मको कुरामा व्यवसायीहरूलाई समितिका पदाधिकारीले सचेतना गराएका थिए। अनुगमन टोलीमा सचिव सीताराम लोहार, एसोसिएट सदस्य टिकराज आरान, सदस्यहरू किशोर पौडेल र देवचन्द्र पौडेल रहेका छन्। जिल्ला अनुगमन समिति र स्थानीय अनुगमन समितिले बजार अनुगमन गर्दा कुनै न कुनै व्यवसायीहरू जरिवानामा पर्ने र सामग्रीहरू जफत गर्ने क्रमलाई पूर्णत रोक्ने उद्देश्यले रामेछाप उद्योग वाणिज्य संघको पदाधिकारीले व्यवसायीकोमा पुगेर आफै अनुगमन गर्ने र सुझाव दिन थालेका हुन्। संघले बजार अनुगमनलाई निरन्तरता दिन जनाएको छ। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 वादीमा बेमौसमी तरकारी खेती सिद्ध विकास तालिम सम्पन्न भएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना रामेछाप नगरपालिकाको समन्वय र हायु समाज नेपालको सहजीकरणमा तालिम सञ्चालन गरिएको भोटे समाजी हायु मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो। तालिममा 12 जना हायु समुदायका महिला पुरूषहरूको सहभागिता रहेको थियो।

ओखलढुङ्गा जिल्ला सदरमुकाम क्षेत्रमा गरिएको बजार अङ्गमनका क्रममा 18,000 रुपियाँ भन्दा बढ़ीका म्याद गुज्रिएका अखाद्य सामग्री फेला परेका छन्। मंगलबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको नेतृत्वमा सिद्धिचरण नगरपालिका 11 र 12 विभिन्न बजार क्षेत्रमा गरिएको अङ्गमनका क्रममा 18,135 रुपियाँ बराबरका म्याद सकिएका सामग्री जफात गरी नष्ट गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज कुमार मगरको संयोजकत्वमा भएको अङ्गमनमा जिल्ला प्रशासन कार्यालय, सिद्धिचरण नगरपालिका कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलु तथा सानो उद्योग कार्यालय, सुरक्षा निकाय तथा पत्रकारहरूको सहभागिता रहेको थियो। टोलीले हुलाक डाँडा, भैरव टोल र गणेश टोल क्षेत्रमा रहेका 9 होटल तथा पसलमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा बिस्कुट, धनियाँ, मसला, मिठाई तथा चिसोपिय पदार्थ लगायतका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको प्रशासकीय अधिकृत मगरले जानकारी दिनुभएको छ। व्यापारीहरूले मनपरी मूल्य लिने, म्याद सकिएका वस्तु बिक्री गर्ने लगायतका गुनासो बढ़ेपछि बजार अनुगमनलाई थप सक्रिय बनाएको प्रशासनले जनाएको छ। प्रशासनले म्याद गुज्रिएका खाद्य वस्तुको सेवनले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उपभोक्तालाई गुणस्तरीय र म्यादभित्रका सामग्री मात्र खरिद गर्न आग्रह गरेको छ। साथै व्यापारीलाई पनि म्याद सकिएका वस्तु बिक्री नगर्न सचेत गराइएको छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले किसानलाई 75% अनुदानमा सयका बिरूवा वितरण गरेको छ। नगरपालिकाको वडा नम्बर 5, 6 र 7का 3 समूह र एक प्रणालीमा आबद्ध किसानलाई उच्च घनत्व प्रविधिमा आधारित सयका बिरूवा वितरण गरिएको हो। आर्थिक वर्ष 2082-83 स्वीकृत बजेट अन्तर्गत 75% नगरपालिकाको र 25% किसानको लगानीमा कुल 7,50,000 रूपियाँ बराबरका बिरूवा वितरण गरिएको नगरपालिकाका कृषि शाखाका बाली विकास अधिकृत भीमबहादुर दर्जीले जानकारी दिनुभएको छ। उहाँका अनुसार गाला, फुजी र गोल्डेन डेलिसियस जातका सयका बिरूवा किसानलाई उपलब्ध गराइएको हो। पत्ताले क्षेत्रमा राम्रो स्याउ उत्पादन भइरहेको अवस्थालाई आधार मानेर वडा नम्बर 5, 6 र 7का माथिल्लो भेगमा परीक्षणका रूपमा स्याउ खेती विस्तार गर्न लागि जनाइएको छ। पहिलो पटक शुरू गरिएको स्याउ खेतीका लागि बिरूवा रोपण तथा व्यवस्थापनमा प्राविधिक सहयोग समेत नगरपालिकाले उपलब्ध गराउने जनाएको छ। यसरी नगरपालिकाले तल्लो भेगका कृषकलाई सुन्तला, कागती लगायत फलफूलका बिरूवा वितरण गर्दै आएको थियो। दोलखाको जिरीमा सर्पको टोकाईबाट एक महिला घाइते भएकी छिन्। जिरी नगरपालिका 8 च्यानाकी 54 वर्षीय राधा राई जिरेलाई सर्पले टोकेको। मंगलबार बारीमा घाँस काट्ने क्रममा उनलाई सर्पले टोकेको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ। उनको जिरी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। यसअघि दोलखाकै मार्बुकी एक महिलाको सर्पको टोकाईबाट एक मृत्यु भएको थियो। दोलखामा 2 मोटरसाइकल एकापसमा ठोकिँदा 4 घाइते भएका छन्। भीमेश्वर नगरपालिका 5 जहिरे पानीमा 2 मोटरसाइकल आपसमा ठोकिएको हो। दुर्घटनामा परि मोटरसाइकल चालक मेलुङ गाउँपालिका 6 हिलेका 52 वर्षीय दीपक कुमार श्रेष्ठ, उनकी श्रीमती 52 वर्षीय साकु कान्छी श्रेष्ठ, तामकोशी गाउँपालिका 2 झुलेका मोटरसाइकल चालक 24 वर्षीय सुरज तामाङ र सोही स्थानका 30 वर्षीय राजन तामाङ घाइते भएका हुन्। घाइते मध्ये 3 अवस्था सामान्य रहेको छ भने सानु कान्छी श्रेष्ठलाई पशुपति चौलगाई अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको दोलखा प्रहरीले जनाएको छ। र सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। रामनगर गाउँपालिका 5 वैजनाथ चौक स्थित बरहथवा मधुबनी भित्री सड़क खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक भारतको बिहार राज्य सीतामढ़ी जिल्ला ग्राम पञ्चायत ढेक निवासी अन्दाज 35 वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा लङ्गुवा पठाइएको थियो। उपचारकै क्रममा चिकित्सकले मंगलबार राति नै उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता तथा डीएसपी सरोज राईले जानकारी दिनुभएको छ। हवस् त, अपरान्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
0: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
0: मेलाका आकर्षणहरू:
2: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
0: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
2: लोक दोहोरी,
0: बाल बालिकाका लागि फेस पेन्टिङ,
2: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
0: बाल कथा वाचन,
2: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
0: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
2: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
0: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
2: बाल गीत तथा नृत्य,
0: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
3: Kajaria Tiles, your world class luxury.
0: हावा हुरी चलेको बेला के गर्ने,
4: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
7: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
9: सुन्नुहोस् है सुन्नुहोस्। हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: Kajaria Tiles, your world-class luxury.

नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम उकाली ओरालीको पुर्खाईमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई हजुरको रेडियो 102.1 MHz हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम उकाली ओरालीको बसाईमा सदा दिन जस्तै आज पनि तपाईँको आडैमा भएको रेडियो सेटमा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु म निशा भण्डारी। यति बेला भने प्राविधिकबाट मिठो साथ मिलेको छ हाम्रो प्यारी हसिले अनि रसिले सबैकी प्यारी सम्झना खड्कीको पनि साथमा तपाईँहरू हुनुहुन्छ। के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, होइन जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुहुन्छ, हाम्रो कार्यक्रममा सम्पर्क फोन गरेर साथ दिनुहुन्छ, होइन एकदमै सपोर्टेड हुनुहुन्छ तपाईँहरू। तपाईँहरूले नै गर्दा आज हामी यहाँसम्म आएका छौँ, होइन तपाईँहरूले हामीलाई फेसबुक लाइभबाट पनि देखिराख्नु भएको छ। तपाईँहरू देश तथा विदेश जुनसुकै ठाउँमा भएर पनि हाम्रो कार्यक्रम सजिलै सुन्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको अफिसियल वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्र नेपाली पात्र र फेसबुक लाइभबाट पनि हामीले सजिलै सुनिराख्नु भएको छ। कतै पानी परिरहेछ त कतै घाम लागिरहेछ, होइन अब त अलिकति घाम पनि ढल्किने बेला भइसक्यो, होइन साँझको साँझ छिपछिप साँझ पर्न आँटिसक्यो, होइन कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, अफिसबाट हतार हतार गरेर फर्किँदै हुनुहुन्छ, स्कुलबाट भर्खरै छुट्टी भएर फर्किँदै हुनुहुन्छ, होइन घरयासी कामकाजतिर व्यस्त हुनुहुन्छ, खाजा नास्ता बनाउने तयारीमा हुनुहुन्छ अथवा खाने तयारीमा हुनुहुन्छ, व्यापार व्यवसायतिर मजाले धमाधम व्यापार गरेर बसिराख्नु भएको छ, जस्तो अवस्थामा हुनुहुन्छ कार्यक्रम काली ओरालीले असाध्यै माया देखाउनुहुन्छ, होइन असाध्यै माया गर्नुहुन्छ, सुनेर साथ दिनुहुन्छ, फोन गरेर साथ दिनुहुन्छ भन्ने आशा पनि छ। हामी पनि फरक फरक विषयवस्तु लिएर तपाईँहरूमा आज उपस्थित हुँदै आइरहेका छौँ, तपाईँहरूलाई थाहा नै छ। सोही क्रममा आज पनि बुधबार बसाइरहेको छ, आज पनि हामीले 7 गीत लिएर आएका छौँ, सो तपाईँले त्यो मध्ये एउटा रोज्नुपर्ने हुन्छ, है रोजेर आफ्ना आफन्तीहरूलाई पनि छोटो मिठो तरिकाले सम्झनामा भने अवश्य नै पाउनुहुनेछ। तपाईँहरूको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला गरिसकेका छौँ 0848 40 00 26, सो 0848 40 00 26 नम्बर डायल गरेर हामीसँग मिठो कुराकानी अनि मिठो गीत रोजाइमा पार्न पनि तपाईँहरूले सक्नुहुनेछ, है त्यस्तै गरी फेसबुक लाइभतिर पनि हामीलाई असाध्यै माया गर्ने साथीहरू हुनुहुन्छ, होइन तपाईँहरू हामी हाम्रो पेज छ हजुरको रेडियो 102.1 MHz पेजमा गएर पनि होइन हामीलाई फलो गरेर होइन सबै साथीभाइहरूसँग सेयर गरेर होइन उहाँहरूको सामु पनि पुर्याउन सक्नुहुन्छ र त्यहाँ मिठा मिठा कमेन्टहरू सुन्न सक्नुहुन्छ। सो कमेन्ट हामीले कार्यक्रममा अवश्य नै वाचन गर्ने नै छौँ, है तपाईँहरूले पनि गर्दै राख्नुहोला, फोन पनि गरिराख्नुहोला, फेसबुकतिर मिठा मिठा कमेन्टहरू पनि गरिराख्नुहोला भन्दै यति बेला भने कार्यक्रमको शुभारम्भमै रहेर यो मिठो गीत तपाईँहरूको लागि फोन डायल गर्दै गर्नुहोला।

0: अनि के नि मिठो कौडा सङ्ग सुनिसकेका छौँ होइन. हाम्रो सम्झना आजीले निकै नै मिठो कौडा गीत बजाउनु भयो. सो गीत तपाईँहरूलाई सुनिसकेका छौँ होइन. हामी कार्यक्रम उकाली ओह्रालीको बसाइमा छौँ. कार्यक्रम उकाली ओह्रालीको बसाइमा सुरुवातमा नै यति मिठो कौडा गीत बजाएर तपाईँहरूलाई मनोरञ्जन दिइसकेका छौँ. अब भने तपाईँको पालो. हामी फरक दिन फरक फरक विषयवस्तु लिएर तपाईँहरूमा उपस्थित हुँदै आइरहेका छौँ. सो तपाईँलाई थाहा नै छ आज पनि हामीले सातवटा गीत लिएर आएका छौँ होइन. सोही अनुसार तपाईँहरूले नम्बर रोजेर होइन नम्बर रोजेर कुन गीत हो भनेर होइन कुन गीत कुन नम्बर रुचाइमा पारेर हामीहरू मध्येमा एउटा गीत एउटा नम्बर रुचाइमा पारेर तपाईँले यसो गीतलाई बजा सुनेर होइन आफ्ना आफन्तीहरूलाई सुनाएर आफूले पनि सुनेर मनोरञ्जन लिन सक्नुहुन्छ. पक्कै पनि तपाईँहरू भने आउनु होला तपाईँहरूको लागि हाम्रो स्टुडियोको नम्बर 048 40 00 26 तपाईँहरूको लागि खुल्ला छ है. हामीलाई सिचुकबाट पनि धेरै साथीहरू हुनुहुन्छ होइन. धेरै माया देखाउनुहुन्छ हाम्रो कार्यक्रमप्रति. एकदमै रमाइलो उत्साहजनक कमेन्टहरू एकदमै पठाउनुहुन्छ होइन. खुसी लागेको सबै कुरालाई हाम्रै छ भनेर हामीलाई अझै बढी हौसला दिनुहुन्छ. तपाईँको यो हौसलाले नै हामीले अझ राम्रो गर्नेछौँ. पक्कै पनि तपाईँहरू त्यसमा रुकाउनुहोस् र तपाईँहरूलाई अझै कुनै पनि सल्लाह सुझाव चाहिन्छ भने पनि होइन सल्लाह सुझाव छ भने पनि तपाईँहरूलाई कार्यक्रमप्रति कुनै गुनासो छ भने पनि पक्कै पनि तपाईँले भन्न सक्नुहुन्छ होइन. हामी तपाईँको गुनासोलाई पक्कै पनि हुन्छ नि अब तपाईँको के भनौँ तपाईँहरूकोलाई केही मन छ तपाईँहरूलाई केही इच्छा छ भने होइन हामीले तपाईँको इच्छालाई पक्कै पनि पुरा गर्नेछौँ होइन. सक्दो कोसिस गर्नेछौँ. अब कुनै कुराहरू असम्भव होलान् होइन तर सबै असम्भव चाहिँ हुँदैन. सो सम्भव कुराहरूलाई चाहिँ अवश्य नै पुरा गर्नेछौँ है. भन्दै यति बेला भने कोही साथी हुनुहुन्छ भन्दै मलाई इसारा दिनुभएको छ. उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार. नमस्कार. के छ हाम्रो निर्मलाजीको हाल खबर? मेरो पनि एकदमै ठिकै छ. किन सुस्त बोल्नुभयो निर्मलाजी नै होइन र? किन रमिला र निर्मलामा फेरि झुक्ने हो र? अनि के छ हाम्रो निर्मला आजीको नयाँ हाल खबर? सबै पुरानै है. हावा चलेको छ. पानी आउला आउला जस्तो भएको छ है. तातो तातो खानेकुरा खाएर होइन बाहिर ननिस्किन आनन्दले घरमै बस्नु होला है त. अनि हाम्रो निर्मलाजीको खाजा भयो? हाम्रो पनि भर्खरै भयो है. आजी होस् हामीले सँगसँगै खाएछौ. अरू सबै ठिकै छ है. आज भने यसो तपाईँलाई थाहा छ होइन गीत रोजाइमा पार्नु भन्ने हुन्छ. कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? कति नम्बरको रोजाइमा पार्न चाहनुहुन्छ? सात नम्बरसम्म छ. एक नम्बरदेखि सात नम्बरसम्मको गीत रोजाइमा पार्न सक्नुहुन्छ. दुई नम्बरको गीत भन्नुभयो. निकै नै मिठो हाम्रो दरम खुला भन्ने गीत छ होइन. हाम्रो बसन्त थापाजी र देवी घरती मगरजीले गाउनु भएको एकदमै रमाइलो गीत सुन्न रोजाइमा पार्नु भएको छ निर्मलाजी. विशेष धन्यवाद. कसको लागि सुनाउन चाहनुहुन्छ? छोटो मिठो गरिदिनुहोस् है त.
1: हुन्छ. विशेष गीतमा दिदीहरूलाई भन्न चाहन्छु. दाई हुनुहुन्छ को दुवैजनाको लागि भन्न चाहन्छु. हजुरले अल फ्यामिली परे सम्पूर्णलाई मेरो प्यारी छोरी प्रतीक्षा पौडेललाई भन्न चाहन्छु. अनि मेरो पुरानो गाउँ माइती परेर सम्पूर्णहरूलाई भन्न चाहन्छु. अनि प्यारी बहिनीहरूलाई दिदी सत्ताइदिदी अनि प्यारो गाइडहरूलाई भन्न चाहन्छु. साथी देव माझीलाई रिता सिन्हालाई रचना बस्नलाई नवीनाको लागि मेरो साथी चाहिँ रानी शर्माका जानुहुन्छ रङ्गा तामाङ बेलालाई शुभयात्रा भन्न चाहन्छु. अनि साथीहरू मन छोकेर हुन्छ सम्पूर्णको लागि भन्दै रिता हुन्छ. नमस्ते.
0: नमस्कार. निर्मला आज आउनु भएको थियो होइन. उहाँले दुई नम्बरको गीत रोजाइमा पार्नु भएको छ. साथीहरू अलि कति होइन अलि थोरै सम्झिनु होला किनभने अब समय पनि हेर्नुपर्ने हुन्छ होइन हामी धेरै साथीहरूसँग कुरा गर्नुपर्ने हुन्छ सो सो कुरालाई आफूले ख्यालमा राख्नु होला किनभने तपाईँले धेरै साथी सङ्गीहरू सम्झिन त अरू दिन विशेष विशेष दिन छँदैछ है आजको दिनलाई चाहिँ अलिकति मध्यनजर पनि गरिदिनु होला भन्दै यति बेला पनि हाम्रो निर्मलाजीको दुई नम्बरको रोजा आएको गीत बज्छौँ तपाईँहरू पनि फोन डायल गर्दै गर्नु होला

0: निकै नै मिठो होइन हाम्रो निर्मला आजीको रोसाइमा रहेको थियो तरम खोला भन्ने गीत निकै नै मिठो गीत हामीले तपाईँहरूलाई राखिसकेका छौँ हाम्रो निर्मला आजीको रोजाइमा। अब पालो तपाईँको हाम्रो दुई नम्बर मात्रै गएको छ होइन, हामीसँग सातवटा गीत छ, तपाईँहरू जुनसुकै पनि रोजाइमा पार्न सक्नुहुन्छ 0484000026 डायल गरेर होइन हामीसँग आएर तपाईँहरूले गीत रोजाइमा पार्नुपर्ने हुन्छ। सो आउनुहोला तपाईँहरू होइन 0484000026 तपाईँहरूको लागि खुल्ला छ। सो उतातिर अब फेसबुक लाइभतिर गएर पनि होइन फेसबुकतिर गएर पनि हामीसँग कुराकानी गर्न सक्नुहुन्छ होइन, कमेन्ट गर्न सक्नुहुन्छ मिठा मिठा पनि भन्न चाहन्छु भन्दै यति बेला भने अर्को कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार देवजी हो?
1: हजुर हजुर।
0: के छ देवजी हाल खबर? मेरो पनि एकदमै ठिकै छ देवजी। खाजा खानुभयो?
1: हजुर खाजा खाइसके भन्नुपर्छ है त हजुर, सँगैसँगै खाएको भन्नुपर्छ है त
0: भनेपछि हामीले सँगसँगै खायौँ होइन त?
1: हजुर हजुर
0: पक्कै पनि। अरू के छ हाम्रो देवजीको नयाँ हाल खबर? सबै पुरानै छ है?
1: हजुर
0: पुरानै खबरहरू, केही नयाँ भयो भने तपाईँले अझै पनि सुनाउनुहुन्छ होइन त?
1: हजुर म सुन्नैहाल्छु।
0: पक्कै पनि हाम्रो देवजी निकै रमाइलो खाले हुनुहुन्छ होइन, हामीसँग दैनिक कुराकानी गर्न आउनुहुन्छ, खुसी लाग्छ तपाईँले देखाउनु भएको मायाप्रति है। यति बेला भने अब कार्यक्रमतर्फ नै जाउँ है त।
1: हुन्छ अब आज चाहिँ मलाई दुई नम्बरकै गीत राखिदिनु होला है त।
0: दुई नम्बरकै गीत त हाम्रो निर्मला आजीले लगिसक्नुभयो त देवजी।
1: ए हजुर हजुर मलाई चाहिँ तिन नम्बरको बजाइदिनु।
0: तिन नम्बरको है? क्या राम्रे ब्युटिफुल निकै नै मिठो गीत होइन, क्या राम्रो ब्युटिफुल भन्ने एकदमै रमाइलो खाले गीत छ होइन, नवराजजीले गाउनु भएको होइन, नवराजजी र मिनाजीको स्वरमा रहेको छ। सो गीत हामीले तपाईँको बजाउने नै छौँ। यति मिठो गीत रोजाइमा पार्नुभयो तपाईँलाई विशेष धन्यवाद भन्दै छोटो अनि मिठोमा क कसको लागि सम्झिन चाहनुहुन्छ देवजी, सुरु गर्नुहोस्।
1: हुन्छ विशेष गरी यति मिठो कार्यक्रम सञ्चालन गर्नु हो नि सञ्चालिका हजुर रसिली रसिली हजुर कै लागि भन्न चाहन्छु।
0: धन्यवाद।
1: त्यसै गरी अनि ट्राफिकमा को हुनुहुन्छ उहाँको लागि अब लगायत हजुर सबैले होली यसकै लागि अघि भक्ति विद्रोजनी साथी निर्मला को लागि पनि भन्न चाहन्छु अनि साथी झुलमुरो पाण्डेको लागि अनि त्यसै गरी अनि रमिला तामाङको लागि अनि पासाङ गुरुमा तामाङको लागि पनि अनि मेरो घर परिवारमा पनि सबै सबैको लागि छोरीहरू ममता सीताको लागि भन्न चाहन्छु र अनि साथीहरू जति पनि सरको लागि नवीना थापा नायनको लागि अनि त्यसै गरी सम्झना प्रधान बहिनीको लागि अनि लगायत धेर माझीबाट परिचित
0: नमस्कार देवजी आउनुभएको थियो, उहाँले पनि आफ्नो आफन्तहरू सम्झेर मिठो दुई नम्बरको रोज क्या राम्रो ब्युटिफुल रोज्नु भएको छ। अब पालो तपाईँको तपाईँहरू पनि आउँदै गर्नु होला यति बेला भने देवजीको रोजाइको गीत बज्छ है त।

0: अहँ क्या राम्रो ब्युटिफुल होइन एकदमै मिठो गीत हाम्रो देवजीको रोजाइमा रहेको थियो सो गीत हामीले बजाइसकेका छौँ होइन अब पालो तपाईँको अब हामीसँग धेरै समय पनि छैन होइन सो छिटो छिटो आउनु होला 048 40 00 26 तपाईँको लागि खुल्ला छ सो तपाईँहरूलाई थाहा नै छ आज भने हामी फेसबुकतिर पनि जानुपर्ने हुन्छ होइन जाने नै छौँ पक्कै पनि सो तपाईँहरू फेसबुक लाइभतिर पनि धेरैजनालाई पुर्याइदिनु होला होइन सेयर गरिदिनु होला पनि भन्न चाहन्छु सेयर गरेर धेरै सामुहरू पुर्याइदिनु होला सो फोन डायल पनि गर्दै गर्नु होला होइन मिठो कुराकानी सायद तपाईँहरूले आज गीत रोज्नुपर्ने हुन्छ होइन सो गीत कुन कुरो गीत रोजाइमा पार्न सक्नुहुन्छ होइन तपाईँहरू आउनु होला भन्दै यति बेला भने कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्कार रविना रमिलाजी के हाल खबर म पनि एकदमै ठिकै छु आज भने मलाई एकदमै खुसी लाग्यो
1: किन होला
0: अहँ मैले रमिला र परम निर्मलाजीलाई फ्याट्टै छुट्याइदिइहालेँ कि आज भोलि भने मलाई एकदम दुवैजना मुटुको छेउछेउमा बस्नु भयो अनि एकतिरको एकतिरको भनेर चिनिहालेँ कि पक्कै पनि रमिला आज मिठो कुराकानी हुन्छ होइन खाजा खानुभयो त कस्तो मजाले सुत्नु भएको त नि खाजै नखाइकन अनि मलाई पनि जाउँ भन्नु पर्दैन म पनि कस्तो केटिएम जाने काम थियो रमिला आज तपाईँ एक्लै छोडेर जानुभयो मलाई ठिक छ म केही दिन पछाडि आउँछु अस्ति भेटघाट गर्नुपर्छ है त कतै पुग्दिन रमिला आज मलाई तपाईँको मायाले तपाईँ तिमी नै डोर्याउँदै लाउँछ अरू के छ राम्रै पुग्नु भयो नि है ठिक छ अब मिठो कुराकानी त हाम्रो रमिला आजसँग भइ नै हाल्छ आज भने अब समय पनि थोरै छ र धेरै गीतहरू सुन्नु पनि पर्ने हुन्छ है दुई र तिन भने गइसक्यो बाँकी चार पाँच छ सात र एक बाँकी छ कुन गीत रोजाइमा पार्नुहुन्छ कतिको पाँच नम्बर भन्नुभयो फाइभ नम्बरको है ठिक छ गतिमा तल भन्ने एकदम राम्रो छ गेटमा ताला ब्यान्ड भन्ने एकदम राम्रो छ होइन मिठो गीत रोजाइमा पार्नु भएको छ तपाईँले तपाईँले रोजाइमा पार्नुभएको गीतलाई कसको लागि सुनाउन चाहनुहुन्छ हाम्रो रमिलाजीले सुरु गर्नुहोस्
1: पहिला प्रथम मिठो भोजन कार्यक्रम चलाउनुहुन्छ हाँसी हाँसी मिहिरी बोल्नु तपाईँको लागि प्राविधिक
0: नमस्कार रमिला आज आउनु भएको थियो निकै नै मिठो कुराकानी र सो निकै नै मिठो गीत रोजाइमा पार्नु भएको छ उहाँले सो हामी उहाँले रोजाइमा पार्नु भएको गीत सुन्छौँ तपाईँहरू पनि आउँदै गर्नु होला अब भने छोटो समय छ होइन धेरै जातिहरूसँग हामी कुराकानी गर्न सक्दैनौँ सो छिटो छिटो गरेर आउँदै गर्नु होला भन्दै यति बेला भने हाम्रो रमिला आजको रोजाइको गीत तपाईँहरूको लागि

0: निकै नै मिठो होइन गीतमा ताला भन्ने एकदमै निकै नै मिठो गीत हाम्रो रमिला आजीको रोजाइमा रहेको थियो सो तपाईँले सुनिसक्नु भएको छ होइन अब भने समय एकदमै छोटो छ होइन तपाईँहरू छिटो छिटो आउनु होला पनि भन्न चाहन्छु भन्दै यति बेला भनेको साथी आउनु भएको छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्कार विक्रमजी हुनुहुन्छ ढोका ढकढक आएर पाहुना आइसकेपछि पाहुनाले मिठो मिठो खानेकुरा खाने अनि जाने
1: गीत गाउने हुने होला फेरि गीत गाउन आउँदैन आफत पर्यो
0: पक्कै पनि विक्रमजी डराई डराई आउनु भएको छ है
1: अनि हाम्रो सम्झना म्यामको हाल खबर के छ
0: हाम्रो सम्झना म्यामको पनि एकदमै ठिकै छ
1: अनि ललिता म्यामको हाल खबर के छ हाम्रो अर्को बहिनी हुनुहुन्छ नि एउटा
0: हाम्रो बहिनी चाहिँ मै हुन पुगेँ कि क्या हो
1: मलाई यसो भयो कि भण्डारी भन्दा साथ मेरो भनौँ न रेडियोको हाकिम साहब हुनु स्टेसन म्यानेजर हाम्रो सरोज भण्डारीको याद आउँछ त्यसै गरी हाम्रो नारायण बाजेको याद आउँछ नारायण भण्डारी साहब चिन्नुहुन्छ पनि उहाँहरूको याद आउँछ अरू विशालजीको पनि याद आउँछ कि
0: पक्कै पनि सबैजनाको याद दिलाउनेमा परेछ है म अनि त्यो नाम चाहिँ विक्रमै हो नि तपाईँको
1: हजुरसँग दुई चार पटक बोल्नु थालिसक्यौँ भएको नि है भन्नु न हजुरको आवाजमा रमाउने मान्छे परे काठमाडौँबाट बुद्ध
0: भन्नुभयो
1: बुद्ध रत्न बजरा हजुरको आवाजमा रमाउने मान्छे
0: पक्कै पनि मेरो आवाजमा रमाउने मान्छे भन्नुभयो विशेष धन्यवाद छ बुद्धजी तपाईँलाई
1: राम्रो राम्रो प्रस्तुतिहरू चलाउँदै जानु यही मेरो प्रार्थना
0: धेरै धेरै धन्यवाद छ बुद्धजी अनि हाम्रो बुद्धजीले खाना खानुभयो त
1: खाना होइन खाजाको कुरा गर्नु न
0: खाजा खानुभयो त
1: खाजा खायो अफिसमा दिने केही चौचौ सब
0: अफिसतिर भनेपछि केही जबमा हुनुहुन्छ हो ठिकै छ अब सबैजना रमाउने नै हो है पक्कै पनि रमाऊ जिन्दगीमा कमाई भन्दा पनि रमाई ठुलो हो नि त बुद्धजी पक्कै पनि निकै नै रमाइलो कुराकानी भयो बुद्धजीसँग होइन आज भने अब गीत रोज्नु पर्ने हुन्छ तपाईँ ढुक्क भएर आउनुहोस् है अब तपाईँको लागि एक र चार छ र सात छ कुन चाहिँ रोजाइमा पार्नुहुन्छ
1: अन्तिमको गीत नै म रोजाइमा पार्छु है
0: सात नम्बर भन्नुभयो
1: त्यो गीत चाहिँ स्पेसल हामी सुन्दैछौँ हाम्रो पुरा इन्टायर टिम र मेरो रेडियोको हुन्छ राजु राजदेव बज्राचार्य उहाँले पनि हजुरले दुई हजार नमन गर्दै हुनुहुन्छ
0: है मेरो पनि दुई हात जोडेर नमन सुनाइदिनु होला उहाँलाई है त
1: सुन्दै हुनुहुन्छ जति पनि आवाजको दुनियाँको साथीहरू हुन्छ मेरो चाहिँ मेरो रेडियोको बोस हुन्छ हाम्रो सरोज भण्डारी उहाँको तर्फबाट पनि हजुरलाई दुई हजार नमन गर्दै हजुर बच्चाबाट ओजिल परे ओके भाइ
0: हुन्छ पक्कै पनि हाम्रो बुद्धजीले होइन निकै नै मिठो गीत रोजाइमा पार्नु भएको छ होइन उहाँको गीत रोजेको उहाँको सात नम्बरको गीत रोजाइमा परेको थियो सासु ससुरालीमा भन्ने गीत होइन एकदमै मिठो गीत छ ससुरालीमा भुनाजर नलगाऊ कान्छी सालीमा होइन निकै नै मिठो गीत अनि रमाइलो खाले होइन अलिकति ठट्टा खाले पनि गीत छ होइन सोही गीत रोज्नु भएको छ हाम्रो बुद्धजीले सो गीत भने हामीले केही समय पछाडि बजाउनेछौँ होइन किनभने अब भने समयले पनि हाम्रो डाँडा काँडा काटिसकेको छ मैले थोरै फेसबुकतिर पनि आँखा लगाउनु पर्ने हुन्छ होइन फेसबुकमा नि धेरै साथीहरू हुनुहुन्छ हामीलाई सम्झिने हामीलाई माया देखाउने होइन एकदमै माया गर्नुहुन्छ तपाईँहरूको मायाले नै आज हामी यहाँसम्म छौँ होइन सो माया सधैँभरि पाइरहेको पनि भन्न चाहन्छु होइन तपाईँहरूको माया बिना हामी अधुरो छौँ पक्कै पनि तपाईँहरूलाई थाहा नै छ यति बेला भने म कमेन्ट पढ्न गइरहेकी छु है हामीसँग धेरै साथीहरूले कमेन्ट गर्नु भएको छ कमला भनेमजी हुनुहुन्छ हेलो नमस्ते शिवार म सयपत्री मिडिया ग्रुप प्रवासबाट प्रवासको मेम्बर कमला भनेम लिम्बू तापले जुन घर भई हाल कुवेतबाट भन्नुभएको छ विशेष गरी मेरो परिवारलाई मिठो सम्झना साथीहरू सम्झिनु पर्दा डियर सन्देश गुरुङ खुसी यामुना विष्ट मिडिया प्रेमी निर्मल सृजना विश्वकर्म अति तन्जन राई खायल अभिरमान सुनवा रत्नबहादुर थापा सुरज राई तोम्सा अरूण भण्डारी छेम निर्दोष खड्क सुब्बा जीवन सुब्बाई कमेन्ट पढ्न गइरहेकी छु है हामीसँग धेरै साथीहरूले कमेन्ट गर्नु भएको छ कमला भनेमजी हुनुहुन्छ हेलो नमस्ते शिवार म सयपत्री मिडिया ग्रुप प्रवासबाट प्रवासको मेम्बर कमला

மிசத்ரயாம்பு அமித்கிராத் நம்ரதா சர்பாத்தில சம்பாங் புர்வெலியாக சுராய் திப்ராஜ் வாலிங் புர்வெலி டிக் பாதல் குமா விஷ்ணு கனால் ஹசர் மண்டாய் தியோ மண்டாய் அந்திம் புரோகிராம் சுனேர் பஸ்னு சம்பூர்ணலா வந்தாஸ் விசேஷ தன்யவாத் சு தபைலாய் பனி கமலாஜி பாபுராம்ஜி ஹுனுஹுன்ச திதி ஹசர் நமஸ்தே ம பாபுராம் மகர் ர ஓகல்டுங்கா பகாலி பாய் ஹாஜி ஜ்ரியாத் பாட சுந்தேசு சுபைமா தேரி மாயா ர தேரி சம்ஜனா விசேஷ கரி மேரோ பியாரோ சாதி ரஞ்சித் காலேலாய் வந்தாஸ் தேரி தேரி தன்யவாத் துர்காஜி ஹுனுஹுன்ச நமஸ்கார் ஹஜுர் ம ராமேசாப் நகர்பாலிகா हिमा गंगा चार धारा पानी कार्यक्रम सुन्दै छु भन्नुभएको छ विशेष धन्यवाद छ दुर्गाजी सौरभजी हुनुहुन्छ हेलो सिज गुड आफ्टरनून म बागसोर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुने बुढी छोरालाई सम्झना राख्छु भन्नुभएको छ विशेष धन्यवाद छ विनोदजी हुनुहुन्छ हेलो हजुर नमस्ते म पनि सुन्दैछु सालबाट विनोद बुढवाल पनि भन्नुभएको छ विशेष धन्यवाद छ तपाईँलाई सौरभजीले ले पनि सुनेको एकदम गुजरातदेखि होइन सुनेको जानकारी दिनुभएको छ रामदेवजीले पनि चितवनबाट सुनेर सबैलाई मिठो सम्झना है भनेर आफ्नो मिठो भनाइहरू राख्नु भएको छ होइन तपाईँहरूको यो माया देखेर हामी यति प्रफुल्ल छौँ होइन कुरै नगरौं तपाईँहरूले हजुरको रेडियोलाई सधैँभरि यस्तै माया गर्नुहोला होइन केही सल्लाह सुझाव छ भने प्रश्न दिन सक्नुहुन्छ हामीले तपाईँहरूको सल्लाह सुझाव लिने अगाडि बढ्नेछौँ पक्कै पनि कार्यक्रम उकालीबाट अलिक पसाइमा छौँ तपाईँहरूलाई थाहा नै छ हामीले हाम्रो हजुरको रेडियोबाट होइन तपाईँहरूलाई फरक फरक खाले कार्यक्रमहरू लिएर आइरहेका छौँ होइन कुनै त भर्खरको केटाकेटीहरूलाई मध्यनजर गर्दै कोही युवा युवतीहरूलाई छ कोही बुढाबुढीलाई छ होइन सो सबैका लागि फरक फरक कसैलाई पनि बोरिङ फिल नहोस् भनेर होइन सबैका लागि फरक फरक खाले एकदमै रमाइला रमाइला खाले कार्यक्रमहरू लिएर आउँछौँ हामी हजुरको रेडियो मार्फत सो तपाईँले हजुरको रेडियो सधैँभरि सुनेर साथ दिनुहोला सल्लाह सुझाव भए अवश्य पनि भन्न सक्नुहुन्छ होइन हाम्रो टेलिफोनमा फोन गरेर होइन 048-40-40-0026 फोन गरेर अवश्य पनि आफ्नो सल्लाहहरू राख्न सक्नुहुन्छ कार्यक्रममा आएर पनि अवश्य पनि राख्न सक्नुहुन्छ तर कार्यक्रम सुन्न भने नबिर्सिनुहोला भन्न पनि चाहन्छु होइन सधैँभरि यस्तै माया दिइराख्नुहोला है पनि भन्न चाहन्छु भन्दै अब के गर्नु होइन समयले नेटो काटिसके तपाईँहरूसँग बोल्ने हाँस्ने मजा मन त यति धेरै हुन्छ कि होइन के गर्नु तर हामी समयअनुसार चल्नुपर्ने हुन्छ है समय अनुसार चल्यो भने सबै कुरा राम्रो हुन्छ पनि भन्न चाहन्छु आफ्नो ख्याल राख्नुहोला व्यापार व्यवसायतिर व्यस्त हुनुहुन्छ भने राम्रो तरिकाले व्यापार गर्नुहोला होइन तपाईँको व्यापार व्यवसाय अझै उज्जवल होस् भन्ने शुभकामना पनि दिन चाहन्छु अब कोही थाकेर आउनु भएको छ कृषि विद्यालयबाट र कोही घाँसपातको घाँसपाततिर व्यस्त हुनुहुन्छ होइन जे जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल राख्नुहोला हतार नगर्नुहोला कुनै कुरामा पनि होइन बिस्तारै आरामले गर्नुहोला वर्षक साँझ परेको बेलामा बाहिर ननिस्किनुहोला आजभोलि हावाहुरी र पानी धेरै आइरहेको छ होइन आफ्नो ख्याल पनि राख्नुहोला भन्दै आज कार्यक्रममा सहभागिता जनाउने साथीहरू निर्मला देव रमिला र बुद्धजी तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद ज जसको फोन लागेन होइन फोन नलागेर पिरमा बसिराख्नु भएको छ तपाईँहरू पिर नगर्नुहोला भोलि अवश्य नै फोन लागिहाल्नेछ भन्दै तपाईँहरूलाई झन् विशेष धन्यवाद भन्दै मलाई यतिन्जेलसम्म प्राविधिकमा बसेर साथ दिने हाम्रो प्यारी दिदी सम्झना खड्कीलाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम काली ओरालीको बसाईबाट एउटा मिठो गीत हाम्रो बुद्धजीको रोजाइमा रहेको थियो ससुरालीमा ख्याल ख्याल दिल बस्यो कान्छी सालीमा भो नजर नलगाऊ कान्छी सालीमा भन्ने एकदमै रमाइलो गीत तपाईँहरूको माया छोड्दै आजको बसाईबाट कार्यक्रम उकाली ओरालीबाट म निशा भण्डारी पनि बिदा हुन चाहन्छु नमस्कार बाई बाई।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
3: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
3: मेलाका आकर्षणहरू:
2: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
3: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
2: लोक दोहोरिए,
3: बाल बालिकाका लागि फेस पेन्टिङ,
2: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
3: बाल कथा वाचन,
2: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
3: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
2: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
3: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
2: बाल गीत तथा नृत्य,
3: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुकी नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेशन।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
7: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
8: ओ प्रकाशको फुल।

0: ਸਤਮਾ ਨੰਬਰ 1 ਦਾ ਨਾ
1: ਹੇ ਪੁੱਤਕ ਦਾ ਨਾ ਨੰਬਰ 1 ਅੰਮਾ ਸਭ ਬੰਨਾ ਕਮ
2: ਹੋਨੀ
3: ਸੇ ਮਾ ਕਾਂਤੀ ਤੇ ਮੇਰਾ ਆਇਓ ਨਾਚੋ ਅਬਾ ਛੰ ਛੰ ਛੰ ਛੰ
4: सस्तोमय पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
7: पोषक पेलेट दाना
8: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
11: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
10: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
11: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
10: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
11: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
10: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
11: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
10: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
11: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5514-13।
12: Kajaria Tiles, your world-class luxury.
11: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
13: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
11: हाम्रा विशेषताहरू
13: 40% मात्रै डाउन पेमेन्ट,
11: सजिलो मासिक किस्ता सुविधा,
13: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
11: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
13: आवश्यक कागजातहरू,
11: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
13: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तर देश में समय छैन नगरपालिकाले के गर्ने चीज सुने के गर्ने
2: गाड़ी भाड़ा पता भयो अब जम्मा फायदा भनेको 2 रुपैयाँ हो कहाँ छ हद दाम बस्यो त्यति बस्ने
1: त्यसको भाव छ त्यो भाव चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो के यो बिचौलियाले अलिकति गरेछ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलू धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त रेकर्ड तरकारी खाने आलू 3 करोड़ को बिक्री भएको छ एउटा कालो गोदारी आलू को बिउ भनिन्छ 6 करोड़ को आलू बिक्री भएको थियो
0: किसान का सीधा प्रश्न विज्ञ र सरकार को जवाब
1: टमाटर साग सब्जी लगाएर बजार बेच्नु 2 मिनट टाउन चाहिँ लगाएर वजन गर्ने मेरो काम त के किसानमुखी बजेट ल्याउनु पर्दैन देख्नु किसान उसले नलागु देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदावस नहुँदावस किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषि को विकास प्रबंधन और व्यवसायीकरण के पथ में कटिबद्ध रेडियो कार्यक्रम कृषि सवाल में यहाँहरुलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादन में एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो आदिगुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्पेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज काउसते नवलपुर रेडियो काउसते 102.6 मेगाहर्ज काउसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आज हामीले नेपालमा सम्भावनी सम्भावना भएको एउटा यस्तो फलफूल बालीलाई रोजेका छौँ नेपालमा सम्भावनी सम्भावना भएर पनि नेपालमा खासै व्यावसायिक रूपमा खेती हुन सकेको छैन फाटफुट बाहेक हामीले सरकारका विभिन्न निकायहरूले यसमा प्रयास नगरेका होइनन् लामो इतिहास छ अङ्गुरको नेपालमा यद्यपि नेपालमा व्यावसायिक रूपमा व्यवसायीकरण हुन सकेको छैन उत्पादन हुन नसक्ने अवस्था होइन विज्ञहरूले पटक पटक भनिरहेको हुन्छ अङ्गुरको नेपालमा सम्भावना सम्भावना छ यद्यपि व्यवसायीकरण किन हुन सकेन सम्भावना हुँदै गर्दा पनि राज्यको ध्यान जान सकेन रिसर्चमा अथवा अन्य अन्य कुरा के समस्या हुन सक्छन् यसमा प्राविधिक कुरा पनि हुन सक्छन् र नेपालमा सम्भावना भएको अङ्गुर खेतीलाई चाहिँ थप प्रबन्धन गर्न हामी के गर्न सकिन्छ र अङ्गुरको हामीले फ्रेस रूपमा फलफूलको रूपमा बढी अत्यधिक मात्रामा प्रयोग गरेका छौँ घरमा अथवा विभिन्न ठाउँहरूमा यद्यपि यसको नेपालमा चाहिँ व्यावसायिक खेती खासै भएको छैन, फाटाफुट्टा बाहेक हामीले अगाडि पनि भयौँ र हामीले आज नेपालको समग्र अङ्गुर खेतीलाई नजिकबाट हेर्दै गर्दा नेपालमा सम्भावना कस्तो छ, सम्भावना भएर चाहिँ किन चाहिँ पछाडि पर्यो अङ्गुरको खेती नेपालमा व्यावसायिक रूपमा, र अङ्गुर यस्तो फलफूल खेती हो जसबाट हामीले फ्रेस रूपमा प्रयोग गर्न नसके पनि अथवा अत्यधिक मात्रामा उत्पादन एकै पटक भए पनि त्यसबाट बायो प्रोडक्ट रूपमा किसमिस वाइन लगायतका विभिन्न बायो प्रोडक्ट पनि हामीले बनाउन सकिन्छ। यसबाट हेर्दा पनि यसको सम्भावना अझै बढी उच्च देख्न सकिन्छ र हामीले यसबाटै अङ्गुरबाटै विद्यावारिधि समेत गर्नुभएका व्यक्तित्व अर्थात डाक्टर किशोर दाहाललाई आज हामीले स्टुडियोमा निम्त्याएका छौँ। आज हामी उहाँसँग नेपालमा अङ्गुर खेतीको सम्भावना हुँदाहुँदै पनि किन फस्टाउन सकेन, व्यावसायिक रूपमा राज्यको ध्यान गएन कि अथवा किसानहरूले व्यावसायिक रूपमा खेती नै गर्न चाहेनन् भन्ने खालको सन्दर्भ उहाँलाई यो प्रश्न सोध्नेछौँ र समग्र अङ्गुरको क्षेत्रको सम्भावनालाई हामी नजिकबाट हेर्दै गर्दा यसभित्र रहेका समस्या चुनौती र यसको समाधान चाहिँ के हुन सक्छ, व्यावसायिक रूपमा कसरी हामीले ठूलो अङ्गुरको व्यावसायीकरण गर्न सकिन्छ भन्ने खालको महत्वपूर्ण विषयमा पनि छलफल गर्ने प्रयास स्वरूप डाक्टर किशोर दाहाललाई निम्त्याएका छौँ। उहाँले अस्ट्रेलियाबाट चाहिँ अङ्गुरकै विषयमा विद्यावारिधि समेत गरिसक्नु भएको छ। उहाँ चाहिँ कृषि र पशु अध्ययन संस्थानका समेत सहायक डिन हुनुहुन्छ भने त्यसै गरी बागवानी तथा सह प्राध्यापक पनि हुनुहुन्छ। उहाँ अहिले विश्व कृषि र पशु विज्ञान अध्ययन संस्थानमा समेत आबद्ध हुनुहुन्छ। हामी उहाँसँग नेपालमा समग्र अङ्गुरको अवस्था र यसको व्यवसायीकरणका कुराहरूमा छलफल गर्नेछौँ। हामी हिरानगरीलाई स्वागत पनि गर्दैछौँ। डाक्टर नमस्कार, यहाँलाई स्वागत छ।
8: नमस्ते।
7: मैले केही पृष्ठभूमिमा जोड्न खोजेको थिएँ, यो त केही कुरा पनि होइन, केही पुगिया पनि छैन, तर अङ्गुरमा देख्दा चाहिँ यहाँहरूले भन्नुहुन्छ, विज्ञहरूले भन्नुहुन्छ नेपालमा सम्भावना सम्भावना छ। मैले केही समय अगाडि कृषि विज्ञ राजेन्द्र देवकोटाको पोस्ट पटक पटक उहाँले पनि भनिराख्नुहुन्छ, यो सरकारको नजरै नपुगेको अथवा चाहिँ सम्भावना भएर पनि खेती नगरिएको क्षेत्र अङ्गुर चाहिँ ओझेलमै परेको छ भनेर पनि उहाँले भन्नुहुन्थ्यो। यो सम्भावना भएर पनि ओझेलमा परेको देखिन्छ है आजको अङ्गुरको अवस्था हेर्दा चाहिँ?
8: पक्कै पनि यसको सम्भावना धेरै पहिलादेखि अङ्गुर नेपालमा थोरै मात्रामा भने सुरुवात भयो, त्यसले जति गति लिनु पर्ने थियो गति नलिएको देख्दाखेरि चाहिँ सम्भावना भएर पनि यसले आफ्नो आकार ग्रहण गर्न नसकेको भन्न सकिन्छ। र यसको चुनौती पनि फरक किसिमका छन् अरू बालीभन्दा। यो बाली चाहिँ सम्भावना छ किन भन्न सकिन्छ भने संसारमा त्यस्तो मात्रै फलफुल बाली होला जुन चाहिँ एकदमै गर्मी ठाउँमा पनि गर्न सकिन्छ र संसारको जाडो ठाउँहरू पनि गर्न सकिन्छ। नेपालकै केसमा हेर्नुहुन्छ भने काठमाडौँमा पनि भएकै छ, दार्जिलिङमा, नेपालगञ्ज र मुस्ताङमा पनि छ। एउटै अङ्गुर धेरै यति फरक हावापानीमा गर्न सकिन्छ भनेको यसको गति तरिका तौर तरिकाले गर्दाखेरि सम्भावना छ। नेपालमा यसको सम्भावना पक्कै छ। अब जसको चुनौतीको जुन कुरा छ, मुख्य गरिकन यसको चुनौतीलाई दुईवटा भागमा वर्गीकरण गर्न सक्छौँ हामी। एउटा यसको प्राविधिक चुनौती, हामी टेक्निकल आस्पेक्ट्स भन्छौँ। अर्को चुनौती चाहिँ यसको चाहिँ यो बाली यस्तो हुन्छ, सुरुमा यसको 90%भन्दा बढी इन्भेस्टमेन्ट सुरुको वर्ष गर्नुपर्छ, सुरुमै लगानी गर्नुपर्छ, किनकि यसलाई व्यावसायिक रूपमा गर्दाखेरि यसका जति पनि ट्रेलिजहरू विकास गर्नुपर्छ, पोलहरू गर्नुपर्छ, जमिनहरू तयारी गर्नुपर्छ, बिरुवामा गर्ने खर्च गर्नुपर्छ, अनि त्यसमा 3 वर्ष पछाडि चौथो वर्षबाट खास गरिकन तेस्रो वर्षमा अलिकति उत्पादन गर्न सक्छौँ, 3-4 वर्षपछि मात्रै उत्पादन, त्यसपछि चाहिँ अपरेसनल कस्ट मात्रै लागू हुन्छ। त्यो गर्दाखेरि चाहिँ सुरुमै धेरै इन्भेस्टमेन्ट गर्नु पर्यो। अनि नेपाल सरकार अथवा नेपाली कृषकहरूले चाहिँ सुरुमा धेरै इन्भेस्ट गरेर 3-4 वर्षपछि रिटर्न दिनलाई चाहिँ वेट गर्न अलिकति नसक्ने भएको हुनाले पनि त्यति धेरै प्रायोरिटी नपरेको होला हिजोको दिनमा, तर आजको दिनमा अवस्था फरक हुँदै आएको छ। हामी धेरै आशा गर्न सक्छौँ
7: बिस्तारै खेती भएको देखिन्छ, तर फाटाफुट्टा बाहेक व्यावसायिक रूपमा ठुलो खेती त भएको छैन खास।
8: पक्कै पनि अब नेपालमा यसको अलिकति राम्रो इनिसिएसन भनेको आजभन्दा 40-42 वर्ष अगाडि जाइकाको सपोर्टमा चाहिँ यो परियोजनाहरू सुरु भयो। पूर्वबाट सुरु गरियो परियोजना, पछि गएर यसलाई नेपाल गर्ने स्थानान्तरण गरियो। त्यो बेलामा चाहिँ गर्मीमा उत्पादन गर्ने विश्वमा भएको नवीनतम प्रविधिहरू त्यति धेरै विकासमा आइसकेको छैन, जुन चाहिँ आजभन्दा 30-32 वर्ष अगाडिबाट बल्ल 1988 मात्रै सुरुवात भएको थियो गर्मीमा खेती गर्ने तौर तरिकाहरू बढी मात्रामा विश्वमा। त्यसपछि गति लिएको देखिन्छ गर्मी ठाउँमा, तर हामीले 40-42 वर्ष अगाडि नै जापानको सपोर्टमा जुन कार्य गर्न थाल्यौँ त्यतिखेर ती प्रविधिहरू पनि नआइसकेको हुँदा हामीले त्यसले आकार ग्रहण गर्न सकेनौँ। र पछिल्लो अवस्थामा हिजो यस्तो भइसकेको भनेर हामीले त्यसलाई प्रायोरिटी गर्न सकेनौँ, जसले गर्दाखेरि चाहिँ मुख्य च्यालेन्जेस छ नेपालमा। मुख्य चुनौती, प्राविधिक चुनौती के हो भन्नुभयो भने यो बाली नेपालमा एउटा मात्रै बाली लिन सक्छ, वर्षमा एउटा बोटबाट एकचोटि मात्रै टिप्न सक्नुहुन्छ, किनकि नेपालमा मनसुन आउँछ, जुन वे अफ बङ्गालको मनसुन आउँछ, मनसुनलाई त हामी रोप्न सक्दैनौँ। अनि मनसुनको बेलामा यो चाहिँ डेसिडियस क्रप भन्छौँ हामी, पतझर वर्गमा पर्छ यो, जाडो समयमा अहिले पुरै सुत्छ यो, वास्तवमा पात सात झर्छ, अनि जब यो बिउजिन थाल्छ, जब स्प्राउटिङ गर्न थाल्छ, फागुन चैत लाग्छ, फागुन मध्यबाट चैत गरी लाग्छ लगभग, अनि त्यस पछाडि यो फल फुल फुलेर फल लागेर टिप्ने बेलामा यसको रुख नै यत्रो ठुलो झाङ भइदिन्छ, त्यही बेलामा मनसुन आउँछ। जुन बेलामा हामीले खाने फल निकाल्ने हुन्छ त्यो बेला मनसुन आएपछि यति धेरै रोगहरू लाग्छ, अनि त्यो बेलामा बिस्तारी पनि हाल्न सक्दैनौँ हामी, किनभने खान्छौँ हामी त्यो हाम्रो बानी हुन्छ, त्यसलाई फ्रेस खाने मानिस पकाएर पनि होइन, बिस्तारी हाल्न प्रतिबन्धितै गर्नुपर्छ त्यो बेलामा। तर रोग पानीको कारणले ह्युमिडिटी यति धेरै भइदिन्छ कि रेन मनसुनले, अनि त्यो बेलामा रोग लाग्छ, अनि फलको गुणस्तर पनि हुँदैन, एकदमै पानी बढी हुन्छ जस्तो भएपछि रोग पनि लागेको नराम्रो पनि हुन्छ, जसले गर्दा त्यो चाहिँ मेजर यसको बोटल नै हो वास्तव भएपछि त्यो त्यसलाई च्यालेन्ज गर्ने प्रविधि हामी एडप्ट गर्नु अलिक प्रविधि प्रशस्त एभाइलेबल छ, त्यही कारणले यी प्रविधिहरू एभाइलेबल भएको हुनाले नै अलिक कमर्सियल फार्महरू जस्तै डिभाइन वान भन्ने सुन्नुभएको छ, तिनीहरूले पनि अब फार्महरू स्थापित गरेका छन्, जस्तै पातले वन भिनियार्ड भन्नेले चाहिँ सुरुमा पातले वनमा सानो ट्रायल गरेर सानो एक्सपेरिमेन्ट गरेर अहिले चाहिँ केवलपुर धादिङको नौबिसमाथि पनि झन् 4-5 सय
7: रुपियाँ
8: एकदमै कमर्सियल, उहाँ आफै सेल्फ इन्सपायर्ड भएर पनि गर्नुभएको छ, त्यो गर्ने आँट कहाँबाट आएको, जुन प्रविधिहरू उहाँको हातमा पर्यो, यो प्रविधि पोसिबल छ भन्ने लागेको छ नि हो, त्यो प्रविधि भनेकै जुन बेलामा हाम्रो चाहिँ मनसुन आउँछ त्योभन्दा अगाडि टिप्नु पर्यो, हामी जे प्रविधि अप्नाउँछौँ त्यो प्रविधिले सपोर्ट गर्नु पर्यो कि मनसुनभन्दा अगाडि टिप्नु पर्यो, मनसुन लागिसकेपछि यसको गुणस्तरमा बहुत गाह्रो हुन्छ, त्यही प्रविधिबाट अहिले चाहिँ केही कमर्सियल फार्महरू सुरु छ, राम्रो आशाको किरण हो हाम्रो लागि वास्तव।
7: जस्तो कि डाक्टर अलिक लामो इतिहास हुँदै गर्दा पनि व्यावसायिक रूपमा खेती भएन, यो एउटा कारण चाहिँ मनसुनको समयमा टिपाई फल टिपाईको समयमा चाहिँ विभिन्न रोगहरू आउने कारणले गर्दा समस्या देखियो, त्यो पनि फ्रेस रूपमा चाहिँ हामीले विषादी प्रयोग गर्न नहुने लगायतका कुराहरू भए, अरू प्राविधिक समस्या के हुन सक्छ यसमा?
8: अरू प्राविधिक समस्या के हुन सक्छ हुन्छ भने हाम्रो कल्चर संसारमा जति उत्पादन हुन्छ नि, अब सबै ग्रेपलाई एउटै भाँडामा राख्नुभयो भने 90% उत्पादनहरू ग्रेप चाहिँ वाइनमै जान्छ, धेरै उत्पादन युरोपमा हुन्छ, युरोपमा वाइन कल्चर बढी छ, हाम्रोमा अहिले भर्खर भर्खर वाइन कल्चर सुरु भएको, नत्र भने इन्डिया नेपाल चाइना नेपालको धारी उत्पादन छैन, इन्डिया र चाइनाको पनि अहिले हेर्नुभयो भने उत्पादन भएको 70%भन्दा बढी फ्रेसमै जान्छ, केवल ग्रेप्स भन्छ भने टेबलमा राखेर खाँचै खान्छ, हाम्रो कल्चर त यस्तो त्यस्तो कल्चरको लागि हामीलाई गेडा भएको ग्रेप हुनु पनि भएन, मिठो लाग्दैन नि त गेडा भएको, सिडलेस हुनु पऱ्यो, सिडलेस फलहरू प्रविधि अप्नायो भने स्याना पनि हुन्छन्, अनि त्यो भएपछि मान्छेहरूको त्यति रुचि पनि नहुनु भयो वास्तवमा सानो फल देखिन्छ, त्यसमा अरू हर्मोनहरू हालिदिनु हुने, हाम्रो प्रविधि ज्ञान नभएको हुनाले चाहिँ हाम्रो उत्पादन भएको छ त्यति कृषकहरूमा के अरे कन्ज्युमरलाई एट्र्याक्सन पनि गर्न नसकेको एउटा कारण, अनि मनसुनले गर्दाखेरि रोगहरू लाग्ने बन्स अलिक ठुलो बनाइयो जुन झुप्पा भन्छौँ, झुप्पा अलिक ठुलो भयो भने भित्रको कुहिने, किनकि मनसुनले ह्युमिडिटी बढी हुन्छ त्यो बेलामा, त्यो कुहिने भएपछि त मान्छेलाई मन पर्दैन त्यो बन्स बन्स, अनि त्यसपछि गएर हामीसँग राष्ट्रले नै प्रायोरिटी दिएर विकास नभएपछि त्यस्तो उपयुक्त हाम्रो लागि हुने जातहरू हामीले पहिचान गर्न सकेका छौँ, जातहरू पहिचान छन् कति हामी एडप्ट गरिरहेका छौँ, हाम्रो आफ्नै विकास अलिक कम छ, त्यसबाट हाम्रो नेपालको ठ्याक्कै चाहनालाई चाहिँ एड्रेस भएको छैन, अब अहिलेसम्म भएको गति हेर्नु भने चिकित्र फार्म मुस्ताङ फार्म अरू अरू फार्महरूले पनि कटिङ निकाल्ने त्यही कटिङलाई चाहिँ किसानको बिचमा चाहिँ वितरण गर्ने वार्षिक गुण वितरण गर्ने, संसारमा व्यावसायिक फार्म त्यसरी भएकै छैन, किनकि यसलाई त ग्राफ्टिङ गरेर माटोमा चाहिँ माटोमा हुने रोग किरा सहन सक्ने रुट स्टक भन्छौँ हामी, अनि माथिपट्टि चाहिँ खाने मान्छेले रुचाउने जातलाई दुईवटालाई जोइन गरेर बनाएको चाहिँ बिरुवा लगाउने गरिन्छ, हाम्रो चाहिँ त्यो प्रविधि कि एडप्ट नै गरेका छौँ हामी, त मात्र जुन मिठो लाग्छ अथवा जुन राम्रो देखिन्छ त्यसैको हाँगा काट्यो सार्यो, त्यसै गरी ती चाहिँ माटोमा भएको रोगहरूसँग चाहिँ प्रतिरोध गर्न सक्दैनन्, अनि छिटै बाली बिग्रने नराम्रो हुने उत्पादन गर्न नसक्ने कारणले गर्दाखेरि चाहिँ त्यति भेट बुझ्नु भयो कि एउटा हाम्रो प्राविधिक ज्ञान नै मुख्य कुरा चाहिँ एउटा च्यालेन्ज हो प्राविधिक रूपमा, यसको प्रोपागेसन मेटर नहुनु, रोग किरा हुनु, मनसुन हुनु, यी चाहिँ भयो, अनि फल त्यति आकर्षित नहुनु, अब अर्को अहिले आर्थिक पाटो त मैले भने
7: जस्तो कि डाक्टरले आर्थिक पाटोभन्दा सुरुवातमा अलिक बढी लगानी 90% बढी भन्नुभएको छ, यद्यपि उत्पादन पछाडि त 50 वर्षसम्म यसले उत्पादन फल दिइरहेको छ, यसले गर्दा दिगो बाली त हो नि त्यो त
8: दिगो बाली, सुरुमा त 3 वर्षसम्म त मान्छेले इन्भेस्ट गर्नु पर्ने, हाम्रो किसानहरू ठुलो एरियामा लगाएर 3 वर्षसम्म यसलाई खुवाएको खुवाई लगाएको लगाई गरिरहने खालको हैसियत कि त लोन प्रोसेसमा गएर व्यवसायीकरण हुनु पर्यो, यसमा चाहिँ व्यवसायिक किसानले मात्रै गर्न सक्छ, होम गार्डनमा घरमा 2 बोट लगाएर व्यवसायिक हुन सक्दैन भन्ने मात्रै कुरा हामीहरू, र अब कसैले घरमा 2 लगाएर फलफुल खानु सक्छन् त्यो सामान्य कुरा भयो, व्यवसायीकरण जाँदाखेरि व्यवसायको अर्को इक्जाम्पल म एउटा बनाएको हुन्छ गर्दा सबैलाई बुझ्न सजिलो होला, इन्डियाको मुम्बई नजिक भएको नासिक क्षेत्र छ, त्यो क्षेत्र चाहिँ वर्षमा एउटै बोटबाट 2 चोटि टिपिन्छ, 2 चोटि टिपिन्छ, त्यो टिपाई पहिला त्यो प्रविधि थिएन, त्यो प्रविधि नहुँदाखेरि इन्डियामा धेरै ठाउँ भएका ग्रेपहरू नेपालमा आउँदाखेरि पनि वर्षमा एकचोटि दुई तिन महिना मात्रै बजारमा हामीले ग्रेप देख्छौँ। अहिले तपाईँले कालो ग्रेप्स, रातो ग्रेप्स, हरियो हुन् सेतो पनि भन्नु भयो, त्यो ग्रेप्सहरू चाहिँ दुईचोटि चाहिँ वर्षमा देख्नुहुन्छ। त्यो किन भन्दाखेरि चाहिँ दुईचोटि उत्पादन हुने भयो, त्यो दुईचोटि उत्पादन कसरी सम्भव भयो त्यहाँ भन्दाखेरि चाहिँ बोटलाई सुत्ने नदिने, हाम्रोमा चाहिँ जाडोमा तिन चार महिना बोट सुत्छ नि, त त्यहाँ चाहिँ जाडो गर्मीको फरकै कम हुन्छ कि, वर्षभरिको तापक्रम हेर्नु भने मिनिमम टेम्परेचर र म्याक्सिमम टेम्परेचरको डिफ्रेन्स चाहिँ खासै केही हुँदैन, अलिकति मात्रै फरक हुन्छ, सधैँ त्यस्तै हुन्छ, वर्षमा दुईवटा फरक जाडो गर्मी अलिअलि त हुन्छ तर त्यत्रो धेरै डिफ्रेन्सेस हुँदैन, जसले गर्दा बिरुवालाई नसुताइकन जाडोको बेलामा टिप्ने पछि फेरि गर्मी बेला टिप्ने गरेर दुईचोटि गर्छ नानी, प्रविधिको कुरा गरेँ नि त होइन, हाम्रोमा पनि त्यस्ता प्रविधिहरू केही ठाउँहरूमा सम्भावना हुन सक्छन् र त्यो बारेमा त्यति धेरै स्टडी भएको छ हाम्रोमा। त्यो भयो भने यसको लागि सबैभन्दा बेस्ट क्लाइमेट कस्तो भन्यो भन्दाखेरि चाहिँ एउटा आइडियल क्लाइमेट भन्दाखेरि चाहिँ चिसो सुक्खा, सुक्खा भन्ने चाहिँ जस्तो मलाई जुम्बातिर जानु भने तपाईँ सुक्खा छ भन्छ नि, चिसो र ह्युमिड भयो भने राम्रो भएन, कुल एन्ड ड्राई जस्तो मेडिटेरेनियन टाइप अफ क्लाइमेट भन्छ, त्यो चाहिँ यसको लागि बेस्ट हो, किनभने चिसो सुक्खा भएपछि रोगहरू कम लाग्छ, त्यो चाहिँ राम्रो जस्तो लाग्छ। त्यहाँको क्लाइमेट चाहिँ त्यो सब ट्रोपिकल इभन ट्रपिकल टुवर्स टु ट्रपिकल भनेको एरियालाई नासिक एरिया छ, त्यहाँ चाहिँ दुईचोटि भएको छ, वर्षमा तिनचोटिसम्म वैज्ञानिकले त्यो गरेका छन् हाल, जस्तो त्यति धेरै बोटले धान्न सकेका छैन, त्यो प्राविधिक पाटा भएको छ।
9: उत्पादनको हिसाबले त जति पछि गयो त्यति वृद्धि हुँदै जाने
8: कुरा गर्दै हुन्छ कि, पचासौँ वर्ष भन्नुभयो भने पचास वर्षसम्म त त्यति धेरै फिजिकल छैन, पछि तिस वर्षसम्म चाहिँ कमर्सियल प्रोडक्सन चाहिँ पसिएको छ।
9: जस्तो नेपालमा हेर्दै गर्दा यसको रिसर्च चाहिँ भएको देखिन्छ पहिलादेखि नै, यदि यसको निरन्तरता रिसर्चमा मात्रै हुँदै गर्दा व्यावसायिक रूपमा चाहिँ किसानहरूमा त्यति आकर्षण देखाउन सकिएन अथवा किसानहरूमा पनि त्यति आकर्षण देखिएन, यो एउटा दुइटा समस्या हामीले पनि भन्यौँ, यो कारण यो मात्रै हो कि अरू पनि केही छन्?
8: रिसर्च भएन भनौँ भने फार्महरू छन्, केही न केही मान्छेहरू हुनुहुन्छन्, यो बाली नै यस्तो हो कि तपाईँ आज देखेको फल आजभन्दा झन्डै 15-18 महिनाको अगाडि नै त्यो थाहा भयो भने त्यतिखेर लागेको हुन्छ भने चाहिँ एउटा बालीको एउटा फलको यसको अध्ययन गर्नु पऱ्यो भने 18-20 महिना सामान्य हो। हाम्रोमा त्यति धेरै डेडिकेटेड भएर कर्मचारी एउटै बोटमा एउटै बालीमा म अब ग्रेपमै लाग्छु भनेको मान्छेहरू एकदमै कम छन् जस्तो लाग्छ, त्यसले गर्दा एकदम प्रभावकारी रिसर्च भएको छैन, रिसर्चै नभएको होइन तर प्रभावकारी रिसर्च डेडिकेटेड नेपालमा ग्रेपमा काम गर्ने को हो त्यो कसले गरेको छ भने मान्छे एकदम
9: खोज्न गाह्रो छ जस्तो कि डाक्टर यहाँले यसबाटै विद्याबारी समेत गर्नुभएको छ, अलिक सम्भावना कुराकानी गर्दै गर्दा नेपालमा प्रचुर सम्भावना भएको बाली तर सम्भावना भएर पनि नबस्ताएको बालीको रूपमा हामीले अहिले परिभाषित गर्न सकियो। अब समस्या केही मात्रामा भनियो प्राविधिक रूपमा, जस्तो अहिले पछिल्लो समयमा त हाइटेक प्रविधिमा पनि हामीले उत्पादन गर्न सकिने आधार देखियो, प्रविधि पद्धतिहरूलाई अवलम्बन गरियो भने यहाँहरू जस्ता विज्ञका कुराहरूलाई अवलम्बन गरेर शुरूआत गरियो भने सफल हुन सक्ने क्षेत्र चाहिँ देखियो, तर अलिक ठूलो भोल्युममा सामूहिक रूपमा काम गर्नुपर्ने देखियो है, लगानी चाहिँ शुरूआतमा ठूलो बढी गर्न पर्यो,
8: व्यावसायिक नै भएर आउनु पर्यो, व्यावसायिक सोच नै लिएर आउनु पर्यो, बारेमा चाहिँ अरू बाइक तरकारी लगाए जस्तो थोरै एक रोपनीमा लगाउँछु दुई रोपनीमा लगाउँछु एउटा घरभित्र लगाउँछु भनेर यो प्रोफिटेबल बनाउँदाखेरि तब त्यति धेरै टेक्नोलोजी, जसमा एउटा इक्जाम्पल जुन मैले अघि भने यसलाई मौसमभन्दा अगाडि चाहिँ मनसुनभन्दा अगाडि गर्न लागि चाहिँ यसको मुना फुटाउनु पऱ्यो नि, छिटो मुना नफुटाएको तपाईँ त्यो भन्दा अगाडि हार्भेस्ट गर्न सक्नुहुन्न, त्यो मुना फुटाउनलाई एउटा केमिकल नेपालमा इम्पोर्ट गर्नलाई धेरै गाह्रो भयो, वास्तवमा धेरै गाह्रो भयो, मैले पनि धेरै प्रयास गरेँ, फाइनली हामी सक्सेस भएर उहाँको त्यो केबल प्रुफ खान्छ अनि हुने कारण थियो, त्यो केमिकलले लिएर आएको छ, त्यो केमिकलले के गरिदिन्छ तपाईँलाई भने पानीले कहिले कहीँ छम्काएर हामीलाई चाहिँ बिउ जाए जस्तै त्यसले चाहिँ त्यो सुतिरहेको बललाई त्यो केमिकल हाल्ने बित्तिकै त्यसले फुटालिदिइहाल्छ, हो त्यो फुटालिदिएपछि एउटै रिस्क छ, पछि चिसो पऱ्यो तुसारो पऱ्यो भने त्यो फुटेको बल मर्छ नि भन्ने डर हो, तुसारो पर्दैन अब भने त्यसमा लगाएपछि त्यो केमिकल 10-12 दिन अडि हाल्नुहोस् त्यसले फुटालिदिन्छ, जति छिटो फुट्यो त्यति नै छिटो हार्भेस्ट गर्न सक्छौँ नि त हामीले, त्यस्तो ती प्रविधिहरूलाई चाहिँ हामी फ्रेन्डली हुनु पर्यो, त्यो सम्बन्धित जानकार व्यक्तिहरू भयो भने अनि प्रविधिहरू भित्राउनु पनि सही हुन्छ, त्यही भित्राउँछु भन्दाखेरि चाहिँ अर्को डिफिकल्टी चाहिँ यसको जरा लिएर आउनु पर्यो, रुट स्टक लिएर आउनु पर्यो, त्यो बेच्छन् अब अरू अरू ठाउँहरूबाट, त्यो लिएर आउँदाखेरि रोग पनि आउँछ कि सँगसँगै होइन, जरा माटोमा काटेको जराहरू लिएर आउँदाखेरि ती जो जरामा आउँदाखेरि चाहिँ रोग प्याथोजन फ्री छ कि छैन सर्टिफिकेट हेर्ने, नत्र भने फेरि हामीले अर्को समस्या निम्ताउन सक्छौँ, यी कुराहरूमा ध्यान दिनलाई चाहिँ हाम्रो क्वारेन्टाइन इन्फेक्सनहरूले अलिकति ध्यान दिनुपर्छ, तर ल्याउन दिनुपर्छ अनि मात्र नै विकास हुन्छ, नत्र विकासै हुन सक्दैन,
9: त्यसमा निकै महत्त्वपूर्ण विषय कुरा त अगाडि पनि आइसकेका छन्, जस्तो मैले आज सम्भावना भएको कुरालाई अलिक बढी जोड पनि दिएको छु, आजको अवस्थालाई चाहिँ कसरी आकलन गर्नुहुन्छ, यहाँ चाहिँ यसकै विज्ञ र यसबाटै विद्यावारी समेत गर्नुभएको हुनाले
8: आज नेपालको अवस्था भन्नु विगत 5 वर्षभन्दा अगाडि मैले प्रभावकारी फार्म कहाँ छ भन्दाखेरि चाहिँ यहाँ छ भन्न सक्ने अवस्था थिएन. तर अहिले म दुई चारवटा फार्मको नाम लिन सक्छु जसले तिमीहरू चाहिँ त्यो लेभलमा इस्टाब्लिस गरिरहेको छ. यहाँ छ है नेपालमा ग्रेप प्रेसर भनेर 65 रुपियाँ पनि लगभग प्रभावकारी फार्महरू चाहिँ इस्टाब्लिस भइसकेको छ. 5 वर्ष अगाडि हेर्नुभयो भने एउटा डेटा छ हाम्रो फुड ब्यागको इन्डरको 20 हेक्टरमा होला भन्ने थियो, छ भन्ने पनि भन्न सकिएन कि 20 हेक्टरमा होला भन्ने प्रकारको डेटा थियो भने अहिले आएर अलिकति अवस्था फरक भएको छ. मलाई लाग्छ वाइन कल्चर हामी हाम्रो परिवेशमा पनि बढ्दै गयो, धेरै मान्छे विदेश गए आए, घर घरमा वाइन खाने कल्चर अलिक विकास भएको छ. त्यसले गर्दा वाइनको लागि चाहिँ केही फार्महरू चाहिँ एकदम इस्टाब्लिस भएको छ. बिस्तारै नेपालको वाइन चाहिँ डोमेस्टिक प्रोडक्टबाट पनि केही केही पूर्ति हुन्छ भन्ने मलाई विश्वास छ.
9: जस्तो अहिले हेर्न लायक फार्मको रूपमा यहाँले धादिङको उदाहरण लिनुभएको छ, अरू ठाउँहरूमा चाहिँ
8: अरू ठाउँमा ललितपुरको माथि पनि एउटा फार्म छ. यस्तै मुगुमा पनि तपाईँ न्युज हेर्नुभयो भने त्यहाँको कुनै गाउँपालिकाले धेरै मान्छेहरू इन्डिया जाने ग्रुपमै काम गर्नु जाने इन्डिया गरेपछि त्यहाँबाट इम्पोर्ट गरेर यो गाउँपालिकामा यो हुन्छ यो गर्नुपर्छ भनेर पनि दुई चारवटा गाउँपालिकाले सुदूरपश्चिमका भन्दा मध्य पहाड अथवा उच्च पहाडहरूमा पनि यसका अलिकति प्रभावकारी फार्महरू म त्यहाँ पुगेको त छैन तर सुरुवात गरेको छु. मैले रुकुममा पनि एकजना किसानले चाहिँ विशेष रूपमा फार्म सुरु गर्नुभएको सुरुवात हुँदैछ वास्तवमा.
9: अब यसको सम्भाव्यतालाई अलिकति हामीले नजिकबाट पनि हेरौँ. जस्तो अहिले पछिल्लो समयमा यहाँहरू जस्ता युवा पुस्ताले अब विभिन्न अवेरनेसहरू गर्नुभयो भने जागरूक गर्नुभयो भने यसको खेती हुन सक्छ. अब हामीले यसबाट प्रचार प्रसारको लागि अथवा विभिन्न अभियानहरू चलाउनको लागि पनि सामेल गर्न यहाँहरूसँग सहकारी गर्न हामी तयार पनि छौँ. अलिकति यो खेती प्रविधिलाई अलिकति भोल्युममा बढाउनको लागि अब यहाँहरूको भूमिका कस्तो रहन्छ, हाम्रो भूमिका कस्तो रहन्छ, कसरी चाहिँ अब साँच्चीकै व्यवसायकोमा ठुलो भोल्युममा खेती गर्न सकिन्छ?
8: अब अलिक सफल भएका चाहिँ यसका भनौँ न ग्रेपमा रिसेन्ट इयरमा एकदमै सफल योजना लिएर आएको भनेको चिली एउटा हो. लास्टमा है चिलीले ग्रेजुएट्सहरूलाई नै प्रशस्त लोन दिने त्यहाँबाट इन्टरभ्यू भएको होइन, लोन दिने तिमीहरू काम गरेर 5 वर्षसम्म तिमीहरू तिर्नै पर्दैन, इस्टाब्लिस गरेर फार्म गरेर त्यसपछि एक्सपोर्ट गर भने चाहिँ तपाईँको तिल लिने अथवा डोमेस्टिक प्रोडक्टलाई चाहिँ डोमेस्टिक मार्केटमा राख्ने युवालाई व्यावसायिक मान्छेलाई चाहिँ आकर्षण गरेर इनिसियल लोन फेसिलिटीहरू दियो भने चाहिँ यस्ता फार्महरू चाहिँ व्यवसाय गर्न सक्छन् एउटा आर्थिक बाटोको भयो. अर्को त रिसर्च अनुसन्धान त निरन्तर हामी गर्नै पर्छ, निरन्तर गर्नै पर्छ. आज हामीले जुन फेस गरेका छौँ समस्या भोलि त्यो समस्यालाई सम्बोधन गर्दै गर्दा अर्को आउन सक्छौँ नि त. यतिको मात्र हामी स्टप भएर भएन फेरि होइन, त्यसपछि फेरि अर्कोमा जाने. तर यसको अघि तपाईँले भूमिकामा भन्नुभएको नि उत्पादन धेरै भयो भने चिन्तै लिनु पर्दैन कि. हामीले विगत मैले 5 वर्ष 7 वर्षको डेटा हेऱ्यौँ भने 8 गुणा 10 गुणा बढाएको छ कि हाम्रो इम्पोर्ट. हाम्रो जुन डलरको क्राइसिस छ कन्ट्रीमा हामी सबै यो किन्नको लागि चाहिँ पैसा खर्च गरिरहेको छौँ, यहाँको उत्पादन सम्भावना छ भने हामीले त्यो इनिसिएसन किन नगर्ने त वास्तवमा. त्यो इनिसिएसन गर्नलाई चाहिँ मैले अघि भने प्रविधि फ्रेन्डली हुनु पऱ्यो, इम्पोर्ट गर्नु पऱ्यो, जब लाग्नु पऱ्यो, रिसर्चको कामहरू गर्नु पऱ्यो, समस्याहरू सम्बोधन गर्नु पऱ्यो. मान्छे विकसन नहोस् कि वास्तवमा हिजो 40 वर्ष अगाडि सुरु गरेर छोडेमा हामीले 30 वर्ष छोड्यौँ, फेरि पनि सुरुवात गरेर फेरि छोड्ने तरिकाले भने कि यसलाई अलिक चारैतिरबाट कलेक्टिभ इफोर्ट्स लगायो भने चाहिँ हाम्रो देशको अलिकति यो इम्पोर्ट सब्स्टिट्युसन भन्ने हामी जुन हामी धेरै आपूर्ति गरेका छौँ त्यो कुरालाई हामीले हाम्रो लागि उत्पादन गर्छौँ भने त्यही राम्रो.
9: जस्तो डाक्टरले भने जस्तै अहिले हाम्रो खपत गर्ने बानी बढेकै अवस्था हो र अहिले सहर केन्द्रित बसाइ हुन त गाउँमा पनि अत्यधिक मात्रामा प्रयोग भइरहेको छ र कोसेलीको रूपमा पनि अङ्गुरको आवत जावत र यो खपत बढी भइरहेको छ, उपभोग भइरहेको छ. यसले गर्दा पनि सम्भावना अझै बढी देखिन्छ. हाम्रो नेपालमा विशेष गरी अलिक फ्रेसकै रूपमा प्रयोग भएको देखिन्छ बढी
8: नेपालमा फ्रेस. यो वाइन कल्चर त मैले 2-4 वर्ष मात्र देख्छु मैले, योभन्दा पहिला हामी चाहिँ फ्रेस चाहिँ ग्रेन. तपाईँ म एजुकेसनसँग जोड्छु वास्तवमा चाहिँ तपाईँले जुन बजार सहरीकरण भन्नुभयो त्यो एउटा पार्ट त पक्कै हो. र मैले सबैभन्दा ठुलो चाहिँ एजुकेसन देख्छु यसमा यो जुन डिमान्ड बढ्नु. मैले ग्रेप रातो पनि हुन्छ कालो पनि हुन्छ अनेक थरीको हुन्छ भन्ने थाहा पाउनलाई म युवा हुनु पऱ्यो बजारमा एक्सपोज भएर देश विदेश मात्र ए यति थरी अङ्गुर हुन्छ थाहा भयो. तर अहिलेको बच्चा हामीले पढ्ने किताब पहिला अहिले बनिने हुन्छ पुरा कलरफुल फोटो बजारमा टिभीमा यस्तो अङ्गुर आएको छ उस्तो प्रचारहरू सबै नेटवर्किङ मार्केटमा ग्रेपको बोर्ड यस्तो देखेपछि आकर्षण हुन्छ उनीहरूलाई ए खान्छु म भन्ने हुन्छ. भनेपछि आकर्षण बढाएको चाहिँ एजुकेसन भयो यसको बेनिफिट छ, हेल्थ बेनिफिट छ, फेरि सो मेनी बेनिफिट छ ग्रेप छ. त्यो भएपछि मान्छेलाई के लाग्छ भने यसले चाहिँ डिमान्ड बढाएको हुन्छ. यो डिमान्ड बढाउने एउटा फ्याक्टर छ एजुकेसन, त्यसपछि बजार भइहाल्यो. अर्को बजारमा उपलब्ध भएपछि तपाईँलाई गाह्रो लाग्छ, 12 महिना देखियो भने चाहिँ खाइन्छ, देखिएन भने चाहिँ धेरै किनिँदैन पनि होला. यी कारणहरू
9: जस्तो उत्पादन जति भए पनि खेर जाँदैन. अहिले हामीले किसमिस पनि अत्यधिक मात्रामा यसको बाहेक प्रोडक्ट मध्येको एउटा अत्यधिक मात्रामा हामीले आयात गरेका छौँ. यो त करिब करिब 100% नै हामीले आयात गरेका छौँ. यो पनि एउटा सम्भावना देखियो
8: किसमिसको लागि. जात अघि जात र प्रजातिको पनि हामी थोरै कुरा उठायौँ. जातमा कुनै कुनै जात यस्ता छन् किसमिसलाई पनि हुने, टेबललाई पनि हुने, वाइनलाई पनि हुने केही जात छन्. नत्र वाइनको भेराइटी अलिक फरक प्रकृति हुन्छ, किनकि त्यो बास्ना आउनु पर्यो, त्यसको फ्लेभर आउनु पर्यो वाइनमा, किनकि त्यो त्यस्तोको लागि चाहिँ बढी वाइन हुन्छ। फ्रेस खाँदाखेरि चाहिँ तपाईँलाई बिटरनेस न बोक्रा बोक्रा अलिक पातलो होस्, बोक्रा बाक्लो भयो मन पर्दैन नि त वास्तवमा, अनि बोक्रा पातलो भएको सजिलै खान सकिने गुलियो बढी चाहिँ बढी हामी मन पराउँछौँ नि फ्रेसमा। अलिअलि फरक छ जातहरू, कुनै कुनै जातहरू सबैमा हुन्छ, तर धेरै उत्पादन गर्नुभयो तपाईँलाई त्यो बन्च जुन झुप्पा हो त्यो आकर्षित भएन हेर्दाखेरि बजारमा बराबर साइज दिनु भयो भने त्यस्ता किसिमका भयो भने तिनीहरूलाई चाहिँ सजिलै चाहिँ तपाईँले किसमिसमा उत्पादन गर्नु कन्भर्ट गर्न सक्नुहुन्छ। र त्यसको लागि अलिक मोर ड्रायर क्लाइमेट भयो भने नेचुरल ड्राइङ पनि हुनुसक्छ किसमिसको लागि। हामीले धेरै इम्पोर्ट गर्ने किसिम त हाम्रो कल्चर नै हो, यो युरोपतिर त्यति धेरै कल्चर छ किसमिसको, हाम्रोमा चाहिँ अब धेरै खान परिकारहरूमा पनि किसमिसहरू हाल्ने गर्छौँ, जस्तै इन्डियन कन्टिनेन्ट सब कन्टिनेन्ट भन्न सक्छ युरोपमा चाहिँ अलिकति बढी छ, तर इन्डियाबाटै हामी बढी मात्रामा इम्पोर्ट गर्छौँ। यसको प्रडक्ट चाहिँ खेर जाँदैन भन्ने कारणले धेरै उत्पादन भयो, बजारमा गएन भने पनि सुगाएर भए पनि हामीले किसिमको रूपमा हाम्रो कल्चर पनि
9: राख्न सक्यो। अब खेती प्रविधिको कुराकानी गरौँ, जस्तो केही जातको कुरा अलि लगानी इन्भेस्ट बढी गर्नु पर्यो भनेर यहाँले भन्नुभएको छ, अरू के कुरा हुन्छ टेक्निकल रूपमा
8: खेती प्रविधिमा? यसको के हुन्छ भने अघि मैले भनेको व्यावसायिक सोच्ने नै गर्नुपर्छ यसमा। अर्को यो बोटलाई यो बोटको मैले पहिला यसको खामा हाल्छु अथवा यसको चाहिँ मूल बनाउँछु र त्यसमा वर्षे पछि फल लाग्ने हाँगा बनाउँछु भनेर सोच्नु पऱ्यो। हाम्रो त कस्तो छ भने कसैको घरमा बोट हेर्नु भयो भने यो बोट भयो अब झन् ठुलो भयो झन् धेरै फल्छ, त्यो त्यस्तो बोटै भएन। यो जाति चाहिँ तपाईँको वर्षे पछि यसको आगा हाँगा काटेर फाल्ने नै हो, नयाँ मुना निकाल्ने नै हो यसको। अर्को कुनै यसको विकास 30 वर्ष भएको बोट पनि हिजो पनि त्यो जत्रो बोट छ त्यत्रै बोट हुन्छ, फल्ने हाँगाहरू मात्रै निकाल्ने हो। यसको ट्रेनिङ प्रुनिङ भन्छौँ हामी अब टेक्निकल भाषामा चाहिँ, काँट छाँट भन्छौँ। यस काँट छाँट त अत्याधिक आवश्यक र धेरै नलेज चाहिने क्षेत्र हो काँट छाँट हो यसको। अब रोप्दाखेरि चाहिँ एकैचोटि रोपेपछि धेरै वर्षलाई हुने भएको हुनाले सुरुमा रोप्दा ठुला खाल्डा खन्ने खाल्डामा मल प्रशस्त हाल्ने त्यो गर्नु चाहिँ त्यो प्रविधि हुनुपर्छ। र यसको हर्मोन्स हुन अब चाहिँ फल ठुलो बनाउनलाई चाहिँ जुन मैले सिडलेस भने त्यसमा चाहिँ जिए लगाएको हर्मोन हाल्दाखेरि चाहिँ हामीले अहिले भर्खरै कृति गर्नुभएको रिसर्च पनि 25-30% एउटा हर्मोनबाट पनि इन्क्रिज गर्न सक्छौँ युज गरेपछि त्यो नलेज पनि त्यति नै आवश्यक हुन्छ। र रोग किरा व्यवस्थापन त अर्को पाटो भयो, हाम्रो यहाँ चाहिँ चरा लाग्ने हुन्छ थोरै भएर त्यो बढी लागेको लाग्छ, धेरै भयो धेरै क्षेत्रमा भयो भने त्यो बाँडिन्छ, त्यसको व्यवस्थापनको अरू विकल्पहरू आउँछ, त्यो पनि अर्को समस्या हो रोग किरा र चराहरू पनि समस्या हो।
9: अब सम्भावना त हामीले सम्भावनामा कुनै पनि कुरा रहेन, दुई मत छैन र हामीले समस्या चुनौतीको र सम्भावना कुरालाई अवस्थालाई हेर्दै गर्दा आज नेपालमा चाहिँ सम्भावना भएर पनि नमस्ताएको खेतीको रूपमा हामीले परिभाषित गर्दै गर्दा अब अलिकति हामी अन्त्यमध्ये भन्न पनि आइसकेका छौँ, निष्कर्षमा जान्छौँ। नेपालमा अब चाहिँ वास्तवमा अङ्गुर मिसन कार्यक्रम आवश्यक देखियो है?
8: पक्कै पनि यो कुरा गभर्मेन्ट अफ नेपाललाई पनि फिल भएको हुनुपर्छ। हाम्रो आयातित भोल्युम बढेपछि कि त हामीले उत्पादन गर्नु पर्यो कि हामी डलर खर्च किन्नु, अर्को त हामीसँग विकल्पै हुँदैन नि दर्शन। अब त्यो फिल भएको छ र अङ्गुरका मिसन अङ्गुरकै लागि प्रमोसन गर्ने एक्टिभिटीहरू चाहिँ आवश्यक भएको छ, त्यता अगाडि बढ्नुपर्छ, त्यो एउटा लक्ष्य नै राख्नुपर्छ।
9: जस्तो प्रविधि अहिले केही फार्महरू यहाँले भन्नुभएको छ यसमा हाइटेक प्रयोग गरिएको छ कि अथवा त्यो खुल्ला रूपमा पनि भएको छ?
8: अनि हाइटेक यसलाई कभरै गर्नुपर्छ त पर्दैन क्रपलाई बाँच्नुमा, क्रप कहिले चाहिँ चराहरू लाग्यो भने जुन बालीको बोटहरू बोटमाथिबाट प्लास्टिकले कभर गरेर लगाउनु पनि गरिन्छ, फर्स्टबाट जोगाउनु गरिन्छ, तर त्यो ठुलो लामो हुने भित्र ट्र्याक्टरहरू पनि लानुपर्ने फलहरू एकदम भोल्युममा हुने त्यो टिप्दाखेरि चाहिँ त्यो भएको हुनाले चाहिँ हाइटेक घरभित्र हाइटेक हुनाले जुन तपाईँले पोली हाउसको अथवा चाहिँ प्रोटेक्टेड स्ट्रक्चर त्यो त्यति धेरै आवश्यक परिहाल्दैन। हाम्रो खुला एक बालीलाई हामी खुलामा मजाले सक्छौँ, तर प्रविधि चाहिँ हाइटेक यो मानेमा गर्नु पऱ्यो कि यसलाई ड्रिप गर्नु पऱ्यो, बोटबोटलाई पानी हाल्न सक्नुहुन्न, फल लागेपछि यति धेरै त्यत्रो फल दिन्छ एकैचोटि, कति पानी खान्छ कति मल खान्छ होला होइन, फर्टिगेसन गर्नु पऱ्यो, ड्रिपबाट पनि मल दिनु पऱ्यो व्यवसायमा गएपछि। अनि यसको हर्मोनहरू अहिले मैले भनेको हर्मोनहरू फ्रिक्वेन्टली स्प्रे गर्नुपर्ने भएको हुनाले भेजिटेबलहरू भुइँमा हुन्छन् सजिलो हुन्छ, यसमा अलिक बोट हुन्छ, त्यस्तै प्रिकसन अप्नाएर त्यस्तै किसिमको स्प्रेहरू लगाएर गर्नु पऱ्यो, त्यो प्रविधि चाहिँ चाहिन्छ नि, तर स्ट्रक्चर नै चाहिन्छ घर नै चाहिन्छ भन्ने चाहिँ छैन। हाम्रो एक बालीलाई हामी खुला रूपमा सजिलो सक्छौँ।
9: अर्को चुनौती चाहिँ त्यो समयमा फल टिपाई जुन वर्षाको समयले हुँदा अलिकति गाह्रो हुने भयो, यसलाई जोगाउनको लागि अरू विकल्प के हुनसक्छ?
8: त्यो बेलामा हामीले प्लास्टिक गरेर पानीबाट भन्दा पनि मौसममा भएको पानीको कारणले चाहिँ वातावरणमा भएको सापेक्षिक आर्द्रता भन्छौँ नि रिलेटिभ ह्युमिडिटीले यसको चाहिँ छाता जस्तो बनाइदिन सक्छ, त्यो भित्र भएको बन्चभित्र जम्मै ह्युमिड हावै नखिल्ने अनि त्यो बाफिलो भएपछि त्यो कुहिने हुने वास्तवमा होइन, त्योपछि अब तपाईँले झन् प्लास्टिकको बढाइ दिनु भन्नु झन् बढी ह्युमिड हुनुभयो त्यो वास्तवमा होइन, तर त्यो भन्दा पनि छिटो फुटाउने मुना फुटाउने छिटो मनसुनभन्दा एक हप्ता बस्ने अगाडि हाल्छ त्यो पोसिबल भएको छ, किनभने हामीले मुना फुटाउने अलिक एक्सपेरिमेन्ट गर्दाखेरि पनि बाह्र पन्ध्र दिन बिस बाइस दिन सजिलै अगाडि सिफ्ट भएको छ मुना फुटाउनु भनेपछि बिस पच्चिस दिन अगाडि मुना फुटायो भने त्यो उतापट्टि मनसुनसँग आउने भन्दा नि पन्ध्र बिस दिन अगाडि चाहिँ हार्भेस्ट गर्न सक्छ र त्यो छिटो हुने जात र छिटो मुना फुटाउने प्रविधि यसको सबैभन्दा बेस्ट विकल्प अहिले अहिलेको नेपाली कन्टेक्स्टको लागि त्यो दुईवटा प्रविधिमा चाहिँ
9: हामी कुराकानीको अन्त्य भन्नु भइसकेका छौँ. अब जस्तो अङ्गुरबाटै सफलता हासिल गरेर केही देशहरूको उदाहरण बताइदिनुहोस् न. चिली यहाँले अगाडि
8: यो रिसेन्टमा चिली र चाइनाको नयाँ भने उसले पाँच वर्ष चाहिँ अध्ययन अनुसन्धान भन्यो, अर्को पाँच वर्ष चाहिँ डिस्ट्रिब्युसन भन्यो, तेस्रो पाँच वर्ष एक्सपोर्ट भन्यो. जस्तो यिनीहरू लङ टर्म प्लानहरू तिनवटा फेजको प्लानहरू है त्यो रिसेन्टमा चिलेर उस भन्यो. तर संसारमा सबैभन्दा धेरै चाहिँ युरोप नै हो. युरोपमध्ये पनि फ्रेन्च एकदमै धेरै उत्पादन गर्छ जस्तोमा, तर अब अस्ट्रेलिया पनि राम्रो उत्पादन गर्नुपर्छ, अमेरिका पनि राम्रो उत्पादन गर्नुपर्छ. मेजर कन्ट्री लिनु भन्ने हुन् रिसेन्टमा छ चाइना इन्डिया छ. चाइनाको चाहिँ उत्पादन पनि अहिले वर्ल्डमा टप भित्रै पर्छ, कन्जम्सन पनि एकदमै बढेको छ. र इन्डिया चाहिँ ट्रपिकल देश चाहिँ इन्डियाको पनि लिडिङ छ. ट्रपिकल भनेको चाहिँ गर्मी ठाउँमा हुने देशमा इन्डिया पनि राम्रै टप टेन भित्रै पर्छ. तर ओभरअल देशमा त अब युरोपियन कन्ट्री पनि एकदमै लिडिङ छ जुन चिसो मौसम भन्ने देश छ. यसको ओरिजिन हेर्नुभयो भने पनि एसिया र युरोपको जुन माइनर एसिया भन्छौँ हामी त्यो रिजन अजरबैजानहरूबाट भएको भन्ने सुनिन्छ. त्यहाँबाट चाहिँ युरोपमा गएर विकास भयो. त्यही भएर अहिले संसारमा खेती गरिने हामीले खाने प्राय ग्रेपलाई चाहिँ कमन ग्रेप अथवा युरोपियन ग्रेप भन्छौँ. त्यहीँबाट विकास भएको नाताले चाहिँ युरोपियन ग्रेप भन्छौँ. तर युरोप चाहिँ मेजर सोर्स नै हो युरोपमा. जर्मनीमा पनि छ सँग धेरै कन्ट्री, युरोपमा त धेरै कन्ट्रीमा छ. र अहिले चाहिँ गर्मीको ग्रेप भन्नुहुन्छ ब्राजिल पनि एउटा लिडिङ कन्ट्री, किनकि ब्राजिलको ठुलो कन्ट्री छ ब्राजिल. र त्यहाँ चाहिँ इक्वेटरको नजिक छ. जति इक्वेटरको नजिक जानुभयो तपाईँ त्यति नै मौसममा फेरबदल पाउनुहुन्छ. मौसममा फेरबदल नपासी यसलाई सुत्न पर्दैन, यसलाई सुत्न नपरेपछि धेरै पालि हुन्छ.
9: अहिले जस्तो हामीले कुराकानी गर्दा नेपालका विभिन्न मौसममा चाहिँ एउटै खालको जात ठिक हुन्छ कि फरक फरक हुन्छ?
8: हुँदैन हुँदैन. अब हामीसँग छिटो पाक्ने जातहरूमा अलिअलि जस्तै फ्रेन्च इङ्ग्लिस भनेको छौँ हामी, पर्लेट भन्नेछौँ, हिमरड भन्नेछौँ, यी चाहिँ छिटो पाक्ने जातहरू हुन्. तर छिटो पाक्ने जात भएपछि हाम्रो राम्रो भयो नि त मौसमसँग. अब अलि जहाँ पानी अब मुस्ताङमा जानु भने छिटो पाक्ने जात चाहिन्छ भने त्यहाँ पानी नै ढिलो पर्छ, पानी नै पर्दैन, एकदम कम पर्छ. तर त्यहाँ ट्रान्सपोर्टेसनको समस्या हो नि त. त्यहाँ एक्सपान्सन गर्नु जस्तै एप्पलको अलिक ठुल्ठुलो फार्महरू चाहिँ स्टाबल भएको छ. त्यस्तै गरेर त्यहाँ चाहिँ हामीले वाइनको लागि अथवा तपाईँको किसमिसको लागि पनि धेरै उत्पादन गर्न सकिन्छ. त्यहाँ चाहिँ यो पानीको बोटल नेक प्रब्लम अलिक रेनफल स्यारो एरिया पर्छ. त्यहाँ चाहिँ फरक किसिमको जाँदो हुन सकिन्छ है. र हाम्रो जहाँ मनसुनले भेट्छ त्यहाँ चाहिँ हामीले छिटो पाक्ने जातहरूमा बढी फोकस हुन्छ. त्यसमा पनि म चाहिँ अहिले चाहिँ टेबल ग्रेप्समै बढी फोकस हुनुपर्छ वाइनमा भन्ने. किनभने टेबल ग्रेप्समा हेल्थ बेनिफिट बढी जरुरी हुन्छ वास्तवमा. धेरै हाम्रो इम्पोर्ट पनि रहेछ वाइन पनि. वाइन पहिला ग्रेपलाई सब्स्टिट्युट गरौँ, त्यसपछि वाइन पनि ल्याउनुलाई सब्स्टिट्युट गरौँ होला वास्तवमा. त्यसमा पनि जानुपर्छ
9: अत्यधिक मात्रामा फ्रेसकै रूपमा प्रयोग बढी बढी भइरहेको छ. यो चाहिँ जस्तो कति समय टिक्न सक्छ नि यो फ्रेस फल चाहिँ?
8: हो, अब यो फ्रेस फल चाहिँ तपाईँले चार डिग्री भनौँ हाम्रो फ्रिजको टेम्परेचर भनौँ त्यसरी केही ग्यासहरू निस्किन्छ कुवा छिटो बिगार्ने. ती ग्यासहरूलाई चाहिँ प्याकेजिङ गर्दाखेरि चाहिँ त्यस्तो लेयर त्यो ग्यास कन्ज्युम गर्ने ग्यासलाई चाहिँ प्रभावलाई कम गर्ने लेयर राखेर एक्सपोर्ट गरेको राम्रो तरिकाले एक्सपोर्ट भनौँ ट्रान्सपोर्ट गरेको छ भने सामान्य रुम टेम्परेचर पनि हप्तासम्म हामी सुनि राख्न सक्छौँ. केमिकल त बिग्रेला तर इडिबल हुन्छ राम्रो खाना एकदिन. स्टोरेज गर्नुभयो भने त तपाईँ एक महिनासम्म तपाईँ चार डिग्रीमा राख्नु भने महिना दिनसम्म पनि खास यसको क्वालिटीमा त्यति धेरै फरक पर्दैन. स्वादमा अलिअलि फरक त पर्छ तर त्यो एक्सेप्टेबल हुन्छ वास्तवमा. यसको मात्रामा अलिअलि स्वाद हुने मात्रा यसको चाहिँ संसारमा जसले पनि ग्रेपको टेस्ट गर्दाखेरि गुलियो मात्रै भएर मिठो भयो मानिँदैन. गुलियो सोह्रभन्दा माथि भएकोलाई राम्रो मानिन्छ खानाको लागि. त त्यो सँगसँगै त्यसमा एसिडको मात्रा अम्लीयपनको मात्राले चाहिँ टेस्ट यसको चाहिँ डिटरमाइन गरिँदाखेरि चाहिँ त्यो भेराइटी कस्तो मिठो भन्दाखेरि चाहिँ सुगर र एसिड दुइटैको ब्लेन्ड भन्छ. सुगर मात्रै भएर मिठो भन्नु मानिन्छ. सोह्र चाहिँ मिनिमम हुनुपर्छ भन्ने संसारले
9: निकै महत्त्वपूर्ण विषय हामीले थाहा नभएको कुरा टेक्निकल कुरा पनि प्रष्टसँग बताइदिनु भयो. हामी अन्तिम खण्डमा छौँ, केही भन्न चाहनुहोस् सठिकमा?
8: मैले ग्रेपमा पिएचडी गरेर आएँ होइन, त्यसपछि गएर ग्रेपको सब ट्रपिकल रिजनमै काम गरेँ र धेरै कन्ट्रीहरू घुमेँ पनि मैले वास्तवमा ग्रेपको ठाउँमा संसारभरिको मान्छेहरूसँग पनि इन्ट्रेक्सन गरेँ. नेपालमा केही गरौँ भनेर मैले वर्षै पछि तिन चारजना विद्यार्थीहरूलाई रिसर्च गराएको छु. यसमा केही परियोजना सानसानो परियोजनाहरू पनि काम गर्दैछु र कमर्सियल फार्महरूलाई चाहिँ जस्तै केमिकलकोदेखि त अरू कुराहरूमा उनीहरूलाई लिङ्केज गर्ने केमिकल इम्पोर्ट गर्न सहयोग गर्ने रिलेसनसिप बिल्डअप गर्ने त्यसले गर्दा मैले कमर्सियल फार्महरूसँग पनि धेरै राम्रो एट्याचमेन्ट भएको छ. र भोलिका दिनमा पनि म निरन्तर रूपमा ग्रेपलाई चाहिँ नेपालमा राम्रो होस् भन्नको लागि चाहिँ आफ्नो तर्फबाट गर्न सकिने प्राविधिक
10: अरू नैतिक समर्थन इभन पोलिसी लेभलमा पनि के गर्न सकिन्छ र नयाँ मेन पावर विकास गर्नुमा त्यो फिल्डमा भएको हुनाले टिचिङमा भएको हुनाले नयाँ मेन पावर एउटा रिसर्च ग्रुप भनेर पनि ग्रेप लागि अगाडि बढाइरहेको छु. मैले गर्न सकिने यिनी हो. त्यो बाहेक पनि अरू जिम्मेवारीहरूबाट पनि मैले यसलाई चाहिँ पहल गर्नेछु भन्ने भन्छु.
9: हुन्छ डाक्टर साहब, निकै महत्त्वपूर्ण विषय र यो नफस्टाएको खेतीलाई पक्कै पनि फस्टाउनको लागि यहाँको उल्लेखनीय भूमिका रहन्छ, सम्भागको रूपमा रहनेछ. यहाँलाई शुभकामना सहित हामी कृतज्ञ छौँ. यहाँलाई कृतज्ञ पनि गर्दै विदा गर्न चाहन्छौँ. नमस्कार.
10: यस समय अनि यो अवसरको लागि आभार.
9: हुन्छ, अहिले विदा गर्छौँ. हजुर, हामीले हाम्रा अतिथि अर्थात् डाक्टर किशोर दाहाललाई विदा गरिसकेका छौँ. उहाँ चाहिँ कृषि र पशु विज्ञान अध्ययन संस्थानका समेत सह प्राध्यापक हुनुहुन्थ्यो र नेपालमा उहाँले अहिले पछिल्लो समयमा अंगुर खेतीको अवेरनेसलाई समेत अभियन्ताको रूपमा पनि काम गर्दै हुनुहुन्छ. सँगसँगै उहाँले अंगुरबाटै अस्ट्रेलियाबाट विद्यावारिधि समेत गर्नुभएको थियो र हामीले सम्भावनै सम्भावना भएर पनि अंगुर नेपालमा किन फस्टाउन सकेन र यसमा समस्या चुनौतीहरू के कस्ता रहेका छन् र यसलाई सही समाधान चाहिँ कसरी गर्न सकिन्छ, टेक्निकल रूपमा कसरी सल्युसन खोज्न सकिन्छ भन्ने खालको महत्वपूर्ण सन्दर्भ जोड्दै हुँ आजको श्रृङ्खलामा. आजको समय यति नै. यहाँहरूका समस्या, जिज्ञासा, गुनासा र अन्यहरू छन् भने हामीसम्म आउन सक्नुहुन्छ. यहाँहरूका समस्याहरूलाई हामी सम्बन्धित विज्ञान निकायबाट समाधान खोज्ने प्रयास गर्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम साथ परेको
11: हजुरको रेडियो.

0: అయ్యాని దద్దు శరం వర్ణ లాగేమా ఏర్దా మీరు దాత్మా కే భాష
1: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
2: ए काका काकी के को गन्थन मन्थन हो
0: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
2: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
3: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 048-543-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
2: रामेछाप नगरपालिकाको अनुरोध
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
5: Kajaria Tiles, your world-class luxury.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न
3: सक्छ। सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।

0: आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98 0485430 98।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869422544।
7: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
8: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
11: सम्पर्क नम्बर 0475904668, 9692569 98।
13: Kajaria Tiles.

नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको 95.5 MHz बाट पनि सुनिरहनु भएको छ।

0: विपक्षीहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा चर्को आलोचना, मन्त्री परिषद बैठकबाट कार्यविभाजन नियमावली स्वीकृत, रामेछाप उद्योग वाणिज्य संघले थाले बजार अनुगमन र सचेतना अभियान, दोलखामा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा चारजना घाइते, सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए र विश्वकपका लागि शैक्षिक वर्ष कटौती गर्ने योजना मेक्सिकोद्वारा रद्द।
1: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
2: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
2: मेलाका आकर्षणहरू:
1: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
2: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
1: लोक दोहोरिए,
2: बाल बालिकाका लागि फेस पेन्टिङ,
1: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
2: बाल कथा वाचन,
1: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
2: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
1: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
2: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
1: बाल गीत तथा नृत्य,
2: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 मेगा
3: समाचार विस्तारमा। प्रतिनिधि सभा बैठक तेस्रो पटक बसेर स्थगित भएको छ। केही बेर अघि बसेको बैठक कार्यसूची अनुसार छलफलमा प्रवेश नगरी स्थगित भएको हो। तेस्रो पटक बसेको बैठकमा पनि विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए। उनीहरूले छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेका थिए। अब अर्को बैठक बिहिबार 11 बजे बस्नेछ। आजका लागि तोकिएको नीति तथा कार्यक्रममाथिको छलफल बिहिबारको लागि तोकिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थित हुनैपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा नेता आङदेम्बेले प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुख टोलप्रसाद अर्यालको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले आफूले प्रधानमन्त्री बिरामी भएको भए त्यसको जानकारी गराउन सभामुख अर्याललाई गरिएको आग्रह व्यवस्था गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ। नेता आङदेम्बेले संसदमा सरकारको नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण छलफलमा प्रधानमन्त्रीको अनुपस्थिति ठिक नहुने उल्लेख गर्नुभएको छ। यस्तै नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र त्यसमाथि हुने छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम एक वर्षको मार्गदर्शक दस्तावेज भएको उल्लेख गर्दै उपनेता अर्यालले यसप्रति प्रधानमन्त्री नै मुख्य रूपमा जवाबदेही हुनुपर्नेमा जोड़ दिनुभएको छ। प्रधानमन्त्रीको व्यस्तताका कारण अर्थमन्त्रीलाई ओआरएस तोकिएको विषयमा आपत्ति जनाउँदै उहाँले प्रधानमन्त्री काठमाडौँमै उपलब्ध रहेको र अन्य कार्यमा सक्रिय रहेको अवस्था संसदलाई समय नदिनु गैर जिम्मेवारी फन भएको तर्क गर्नुभएको छ। एमाले प्रधानमन्त्रीको उपस्थितिको सुनिश्चितता नभएसम्म संसदको कार्यवाही अघि बढ्न नदिने अडान लिएको छ। सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रिय सभामा पेश भएको छ। आज बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोनिमो वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यही नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा छलफल शुरू भएको छ। राष्ट्रिय सभाका 19 जना सांसदले तथा कार्यक्रममा 8 संशोधन प्रस्ताव दर्ता गराएका छन्। यसैबीच सरकारले ल्याएको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमको राष्ट्रिय सभामा चर्को आलोचना भएको छ। नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रम लक्ष्यविहीन भएको टिप्पणी गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता जगप्रसाद सुवेदीले नीति तथा कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडेल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव रहेको टिप्पणी गर्नुभएको छ। देशको अवस्थाको यथार्थ विश्लेषण नगरी नारा केन्द्रित कार्यक्रम ल्याइएको उहाँको आरोप छ। नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेम प्रसाद दंगाले सरकारको नीति तथा कार्यक्रमलाई सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभएको छ। उहाँले देशको आर्थिक अवस्था, लगानी संकट, व्यावसायिक सुस्थता तथा आर्थिक वृद्धिमा आएको संकुचन जस्ता गम्भीर विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनु भएको छ। नेपाली कंग्रेसका सांसद किरण बाबु श्रेष्ठले सरकारले वर्तमान आर्थिक तथा सामाजिक संकट लाई समाधान गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनु भएको छ। उहाँले 2081 र 2083 सालमा प्रस्तुत नीति तथा कार्यक्रम बीच उल्लेखनीय भिन्नता नदेखिएको टिप्पणी गर्दै धेरै जस्तो कार्यक्रम दोहोरिएको आरोप लगाउनु भएको छ। सरकारले कार्य विभाजन नियमावली स्वीकृत गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। यस्तो बैठकले प्रशासनिक र कानूनी प्रक्रियालाई थप व्यवस्थित बनाउन, विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश 2083 को संशोधन प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ। बैठकले भूमि व्यवस्थापनसँग सम्बन्धित कानूनी प्रावधानलाई परिमार्जन गर्दै भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गरेको मन्त्री तिमुल सिन्हाले बताउनु भएको छ। मन्त्री परिषदले सरकारी लगानी व्यवस्थापन समितिको सदस्य पदमा दुईजना प्रतिनिधि सभा सदस्यलाई मनोनयन गर्ने निर्णय गरेको छ। मनोनित हुनेहरूमा सुशील खड्का र योगेश गौचन थकाली रहनु भएको छ। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको बागमती प्रदेश स्तरीय भेलाले पार्टीको बृहत्तर एकता र पुनर्जागरणका लागि तत्काल महासमितिको बैठक बोलाउन माग गरेको छ। भेलाले वर्तमान सरकार निरंकुशतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै पार्टीभित्र नेतृत्वले गरेका स्वेच्छाचारी निर्णय कार्यवाही र एकलौटी मनोनयन तत्काल रोक्न नेतृत्वलाई चेतावनी समेत दिएको हो। विदेशमा उपचाररत कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको शीघ्र स्वास्थ्य लाभको कामना भेलाले गरेको छ। विभिन्न क्षेत्रका स्थापित व्यक्तित्व तथा पार्टी नेतृत्वमाथि पर्याप्त कानूनी विधि र प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण रूपमा गरिएको धरपकडप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै विधिको शासन सुदृढ़ बनाइनुपर्नेमा जोड़ दिएको छ। पार्टीभित्रको आन्तरिक संकट समाधान गर्न राजनीतिक दिशा तय गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नुपर्ने भेलाको मुख्य माग छ। आगामी 15 महाधिवेशनलाई पारदर्शी निष्पक्ष र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सहभागिता सुनिश्चित हुने गरी सहमतिको साझा संयन्त्र निर्माण गर्नुपर्नेमा जोड़ दिएको छ। राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरिएको विषयमा उठेका प्रश्नलाई ध्यानमा राख्दै उक्त निर्णयको कारण प्रक्रिया र औचित्य पारदर्शी रूपमा स्पष्ट गर्न पार्टी नेतृत्वको ध्यान आकर्षण गराइएको छ। प्रतिशोधको भावनाबाट प्रेरित निर्णयले पार्टीको एकता र सहकार्यमा समस्या सिर्जना गर्ने भेलाले औंल्याएको छ। भातृ तथा शुभेच्छुक संस्थाहरूलाई तदर्थवादमा अल्झाउने र विघटन गर्ने प्रवृत्ति अन्त्य गरी नियमित महाधिवेशन मार्फत नेतृत्व चयन गर्न माग गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्ति अनुसार प्रतिनिधि सभाका सभामुखको सिफारिशमा नेपालको संविधानको धारा 106 उपधारा 1 बमोजिम संघका सभाका अधिकारीलाई प्रतिनिधि सभाका सचिवमा नियुक्त गरिएको हो। राष्ट्रपतिले यसअघि सभामुख टीपी अर्यालको सिफारिशमा हर्कराज राईलाई पदमुक्त गर्नुभएको थियो। उहाँ पदमुक्त भएसँगै राष्ट्रपतिले नयाँ नियुक्ति गर्नुभएको हो। भूमि सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी पीड़ितको बचत रकम फिर्ताका लागि चक्रीय कोषमा बिहु पूँजीका रूपमा 25 करोड़ रूपियाँ व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। मन्त्रालयले पीड़ित नागरिकलाई रकम फिर्ता तथा कोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरिसकेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार कोषमा रकम प्राप्त भएपछि पीड़ितको कागजातका आधारमा रकम फिर्ता गरिनेछ। ससाना बचतकर्ताको निक्षेप पहिले फिर्ता गर्दै सम्बन्धित सहकारी लिलामबाट प्राप्त रकम कोषमा जम्मा गरी स्रोत व्यवस्थापन गरिनेछ। पहिलो चरणमा समस्याग्रस्त घोषित सहकारीका बचतकर्तालाई प्राथमिकतामा दिइनेछ भने क्रमशः ठूला निक्षेपकर्तालाई समेत रकम फिर्ता गर्ने योजना छ। रकम फिर्ता नपाएका पीड़ितहरूले विभिन्न समिति गठन गरी राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन्। नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ़दै गएको देखिएको छ। 2082 सालको चैत्र मसान्तसम्म डेबिट कार्ड मोबाइल ब्याङ्किङ तथा क्यूआर कोड मार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार 2082 चैत्र मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले 1,03,00,000 कारोबार मार्फत 80,09,00,00,000 रूपियाँ बराबरको कारोबार गरेका छन्। त्यसैगरी मोबाइल ब्याङ्किङ मार्फत 7,44,00,000 पटक कारोबार हुँदा 6,18,71,00,000,00 रूपियाँ बराबरको कारोबार भएको छ। मोबाइल ब्याङ्किङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ। यस्तै क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ। तथ्याङ्क अनुसार 5,46,00,000 कारोबार मार्फत 1,53,47,00,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। नेपाल पत्रकार महासंघले सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले एक पत्रिका बन्द गर्ने धम्की दिएको भन्दै आपत्ति जनाएको छ। महासंघले विधेयकले समाचारको विषयलाई लिएर प्रहरीको साइबर ब्यूरोमा उजुरी गर्नु पनि आपत्तिजनक रहेको बुधबार विज्ञप्ति मार्फत उल्लेख गरेको छ। महासंघले समाचार सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपाल मार्फत समाधान खोज्न आग्रह गर्दै प्रेस स्वतन्त्रता विरोधी हरकत नदोहोर्याउन आग्रह गरेको छ। तपाईँ बेला साँझ छ बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
4: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीड़भाड़मा भए नआतिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 98692695998।
2: हजुरको रेडियो 102.1 MHz।
3: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। कुनै पनि व्यापार व्यवसाय मार्फत सर्वसाधारण नागरिकहरूले ठगिनु नपरोस् भन्ने उद्देश्य राखेर सरकारले मूल्य पारदर्शिता सप्ताह मनाइरहेका बेला रामेछाप उद्योग वाणिज्य संघले व्यवसायको घर दैलोमा पुगेर मूल्य सूचीका साथै व्यवसाय सचेतना दिन थालेको छ। रामेछाप उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष सुरेश उदासको संयोजकत्वमा गठित बजार अनुगमन तथा व्यवस्थापन उपसमितिले बुधबार मन्थलीका विभिन्न 33 व्यवसायीकोमा पुगेर मूल्य सूची पारदर्शी का साथै व्यवसायले पूरा गर्नुपर्ने अन्य विषयहरूमा सचेतना गरेको थियो। उपभोक्ताले देख्ने गरी मूल्य सूची सार्वजनिक उपभोग्य वस्तुको म्याद भए नभएको, म्यादा नागिका उपभोग्य सामग्रीको यथोचित व्यवस्थापन, कर पार्टी खरिद तथा बिक्री खाता, बिल बिजक जारी र सरसफाईसम्मको कुरामा व्यवसायीहरूलाई समितिका पदाधिकारीले सचेतना गराएका थिए। नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले मुद्दा दर्ता गर्ने वा दरपीठ गर्ने कुनै पनि निर्णय नगरी मौनता साँधेर न्याय प्रवाहमा अवरोध पुर्याएको आरोप लगाएको छ। अदालतमा पेश भएका रिट निवेदनहरूमाथि कानूनी निकास दिनुको साटो प्रशासनले फाइल नै अड्काएर राख्दा नागरिकको न्याय पाउने संवैधानिक हक कुण्ठित भएको भन्दै बारले आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको हो। एसोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा विगत केही दुई दिनदेखि सर्वोच्च अदालतमा दर्ताका लागि लगिएका निवेदनहरू प्रशासनले शुरूमा दरपेट गर्ने र त्यसका विरूद्ध इजलास समक्ष निवेदन दिँदा सम्बन्धित शाखाले कुनै पनि प्रक्रिया अगाडि नबढ़ाई फाइल थन्काउने गरेको पाइएको उल्लेख छ। दोलखाको जिरीमा सर्पको टोकाईबाट एक महिला घाइते भएकी छिन्। जिरी नगरपालिका हर्चियानाकी 54 वर्षीय राधा राई जिरेललाई सर्पले टोकेको हो। मंगलबार बारीमा घाँस काट्ने क्रममा उनलाई सर्पले टोकेको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ। उनको जिरी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। यसअघि दोलखाकै मार्बकी एक महिलाको सर्पको टोकाईबाट मृत्यु भएको थियो। दोलखामा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा 4 जना घाइते भएका छन्। विमेश्वर नगरपालिका 5 जहरे पानीमा 2 मोटरसाइकल आपसमा ठोकिएको दुर्घटनामा परि मोटरसाइकल चालक मेलु गाउँपालिका 6 हिलेका 52 वर्षीय दीपक कुमार श्रेष्ठ, उनकी श्रीमती 52 वर्षीय साकु कान्छी श्रेष्ठ, तामुकुसी गाउँपालिका 2 झुलेका मोटरसाइकल चालक 24 वर्षीय सुरज तामाङ र सोही स्थानका 30 वर्षीय राजन तामाङ घाइते भएका हुन्। घाइतेमध्ये 3 जनाको अवस्था सामान्य रहेको छ भने सानु कान्छी श्रेष्ठलाई पशुपति चौलागाई अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको दोलखा प्रहरीले जनाएको छ। दोलखाबाट काठमाडौँ जाँदै गरेको कार सिन्धुपाल्चोको खाँडीचौर नजिक दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। बागमती प्रदेश BE 7053 नम्बरको कार ब्रेक फेल भएर दुर्घटना भएको। दुर्घटनामा मकवानपुरको एटौडा उपमहानगरपालिका 8 की 37 वर्षीय डीकु शेर्पा सहित 5 जना घाइते भएका छन्। घाइते शेर्पाको अवस्था मध्यम रहेको र चालक मनिष श्रेष्ठ सहित बाँकी 4 जनाको अवस्था सामान्य रहेको खाडीचौर ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार ब्रेक फेल पछि अनियन्त्रित भएर दुर्घटना भएको। उक्त कार सड़क किनारमा पल्टिएको हो। कारमा सवार यात्रीहरू दोलखा भ्रमण गरेर फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ। अख्तियारी रूपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्र नगरका सदस्य सचिव र सहलेखापाल सहितका कर्मचारीले 2,94,78,681 रूपियाँ राजस्व इनामिना गरेको भन्दै विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले 2083 साल एक प्रेस विज्ञप्ति जारी गर्दै समितिका कर्मचारीले सटर कबल तथा जग्गा भाडा बपतको आमदानी बुझिली बैंकमा दाखिला नगरी अपचलन गरेको जनाएको छ। सुर्खेत उपत्यका नगर विकास समितिको पत्र र उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरूको मिलेमत्तामा राजस्व हिनामिना भएको पुष्टि भएको अख्तियारले जनाएको छ। अनुसन्धानका क्रममा समितिका सदस्य सचिवहरू टिकराम ढकाल, नरहरि तिवारी र गेहेन्द्र बहादुर डाङ्गी, तत्कालीन लेखा अधिकृत स्वर्गीय हरिबहादुर छेत्री तथा सहलेखापाल खड़क बहादुर राणाको मिलेमत्त र योजनामा उक्त रकम हिनामिना भएको आयोगले उल्लेख गरेको छ। उनीहरूले आर्थिक वर्ष 2076-77, 2077-78, 2078-79, 2079-80 र 2080-81 को भाड़ा असूली रसिदबाट जम्मा 4,18,04,303 रूपियाँ राजस्व आमदानी गरेका थिए। आमदानी भएको सम्पूर्ण राजस्व रकम समितिको खातामा दाखिला गर्नुपर्ने कानूनी कर्तव्य भए पनि उनीहरूले 1,23,25,622 रूपियाँ मात्र बैंकमा दाखिला गरेको अख्तियारले जनाएको छ। बाँकी 2,94,78,681 रूपियाँ बैंकमा दाखिला नगरी उनीहरूले राजस्व इनामिना गरेको आरोप पत्रमा उल्लेख छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख सुडानी नागरिक आफ्नो मूल थात थलोमा फर्केका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले घोषणा गरेको छ। सुडानका लागि आईओएमका मिशन प्रमुख मोहम्मद रेफाटले सुडानभित्र वा बाहिरबाट मूल थात थलोमा फर्किने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतार न्यूज एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीले स्वैच्छिक फिर्तीको बढ़दो दरले सुडानी नागरिकले सुरक्षा स्थितिमा सामान्य सुधार भए पनि थप आस्था राखेर आफ्नो भूमिमा फर्केको जनाएका खबरमा उल्लेख छ। फर्केका धेरैजसो मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ। राजधानी खार्तुममा युद्धका कारण झनै 70% घरहरू आंशिक तथा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्थापितहरू फर्कने क्षेत्रहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावबाट ग्रस्त छन्। र समाचारको अन्त्यमा खेल समाचार। मेक्सिको सरकारले फिफा विश्वकप 2026 अघि आफ्नो शैक्षिक वर्ष छोट्याउने योजना रद्द गरेको छ। अभिभावक, थिंक ट्याङ्क र स्थानीय अधिकारीहरूबाट व्यापक विरोधपछि मेक्सिको सरकार आफ्नो योजनाबाट पछि हटेको समाचार संस्था अल जजिराले जनाएको छ। यसअघि शिक्षा सचिव मारियो डेलगाडोले विद्यालय वर्ष झण्डै 40 दिन अगाडि नै समाप्त हुने घोषणा गरेपछि चौतर्फी आलोचना भएको थियो। यसपछि शिक्षा र अन्य सरकारी अधिकारीहरूले अभिभावकहरूबाट सुझाव संकलन गर्न र विकल्पहरू विचार गर्न राष्ट्रपति क्लाउडिया सेनबाउमले घोषणा गर्नुभएको बैठकमा भेला भएका थिए। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदा यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। विपक्षीहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित। सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा चर्को आलोचना। मन्त्री परिषद बैठकबाट कार्य विभाजन नियमावली स्वीकृत। रामेछाप उद्योग वाणिज्य संघले थाल्यो बजार अनुगमन र सचेतना अभियान। दोलखामा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा 4 जना घाइते। सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए र विश्वकपका लागि शैक्षिक वर्ष कटौती गर्ने योजना मेक्सिकोद्वारा रद्द। अवस्थ साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यति जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
1: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
1: मेलाका आकर्षणहरू:
0: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
1: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
0: लोक दोहोरिए,
1: बाल बालिकाका लागि फेस पेन्टिङ,
0: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
1: बाल कथा वाचन,
0: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
1: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
0: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
1: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
0: बाल गीत तथा नृत्य,
1: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: Kajaria Tiles, your world-class luxury.
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 102.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो ती फतीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौं।
0: रामेछापको सुनापाती गाउँपालिकाले चालू आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकसम्म सम्पन्न विकास निर्माण सेवा प्रवाह र वित्तीय अवस्थाबारे साप्ताहिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा गाउँपालिकाले बजेट कार्यान्वयन क्षेत्रगत उपलब्धि सेवा प्रवाहको अवस्था र कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूको बारेमा तथ्यसहित जानकारी सार्वजनिक गरेको हो। गाउँपालिकाले चालू आर्थिक वर्षका लागि कुल 61,49,92,392 रूपियाँ बराबरको आय व्यय स्वीकृत गरेको जनाएको छ। स्वीकृत बजेट मध्ये 63.10% चालू तथा 36.90% पूँजीगत शीर्षकमा विनियोजन गरिएको छ। हालसम्म कुल आमदानी 59.45% रहेको छ भने खर्चतर्फ चालू खर्च 55.58% र पूँजीगत खर्च 20% गरी समग्र खर्च 42.34% पुगेको गाउँपालिकाले जनाएको छ। सार्वजनिक सुनाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गीता बिष्टले सुनापतिलाई बालमैत्री शासनयुक्त पालिकाका रूपमा विकास गर्ने अभियानलाई तीव्रता दिएको बताउँदै शिक्षा र विद्यालय सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभएको छ। त्यसै गरी गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले जनप्रतिनिधिहरूले अभिभावकको भूमिका निर्वाह गर्दै शिक्षा, पूर्वाधार, विकास र विपद व्यवस्थापनलाई केन्द्रमा राखेर काम भइरहेको उल्लेख गर्नुभएको छ। यसै सन्दर्भमा रहेर आजको रेडियो कार्यक्रम हाम्रो सुनापतिमा गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङ र उपाध्यक्ष गीता विष्टसँग गरिएको विशेष संवाद र सार्वजनिक सुनाईका क्रममा उठेका जिज्ञासा, जनचासोका प्रश्न र गाउँपालिकाको समग्र अवस्थाबारे उहाँहरूले दिनुभएको स्पष्ट धारणा र प्रतिबद्धता समेटिएर प्रस्तुत गर्नेछौ। सुनौ कार्यक्रमको विशेष अंश।
2: सर्वप्रथम त सार्वजनिक सुनवाई भनेको के हो र सार्वजनिक सुनवाई किन गर्नुपर्छ भन्ने विषयमा धेरै कुराहरू आइसकेका छन् र यिनै सार्वजनिक सुनवाईलाई कसरी व्यवस्थित रूपले अगाडि बढाउने भन्ने विषयमा पनि यिनै रूलहरू पार गर्दै अन्तिममा जवाफदेही वक्ताको रूपमा मैले केही जवाफहरू र आगामी कार्यभारहरू आगामी दिनहरूमा कसरी अब आउने जवाफहरूलाई कसरी उत्तर दिने किसिमका योजना बनाउँदैछौ भन्ने विषयमा केही कुराहरू राख्न चाहन्छु। सर्वप्रथम त यस सार्वजनिक सुनवाईलाई व्यवस्थित रूपले अगाडि बढाउनको निमित्त 5 वटा ओडामा गएर प्रतिनिधिमूलक रिपोर्ट तयार पारेर यहाँ प्रस्तुत गर्नुभयो र त्यो रिपोर्ट हेर्दाखेरि सुनापति गाउँपालिका सुशासनयुक्त गाउँपालिका छ भन्ने प्रतिवेदनले देखायो र त्यही प्रतिवेदनमा फेरि एउटा क्वेशन पनि उठेको छ, मैले त्यसलाई मार्क गरेको छु। जस्तो प्रश्न गर्दाखेरि एन्सर दिने क्रममा तपाईँको फोन नम्बर नाम रहन्छ भन्दाखेरि चाहिँ उहाँहरूले होइन ठिकै छ सबै कामहरू राम्रै छ भन्ने एन्सर आयो भन्ने कुरा आयो। यसले चाहिँ कतै जनप्रतिनिधि र कर्मचारीहरूबाट त्रसित पो छन् कि जनता भन्ने कुरा पनि यहाँ देखाएको छ। यसमा चाहिँ सबैले अहिले हामी धेरै पछाडि छैनौ, धेरै अगाडि बढिरहेको समाज छ। प्रत्येक व्यक्तिलाई केही कुरा असन्तुष्ट हुन्छ भने उसले यो सार्वजनिक सुनवाई पुरेर बसिरहनु पर्दैन। असन्तुष्ट लाग्ने कुराहरू प्रत्यक्ष स्थानीय जनप्रतिनिधि भनेको प्रत्यक्ष भेट्न, प्रत्यक्ष आफ्ना समस्याहरू राख्न सक्ने स्थानीय सरकार पनि हो र त्यसमा प्रत्यक्ष रूपमा टोल टोलमा वडा सदस्य, वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष प्रत्यक्ष भेटिरहँदाखेरि उहाँहरूका समस्या चाहिँ प्रत्यक्ष रूपमा राखिरहेको अवस्था पनि छ। यसले गर्दा पनि केही समस्याहरू यहाँ सार्वजनिक सुनाईसम्म नआउन सक्छ। र अर्को कुरा, सबै व्यक्तिहरू अहिले सामाजिक सञ्जालमा पनि व्यस्त हुनुहुन्छ, अभ्यस्त हुनुहुन्छ। उहाँहरूलाई जुन कुरा चित्त बुझ्दैन त्यो चित्त नबुझेको कुरा सार्वजनिक सुनाई पर्खिरहनु पर्दैन। उहाँहरूलाई जतिखेर चित्त बुझ्दैन त्यतिखेरै उहाँहरूले आफ्ना फेसबुकका माध्यमबाट हुन्छ कि टिकटकको माध्यमबाट हुन्छ कि उहाँहरूले ती समस्या चाहिँ आफ्ना सामाजिक सञ्जालमा राखिरहनु पनि भएको छ। र अर्को कुरा, जति पनि सुनापति गाउँपालिकाले जति विकास निर्माण लगायत अनेक किसिमका कामहरू प्रवाहहरू सेवा प्रवाहका कुराहरू हामीले सुनापति गाउँपालिकाको फेसबुकको माध्यमबाट पेजबाट हामीले राखिरहेका छौँ र ती कुराहरू असन्तुष्ट राख्दाखेरि उहाँहरूले त्यहाँ राम्रो लाग्नेले राम्रो कमेन्ट गर्नुभएको छ भने नराम्रो लाग्नेले नराम्रो कमेन्ट त्यहीबाट पनि आफ्ना मनका कुराहरू राखिरहनु भएको छ र सन्तुष्टि र असन्तुष्टि पनि त्यहाँबाट जनाइरहनु भएको छ जस्तो मलाई लाग्छ। र धेरै कुराहरू आज त यहाँ धेरै प्रश्नहरू प्रत्यक्ष रूपमा उठेनन्। जुन प्रश्न यहाँ उठेको छ त्यसको चाहिँ म के भन्न चाहन्छु भने मुख्य त हामीले सुनापति गाउँपालिकाले भर्खरै एउटा प्रतिबद्धता जनाएर गाउँपालिका अगाडि बढेको छ कि सुनापति गाउँपालिका स्थानीय बाल मैत्री शासनयुक्त गाउँपालिका बन्दैछ। यसमा जति प्रश्न आज कपिल भाइले राख्नु भएको छ त्यसको एन्सर अबको बजेटमा र अहिले हामीले जुन स्थानीय बाल मैत्रीका कामहरू अगाडि बढाउँदै गर्दाखेरि ती सबै समस्याको समाधान चाहिँ एउटा विद्यालय जनजागृति विद्यालय मात्र होइन, कृष्णपुरी माध्यमिक विद्यालय मात्र होइन, सुनापति गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यार्थी विद्यालय र सम्पूर्ण बाल बालिकाको भविष्यको लागि सुनापति गाउँपालिकाले काम गर्दैछ र बजेटिङमा अगाडि बढेको छ भनेदेखि ती सबै समस्याको समाधान अब यही 2083 मङ्सिर भित्रमा हामीले ती समस्या समाधान गर्छौ, यसमा ढुक्क हुनुहोला भन्ने कुरा म यहाँ राख्न चाहन्छु। अर्को प्रश्न पनि उठेको थियो एडिबीको जुन अहिले काम भइरहेको खण्डमा जुन बीचमा एउटा खण्ड छुटेको छ यो विषयमा के भइरहेको छ भन्ने विषयमा पनि यहाँ प्रश्न उठेको थियो। यो प्रश्नमा चाहिँ हामीले एडिबीको काम अगाडि बढ्दै गर्दाखेरि पहिला त हामीले सकेसम्म जुन प्रोजेक्टले त्यो काम गर्दैछ त्यही प्रोजेक्टले नै त्यो काम गरिदियोस् भनेर हामीले त्यो कामलाई अगाडि बढाएका थियौँ। तर त्यही प्रोजेक्टले त्यो काम गर्न नमिल्ने भनिसके पछाडि हामीले तत्कालीन जुन समस्या उठान भएकै अवस्थामा संघीय सांसद, प्रदेश सांसद, गाउँपालिका, ओडा हामी सबै बसेर एउटा यो ठुलो विवादको विषय बनेको थियो र यो विवादको विषयलाई हामीले समाधान गर्नको लागि बागमती प्रदेश पूर्वाधार विकास समितिबाट यो कामको लागि उहाँहरूले यो सबै प्रक्रिया पूरा गरेर यो कामलाई चाहिँ बहुवर्षीय बनाएर यो काम अगाडि बढाउनको निमित्त अगाडि बढिसकेको छ र यो बागमती प्रदेशको अर्थ मन्त्रालयमा गएर अड्केको छ। यो काम अगाडि बढ्छ, यसमा ढुक्क हुनुहोस्। यो काम जुन एडिबीको काम सकिसक्दाखेरि त्यो तलको खण्ड पनि बन्छ, यसमा ढुक्क हुनुहोला भन्ने कुरा म यहाँ राख्न चाहन्छु। र अर्को कुरा, करको विषयमा वडा अध्यक्षज्यूले नै राखिसक्नु भएको छ, फेरि स्थानीय सरकारले कुन कुन विषयमा कर लिन पाउने, कुन कुन विषयमा सेवा शुल्क लिन पाउने, त्यो स्थानीय जुन नेपालको संविधान मानि भएको, स्थानीय सरकार सञ्चालन ऐन मानि भएको, यी सबै विषय वस्तुमा रहेर नै सुनापति गाउँपालिकाले आर्थिक ऐन प्रत्येक वर्ष आर्थिक ऐन आउँछ, त्यो आर्थिक ऐनमा सबै करका रेटहरू चाहिँ त्यही आर्थिक ऐनमै हुने हुँदाखेरि त्यो आर्थिक ऐन भन्दा जुन दरका रेट करको दरको रेट भन्दा बाहिर गएर काहीँ त्यस्तो भएको छ भने त्यो गलत हो र जुन हाम्रो रातो किताबमै भएको आर्थिक ऐनमै भएको जुन करका दरहरूको विषयमा चाहिँ अब यो कर तिर्दाखेरि पनि जुन गलत किसिमले कुरा उठ्छ भने यसमा चाहिँ पक्कै पनि कर किन उठिन्छ, कर किन उठाउनु पर्छ भन्ने विषयमा चाहिँ हामीले जनचेतनामूलक कार्यक्रमको आवश्यकता छ भन्ने महसुस हामीले गरेका छौँ र यसलाई प्रत्येक ओडा ओडामा टोल टोलमा यी कार्यक्रमहरू चाहिँ आगामी वर्ष हामी गर्नेछौँ भन्ने कुरा म यहाँ राख्न चाहन्छु।
3: सर्वप्रथम त जहिले पनि यो सार्वजनिक सुनवाई गर्दाखेरि मानिसहरू किन त्यति उपस्थित भएन भन्ने कुराहरू उठ्छ। मैले पहिला पनि भनेको थियो यो हामी जनप्रतिनिधिहरू यहाँको कर्मचारीहरू जनतासँग प्रत्यक्ष रूपमा भेटघाट एउटा संवाद नभएको भए आज सबै आक्रोशित ढंगले यहाँ लाइन लाग्थ्यो। आज यहाँ पत्रकार जोहरले एउटा चाहिँ यहाँ पालिकाले सार्वजनिक सुनवाई राखेको छ, मैले यहाँ 25 वटा जति त मैले उत्तर दिइसकेँ फोन गरेर हेर्नुहोस् है। बिहानदेखि त मैले कतिजनाले दिएँ होला सबै विकास निर्माणको कुराहरू नीतिगत रूप कुराहरू हाम्रो प्रशासकीय अधिकारी कति दियो होला, शाखा प्रमुख जीवहरूले कति दियो होला, वडा अध्यक्ष जीवहरूले कति दियो होला। अनि मैले आज त सार्वजनिक सुनवाई छ तपाईँहरू यहाँ राख्नु न कुरा भन्दैछ, त्यहाँ कुरा राखेर के गर्ने, हिँडेर आउनु पर्छ, उही हो कुरा, तपाईँ नै हो हाम्रो अभिभावक, तपाईँ नै हो हाम्रो जनप्रतिनिधि, गर्ने तपाईँले नै हो, त्यहाँ आउनु के जरुरी छ भन्ने कुराहरू पनि गर्यो। त्यसैले गर्दाखेरि चाहिँ मैले भने हामी जनप्रतिनिधिहरू फोन नउठाउने र रिसाउने अनि त्यस पछाडि सम्पर्कमा नबस्ने भेटघाटमा नबसे भए आज यो गाउँपालिकाको प्राङ्गणमा अट्दैन छ। मैले पहिला पनि भनेको छ अहिले पनि त्यही हो र त्यो मात्रै नभएर हाम्रो रामचन्द्र बिगाजी गाउँ गाउँमा जाँदाखेरि पनि त्यही कुरा आएको छ नि, सत्य त होइन। याद के छ भने उहिले मन नपर्ने मान्छेको सास गनाउँछ भने जस्तो त्यो सास गनाउने मन नपर्ने मान्छेले त यहाँ के भन्छ होइन, राम्रो कामलाई पनि नराम्रो भन्छ, सेतोलाई कालो भन्छ, कालोलाई रातो भन्ने मान्छेहरू पनि छ, बुद्ध भर्ने मान्छेहरू पनि छ। र त्यही पनि हामी यहाँ सुनपति गाउँपालिकाको जनप्रतिनिधि अभिभावकको नाताले हामीले गर्नुपर्ने भूमिकाहरू निर्वाहहरू हामीले पूरा गरेका छौँ। त्यसैले गर्दाखेरि यहाँ पहिलो प्रश्न चाहिँ हाम्रो कपिल तामाङ हाम्रो नियमित प्रश्नकर्ता, अब उहाँलाई अघि नै धेरै यहाँ धन्यवाद पनि दिनुभयो, कुनै दिन छुट्ला कि भनेर फेरि त्यहाँको आर्टसम्म पढाउने विद्यार्थीहरू कतिजना छ, त्यो दुई चारजना एक दुईजना विद्यार्थीलाई त्यो भविष्य त्यसको भविष्य के हुने हो कस्तो हुने हो, त सबै विषयगत टिचरहरू छ कि छैन, त्यो विषयगत टिचर पनि राम्रोसँग पास हुने गरी पढाएको छ कि छैन भन्ने कुरा हामीलाई चिन्ता छ। तर हामी यहाँ त्यो विद्यालय एउटा मात्रै होइन, धेरै विद्यालयहरू अनुगमन गरेर हामी शिक्षा शाखामा छलफल गर्ने, अर्को त के छ भने हामीले एउटा पालिकाले मात्रै निर्णय गरेर घटुवा गर्दाखेरि समायोजन गर्दाखेरि धेरै मुद्दाहरू पनि चले, धेरै प्रश्नहरू पनि उठे, त्यसको लागि सकेसम्म गाउँको अभिभावक र त्यहाँको देवस्थान समिति बसेर चाहिँ यो सुनपति गाउँपालिकाको यो शिक्षकको भविष्य यो भन्दा बरु तर चाहिँ सायद डाँडा स्कुलमा गयो भने यसको भविष्य बन्छ, यो यसरी नराखौँ भनेर उहाँहरूले नै सल्लाह गरोस् भनेर मैले पटक पटक भनेको छ त्यहाँको अभिभावकहरूलाई, त्यहाँको स्कुल व्यवस्थापन समितिको अध्यक्षले मैले भनेको छ। त्यसले गर्दाखेरि हाम्रो सुनपति गाउँपालिकाको शिक्षाको कुरा गर्ने हो भने 5 वटामा 5 वटा नमुना विद्यालय बनाउने, त्यसको लागि बसको व्यवस्था गराउने, तर हामीले व्यवस्था मात्रै गर्ने भनेर गुन्सीमा अहिले गाडी ल्याएर आएछ, तपाईँको माविले चाहिँ गाडी ल्याएर आएछ, तपाईँको त्यो हत्ती पालेको जस्तो भएको छ, चलाउन सकेको छैन, त्यो कारणले पनि एउटा कुरो के भने हामी कसरी जाने भन्ने कुरो चाहिँ सोचिरहेको छ, त्यो हुन्छ, त्यो समय परिस्थिति अनुसार विस्तार त्यो हामीले गर्ने लक्ष्य राखेका छौँ। र त्यसले गर्दाखेरि अहिले तत्काल त्यहाँको विद्यालयको समस्याहरू छ, कुन कुन विद्यालयको समस्या छ भन्ने कुरा स्वास्थ्य शिक्षा प्रति हामी शाखा प्रमुखहरू हामी सुनपति गाउँपालिका जनप्रतिनिधिहरू हामी चिन्तित छौँ। र अर्को कुरो के छ भने यहाँ हाम्रो आज राजनीतिक दलको प्रतिनिधिज्यूहरूलाई सबैले खबर गरेका थियो, आज मात्रै होइन धेरै जतिखेर पनि कार्यक्रम हुँदाखेरि आज राजसभाबाट दिवकजी आउनुभयो र उहाँले तीनटा प्रश्न राख्नुभयो, यो तीनटा प्रश्न यो जहिले पनि आइरहन्छ, जहिले पनि हामी भेटघाट पनि भइरहन्छ, हामीले भनेको पनि छ। र केौरानीको कुरा गर्दाखेरि अघि नै यहाँ सरहरूले पनि भन्नुभयो, त्यसको प्रोसेसिङ हामी ओडाले मात्रै पालिकाले मात्रै गरेर नहुँदो रहेछ. अब छ महिना अगाडि पठाएको भूगर्भविदबाट बल्ल बल्ल हिजो त्यहाँ हामीले बोलाएको छ आउनु पर्यो. यहाँको पहिरो अरूको पहिरो भन्दा यहाँ त खतरा छ, बस्ती नै उडिसक्यो, गाउँपालिकासम्म छुने कुरा हो भनेर मैले कडक कडक भनेको छ. त्यसको लागि हामीले के गरेका छौँ भने त्यो प्रोसेसिङ जग्गा छुट्याइसकेको छ स्थायी रूपमा छुट्याउनुको लागि. हामीले अस्थायी रूपमा के गर्ने भन्दाखेरि 15,000 पैसा चाहिँ 65 धुरीलाई दिएर चाहिँ हामीले एउटै जग्गामा चाहिँ एउटै खालको धारा पानी पाइप बत्ती पनि राम्रो हुन्छ. त्यसले गर्दाखेरि त्यहाँ चाहिँ एक ठाउँमा जानु यहाँ असुरक्षित छ भन्दाखेरि त्यहाँको मोहरू मानिरहेको छैन. हाम्रो चाहिँ बाली यहीँ छ, हामी यहाँ चाहिँ बाख्रा छ, यहाँ मदन छ, हाम्रो चाहिँ कुखुरा यहीँ छ. अब त्यहाँ कसरी सर्ने भन्ने कुरो, त्यो भन्दा पनि ठुलो हामी ज्यान हो एउटा त्यो बजाउनु पर्छ, त्यहाँ सर्नु पर्छ भनेर बरम्पर हामीले भन्ने गरेका छ. त्यो भन्दा जिल्ला प्रशासन कार्यालयबाट तपाईँहरूले के सहयोग गर्ने यो अवस्थामा भनिसकेपछि उहाँहरूबाट पनि अहिले तपाईँको कमसे कम पनि 40-50,000 रुपियाँ पर्ने त्यो केन पनि ल्याएर हामीले आफै हामी जनप्रतिनिधि उहाँहरू गएर छिट गरेर तपाईँहरू अहिले अस्थायी मात्रै हो भन्ने कुरा गरेका छ. त्यसले गर्दाखेरि हामीले अस्थायी बसोबास र स्थायी बसोबासको लागि ठाउँ पनि छनौट गरिसकेका छ. हामीले गर्नुपर्ने सबै कामहरू गरिसकेका छ र माथिबाट काम छिटो हुँदैन र स्थानीय सरकारले गरेन भन्ने कुराहरू आउँछ. एउटा कुरा त्यो चौरानीको विषयमा, अर्को कुरा डासेदेखि कटुन्जेसम्मको 2300, यो 2300 विषयमा त अरू दलहरूलाई त प्रष्टै थाहा छ कसरी रोज्यो के रोज्यो भन्ने कुरा. हाम्रो दिपकजीले चाहिँ अलिक नयाँ भएको हुनाले उहाँलाई अलिकति नयाँ लाग्यो होला होइन. यो एडिपीको गलत, तर डासेबाट प्रवेश कहाँबाट चाहिँ तपाईँको बजेट परेको थियो पिजको नाप्ने बेलामा चाहिँ कहाँ कटुन्जीसम्म नाच्छ. त्यहाँ के भन्दैछ भने यो काम चाहिँ यो यहाँसम्म पिज हुन्छ भनिसकेपछि काम त बिचमा दासैमै सिध्यो त्यो बजेट. अनि त्यो अधुरो रह्यो. अनि त्यहाँ नाप्नु एडिपीबाट आउँदाखेरि चाहिँ के छ भने त्यहाँको जनप्रतिनिधि वडा अध्यक्ष त म थियो, मलाई भन्नु पर्थ्यो नि, आधिकारिक मान्छे त म हो नि त. मलाई नभनिकन नसोधिकन चाहिँ त्यहाँ आएर त्यहाँको पब्लिकहरूले सोधिन्छ तलको पिज यहाँसम्म आउने भने चाहिँ यहीँबाट मात्रै नाप्नु भनिसक्यो, त्यहाँबाट नापेर गएछ. अब त्यो नापिसकेपछि त्यहाँ छुट्यो, छुटिसकेपछि तल पनि पिज माथि पनि पिज, त्यहाँ बिचमा नराम्रो लाग्यो फेरि सम्बन्धित मेरै वडामा. अरूलाई भन्दा पनि ठुलो मलाई चोट पर्यो. रात दिन नभनिकन खडेर होइन मान्ने सङ्घ कान्छराम लगायत यहाँ दासैमा पनि भेला गरे, काठमाडौँ पनि भेला गरे. तपाईँहरूले सक्नुहुन्छ कि सक्नुहुन्न? सक्दैन भने हामी स्थानीय रूपमा हामी गर्छौँ यो कुरा भनिसकेपछि उहाँहरूले बाचो गरिसकेपछि एडिपीको पनि मदन आले सर लगायत एडिपीको कर्मचारीहरू पनि इन्जिनियरहरू पनि राखेर प्रतिबद्ध गरिसकेपछि पालिकाबाट गर्नुपर्ने कामहरू कागज पत्र जुराउनुहोस् यसको लागि हामी गर्छौँ भनिसकेपछि 3 करोड पैसा परेको छ. त्यो 3 करोडले डिबिआरमा चाहिँ कति छ भने समथिङ 9-10 पुग्न पुग्छ त्यो पुरा इस्टिमेट. त्यो 3 करोडले काम गर्ने कि त्यसलाई बहु वर्षे बनाएर चाहिँ तपाईँको 10 करोड बजेट बनाउने भन्दाखेरि बहु वर्षे बनाउन नसकेर रोकेर बसिरहेको छ अहिले प्रदेशमा. हामी दिन कुरकानी गरिरहेको छ है. त्यो कुरो फेरि कटुन्जीवासीहरूले पनि थाहा छ, यो दासीको वासीहरूले पनि थाहा छ सबै. तर भए पनि के भन्छ भने गाउँपालिकाले वास्ता गरे सुनवाई भएन. अघि भने जस्तो मन नपरेको मान्छेको सासै गराउने, अहिले सुने हुन्छ त्यहाँ मण्डलीको पूर्वधार शाखामा बुझे हुन्छ. म नम्बर चाह्यो भने म नम्बर दिन्छु. बागमतीको मुख्यमन्त्री कार्यालयको चाहिँ तपाईँको सचिवज्यूसँग चाहिँ तपाईँको कुरो गर्दाखेरि हुन्छ, नम्बर दिन्छु म. त्यहाँ बहु वर्षे बनाउनु पर्यो, 10 करोड पैसा छुट्याउनु पर्यो, बहु वर्षे हुनु पर्यो भन्ने कुरा हो हाम्रो माग हो. 3 करोडले मात्रै पुग्दैन भन्ने कुरा हो. अहिले 3 करोड पैसा छुट्याउँछ, 3 करोडले फेरि अर्को करोड पैसा छुट्याउनुले फेरि प्रोसेस बहु वर्षे गर्यो भनिसकेपछि त 3 वर्षसम्म 2 वर्षसम्म नसितिसम्म त आउने हो नि. त्यो हाम्रो माग हो. सुनापति गाउँपालिका सुधेर बसेका छैन. हामी रात दिन गरेर भए पनि फोन गरेर हुन्छ कि हेटौडामा गएर हुन्छ कि सङ्घ प्रदेशमा गएर हामीले त्यो कामहरू पुरा गर्छु भनेर लागेको छ. अर्को कुरा 3 नम्बरमा यो विद्युतको टोलको विषयमा सुनापति गाउँपालिकाको 5 नम्बर वडामा म वडा अध्यक्ष, त्यहाँ पहिलोचोटि वडा अध्यक्ष भएको के नै गरौँ जस्तो भयो. अनि त्यस पछाडि जोस जाँगर सबै कुरा, अनि माथि विद्युत प्राधिकरणमा सबैमा लाग्यो. कुलमान घिसिङज्यू खरी पार्टी त्यो विद्युत प्राधिकरणमा हुनुहुन्थ्यो. लो यो तपाईँको पनि पालेको, हाम्रो वडामा चाहिँ यो हो बत्ती पाल्नु परिसक्यो. अहिले नयाँ छैन बजेट, अब चाहिँ तपाईँको टेन्डर हुँदैछ. अहिले पुरानोहरू लगेर चाहिँ गाँसेर बाल्ने भाइ लानु भनेर भन्यो. किन नलाने त भन्यो भने त्यहाँबाट खने पानीको उगालोबाट 15 गाडीमा लाइन गरेर लिएर आएको तार र पोलर. त्यो ल्याइसकेपछि अधुरो भयो. अनि यो अधुरोलाई पुरो गराउनलाई तपाईँ चिन्ता नगर्नुहोस्, एउटा प्रोसेसमा गइसकेका छ, टेन्डर हुँदैछ. यो हतार नगर्नु, 1 वर्ष पर्खिनु. त्यत्रो वर्ष त हामी टुकी बोती बाल्यो भने 2 वर्ष पर्खिनु भन्दाखेरि त्यहाँको उपभोक्ताहरू त्यहाँको जनताहरू मान्दैन. बरु कति पर्छ, बरु पैसा दिन्छु, हामी त आजै बाल्छु भोलि बाल्छु भनिसकेपछि अब उपभोक्ताको अध्यक्ष बन्नेहरूले पनि ले पैसा, अनि उनीहरू पनि दिने भइसकेपछि भट्टाभट दिइसकेपछि मैले विकासक्रमलाई नदे नगर भन्नु पनि मलाई नमिल्ने भयो. ए गर्छु भनेर कहिले गर्ने हो कहिले गर्ने हो, तर त्यो काम पनि गर्यो, दुई वर्षभित्र त प्रोजेक्ट पर्यो, तपाईँको राम्रो काम भयो, एक वर्ष पर्खिनु भनेको थिएँ मैले। त्यतिखेर वडा अध्यक्ष हुँदाखेरि त्यो व्यवस्थापन बत्ती बाल्नका लागि वडाले पनि पैसा हालेका छ, एकचोटि 12 लाख कति, एकचोटि कति गर्दा समथिङ मलाई छैन, र त्यसमा नबुक पैसा चाहिँ त्यो 5 लाख उठाएको पनि त्यो भित्र सार्वजनिक सुनवाई समेत गरेका छ, काम गरेका छ। तर त्यहाँ त्यतिखेर के भन्यो भनेदेखि त उपभोक्ता विद्युत उपभोक्ता समितिको पदाधिकारीले चाहिँ यो पैसा तपाईँहरूको पछि फिर्ता आउँछ, वडाले फिर्ता गर्छ यो पैसा आइसकेपछि, ल हामीले पनि ठिकै छ नियमले मिल्यो भने गराउँला भन्यो, बत्ती बाल्यो, नियममा त तपाईँ पैसा फिर्ता गर्नु त नमिल्दो रहेछ, मैले फिर्ता गर्नु यहाँ अध्यक्ष सर यहाँ हुनुहुन्छ फिर्ता गर्नु मिल्छ भने म 20 करोड पैसा भोलि छुट्याइदिन्छु, तर मिल्दैन व्यक्तिको पैसा फिर्ता गर्नलाई, त्यही कारणले गर्दाखेरि फिर्ता गर्नु सकेन। त्यहाँको कुरा त्यो हो, त्यहाँको हिसाब किताब बगैँ साथ हेर्दाखेरि हुन्छ। अर्को कुरा अब बिहान पानीघाटको आयो, बिहान पानीघाटमा एउटा ऐतिहासिक देशलाई अमूल परिवर्तन गर्छु, देशलाई राष्ट्रलाई के गर्छु भनेर एउटा जनयुद्ध भयो, त्यसको क्रममा पहिलो घटना यहाँ पूर्वमा यहाँ बिहानमा भयो, त्यो माथि त एउटा पार्क बन्यो, तर त्यसलाई एउटा ऐतिहासिक ठाउँलाई ऐतिहासिक बनाऊ भनेर चाहिँ जहाँ घटना भएको छ त्यही नजिक बनाऊ भनेर त्यहाँ उतापट्टि हामीले जहाँ त्यो पुलिसको घर थियो त्यहाँ नै 4 आना जग्गा लिन्छु हामी, चन्दा उठाएर पनि किन्नु मिल्दैन भन्दाखेरि कुरा मिलिसकेको थियो, फेरि त्यहाँकै मान्छेहरूले को को उचाल्ने पछार्ने गरेको मिलेन दिएन, नदिइसकेको त्यसैको मुनि चौकी यताबाट जंगलबाट चाहिँ आएर हानेको भनेर चाहिँ त्यो चाहिँ तपाईँको अहिले राम्रोसँग चाहिँ एउटा ऐतिहासिक होस् भनेर त्यो बनाउँदै गर्दाखेरि त्यहाँ मान्छे अघि भने जस्तो मन नपर्ने मान्छे सास गना भने जस्तो त्यहाँ चाहिँ यहाँ चाहिँ भत्किने नै भयो सिद्धिने नै भयो, अब यो उहिले उहिलेको मान्छे चाहिँ यो संसारै यस्तो हुन्छ अरे, यो त्यस्तो हो भनेदेखि त यो बाढी पहिरो आउँछ भोलि त्यो पुल त ठुल्ठुलो बनाउनु पर्यो नि, त्यस्तो कुरा कल्पनीय कुराहरू गरेका छ, त्यसमा हामीले थाहा छ प्राविधिकहरूसँग सबै विज्ञहरूसँग कुरा गर्ने गरेर यति हुँदाखेरि केही फरक पर्दैन, बुरु तलतिर चाहिँ त्यो शहीद पार्क मञ्चपछि चाहिँ बुरु एउटा चाहिँ त्यो पानी बग्दाखेरि चाहिँ अलिकति बग्न सकिन्छ सुरक्षित हुँदैन, त्यसको लागि चाहिँ जाली वाल राख्नुपर्छ भनेर कुराकानी गरे। र अर्को शहीदको गोविन्द खड्गको अर्को बनाएन उसको तपाईँ पक्षपात भयो भन्ने कुरा हामीले पक्षपात गरेको होइन, गरेको छैन, तर हिजोको दिनमा के जे भए पनि सुरुपति गाउँपालिकाले सबै शहीद हो, सबै गोविन्द खड्ग समेत सबैको यहाँ चाहिँ तपाईँको मूर्ति बनाएर आएको छ, सुनपति गाउँपालिकाले एकै ठाउँ त्यो नयाँ पार्कमा राख्ने भनेर अधुरो छ कामहरू, हामीले भेदभाव गरेका छैन, सबै सहित हो, हिजो युद्धको क्रममा बिर्नु भयो त्यो पुलिस दुईजना, एकजना हलदार एकजना पुलिसको समेत पनि हामीले नाम ठेगाना समेत दिएर अहिले हामीले त्यो चाहिँ तपाईँको उद्घाटनमा राख्ने भनेर हामीले त्यो समेत लिइसकेका छ, डाटा लिइसकेका छ, सहित परिवारहरूको लागि एउटा डाटा लिने भनेर चाहिँ हामीले एउटा किताब बनाउने भनेर लागिसकेका छ, यो छ। त्यसले गर्दाखेरि त्यसको विषयमा हामीले प्राविधिक नियम अनुसार हामीले काम गरेका छ, त्यसमा चिन्ता लिनु पर्दैन, अब एउटा के मान्छेहरूलाई त्यहाँ सहित पार्क बनाउने मन छैन, यो त भत्किन्छ, यसले रोक्छ खोल्छ, ऊ माथि डाँडा नै आयो भने के गर्ने भन्ने कुरो त्यो भोलिको कल्पनीय कुराहरू गरे हो, त्यो हुँदैन। र अर्को कुरा यहाँ धुलो उड्यो भन्ने कुरो भयो सडकमा, धुलो त उड्या छ के होइन, अहिले पिच गर्नुपर्छ भनेर लागेका छ नि, अब यसको के भइदियो भनेदेखि मेन कन्डक्टरको ठेकदार चाहिँ केशर बुढा थोकी, त्यो एक दिन पनि यहाँ आएको छैन, केशर बुढा थोकीबाट सेकेन्डमा को भने हाम्रो मन्थली गई विनोद बुढा, थर्डमा डिबी मगर है, त्यहाँबाट चौथोमा को को छ, को को छ 3000 किस्त यहाँ पेची ठेकदारहरू, अनि त्यो चाहिँ काम गर्दै गयो गर्दै गयो गर्दै गयो, हाम्रो कार्यकालमा चाहिँ यो तपाईँको पिच गरेर सक्ने भनेर रात दिन खडेको यो बजेट यतो उता हुन्छ कि भनेर कति लाग्यो कति हेरे, अहिले लास्ट टाइममा चाहिँ तपाईँको त्यो मान्छे चाहिँ के रोग लागेर चाहिँ इन्डियामा उपचार गर्नु गएको छ, एउटा डिप्रेसन जस्तो रे होइन, फडाकी हात जिउ नै खाम्ने होइन, त्यो भएको हुनाले डिबी पनि हिजो मात्रै मलाई भन्दा म त 5 करोड पैसा खस्यो उहाँसँग लिनुपर्ने नै, अर्को मेरो 5 करोड त ऋण छ, म त उहाँ त होइन म चाहिँ डिप्रेसन हुने भयो भनेर भन्ने कुराहरू गरे, कसले धुलो निभाउने कसले के गर्ने, अब यहाँ त्यो समस्याहरू छ होइन, पिजै नहोला भनेर चिन्दछ धुलोको त कुरो छोड्ने है, यो कुराहरू यसरी रोजिरहेको छ। त्यसैले गर्दाखेरि सुनापति गाउँपालिकाले जुन खालको कामहरू हामी अझै पनि यो सुनापति गाउँपालिका 1 वर्ष कार्यकाल बाँकी छ, अरू स्थानीय तह भन्दा अरू गाउँपालिका भन्दा नमुना बनाऊ भनेर हामी लागेका छौँ, र अब हामीले गर्न लागेको कामहरू पनि 3-4 वटा अझै गर्नुपर्ने कामहरू 3-4 वटा कामहरू छ, 1 नम्बरमा स्थानीय बाल मैत्री घोषणा गर्ने, 2 नम्बरमा यहाँको चाहिँ मोलको विषयको कुराहरू छ, मोल पर्याप्त बेलामा ल्याउन सकेका छैन, अब त्यो कोडामा आउँछ, अब हामी किन हामीले मोल पाएन भन्छ सहकारीको चाहिँ सहकारीले मात्रै नियमले चाहिँ सहकारीले मात्रै मौ दिनु पाउने नियम छ एउटा वडामा एउटाले दिने भन्ने कुरा हामीले बनाएको छ त्यसलाई हामीले मान्छे देखाउ न कसले चाहिँ तपाईँको त्यहाँ अलिकति मलमा घोटाला गर्यो त्यसले कारवाही गर्छ भने त त्यो पनि देखाउँदैन उहाँ आफै नै चाहिँ तपाईँको राजा रात तपाईँको 1200 मललाई 1500 2000 लुजी लुजी किन्छ होइन त्यस पछाडि तपाईँको त्यहाँ के रहेछ सागारीको नियम चाहिँ के छ भने सागारीमा पहिला सदस्यता को को त्यो त्योलाई पहिला दिँदो रहेछ यो कुराहरू पनि उठ्याएको छ त्यसको लागि पनि अहिले बागमती प्रदेश निर्वाचन क्षेत्रभरि 1 करोडको प्राङ्गारिक मल कारखानाको लागि हामीले पनि आवेदन गरेका थियौँ सबै पालिका नगरपालिकाले गरेको र यो निर्वाचन क्षेत्रको अहिले हाम्रो सुनपतिले परेको छ 1 करोड वर्गको प्राङ्गारिक मल हिजो मात्रै सम्झौता गरेर आउनु भएको छ हाम्रो प्रशासकीय विश्वास र अर्को कुरा हामी सौर्य उठे 1500 2000 लुजी लुजी किन्छ होइन त्यस पछाडि तपाईँको त्यहाँ के रहेछ सागारीको नियम चाहिँ के छ भने सागारीमा पहिला सदस्यता को को त्यो त्योलाई पहिला दिँदो रहेछ यो कुराहरू पनि उठ्याएको छ त्यसको लागि पनि अहिले

0: सुनापतिको दिगो एउटा आर्थिक रूपमा र सबै हिसाब किताबले चाहिँ तपाईँको आय स्रोतको हिसाबले पनि एउटा चाहिँ हामी 1 मेगावाटको विद्युत उत्पादन गर्यो भने अन्तिम चरणमा पुगिया हाम्रो कार्यकालमा यो उत्पादन गरेर देखाउँछ। र अर्को कुरा गुठीको जग्गाहरू यहाँ कोही पलाङचो गुठी कोही भीमसेन गुठी कोही पशुपति गुठी के के गुठी अनि बेच्दाखेरि चाहिँ रोबनीको 3 लाख आउँछ कि आउँदैन अहिले त्यो 2 लाख रुपियाँ भएछ तिरो मात्रै। त्यसको विषयमा पनि हामी काठमाडौँमा गुठी संस्थान मालबोध नाभिदेखि माथिसम्म प्रोसेस गरेर चाहिँ यहाँको जनतालाई सहुलियत दरले चाहिँ तिरो तिर्नु पाउनु पर्यो भनेर चाहिँ आवाज उठाइसकेपछि त्यो गुठी संस्थानले पनि आज भोलि हाम्रो यहाँ जति तिरिया छ त्यही हिसाबले तिरो लिने भनेर पनि कुरा भइरहेको छ। अर्को कुरा हामी 2083 मङ्सिरभित्र 2083 पर्यटन वर्ष सुनापतिको घोषणा गर्ने भनेर हामी लागेका छौँ। त्यही होलीको कामहरू आजको कामहरू बाटोको कुराहरू तपाईँ थाहा पाउनुभयो। यहाँ तपाईँको पानीको 50 करोडको योजना परेका छ 30 करोड 20 करोड आइसकेका छ। सबैभन्दा अग्लो डाँडा त्यो अग्लेश्वरको मुनि थाम डाँडामा ठुलो ट्याङ्की बनाएर चाहिँ तपाईँको 20 करोडको काम भइरहेछ। अब 30 करोड पैसा आउनु बाँकी छ त्यसले एक घर एक धारा बनाउने बृहत खाने भनेर हामी लागेका छौँ। हामी स्वास्थ्यको हस्पिटल उद्घाटन गरेर दिनुपर्ने सेवा सुविधाहरू दिइरहेका छौँ। हामी कृषि र सबै उत्पादनको रोजगारी कुराहरू गलैँचा बुन्नेलाई गलैँचा बुन्नु दिएको छ तालिम दिएर थाङ्गा सिक्नेलाई थाङ्गा सिकाएर त्यो तालिम हामी लिन्छौँ भनेको छ। र अर्को यहाँ डाइभिङ तालिमको लागि पनि अहिले हामी 40 जना खोलेका छौँ रोजगारीको लागि। हामीले गर्नु सक्ने र धेरै कामहरू अधुरो छ। यो हुँदै जाँदाखेरि अहिले निर्वाचन भइसकेपछि अहिले हाम्रो अभिभावक अथवा यहाँको मान्यज्यू हाम्रो राष्ट्रसभा पार्टीको डाक्टर कृष्ण हरि जो विजयी हुनुभयो यहाँको अभिभावक भनेर मैले 5 चोटि फोन गरेका थिएँ चुनाव पछाडि उहाँले फोन उठाउनु भयो। अब फोन नउठाइसकेपछि यो अधुरो बाटोहरू अधुरो योजनाहरू कोसँग सम्पर्क गर्ने मेरो पनि गुनासो तपाईँले तपाईँको मान्य हाम्रो पनि मान्यता पुर्याउनु होला। हाम्रो अभिभावक नै उहाँ हो। संघले गर्नुपर्ने कामहरू अधुरो होला, प्रदेशले गर्नुपर्ने अधुरो कामहरू होला, पालिकाले गर्नुपर्ने अधुरो होला, तर त्यो अधुरो कामहरू माग्नको लागि कसलाई भेट्ने कसलाई भन्ने हाम्रो अभिभावकको। मैले त एउटा राजनीतिक संस्कार बसालौँ भनेर बधाई दिउँ भनेर उहाँलाई फोन गरेको योजना बजेट माग्नु पनि होइन। त्यस पछाडि यहाँ सुडुक्क आएर उहाँ यहाँ हाम्रो प्रशासकीय अधिकृत सुरेश सरसँग योजना 2000 वटाको लागि सिफारिस माग्नु भएछ। अब प्रशासनको कामहरू त उहाँले हेर्ने हो, बजेटको विषयमा त मैले हेर्ने हो नि त, मैले सिफारिस गर्ने हो नि त। कहाँ अधुरो छ, कहाँ सङ्घमा पढाउने, कहाँ प्रदेशमा पढाउने, कहाँ वडाले गर्ने, कहाँ पालिकाले गर्ने भन्ने त मलाई थाहा छ नि। त्यति पनि हाम्रो राजसभाको साथीहरूले एउटा समन्वय गर्नु छैन, कस्तो खालको संस्कार हो के हो। त्यसैले गर्दाखेरि हामी अन्यलमा छौँ, मान्यसँग भेट गर्नु पाएको छैन, फोन उठाउनु भएको छैन। मलाई हाम्रो पालिकाले मात्रै मलाई त के हो के त होइन किन उठाएन भनेर चिन्ता लाग्यो, तर मैले खाँदा त दोरङ्गमा सबैले सोध्दै हाम्रो पनि उठाएको छैन। त्यसैले गर्दाखेरि चाहिँ हामीले सक्ने कामहरू सुनापती गाउँपालिकाले गर्नुपर्ने कर्तव्यहरू अझै 1 वर्ष बाँकी छ। रात दिन नभनिकन कोही कोही पालिकातिर कोही कोही नगरपालिका त अहिले नै लारक लुरुक भइसकेछ। अब सिद्धि अब 1 वर्ष बाँकी छ के काम गर्ने भने हामी चाहिँ चर्कको हिसाबले अझै यो काम गर्नुपर्छ भनेर लागिरहेछ।
1: आदरणीय श्रोता मित्र, यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ। यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 वटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
2: यिनै सामग्री सँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401 पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
1: हवस् त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्न भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अंकमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
2: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णुबहादुर कार्कीसँग रामेछाप नगरपालिकामा स्वास्थ्यको क्षेत्रमा भइरहेका कामहरू र आगामी योजनाहरूका बारेमा रहेर कुराकानी गर्दैछौ। कार्यक्रमको समयावधिभर हामीसँगै रहनुहोला।
0: यहाँलाई स्वागत छ रेडियो कार्यक्रममा हाम्रो रामेछापमा।
3: धन्यवाद राजनजी। यहाँ लगायत रेडियो हजुर रेडियो सुन्न बस्नुहुने सम्पूर्ण महानगरमा नमस्कार।
0: हजुर रामेछाप नगरपालिकाको स्वास्थ्य शाखा संयोजक हुनुहुन्छ। विशेष गरी ठ्याक्कै रामेछाप नगरपालिकामा स्वास्थ्य क्षेत्रमा अहिले के कस्तो कामहरू भइरहेका छन्, विशेष गरी यहाँहरू चाहिँ केमा व्यस्त हुनुहुन्छ?
3: हजुर, यहाँले भने जस्तै अब खास गरी नगरपालिका लेभलमा काम गर्दाखेरि चाहिँ जति नेपाल सरकारको यो काम छ, फिल्ड लेभलमा गर्नुपर्ने काम सबै नगरपालिकाले नै कमान्डिङ गर्नुपर्ने हुन्छ। त्यो सवालमा चाहिँ हाम्रो नगरपालिकाभित्र अहिले स्वास्थ्यको हेर्दाखेरि चाहिँ एउटा प्रादेशिक अस्पताल यो हाम्रो पालिकाभित्र पर्दैन, तर यसले हाम्रो पालिकाभित्रका जनतालाई सेवा दिइरहेको छ। अनि पालिकाभित्र रहेका संस्थाहरू कुरा गर्दाखेरि चाहिँ हाम्रो साविकमा हेल्थ पोस्टहरू जम्मा 7 वटा, त्यसपछि बाँकी भनेको 7 वटा हाम्रो सहरी स्वास्थ्य केन्द्रहरू छन्। र अहिले वडागत हेर्दाखेरि हाम्रो प्राय 3-4 वडाहरूमा चाहिँ नि एउटा संस्थाहरू छ भने बाँकी सबै वडाहरूमा 2-2 वटा संस्थाहरू भएको अवस्था छ। र त्यो संस्थाहरूमा चाहिँ आवश्यक जनशक्तिहरू सबै पदपूर्ति भएको अवस्था छ। र अनि थाई दरबन्दी पदपूर्ति नभएको ठाउँमा हामीले करारबाट स्टार राखेको व्यवस्था गरेका छौँ। अनि हाम्रो हरेक वडाको टोल बस्तीमा चाहिँ नि स्वयंसेवीकाहरू हुनुहुन्छ, उहाँहरू चाहिँ हाम्रो नगरपालिकाभित्र जम्मा 108 जना हुनुहुन्छ। यो स्वयंसेवीकाहरूको संख्या चाहिँ खास गरी हाम्रो पहाडी जिल्ला भएको हुनाले यसमा जनसङ्ख्याको आधारमा 250 जना बराबर 1 जना सेमसेवा हुनुहुन्छ। र जम्मा हाम्रो नगरपालिकाभित्र 9 वडाहरूमा 108 जना सेमसेवाज्यूहरू हुनुहुन्छ, महिला सेमसेवाज्यू हुनुहुन्छ। र महिला सेमसेवाज्यूहरूले चाहिँ नि हरेक आफ्नो चाहिँ टोल बस्तीमा गएर आमसम्मलाई हरेक महिना मासिक मिटिङ गर्नुहुन्छ। र त्यसमा चाहिँ नि उहाँले गर्ने कामहरू खास गरी खोप सम्बन्धी, पोषण सम्बन्धी, अनि पर्यावरण सम्बन्धी र सामान्य उपचार सम्बन्धीको बारेमा ज्ञान दिनुहुन्छ। अनि यो कामहरू उहाँले हरेक महिना गर्दै आउनुहुनेछ र त्यो उहाँले गरेको कामको रिपोर्ट स्वयंसेवीका मार्फत हेल्थ पोस्टमा आउँछ र हेल्थ पोस्टहरूले चाहिँ नि त्यसलाई चाहिँ अनलाइन सिस्टममा इन्ट्री गर्नुहुन्छ र पालिकाको ओभरअल रिपोर्टिङ सिस्टममा त्यो चाहिँ कम्पाइल हुन्छ।
0: ठ्याक्कै स्थानीय सरकार सञ्चालनमा आइसकेपछिको हालसम्मको अवस्थामा स्वास्थ्य क्षेत्रमा चाहिँ ठ्याक्कै देखिने कामहरू चाहिँ के भयो रामेछाप नगरपालिका?
3: खास गरी स्थानीय सरकार सञ्चालन भइसकेपछि रामेछाप नगरपालिकामा हामीले जम्मा 2 वटा सहरी स्वास्थ्य केन्द्रहरू जहाँ भौगोलिक रूपमा अलिकति विकट रहेका वडाहरूमा संस्थाहरू अपुग भएर हाम्रा आम जनसमुदायमा सेवा पुगेको थिएन, ती ठाउँहरूमा 2 सहरी स्वास्थ्य केन्द्र पालिका आफैले थप गरेको छ। जसअनुसार वडा नम्बर 2 र 3 पायक पर्ने गरी हामीले वडा नम्बर 3 साङ्गोटरमा रहेको थाक्ले बेसीमा चाहिँ नि एउटा सहरी स्वास्थ्य केन्द्र खोलेका छौँ। त्यसै गरी रामेछाप नगरपालिका वडा नम्बर 8 चाहिँ नि संस्था आफ्नो नभएको हुनाले हामीले वडा नम्बर 8 बाबुहरूकोमा रहेको स्थानमा रहने गरी सहरी स्वास्थ्य केन्द्र खोलेका छौँ। र यसरी हामीले हरेक वडाका सबै टोल बस्तीहरूलाई चाहिँ नि सेवा पुग्छ भन्ने हिसाबमा करिब आधी घण्टाको दूरीमा सेवा पुग्ने गरी स्वास्थ्य संस्थाहरू खडा भएका छन् र ती स्वास्थ्य संस्थाहरूमा स्टाफहरू पनि पुरा छन्। अब यहाँले भने जस्तै खास गरी नगरपालिकाले गरेका कामहरूमध्ये अब देखिने काम के छ भन्दाखेरि चाहिँ अब हाम्रो पहिलो महत्त्वपूर्ण काम भनेको चाहिँ हामीले सबै वडाहरूमा रहेका गर्भवती महिलाहरूलाई र सुत्केरी महिलाहरूलाई सेवा सहज पुगोस् भन्नको लागि हामीले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छौँ। यो कार्यक्रममा चाहिँ खास गरी हामीले हाम्रा पालिकाभित्रका सबै अब गर्भवती तथा सुत्केरी महिलाहरूलाई आवश्यक सेवा परेको खण्डमा हामी निशुल्क म्यानेज दिन्छौँ र उहाँलाई सुत्केरी जन्य समस्याका कारण नजिकको बर्थिङ सेन्टरमा आउनु परेको अवस्थामा र अनि त्यहाँ प्रसुति सेवा लिन नसकेको नसकेर त्योभन्दा ठुलो अस्पतालमा प्रेसन गर्नु पर्दाको अवस्थामा निशुल्क पालिकाले एम्बुलेन्स व्यवस्था गरेको छ र एम्बुलेन्स व्यवस्था तत्काल नपाएको अवस्थामा उहाँहरूले चाहिँ स्थानीय स्थानमा प्राप्त हुन सक्ने गाडीहरू प्रयोग गरेर ल्याउँदाखेरि पनि हामीले त्यसको चाहिँ एम्बुलेन्सको मूल्य बराबरको स्रोत बनाएको व्यवस्था गरिरहेका छौँ र हाम्रो नगरपालिकामा हेर्दाखेरि अहिले एकदमै प्रभावकारी रूपमा देखिएको कार्यक्रम चाहिँ यो छ। यसले गर्दाखेरि धेरै सबै गर्भवती स्त्री महिलाहरूले निशुल्क एम्बुलेन्स सेवा पाएर उहाँलाई चाहिँ सहज रूपमा बर्थिङ सेन्टर अथवा सुरक्षित प्रसुति गर्ने स्थानसम्म पुगेर प्रसुति सेवा लिन सक्ने अवस्था कायम गरेको छ। अनि यो सँगसँगै नगरपालिकाले अहिले खास गरी हामीले चाहिँ समुदाय तहमा हामीले अलिकति स्वास्थ्य सेवालाई स्तरीय गुणस्तरीय र पहुँचयोगी गर्नुपर्छ भनेर महिला स्वयंसेवीका जीवहरूलाई नेपाल सरकारले हरेक महिना 1,000 रुपियाँ मासिक अर्थात् खर्च दिएको छ। त्यसमा प्लस नगरपालिकाले चाहिँ फेरि रु 500 रुपियाँ प्रति महिना प्रति स्वयंसेविका हामीले व्यवस्था गरेका छौँ। त्यो सँगसँगै स्वयंसेविका तहमै हामीले गरेको काम अर्को के छ भने नेपाल सरकारले उहाँहरूलाई उमेर हदका कारण विदाई भएर जानुपर्दा रु 20,000 व्यवस्था गरेको छ भने नगरपालिकाले छुट्टी फेरि उहाँलाई प्रोत्साहन होस् भनेर अर्को 20,000 रुपियाँ पनि राखेको छ। यसरी नगरपालिकामा काम गर्ने स्वयंसेवकज्यूहरू विदाई भएर जानुपर्दा उहाँलाई एकमुष्ट रु 40,000 रुपियाँ पाउनुहुन्छ। यो चाहिँ हामीले नगरपालिकाले पनि सपोर्ट गरेका छौँ। यो सँगसँगै अब स्वयंसेवकज्यूहरूलाई नेपाल सरकारले बिमा निशुल्क बिमा गर्ने कुरो स्वास्थ्य बिमा गर्ने क्रममा चाहिँ नगरपालिकाले थप गरेर पनि व्यवस्था गरेको छ। अनि यो सँगसँगै अब अर्को महत्त्वपूर्ण काम भनेको चाहिँ स्वास्थ्य बिमा आम जनसमुदायसम्म स्वास्थ्य सेवा पहुँच पुगोस् भन्ने हिसाबमा सुरु गरेको नेपाल सरकारले सुरु गरेको बिमा सेवा स्वास्थ्य बिमा सेवा अभियानलाई प्लस हुने गरी रामेश्वर नगरपालिकाले पनि विगत 4 वर्षदेखि लक्षित वर्ग छुट्याएर खास गरी 60 वर्षभन्दा माथिका दलित नागरिकहरू र 65 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई घर परिवारलाई निश्चित बजेट छुट्याएर नगरपालिकाले हरेक वर्ष बिमा गर्दै आएको छ। यसको उद्देश्य भनेको धेरैभन्दा धेरै हाम्रा जनसमुदायहरूलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने र सहज रूपमा स्वास्थ्य सेवा लिन सक्ने बनाउने उद्देश्य हो। यो क्रममा हाम्रो यो सेवा निरन्तर छ। यो यसको खास गरी अर्को प्लस हाम्रो दुईवटाहरूले पनि गर्नुभएको छ। हामीले चाहिँ लक्षित वर्ग तोकेर 60 वर्षमाथिको दलित नागरिकहरू घर परिवार र 65 वर्षमाथिको ज्येष्ठ नागरिक राखेका छौँ भने वार्ड नम्बर 7 र 8ले चाहिँ एक घर एक स्वास्थ्य बिमा अभियान सञ्चालन गर्नुभएको छ। उहाँहरूले यो अभियान अन्तर्गत यो वर्षबाट सबै घर परिवारहरूको पूर्ण रूपमा स्वास्थ्य बिमामा आबद्ध गरिसक्नु भएको छ। अनि यो कार्यक्रम चाहिँ हामीले आम नागरिकहरूलाई स्वास्थ्य बिमामा आबद्ध गर्न एउटा बानी पुरा पछाल्नुपर्छ भन्ने हिसाबमा सुरु गरेका हौँ। यो हामी एकपटक मात्रै गर्छौँ र यसको पार्सी नवीकरण गर्ने काम चाहिँ उहाँहरू आफैले गर्नुहुन्छ। यसो गरेपछि उहाँलाई बिमाको महत्व र बिमा गर्नुपर्ने रहेछ भन्ने कुराहरूको थाहा हुँदो रहेछ। यो क्रम अब हाम्रो अझै पनि केही वर्ष चल्छ। साथसाथै अब अर्को हामीले गर्न खोजेको भनेको चाहिँ खास गरी हाम्रो आमा सुरक्षा कार्यक्रम र बाल सुरक्षा कार्यक्रममा पनि फोकस गर्ने भन्ने हुनाले हामीले सुत्केरी व्यथा लागेर अनि प्रसुति सेवा लिनु पर्दाखेरि नजिकको बर्थिङ सेन्टरमा आएर अथवा अलि विशेषज्ञ अस्पतालसम्म गएर उपचार लिनुपर्ने अवस्थामा त्यहाँ उहाँहरूलाई हरेक सुत्केरी महिलाहरूलाई चाहिँ हामीले ₹1,000 नगदै पौष्टिक आहार भत्ता उपलब्ध गराउँछौँ। यो चाहिँ प्रयोग अन्य नगरपालिकाहरूमा छैन। हामीले चाहिँ उहाँहरूलाई प्रोत्साहनको रूपमा र संस्थागत प्रसुति सेवा सुरक्षित प्रसुति सेवा लिनलाई तालिमप्राप्त चिकित्सक अथवा नर्स भएको ठाउँमा जानुपर्छ भनेर बानी प्रसारलाई यो गरेका छौँ। त्यस्तो सँगसँगै नगरपालिकाले अर्को प्लस के गरेको छ भने खास गरी यो आमा सुरक्षा कार्यक्रममा चाहिँ नगरपालिकाभित्र सबै गर्भवती सुत्केरी महिलाहरू जसले नजिकको बर्थिङ सेन्टर अथवा अस्पतालमा गएर प्रसुति सेवा लिनुभएको छ उहाँहरूलाई चाहिँ नि एउटा सुत्केरी कोसेली पनि बाँड्छौँ। त्यसमा खास गरी हाइजेनिक किटको एउटा प्याकेज छ अनि पौष्टिक आहार भनेर हामीले शुद्ध तोरीको तेल र घिउ उहाँहरूलाई त्यो वितरण गर्छौँ जसले उहाँलाई अब यो पोषण कार्यक्रममा सपोर्ट होस् भनेर हामीले गरेका छौँ। नमुनाको रूपमा यो कार्यक्रम पनि हामीले विगत 4 वर्षदेखि नै सुरुवात गर्दै गरेका छौँ। यसरी हामीले खास गरी समुदाय तह र महिला तथा बालबालिकाहरूलाई फोकस गरेर कार्यक्रम गरेका छौँ। यसमा खास गरी यसको चाहिँ हामीले कार्यक्रम गरेपछि धेरैभन्दा धेरै जनसमुदायहरू लोपोन्मुख जातिहरू अल्पसंख्यक जातिहरू सेवामा आबद्ध हुनुभएको छ र आधी घण्टाको दूरीभित्र यो नगरपालिकाभित्र रहेका सबै वडाहरूमा अहिले स्वास्थ्य सेवाको पहुँच पुगेको छ। यसले गर्दा हाम्रो वडाभित्र कुनै पनि नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित भएका छैनन्।
2: सँगै यो रामसर नगरपालिकाको वडा नम्बर 3 साङ्गुटामा
3: चाहिँ एउटा
2: अस्पताल पनि सञ्चालन गरेको छ नगरपालिकाले।
3: हजुर हजुर
2: त्यो अस्पताल कसरी चलिरहेछ त्यस बारेमा पनि जानकारी दिनुहोला।
3: साविक रामेछाप नगरपालिका वार्ड नम्बर 3 साउन्डरमा रहेको स्वास्थ्य चौकी भवनमा नगरपालिका स्तरबाट यसलाई चाहिँ प्रदेश पालिका स्तरीय अस्पताल बनाउनुपर्छ भनेर अघिल्लो आर्थिक अघिल्लो नगरसभामा चाहिँ पास भएको पनि हो र अनि अघिल्लो आर्थिक वर्षबाटै प्रदेश सरकारबाट हरेक प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत चाहिँ एक निर्वाचन क्षेत्र एक स्वास्थ्य संस्था सुदृढीकरण कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकाको वार्ड नम्बर 3 रहेको सौन्टर स्वास्थ्य चौकीले यो कार्यक्रम परेको थियो। यो कार्यक्रम अनुसार चाहिँ हामीले अब साविक हेल्पलाई नै त्यसको सेवा स्तर उन्नति गर्ने भन्ने कार्यक्रम भएको हुँदा उक्त संस्थामा हामीले चाहिँ नि एकजना चिकित्सक त्यसपछि एकजना प्रयोगशाला कर्मी र दुईजना स्वास्थ्य कर्मीहरू नर्सिङ स्टाफ र एकजना प्यारामेडिक्स हेल्थ असिस्टेन्ट तहको र एकजना चाहिँ कार्यले सहयोगी राख्ने व्यवस्था गरिएको छ। यसको चाहिँ खास गरी प्रदेश सरकारले नगरपालिकाले अनुदान दिन्छ वार्षिक रूपमा। यो अनुदान चाहिँ हरेक वर्ष पहिलो वर्ष चाहिँ ₹25 लाख दिएको थियो भने यसलाई बिस्तारै घटाउँदै लगेर अन्तिममा हाम्रो पालिकालाई नै त्यो कार्यक्रम जिम्मा लगाउँछ र त्यसको सबै स्वामित्व पालिकालाई नै बिहोर्नु पनि हुन्छ। यो क्रममा अब अहिले हाम्रो अवस्थामा हेर्दाखेरि हामीले नगरपालिका अन्तर्गत वार्ड नम्बर 3 सङ्गठनमा रहेको हेल्प पोस्टलाई 5 बेड क्षमताको नगर अस्पताल रूपमा कायम गरेको देखिन्छ र अब यो अब आगामी वर्षहरूलाई पनि यो वर्ष यो जुन संस्था चाहिँ नगर स्तरीय अस्पतालकै रूपमा कायम हुन्छ र त्यहाँबाट दिइने जुन आधुनिक सेवा चाहिँ खास गरी नगर स्तरीय 5 बेड क्षमताको अस्पतालले दिने सरह नै कायम हुन्छ। त्यसको लागि सम्पूर्ण व्यवहार अब नगरपालिकाले बिहोर्नुपर्ने अवस्था आएको छ, हामीलाई अलिक चुनौती भएको छ, त्यो काम हामी नगरपालिकाबाट गर्छौँ।
2: हजुर, अब सँगै प्रादेशिक अस्पताल जुन रामेछाप अस्पताल पनि रामेछाप नगरपालिकामै छ। रामेछाप नगरपालिकाले त यो प्रादेशिक अस्पताल अर्थात् यो रामेछाप अस्पताललाई धेरै ठुलो खालको सहयोग गरेको छ, कस्तो खालको सहयोगहरू चाहिँ प्रदान गरिराखेको छ?
3: ठिक भन्नुभयो यहाँले। खास गरी अब रामेछाप नगरपालिकामा एउटा चाहिँ हामीलाई अवसरको रूपमा के छ भने प्रदेश स्तरको अस्पताल पनि यही पालिकामा पर्छ र त्यो अस्पतालबाट सेवा लिने अधिकांश नागरिकहरू रामेछाप नगरपालिकाकै हुनुहुन्छ र अब त्यहाँ चाहिँ खास गरी प्रदेश को विशेषज्ञ लेभलको डाक्टर चिकित्सकहरू हुनुहुन्छ र त्यो क्रममा पनि खास गरी अब उक्त अस्पतालमा विशेषज्ञ सेवा सुरुवात गर्ने पनि नगरपालिका नै हो। विगत 7 वर्ष अगाडि जब कोभिडको महामारी प्रकोप थियो त्यति बेला यो जिल्लामा रहेका नागरिकहरूलाई विशेषज्ञ डाक्टरको सेवा लिनलाई काठमाडौँ जानुपर्ने अवस्था थियो। त्यति बेला रामेछाप नगरपालिकाले रामेछाप अस्पतालसँग समन्वय गरेर जिल्लामा पहिलो पटक विशेषज्ञ डाक्टर एमडिजीबी डाक्टर राखेर निशुल्क शल्यक्रिया सहितको प्रसूति सेवा दिने हिसाबमा डाक्टरको चिकित्सक व्यवस्था गरेको थियो र त्यो चिकित्सकलाई चाहिने आवश्यक सम्पूर्ण सुविधाहरू नगरपालिकाले व्यवस्था गरेको थियो र त्यही जुन व्यवस्थालाई नगरपालिकाले अहिलेसम्म कायम राखेको छ र अहिलेसम्म नगरपालिकाले चाहिँ उक्त अस्पताललाई व्यवस्था विशेषज्ञ चिकित्सक व्यवस्थापनको लागि हरेक वर्ष निश्चित रकम तोकेको छ र यो वर्ष हामीले रकम उठाउँदै लगेर ₹12 लाख उपलब्ध गराएका छौँ। यसबाट चाहिँ रामेछाप अस्पतालमा आवश्यक पर्ने शिक्षक लगायत जनशक्तिहरू खास गरी शल्यक्रिया गर्नुपर्ने बेहोस पार्नुपर्ने जनशक्ति त्यसपछि अनि शल्यक्रिया गर्ने जनशक्ति र विभिन्न खालका चाहिँ रोगहरूको विषय डाक्टरहरू खास गरी अर्थोपेडिक डाक्टर मेडिसिन लगायत डाक्टरहरूलाई त्यहाँ थप सुविधा दिनको लागि हामीले बजेट व्यवस्था गरेका छौँ। सँगसँगै उक्त अस्पतालमा चाहिँ अब हामीले नगरपालिका स्तरमा आधारभूत आँखा सेवा पनि सञ्चालन गर्नुपर्छ भनेर हामीले एकजना नेत्र सहायकको व्यवस्था गरेका छौँ। हामीले यो कार्यक्रम पनि विगत 5 वर्षदेखि गरेका छौँ र हाल रामेछाप नगरपालिका अन्तर्गत रामेछाप अस्पतालमा हामीले एकजना नेत्र सहायक राखेर पालिका लेभलमा निशुल्क आँखा सेवा सुरु गरेका छौँ भने उक्त जनशक्ति मार्फत र तिलगङ्गासँगको सहकार्यमा हामीले हरेक वर्ष नगरपालिकामा भित्र रहेका सबै वडाहरूमा घुम्ती स्वास्थ्य शिविरको माध्यमबाट मोतीबिन्दुको चाहिँ स्क्रिनिङ गर्ने अनि आँखाको प्राथमिक उपचार गर्ने र मोतीबिन्दु पहिचान भएका बिरामीहरूलाई निशुल्क रूपमा अपरेसन गर्ने स्थानसम्म खास गरी मन्थलीमा हुने र माथिल्लो स्तरमा जानु पर्दाखेरि यातायात खर्च लगायत खर्च व्यवस्था गरेर अपरेसनको व्यवस्था गरेका छौँ। हामीले गएको वर्ष मात्र 44 जना मोतीबिन्दु पहिचान भएको बिरामीहरूलाई यहाँबाट निशुल्क रूपमा बनेपा अस्पताल लगेर उपचार गरेका थियौँ र यो वर्ष पनि हामी यसरी तामाकोशी र तिलगङ्गा आँखा केन्द्रको सहकार्यमा मोतीबिन्दु स्क्रिनिङ क्याम्प गरेर निशुल्क मोतीबिन्दुको अपरेसन गर्ने व्यवस्था गर्छौँ। यो काम हामी गरिरहेका छौँ।
2: हजुर, अब जनस्वास्थ्य कार्यालय पनि रामेछाप नगरपालिकाभित्रै पर्छ। विशेष गरी जनस्वास्थ्य कार्यालयसँगको यहाँहरूको समन्वय सहकार्यहरू कस्तो हुन्छ र त्यो कार्यालयले कस्तो खालको सहयोग पुर्याइराखेको छ नगरपालिकालाई?
3: जनस्वास्थ्य कार्यालय पनि रामेछाप नगरपालिकाभित्रै रहन्छ, यो चाहिँ प्रादेशिक कार्यालय हो। खास गरी जनस्वास्थ्य कार्यालयले चाहिँ जिल्लाभित्र रहेको सबै पालिकाहरूलाई समान खालको चाहिँ खालको स्वास्थ्य सम्बन्धी कामहरू गर्नुपर्ने भएको हुँदा अरू पालिका सरह हाम्रो पालिकालाई पनि गरेको छ। त्यो सवालमा खास गरी जनस्वास्थ्य कार्यालयको मुख्य भूमिका भनेको चाहिँ यो बच्चाहरूको खोपको कार्यक्रम को मुख्य भूमिका रहन्छ। खासगरी स्वास्थ्य सेवा विभागबाट जिल्ला स्वास्थ्य कार्यालय जनस्वास्थ्य कार्यालयमा नियमित रूपमा मासिक रूपमा भ्याक्सिन आपूर्ति हुन्छ। जिल्ला जनस्वास्थ्य कार्यालयबाट सबै बालिकाहरूलाई त्यो पालिकाहरूको आवश्यकता अनुसार 2 वर्षभन्दा मुनिको बालबालिकाहरूलाई खोपको आपूर्ति गरिन्छ। यो काम मुख्य जनस्वास्थ्यको भूमिकामा पर्छ। यो सँगै जनस्वास्थ्यको अरू काम भनेको चाहिँ महामारीको समयमा आवश्यक पर्ने व्यवस्थापन गर्ने, खास गरी औषधि जनशक्तिहरू लगायत व्यवस्थापन गर्ने र मातृ निकायसँग समन्वय गर्ने काम जनस्वास्थ्य कार्यालयले गर्छ। र अन्य काम भनेको खास गरी स्वास्थ्य सम्बन्धी प्राविधिक रूपमा तालिम सञ्चालन गर्नुपर्ने कुराहरूदेखि लिएर जिल्लाभित्र चाहिँ नै स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको प्रगतिको लागि मासिक रूपमा, वार्षिक रूपमा, अर्धवार्षिक रूपमा गर्नुपर्ने समीक्षाहरू कार्यक्रमहरू जिल्ला स्वास्थ्य कार्यालयले समन्वय गर्दै आएको छ। यो खास गरी हामीलाई प्राविधिक सपोर्ट, स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने प्राविधिक सहयोगको काम चाहिँ जिल्ला जनस्वास्थ्य कार्यालयले नै गर्छ। यसमा हाम्रो नगरपालिकाभित्र रहेको प्राविधिक जनस्वास्थ्य कार्यालयले हामीलाई आवश्यक मात्रामा सहयोग गर्दै आएको छ र हामी यो कुरामा पनि अलिकति हाम्रो एउटा अवसरको रूपमा आएको छ, किनकि हाम्रो पालिकाभित्रै जनस्वास्थ्य कार्यालय पनि अवस्थित छ भन्ने हामीलाई लागेको छ।
2: हजुर, अब सँगै रामसाप नगरपालिकाभित्र जस्तै यो आयुर्वेदिक औषधालयहरू पनि छन्, जस्तो नागरिक आरोग्य केन्द्रहरू पनि छ, उनीहरूको चाहिँ भूमिका कस्तो छ भनेको, जस्तै त्यहाँ कतिको सेवाग्राहीहरू जाने गरेका छन् र त्यो नागरिक आरोग्य केन्द्रलाई चाहिँ नगरपालिकाले कस्तो खालको चाहिँ साथ सहयोग गर्दै आइरहेको अवस्था छ।
3: खास गरी आयुर्वेद स्वास्थ्य सेवाको पाटोलाई पनि अहिले हरेक स्थानीय तहमा जोड्नुपर्छ भन्ने चाहिँ एउटा अभियान अन्तर्गत आयुर्वेद विभागबाट चाहिँ अहिले हरेक पालिकामा एक पालिका एक आयुर्वेद नागरिक आरोग्य केन्द्र खोल्ने अभियान अन्तर्गत यस नगरपालिका अन्तर्गत वडा 7 मा नागरिक आरोग्य सेवा केन्द्र सुरुवात गरिएको छ। खास गरी यस आरोग्य केन्द्रमा चाहिँ एकजना कविराज लेभलको जनशक्ति अनि त्यसपछि 2 जना अभिनयकर्ता भनेर चाहिँ सेवा दिने जनशक्ति एउटा महिला एउटा पुरुष राखिएको हुन्छ। उहाँहरूले खास गरी आयुर्वेद सम्बन्धी आरोग्य कुराहरूको सेवा दिनुहुन्छ। यसमा चाहिँ खास गरी जिल्ला आयुर्वेद कार्यालयबाट पनि हामीलाई प्राविधिक र औषधिहरू सपोर्ट गर्दै आएको अवस्था छ र यो वर्षबाट चाहिँ उहाँहरूले दिने सपोर्ट अलि घटेर त्यो हाम्रो पालिकामै त्यो साधारण भइआएको छ र यस वर्षबाट उक्त नागरिक आरोग्य सेवा केन्द्र पूर्ण रूपमा नगरपालिकाले सञ्चालन गर्नुपर्ने एउटा चाहिँ बाध्यता पनि परेको छ। त्यस संस्थाबाट हामीले साविक जुन नागरिक आरोग्य सेवा केन्द्रबाट प्रदान गर्ने सेवाहरू प्रदान गर्ने गरिरहन्छौँ, साथमा हामीले यस पालिका रहेका सबै वडाहरूमा चाहिँ नै उक्त सेवाहरू विस्तार गर्छौँ। यसलाई चाहिँ हामी विभिन्न खालका शिविरहरूमा कमान गरेर लैजाने हाम्रो अभियान छ। यो हामी अभियान सञ्चालन गर्छौँ।
2: अब नगरपालिकाको कतिपय वडाहरूमा एम्बुलेन्स नहुँदाखेरि चाहिँ बिरामीले शास्ति खेप्नु परेको गुनासो हामीले बारम्बार सुन्दै आइरहेका छौँ। विशेष गरी कुन कुन वडामा एम्बुलेन्स छैन र ती एम्बुलेन्स नभएका वडाहरूमा चाहिँ एम्बुलेन्स सेवा विस्तारको लागि चाहिँ खास नगरपालिकाले चाहिँ केही त्यस्तो खालको काम गर्ने योजनाहरू सोचहरू बनाएको अवस्था छ छैन?
3: हस् हजुर, खास गरी स्वास्थ्य उपचार प्रणालीमा एम्बुलेन्स सेवा पनि महत्वपूर्ण हुन्छ। यो सवालमा चाहिँ रामेश्वर नगरपालिकामा पनि एउटा चाहिँ अवसरको रूपमा के छ भने यहाँ जिल्ला अस्पताल भएको हुनाले अस्पतालमै अहिले थापत रूपमा 2 वटा एम्बुलेन्स र एउटा सब भान छ र यतिले मात्रै नगरपालिकाभित्र पूर्ण रूपमा स्वास्थ्य सेवाको लागि आवश्यक एम्बुलेन्स पुग्दैन भनेर नगरपालिका आफैले आफ्नो प्रयास र विभिन्न सहयोगी निकायहरूको सहयोगमा 3 वटा एम्बुलेन्स व्यवस्थापन गरेको छ। उक्त एम्बुलेन्सहरूलाई यस नगरपालिकाले चाहिँ खास गरी सबैवटाहरूलाई पाएक पर्ने गरी एउटा एम्बुलेन्स वार्ड नम्बर 1, 2, 3 पाएक पर्ने गरी र 4 केही भागलाई पाएक पर्ने गरी वार्ड नम्बर 3 साउन्टर प्रस्तावित अस्पतालमा राखेको छ भने अर्को चाहिँ वार्ड नम्बर 4 केही भागहरू र वार्ड नम्बर 5, 6 पाएक पर्ने गरी वार्ड नम्बर 5 रामपुरमा राखेको छ र अर्को एउटा एम्बुलेन्स चाहिँ हामीले वार्ड नम्बर 7, 8, 9 पाएक पर्ने गरी रामसा अस्पतालमा र बजार एरियामा रहने गरी पालिकामै राखेको छ र उक्त 3 वटा एम्बुलेन्सहरूले हामीले 9 वडाहरूमा चाहिँ टोल हरेक टोल बस्तीमा पुग्ने गरी एम्बुलेन्सको सेवा पहुँच बढाएका छौँ र यो सँगसँगै जिल्ला अस्पतालमा भएको एम्बुलेन्स र रेडक्रस लगायत र एउटा अर्को पनि हाम्रो नगरपालिकामा चाहिँ एउटा सारथी युवा क्लब र अर्को चाहिँ मालागिरी विकास केन्द्रले पनि एम्बुलेन्स सञ्चालन गरेका छन्। यसरी अहिले हाम्रो नगरपालिकाभित्र पर्याप्त एम्बुलेन्स भएको अवस्था छ र यति हुँदाहुँदै पनि एम्बुलेन्स चाहिँ कहिलेकाहीँ कस्तो हुन्छ भने अब सबै ठाउँमा बिरामीहरू एकैपटक परेको बेलामा चाहिँ केही बेलामा एम्बुलेन्स नहुनु पनि सक्छ तर त्यस्तो अवस्था हाम्रो पालिकामा अहिलेसम्म अलिक कम भएको देखिन्छ र यो सँगसँगै अब नगरपालिकाले का केही वडाहरूले खास गरी आफ्ना नागरिकहरूलाई अलिक सहज रूपमा एम्बुलेन्स सेवा पुगोस् भन्नको लागि लक्षितपुर तोकेर खास गरी अस्थायी अपाङ्ग ज्येष्ठ नागरिकहरू महिला लक्षित कार्यक्रम गर्ने हिसाबमा वडा नम्बर 7 र 8 अलि बजेट व्यवस्था गरेर लगभग उनीहरूको आफ्नो वडाहरूमा रहेका सबै नागरिकहरूलाई समेट्ने गरी लक्षितपुर रहेका नागरिक समेट्ने गरी एम्बुलेन्स सञ्चालन गर्नुभएको छ। उहाँहरू पालिकाबाटै बजेट व्यवस्था गर्नुभएको छ। अहिले गर्दा एम्बुलेन्सको पहुँचको कुरा गर्ने हो भने यस नगरपालिकामा धेरैभन्दा धेरै नागरिकलाई सहज रूपमा एम्बुलेन्स पुर्याउने गरी हामीले संख्या पनि राखेका छौँ र हामीलाई चाहिएको बेलामा एम्बुलेन्सहरू प्राप्त हुने अवस्था पनि छ र ती एम्बुलेन्सहरूलाई आवश्यक पर्ने कुराहरूको वार्तामा नगरपालिकाले पनि व्यवस्था गरेको छ। जस्तो खास गरी सबै एम्बुलेन्सहरूलाई चाहिँ जिपिआरएस सिस्टम जडान गर्नुपर्ने कुरादेखि लिएर त्यहाँ चाहिने आवश्यक अक्सिजन सिलिन्डरहरू व्यवस्थापन गरेको छ र अनि सवारी चालकको नियमित व्यवस्थापनहरू पनि गरेको छ। अब यसले गर्दा आगामी दिनमा पनि हामीलाई नगरपालिका स्तरमा एम्बुलेन्स सञ्चालन गर्नलाई समस्या छैन, यसको पहुँच हामीले चाहिने जति गरिसकेका छौँ।
2: हजुर, अब सँगै कहिलेकाहीँ चाहिँ एकदमै जटिल प्रकारको चाहिँ समस्या आएर जस्तै सुत्केरी गर्भवतीहरूलाई चाहिँ तत्कालै चाहिँ अलि विशिष्टकृत अस्पतालहरूमा पठाउनुपर्ने अवस्था पनि आउँछ। जस्तै त्यो अवस्थामा चाहिँ हेलिकप्टरहरूको प्रयोग गर्ने गरिन्छ। हालसम्म रामेछाप नगरपालिकाले चाहिँ त्यो खालको सेवा आफ्नो नागरिकलाई दिएको अवस्था छ कि छैन? हेलिकप्टर तुरन्त मगाएर चाहिँ सुत्केरी वा गर्भवतीलाई पठाउनु पर्ने स्थिति आएको छ कि छैन?
3: हजुर, पक्कै पनि यो जुन आकस्मिक अवस्थामा रेफर गर्नुपर्ने प्रसुतिजन्य सेवाको कुराहरूमा यो सेवा यो आवश्यक पर्छ। यस सवालमा चाहिँ नि बागमती प्रदेश सरकारबाट र यो जिल्ला पनि हवाई उद्धार कार्यक्रमभित्र पर्छ। यो क्रममा चाहिँ खास गरी रामेछाप जिल्लाभित्रै अहिले चाहिँ दुईवटा अपरेसन मार्फत प्रसुति सेवा दिन सक्ने संस्थाहरू भएको हुँदाखेरि धेरै केस रेफर गर्नुपरेको अवस्था छैन र यदि रेफर गर्नुपर्ने अवस्था यहाँ रहेका चाहिँ प्रसुतिजन्य अपरेसन गर्नुपर्ने संस्थाहरूबाट उक्त सेवा नहुने अवस्था आएको खण्डमा अब ती प्रसुतिजन्य बिरामीहरूलाई रेफर गर्नुपर्दा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा प्रदेश स्वास्थ्य निर्देशालयबाट निशुल्क रूपमा हवाई उद्धार व्यवस्था गरिएको छ। त्यसको लागि जिल्लामा खास गरी जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको भूमिका रहन्छ। ती दुईवटा निकायहरूसँग समन्वय गरेपछि निशुल्क रूपमा यसरी आकस्मिक अवस्थामा चाहिँ प्रेषण गर्नुपर्ने प्रसुतिजन्य समस्या भएका महिलाहरूलाई उद्धार व्यवस्था छ। अहिलेसम्म हामीलाई यो नगरपालिकामा यो खालको सेवा दिन पर्ने अवस्था चाहिँ छैन। तर अलि योभन्दा अगाडि एक महिना पहिला चाहिँ हाम्रो एउटा केस त्यस्तो हाम्रो स्थानलाई परेको थियो। त्यति बेला चाहिँ हामीलाई अलिकति रेफर पनि गरियो, बिरामीलाई पनि हेली उद्धारबाट उद्धार गरियो। तर त्यसको अलिकति समन्वयात्मक बाटोपट्टि हाम्रो चाहिँ अलिकति समन्वय कम हुँदाखेरि त्यो सेवामा हामी बढ वञ्चित भएका छौँ। अब पक्कै पनि यस्ता खालका आकस्मिक रूपमा प्रेषण गर्नुपर्ने प्रसिद्धिजन्य महिलाहरूलाई हामी अबका दिनहरूमा निशुल्क रूपमा हेरि उद्धारबाट व्यवस्था गर्ने हाम्रो अभियानमा हामी सबमा लाग्छौँ। त्यसमा आवश्यक भएको बेलामा उक्त सेवा लिन सक्ने अवस्था छ।
2: अब सँगै विशेष गरी पहिला पहिला केही समय अगाडितिर चाहिँ यहाँहरू टोल टोलमा पनि स्वास्थ्य शिविरहरू लिएर पुग्नुहुन्थ्यो। अहिले चाहिँ टोल टोलमा स्वास्थ्य शिविरहरू लिएर जाने खालको त्यस्तो कार्यक्रमहरू छ छैन के छ?
3: हजुर, खास गरी हामीले वृहत रूपमा स्वास्थ्य शिविर लिएर जाने अभियान चाहिँ हाम्रो पालिकामा अहिले त्यो राखेका छैनौँ। किनभने खास गरी समुदाय तहसम्म वृहत लेभलको शिविर लान अलिक गाह्रो पनि हुँदोरहेछ। त्यहाँ लाँदाखेरि त्यो सेवाहरू उपयोग नहुने, त्यो सेवाको त्यहाँ महत्त्व नहुने, त्यो सेवा दिनको लागि पर्याप्त भौतिक प्रदान नहुने हुँदाखेरि हामीलाई त्यो यदि पर्याप्त रूपमा अलिक त्यो उपयुक्त देखिएन। यसैलाई हामीले चाहिँ अलिकति व्यवस्थापन के रूपमा प्रयोगत्मक रूपमा सफल होस् भन्नको लागि यहाँ रहेको अस्पताललाई व्यवस्थित गर्नेप्रति हामी लाग्यौँ। साथसाथै अब समुदाय तहमा नगरी नहुने हाम्रो आवश्यक स्वास्थ्य सम्बन्धी शिविरहरू हामी लैजान्छौँ। खास गरी यो खास गरी अपाङ्गता भएका नागरिकहरू, त्यसपछि अनि महिला सम्बन्धी खास गरी समस्या भएका पाठेघर खस्ने महिलाहरू जसको चाहिँ भिआइए परीक्षण गर्नुपर्ने हुन्छ, क्यान्सर स्क्रिनिङको लागि अनि पर्यावरण नियोजन लगायत अनि गर्भवती महिलाहरूको चाहिँ भिडियो एक्सरे गर्ने अभियानहरू हामीले हरेक वडाहरूमा लैजान्छौँ। यो चाहिँ हाम्रो रुटिनली हरेक 3-3 महिनामा एकचोटि लाने हाम्रो प्लान अनुसार नै हामी जान्छौँ र हामीले पहिलो चरणको चाहिँ मङ्सिर महिनामा लगाएका थियौँ। हामीले 9 वटा हाटमा गएर त्यहाँ रहेका गर्भवती सुत्केरी महिलाहरूको भिडियो एक्सरे निशुल्क रूपमा गऱ्यौँ भने अनि पाठेघर खस्ने महिलाहरूको स्क्रिनिङ गर्नेदेखि लिएर क्यान्सर स्क्रिनिङ गर्नको लागि चाहिँ स्क्रिनिङ क्याम्प पनि गरेका थियौँ। यही वर्ष हामीले भर्खर चाहिँ अस्ति माघ महिनामा पनि एउटा भक्तपुर क्यान्सर अस्पतालको सहकार्यमा खास गरी क्यान्सर पहिचानको लागि चाहिँ नै क्यान्सर स्क्रिनिङ शिविर विशेषज्ञ डाक्टर ल्याएर नै गरेका थियौँ। यसमा खास गरी 17 जना भक्तपुर अस्पतालका क्यान्सर रोगी सम्बन्धी डाक्टरहरू आएर सेवा दिनुभएको थियो। त्यो बेला हामीले जम्मा 209 जना महिलाहरूको क्यान्सर स्क्रिनिङ गरेका थियौँ, जसमा सबै महिलाहरूको चाहिँ क्यान्सर स्क्रिनिङ टेस्ट नेगेटिभ आएको रिपोर्ट प्राप्त भएको छ। त्यसै गरी हामीले खास गरी समयतम गर्न सक्ने शिविरहरू चाहिँ नियमित रूपमा प्रवासी रूपमा लैजान्छौँ र विशेष गरी खालको सेवा सुविधा शिविर चाहिँ हामीले हरेक टोल बस्तीलाई यो प्रयोगत्मक रूपमा चाहिँ अलिकति प्र्याक्टिकल देखिएन। यसलाई चाहिँ हामीले खास गरी जिल्ला अस्पतालमै व्यवस्थापन गर्ने हाम्रो उद्देश्य अनुरूप अहिले हरेक वर्ष कुनै न कुनै विषयको हामी विशेष गरी शिविर सञ्चालन गर्छौँ। यसमा खास गरी काठमाडौँमा रहेका ठुल्ठुलो अस्पतालहरूसँग सहकारी गर्छौँ।
2: हजुर, जस्तै अब ठुलो ठुलो खालका रोगहरू लागेका अथवा दीर्घ रोगीहरूलाई लक्षित गर्दै कस्तो खालको चाहिँ कार्यक्रमहरू सञ्चालन भइरहेको अवस्था छ?
3: खास गरी नेपाल सरकारले अलिकति प्रायोरिटीमा राखेको कार्यक्रम अन्तर्गत चाहिँ यो दीर्घ रोगीहरू, क्यान्सर, किडनी रोगीहरू, त्यसपछि गएर अनि आठवटा प्रकार रोगहरू, खास गरी सिकल सेल एनेमिया अनि स्पाइनल इन्जुरी, त्यसपछि अर्को भनेको चाहिँ हेड इन्जुरी लगायतका रोगीहरूको लागि चाहिँ नि निशुल्क उपचारको व्यवस्था गरेको छ। त्यसको लागि चाहिँ यस नगरपालिकाभित्र रहेका सबै नागरिकहरू जो काठमाडौँमा विशेष अस्पतालमा उपचार गराइरहनु भएको छ, त्यो अस्पतालको चाहिँ उपचार भइरहेको कागजपत्रको आधारमा पालिकामा उहाँले एउटा चाहिँ निवेदन दिनुहुन्छ र त्यो निवेदनको आधारमा हामीले पालिकामा रहेको एउटा समिति छ, नगर प्रमुखको अध्यक्षतामा प्रमुख सचिव अधिकृत सदस्य रहने गरी र स्वास्थ्य शाखा प्रमुख सदस्य सचिव रहने गरी एउटा तिनजनाको समिति छ। त्यो समितिले त्यसरी प्राप्त भएको निवेदन कार्यक्रमको आधारमा तत्काल हामीले चाहिँ नि निर्णय गरेर त्यो अस्पताललाई लेखी पठाउँछौँ र त्यो अस्पतालले रु 1,00,000 लागि निशुल्क उपचार गर्नुपर्ने हुन्छ, खास गरी किडनी, क्यान्सर, स्पाइनल, हेड इन्जुरी, सिकल सेल एनिमिया, अल्जाइमर रोगहरूको लागि यो उपचार सेवा हुन्छ भने बागमती प्रदेशभित्रको सवालमा चाहिँ खास गरी क्यान्सरको सवाल चाहिँ अर्को 50,000 पनि त्यही निर्णयबाट प्राप्त हुन्छ र यसरी क्यान्सरको हकमा चाहिँ 1,50,000 सुविधा प्राप्त हुन्छ। यो साथसाथै अब उक्त कडा रोग लागेका बिरामीहरूको लागि चाहिँ नै यदि बिमा पनि गरिएको छ भने नेपाल सरकारले रु 1,00,000 थप उपचार पनि बिहोर्छ। यो सँगसँगै खास गरी क्यान्सर प्रभावित भई निको नभएको जसले नियमित चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ अनि स्पाइनल इन्जुरी भएर व्हीलचेयर बस्नुपर्ने र किडनीको समस्या भई किडनी फेलियर अथवा ट्रान्सप्लान्ट गरेका बिरामीहरूको लागि नेपाल सरकारले हरेक महिना रु 5,000 उपचार खर्च व्यवस्था गरेको छ। यसको लागि खासरी नेपाल सरकारबाटै यसपालिकाले बजेट प्राप्त हुन्छ। उक्त सेवा सुविधा लिनको लागि सबै त्यस्ता खालका बिरामीहरूले चाहिँ नि अस्पतालको रोग प्रबन्ध भएको कागजपत्र, निजको नागरिकता या जन्म दर्ताको प्रमाणपत्र सहित स्थानीय वडा कार्यालयबाट सिफारिस भएर आउनुपर्छ र नगरपालिकाले त्यसलाई चाहिँ चौमासिक रूपमा त्यसरी आएका व्यक्तिहरूको कडा रोग भए नभएको यकिन गर्छ र कडा रोग भएको प्रमाणित कागजको आधारमा उहाँलाई चाहिँ रु 5,000 रुपियाँ मासिक उपचार खर्चको रूपमा व्यवस्था हुँदै आएको छ। यो वर्ष हामीले पहिलो चौमासिकसम्ममा जम्मा 75,000 रु 5,000 यो रकम भुक्तानी गरेका छौँ र अब बाँकी रकमको लागि हामी यो 14 महिनाभित्र भुक्तानी गर्छौँ र नपुग रकम हामी स्वास्थ्य मन्त्रालयसम्म माग गरेर पठाउँछौँ र यस्ता खालका बिरामीहरू सबैले जतिजना चाहिँ प्रक्रियागत कागजपत्र प्रयोग गरेर आउनुहुन्छ उहाँहरूले रु 5,000 उपचार खर्च पाउनुहुन्छ र कोही पनि वञ्चित हुनुपर्ने अवस्था छैन।
2: हामी अब लगभग कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा अब ठ्याक्कै यो स्वास्थ्य शाखाको अथवा स्वास्थ्य क्षेत्रमा नगरपालिकाको आगामी योजना चाहिँ के छ?
3: खास गरी अब हाम्रो मुख्य योजना भनेकै समुदाय तहसम्म उपचार सेवालाई विस्तार गर्ने, त्यसको लागि हामीले खास गरी अब हेल्थ पोस्ट तहबाट हरेक महिना गाउँघर क्लिनिक, खोप क्लिनिकको माध्यमबाट जहाँ स्वास्थ्य संस्था रहेका भन्दा फरक टोलहरूमा लगेर हामीले चाहिँ नियमित रूपमा खास गरी खोप सेवा अनि परिवार नियोजन सेवा, पोषण सेवा कार्यक्रमहरू गर्छौँ जसमा उहाँहरूले आमा समूहको माध्यमबाट हरेक घर टोलसम्म सेवा पुर्याउनुहुन्छ र अनि अर्को प्लान भनेको चाहिँ हामीले खास गरी रामेश्वर अस्पताललाई अलिकति नियमित रूपमा चाहिँ दिगो रूपमा विशेषज्ञ डाक्टरहरू उपलब्ध गराउने हाम्रो प्लान अनुसार नै हाम्रो सहयोग रहनेछ। जस अनुसार 12 महिना यो अस्पतालबाट चाहिँ नि निशुल्क रूपमा चाहिँ प्रसुतिजन्य अपरेसन सेवा, हाड जोड्ने सेवा अनि मेडिसिन सेवा लगायत पेडियाट्रिक बाल रोगको डाक्टरहरूको व्यवस्थापन हुनेछ र योभन्दा थप प्रदेश सरकारले तोकेका सेवाहरू आएको खण्डमा पालिकाले थप सहयोग गर्छ र खास गरी हामीले यो गुणस्तरीय सेवा दिने सवालमा अहिलेको नयाँ प्रमुखज्यूबाट पनि सम्म भएसम्म सबै खालको चाहिँ सहयोग गर्नुहुन्छ। यसमा उहाँको प्रतिबद्धता के छ भने नगरपालिकामा रहेका सबै नागरिकहरूलाई हामीले चाहिँ स्वास्थ्य सेवाबाट चाहिँ वञ्चित गर्नु हुँदैन, हामीले आफ्नो क्षमता र रिसोर्सले भ्याएसम्म उच्चतम तहको सेवा दिनुपर्छ भन्ने कुरामा उहाँहरू अडिग हुनुहुन्छ। यो चाहिँ हामीले एउटा प्लस अवसरको रूपमा लिनुपर्छ यसलाई चाहिँ हामीले।
2: हुन्छ, ल हस् हजुर, व्यस्त भएर पनि रेडियो कार्यक्रममा समय दिनुभएकोमा हजुरलाई धेरै धन्यवाद र रेडियो सुनेर बसिरहनु भएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
3: हजुर खास गरी अब हामीले खास गरी नागरिक सुझाव सल्लाहहरू लिँदै यहाँबाट प्रदान गर्ने स्वास्थ्य सेवालाई अझ बढी त्यसलाई अझ राम्रो पार्ने प्रयास हामी छौँ। आगामी दिनमा पनि हाम्रा नागरिकहरूको सरसल्लाह सुझाव अनुसार नै हामीले स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहन्छ भन्दै सम्पूर्ण श्रोता पानुहरूमा नमस्कार भन्न चाहन्छु। धन्यवाद।
0: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0484040026, इमेल ठेगाना hajurkoradio@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
1: नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगा
5: आज हामीले गम्भीर रूपले लिनुपर्छ।
6: प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा संगठनमा आबद्ध नहुन सरकारको निर्देशन जारी, संलग्नलाई कार्यवाही गरिने।
7: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कार्यवाही गर्छ।
6: सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर भएको रिटमा कारण देखाओ आदेश जारी। आज राति र भोलि पनि विभिन्न ठाउँमा पानी पर्ने।
8: बाँकी भूभाग पहाड़ी भूभाग कर्णाली र सुदूरपश्चिमको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा अब मेघगर्जन सहित मध्यम वर्षा हुने सम्भावना छ।
6: अमेरिकी राष्ट्रपति ट्रम्प चीनको तीन दिने राजकीय भ्रमणमा। द्विपक्षीय सम्बन्ध र विश्व शान्तिको पक्षमा सम्झौता हुने। प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: आर्थिक संरचनामा देखिएका विसंगति न्यूनीकरण तथा निराकरणका लागि आर्थिक तथा मौद्रिक नीति स्पष्ट हुनुपर्दछ। आगामी बजेटले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना, उत्कृष्टताको सम्मान, साधन स्रोतको मितव्ययी उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नुपर्दछ। बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च धाने पनि ऊर्जाशील युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरूलाई रोक्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ।
9: प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनु पर्ने माग गर्दै सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो, तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिए आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
10: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्नु भए पनि धारा 38 को व्याख्या त्यही हो। अनि हुँदाहुँदा जवाफ नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौं। त्यसकारण म सभामुख यो मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
9: बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
11: आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
9: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गर्नुभयो।
12: प्रधानमन्त्री टेबल गर्नुपर्ने कुरा अरूलाई पठाएको कारणले गर्दाखेरि अब हाम्रो केही प्रश्नहरू पनि छन् होइन, देशमा प्रधानमन्त्री नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार गर्दैछौँ। सत्तारूढ दलले आफ्नो मुनाफोसी चलाइरहेछ, ठेलीका ठेली किताब आज दिने भोलि पढेर ले होइन भन्ने हिसाबले अब समयहरू हुन्छ नि त। नीति तथा कार्यक्रम पनि त्यस समय पनि हामीले दिएको छैन, बजेट पनि खुसी खुसी गरिरहेछ, त्यसले गर्दाखेरि यो चाहिँ भएन।
9: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
13: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिन नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक गर्ने महत्त्वको प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि तोक्ने गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै

0: एउटा कार्यपालिकासँग सरकारसँग, त्यस कारणले मैले यहाँबाट रूलिङ भन्दा पनि संवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउनु पूर्व फेरि हामी संवाद गर्न सक्छौ। सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसंगत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरूद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर।
1: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले पन्ध्रौं महाधिवेशनलाई पारदर्शी, निष्पक्ष, स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ। आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न 9 बुँदे निष्कर्ष निकालेको। बैठकपछि नेता प्रकाश रन महतले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
2: यो पार्टीमा विग्रह आओस् भन्ने पक्षमा हामी छैनौं, तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानूनी रूपमा अहिले प्राप्त गरेका विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ त्यो नेतृत्वको जिम्मेवारी हो। हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा, हिजो गिरिजा प्रसाद कोइराला, हरेक नेताले सबै पक्षलाई मिलाएर पार्टी सञ्चालन गर्थ्यो भनेदेखि त अहिले त एक पक्षले निर्वाचित गरेको विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौ त्यही अनुसार चल्छ। विभिन्न जिम्मेवारीमा रहेको साथीहरू, योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन।
1: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ। सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको मन्त्रालयका प्रवक्ता देव अधिकारीले सीआईएनसँग बताउनुभयो।
3: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक राजनीतिक रूपमा तटस्थ हो, नतिजा प्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह, अन्य विकास निर्माणका कामहरू, नीति कार्यान्वयनका विषयहरू, नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकै कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
1: साझा खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। चीनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि 3 दिन चीनको भ्रमण गर्नुहुनेछ। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय ले जनाएको छ। र खेल खबरमा, सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ।
4: मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान,
5: गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: अन्य पुराना पदमार्ग पनि सुनसान बन्दै रिपोर्टसँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर, कुराकानी विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: भइरहेको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
8: रामी दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
6: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ
9: नमस्कार नमस्कार
6: कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको
7: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि

0: महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। आज राति देशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा मेघगर्जन चट्याङ सहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम, शंखुवासभा, ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग संचालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सड़क संचालनमा आएपछि
4: अठार वर्ष अघि यही ठाउँ यात्रु भरिया चौरी र खचड़को भीड़ले भइभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे। होटलहरूका बाक्लै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने सबै घटेको छ। संखुवा सभाका स्थानीय ज्ञानकाजी शेर्पा:
5: पर्यटकहरूलाई भित्राउन सकियो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
4: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सड़क आएपछि यात्रा गर्न निकै सहज भयो, तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खचड व्यवसायको मुख्य केन्द्र थियो। अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खचड व्यवसाय लगभग विस्थापित भएको छ। ताप्लेजुङ सुकेका होटल व्यवसायी लाक्पा शेर्पा भन्नुहुन्छ:
6: दिनमा तपाईँको त्यस्तै 12-15 हजार हुन्थ्यो, अब अहिले तपाईँको दिनमा 5 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
7: बसन्तपुरबाट चाहिँ दैनिकहरू ल्याउँछौँ, यहाँ दैनिक गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यसको चाहिँ अब काम भएन। त्यो चुङ्गरीको अब दुनिएको छ, दुनिएको छ त अझै पनि छँदैछ होइन।
4: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ। रूपान्तरणको आवश्यकता बढेको छ, तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। मादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठूलो सम्भावना रहेको बताउनु भयो।
8: उद्योग धन्दाहरू नयाँ नयाँ खोलेर अब यो विशेष गरी यो तिनजुरी मिल्के जलजले भनेको चाहिँ पर्यटन प्रबन्धन गरेर यहाँका यो क्षेत्रको जीवन स्तरमाथि यहाँका जनताको उठ्न सक्छ।
4: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ, तर सही योजना र लगानी भए यही ठाउँ पुनः जीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र तीन जिल्लाको संगम स्थल जस्ता पक्षहरूले गुफा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरुङ, CIN, रेडियो तिनजुरे, बसन्तपुर, तेह्रथुम।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आतुर।
9: यो देशको मूलधारमा जोडियो, त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नु।
3: काठमाडौँदेखि लिम्पिया धुरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। छ वर्ष अघि सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेख समेटिएको नेपालको नयाँ राजनैतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। यसबीचमा नेपालले नक्सामा समेटिएको भूभागका बारेमा भारतसँग प्रत्यक्ष संवाद भने गरेको छैन। नयाँ नक्सामा समेटिएको क्षेत्रका बासिन्दाले कस्तो भोगाई गरिरहेका छन्, अपेक्षा कस्तो छ, दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
9: अहिले लिपु खोला भन्दा पर, खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङदी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भावनाले अब जेनेरेसन नै भनौँ न त त्यो अब 60-65 वर्ष भन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिढीले त्यो थाहा पनि पाएको छैन। उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्,
12: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
9: उनीहरूको लोकल भाषा, त्यहाँ सहका जनजाति बस्छन्, त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्,
12: नेपाली
9: बोल्दैनन्।
12: नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ,
9: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङरू, तिङ्कर, राप्ला, दुम्लिङमा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्। उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी, नाभि, गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहका भाषा, रङ भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्।
12: त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र?
9: कुटी, नाभि, गुन्जी 3 गाउँ छ, अब ठ्याक्कै यकिन जनसङ्ख्या मलाई थाहा भएन, मलाई लाग्छ 2-3 होला।
12: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त?
9: थाहा पाउँछन्, किन नपाउनु?
12: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी?
9: सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, सहानुभूति हुनु स्वाभाविक छ।
12: यदि यो विषय समाधान विगतका कैयौं पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए, कसरी अगाडि बढ़ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा, राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ?
9: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन, जतिसुकै गरीब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्गो तिङ्कर दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै माथि उठाउने, मिडियाहरूले उठाउने, नेताहरूले उठाउने, एउटा खालि एउटा बहसको विषय बनाउने, तर सेवा सुविधा हामीलाई केही नदिने, हामीसँग अहिले न बाटो छ, न बजेट विनियोजन छ, न सुविधा छ, यसकारणले हामी झनमारमा पर्छौं भन्ने किसिमको एकदम गुनासो छ। पहिले त हामीले त्यो मुद्दालाई प्रखर रूपमा उठाउनु र पार लाउनु भन्दा पहिले अहिले जे जुन जुन गाउँहरू हाम्रो उसमा छन्, प्रशासनिक नियन्त्रणमा छन्, हाम्रो नेपालभित्र, नेपालको प्रशासनिक नियन्त्रणभित्र छ नि त हाम्रो, ती नेपाल सरकारले कुरा मात्रै माथि उठाउने, मिडियाहरूले उठाउने, नेताहरूले उठाउने, एउटा खालि एउटा बहसको विषय बनाउने, तर सेवा सुविधा हामीलाई केही नदिने, हामीसँग अहिले न बाटो छ, न बजेट विनियोजन

0: त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे हो, त्यो तर लागू भएन। लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि। अब यो सदनमा पनि म कुरा राख्छु, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन्। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नु पर्छ।
1: अहिले पनि त्यहाँको व्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ। अहिले कस्तो छ?
0: अब अहिले यस्तो छ, उनीहरू त सड़क पुगिसकेको छ, 3-4 घण्टामै त्यहाँ पुग्छन्। यताबाट हिँड्दाखेरि 3 दिन लाग्छ, समस्या त्यो पनि छ नि त। मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि 3 दिन
0: 3 दिन लाग्छ, उताबाट 4 घण्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन। बाटो छ, अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिहाल्छ। पछिल्लो अवस्थामा पोहोर साल बनिया छ अप्ठ्यारो ठाउँमा, अब सड़क पनि अगाडि बढिरहेछ, तर पनि अब उता 4 घण्टामा पुगिने ठाउँमा यहाँ 3 दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो।
1: सड़क बन्दै गरेको हो कि सुरुवात नै केही
0: बनिया छ, तर अझै धेरै
1: नेपालतर्फबाट
0: बनिरहेछ। बजेटको कटौतीको मार हामी खेपिरहेका छौं। 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिए। आजभन्दा 5 वर्ष अगाडि 22 करोड, आज त 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो। अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरेको छ सड़क विभागले।
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ। आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ। नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ। सर्लाहीको सदरमुकाम मलङ्गवामा अघि साँझ घरको छतबाट खसेर 2 मिस्त्रीको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ। र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पू खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कल भी रात को 8 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
3: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
3: मेलाका आकर्षणहरू:
2: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
3: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
2: लोक दोहोरी,
3: बाल बालिकाका लागि फेस पेन्टिङ,
2: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
3: बाल कथा वाचन,
2: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
3: सृजनात्मक सिप सिकाइ सम्बन्धी

0: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाई क्रियाकलापको प्रदर्शन,
1: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
0: बाल गीत तथा नृत्य,
1: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि।
2: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
3: Kajaria Tiles, your world-class luxury.
1: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: Kajaria Tiles, your world-class luxury.

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: हाँसराज दाजु म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: शुरूआत चाहिँ तातातो विषय यो सदनमा प्रधानमन्त्री नआएको आउनै पर्ने पोसाकको विषय राष्ट्रपतिलाई यो नीति कार्यक्रम वाचन गर्दा गर्दै हलपत्र छाडेर हिँडेका यस्ता विषय र यी विषय सामान्य मात्रै हुन् कि खास घटना हुन् किनकि हाम्रो संसदको इफोर्ट त सबै त्यतातिर केन्द्रित भएको छ नि तपाईँको टिप्पणी के छ?
2: अब यो संसद कंग्रेस तपाईँको अमेरिकन कंग्रेस बेलायतको पार्लियामेन्ट नेपालको हाम्रो संसद भारतको चाहिँ लोकसभा सांसद भनेर भन्छौ यसले कस्तो मर्यादा राख्ने कस्तो कार्यविधि अपनाउने भन्ने कुरामा चाहिँ आफैले निर्धारण गर्ने हो। यसमा कुनै पनि अलगमा प्रश्न उठ्न पाइँदैन भन्ने यसको सिद्धान्त हुन्छ।
1: हजुर।
2: यसको विशेषाधिकार हुन्छ।
1: हजुर।
2: त्यसैले त्यसको मर्यादा कसरी राख्ने कस्तो ड्रेस कोड हुने आदि इत्यादि त संसद आफैले नियमावलीबाट व्यवस्था गर्न सक्ने हो। यदि नियमावलीमा ती व्यवस्थाहरू छन् भने त्यसलाई पालन गर्नुपर्ने हुन्छ। त्यसैले संसदको मर्यादा राख्ने कुरा उपस्थितिका कुरा यो सबै कुराहरूलाई संसदले संविधानले नै के अधिकार दिया हुन्छ भने संसदले आफ्नो कार्यविधि आफै तय गर्न सक्छ। संसदले तय गरेको कार्यविधिमाथि काहीँ प्रश्न उठ्न सक्दैन। संसदीय सर्वोच्चता हुन्छ बेलायतमा।
1: हजुर।
2: त्यही अनुसारको सञ्चालन भएको हुन्छ भनेपछि अहिले जे जति प्रश्नहरू उठेका छन् त्यो संसदले छलफल गरेर आफ्नो नियमावलीमा समावेश गर्ने त्यहाँ हरेक कुरा त्यहाँ लेखिया हुन्छ। त्यहाँतिर कतिपय कुराहरू हुँदैन, आकस्मिक समय कसरी प्रयोग हुन्छ, विशेष धाराकर्षण कसरी आउँछन्, प्रस्ताव कसरी प्रस्तुत हुन्छ, विधेयक कसरी प्रस्तुत हुने, स्वीकृत अस्वीकृत भएको निर्णय कसरी गर्ने, हरेक कुराहरूको चाहिँ त्यो कार्यविधिमा तय गरेको हुनाले संसदले जुन कार्यविधि बनाउने हो त्यो बेला नै आकलन के गर्नुपर्छ भने अबको संसदलाई हामी कसरी लगान्छौँ तपाईँ हामीले हेर्नु भने के देख्छौँ भने हरेक पटक संसद गठन भएपछि संसदले आफ्नो नियमावली आफै बनाउँछ। पुरानो नियमावलीलाई निरन्तर दिँदैन। हिजो 79 बनाएको नियमावली अब अहिले 83 हारेर त खारेज हुन्छ।
1: हजुर।
2: भनेपछि जनप्रतिनिधिहरूले सभा चलाउनुभन्दा अगाडि बैठकलाई व्यवस्थापन गर्ने सम्बन्धमा मर्यादा कसरी कायम राख्ने आदि इत्यादि कुराहरू त अन्तिम तय गर्ने अधिकार त संसदको आफ्नै विशेषाधिकार हो।
1: हजुर।
2: त्यो विशेषाधिकारभित्र रहेर चाहिँ गर्नुपर्ने हुनाले अब यसको यो पाटोमा पनि बसेर छलफल गरेर एउटा टुङ्गो लगाउनु पर्यो। मर्यादा कसरी कायम गर्ने, कस्तोमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने, कस्तोमा प्रधानमन्त्रीले तोकेको चाहिँ मन्त्रीले पनि जवाब दिन सक्ने भन्ने कुराहरू चाहिँ विगतमा एउटा अभ्यास थियो होला।
1: हजुर।
2: अब कसरी जाने भन्ने कुराको त अबको नियावलीले अबको पद्धतिले भने चलाउने हो। किनभने संसदीय लेखिएको कुरा छ भने लेखिएको कुरा पालना हुन्छ, लेखेका छैन भने बेला मात्रै विगतको अभ्यास के छ भन्दै हेरिने कुरा हो।
1: अर्थात् प्रधानमन्त्री उपस्थिति नहुनुपर्ने कारण जस्तो त्यो चाहिँ संसद सचिवालयले कार्यसूचीमा राख्ने, अन्तिममा प्रधानमन्त्रीले तोकेको पात्रले जाने भन्ने जो यो लफडा बखेडा भयो यो चाहिँ प्रधानमन्त्री कि विदेशमा बिरामी परेर त्यस्तै अर्जेन्सी प्रकरणहरूमा मात्रै होला नि त अनुपस्थित हुँदा तोकिने भन्ने चाहिँ के हुन्छ यसको मर्म?
2: त्यो त के भने पुरानो संसदीय अभ्यासबाट आएका मान्य सदस्यहरू पनि हुनुहुन्छ, त्यहाँ नयाँ अभ्यासमा आएका सदस्यहरू पनि हुनुहुन्छ। त्यसैले पुरानो नयाँ बसेर त्यो संसदीय अभ्यासलाई कसरी लाने, राष्ट्रका मूल समस्याहरूलाई चाहिँ कसरी अगाडि सम्बोधन गर्ने, यहाँ समृद्धिको यात्रामा जानुपर्ने, शासकीय सुधार गर्नुपर्ने धेरै कुराहरू छन्। त्यसैले यो आन्तरिक व्यवस्थापनको कुराहरू सांसदहरू बसेर छलफल गरेर त्यहाँ धेरै जनताको त्यति चासो र सरोकार ती विषय हुँदैनन्। जनताको चासो र सरोकारको विषय त त्यसले परिणाम दियो कि दिएन, जनताको जीवनस्तर उठ्यो कि उठेन, जनताको जुन अपेक्षा थियो पुरा भयो कि भएन, जनताले त्यो पाटो चाहिँ हेरिराखेका हुन्छ। त्यसैले संसदको कार्यवाही कसरी गर्ने भन्ने कुरा त सांसदहरू बसेर आफैले तय गर्ने विधि हो। त्यसैले नयाँ सांसदहरू हुनुहोला, पुरानो हुनुहोला, सबै बस्ने, त्यसलाई चाहिँ एउटा नियमावलीमा लिपिबद्ध गर्ने, त्यसलाई पालना गर्ने, प्रतिबद्धता व्यक्त गर्ने, अगाडि बढाउने कुरा। किनभने विगतको नियमावली त अब खारेज गरेर नयाँ नियमावली बनाउने प्रक्रियामा अगाडि बढेपछि ती सबै नियमावलीमा राख्ने,
1: नयाँ नियमावली त स्वीकृत हुन पनि बाँकी छ। तर हाम्रो संसदको इफोर्ट चाहिँ यो बेला यस्ता विषयमा केन्द्रित हुनु पर्थ्यो कि एउटा यो त खास गरी क्रमभङ्गता गर्ने र परिणाम दिने पाटोमा पो इफोर्ट लाग्नु पर्थ्यो होइन?
2: यसलाई मान्य सदस्यज्यूहरूले ध्यानाकर्षण गराइदिने, सभामुखजीको सरकारको ध्यानाकर्षण गराउने भनेपछि ध्यानाकर्षण गराउने विषयभित्र चाहिँ धेरै कुरा राख्न सकिएला।
1: हजुर।
2: त्यसैलाई लिएर गतिरोध गरिराखेर मूलभूत कुराहरू चाहिँ हामीले त उजाला पार्नु हुँदैन। सबैभन्दा महत्वपूर्ण कुरा के छ भने नीति कार्यक्रमको छलफल छ, नीतिमा कति कुरा समेटिए समेटेन त्यसमा प्रश्न गर्न सकिहाला। बजेट अब आउने बेला भयो, बजेटमा चाहिँ हामीले जनमुखी बजेट आउनु पर्यो, परिणाममुखी बजेट आउनु भयो, जनताको जीवनस्तर उठ्ने चाहिँ बजेट आउनु पर्यो भन्ने कुरा चाहिँ अब फेरि बजेटको जुन छलफल गर्नुपर्ने समय आएछ त्यसमा चाहिँ मान्यज्यूहरूले चाहिँ आफ्नो निर्वाचन क्षेत्रको चाहिँ विकासको समृद्धिमा कसरी बजेट विनियोजन गर्ने आदि इत्यादि कुराहरूमा बढी चाहिँ केन्द्रित हुनुपर्छ। यी अहिले उठेका कतिपय विषयहरूलाई त सरकार र सभामुखीको ध्यानाकर्षण गराएपछि त्यसले आफ्नो गति लिएर त्यो एउटा प्रक्रियामा जाला भन्ने अर्थमा त्यसलाई राखेर मूलभूत मुद्दाहरूमा चाहिँ केन्द्रित भएर गर्यो भने संसदको प्रभावकारिता रहन्छ। संसदको प्रभावकारिता रह्यो भने सरकारको जवाबदेता है त हुन्छन्। मुख्य कुरा लोकतान्त्रिक व्यवस्थामा के हुनुपर्छ भने संसदको चारवटा मुख्य भूमिका हुन्छ। नम्बर एक, जनताका समस्याहरूलाई छलफल गराएर समाधान गराउने वैधानिक थलो भनेको संसद हुन्छ लोकतान्त्रिक व्यवस्थामा। त्यसैले संसदले जनताको समस्यालाई विभिन्न प्रस्तावका माध्यमबाट, विधेयकका माध्यमबाट, विभिन्न आकस्मिक बैठकमा प्रश्न उठाएर प्रश्न उत्तरका माध्यमबाट ती जनताको चाहिँ भोइसहरूलाई, जनताको आवाजहरूलाई, जनताको आकांक्षाहरूलाई, समस्याहरूलाई चाहिँ छलफल गरेर समाधान गर्नतर्फ अगाडि बढाउनु पनि एउटा महत्वपूर्ण काम चाहिँ संसदको हुन्छ यो लोकतान्त्रिक व्यवस्थामा। नम्बर एक। नम्बर दुई, कानून निर्माण गर्नुपर्ने। अहिले पनि हाम्रो संसदको 100 भन्दा बढी कतिपय महत्वपूर्ण संविधान अन्तर्गत बन्नुपर्ने कानूनहरू बन्न सकेका छैनन्। विगत 10 वर्ष हुन लाग्यो, संघीय निजामा त्यस्तो ऐन बन्न सकेन, आधारभूत बाध्यता शिक्षा सम्बन्धी विधेयक मानेन, त्यस्तै कतिपय आवश्यक कानूनहरू विगतमा बन्न सकेनन्। त्यसैले अहिले अत्यावश्यक कानूनहरू संविधानलाई कार्यान्वयन गर्ने अहिले खालसा योजना शासकीय सुधारको कार्ययोजना जुन 100 कार्यसूची सार्वजनिक भएको छ त्यसले धेरै कानूनहरूको अपेक्षा गरेका छ, ती कानूनहरू बनाउनु पर्ने। त्यसैले संसदको मुख्य काम के हुन्छ भने कानून निर्माण गर्ने। त्यसैले सांसदहरूलाई के भनिन्छ भने विधायक भनिन्छ, ल मेकर भनिन्छ। त्यसैले ल मेकिङ भूमिकामा चाहिँ बढी केन्द्रित हुनुपर्ने चाहिँ सांसदहरूको चाहिँ अहम भूमिका रहन्छ। दोस्रो कुरा, तेस्रो कुरा भनेको संसदले सरकारले गर्ने खर्चलाई अख्तियारी नदिएसम्म सरकारले चाहिँ खर्च गर्न पाउँदैन, कर उठाउन पाउँदैन, राजस्व उठाउन पाउँदैन। त्यसैले चाहिँ अथराइजेसन तपाईँको बजेटलाई अख्तियारी दिने, खर्च गर्ने अख्तियारी दिने भने त्यो बजेटमा ध्यान दिनुपर्छ। सरकारले चाहिँ ल्याउने बजेटहरू जनमुखी भयो कि भएन, परिणाममुखी भयो भएन, यसले जनताको जीवन यसरी उठाउन सिकाउँदैन। जीवको विकासको लक्ष्य, हामीले संयुक्त राष्ट्रको जीवको विकासको लक्ष्य अनुसारको प्रतिबद्धता सन् 2030 चाहिँ समृद्धि प्राप्त गर्छौं, 17 हाम्रा चाहिँ क्षेत्रहरूमा चाहिँ काम गर्छौं भनेर जुन किसिमको चाहिँ कमिटमेन्ट गरेका छौँ अन्तर्राष्ट्रिय, त्यसलाई बजेटले सम्बोधन गर्छ गर्दैन भन्ने कुरामा चाहिँ संसदले बढी चाहिँ चासो दिएर ध्यान दिएर हेर्नुपर्ने तेस्रो विषय हो। चौथो विषय भनेको चाहिँ निगरानी। संसदले बनाएको कानून कार्यान्वयन भए कि भएन, संसदले बनाएको कानूनको चाहिँ मापन गर्नुपर्दछ, कानून कार्यान्वयन मापन गर्ने। त्यसको चाहिँ कतिपय चाहिँ संसदले आफ्ना संसदीय समितिहरूको माध्यमबाट पनि राष्ट्रिय गौरवका आयोजनाहरू छन्, सरकारले विनियोजन गरेको, सरकारलाई अख्तियारी दिएको जुन विनियोजन गरेको बजेटहरू ठिक ढङ्गले खर्च भयो कि भएन, आर्थिक अनुशासन कायम भएको छ कि छैन, अनियमितता र भ्रष्टाचार बढ़िरहेछ कि घटिरहेछ आदि इत्यादि धेरै विषयहरूमा चाहिँ संसद र संसदीय समितिहरूले निगरानी गर्नुपर्छ। निगरानीबाट सरकारलाई जवाबदेही गराउनुपर्ने चाहिँ संसदको भूमिका हुनाले चारवटा मुख्य काममा नम्बर एक महत्वपूर्ण जनताका सवालहरूलाई संसदमा उठाउने, त्यसलाई एउटा लजिकल इन्डमा पुर्याउने नम्बर एक, नम्बर दुई कानून निर्माण गर्ने, अत्यावश्यक कानून निर्माण गर्ने, कतिपय नयाँ कानून बनाउनु पर्ने हुन्छ, कति संशोधन गर्नुपर्ने हुन्छ, सापेक्षमा सुधार गर्नुपर्ने हुन्छ। दोस्रो काम, त्यसो कारण भनेको चाहिँ बजेटलाई खर्च गर्न अख्तियारी दिने, बजेट स्वीकृत गर्ने सरकारको, त्यसमा चाहिँ कुन किसिमबाट दिगो विकासको लक्ष्य अनुसारको बजेट बने कि बनेन आदि इत्यादि हेरेर चाहिँ त्यसलाई चाहिँ नियन्त्रण गर्ने काम चाहिँ सांसदको हुन्छ। चौथो भनेको निगरानी गर्ने, निगरानीमा चाहिँ योजना परियोजना कार्यक्रम आदि इत्यादि जुन सरकारले गरेका छ सरकारी निकायहरूले त्यो समयमै गरे गरेनन् दिगो किसिमै भयो कि भएन भन्ने कुराको चाहिँ निगरानी गरेर त्यसलाई चाहिँ निर्देश दिने, सुझाव दिने संसदले गर्नुपर्ने र अनि समसामयिक विषयमा चाहिँ उठाएर चाहिँ सरकारलाई जवाबदेही बनाउने काम चाहिँ लोकतान्त्रिक व्यवस्थामा संसदको प्रभावकारिताको यो महत्वपूर्ण पक्ष हो। जस्तो सरकार जवाबदेही हुनुपर्छ लोकतन्त्रमा, अन्तत जनताप्रति उत्तरदायी। अब अहिलेको सरकार जनताको नयाँ मतादेश प्राप्त गरेर आएको, नयाँ म्यान्डेट लिएर आएको, सुशासन कायम गर्छु भनेर म्यान्डेट लिएर आएको चाहिँ सरकार भएको हुनाले उसको ध्यान बढी केमा हुनुपर्छ भन्दा अनावश्यक खर्चलाई कटौती गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारको रूपमा नियन्त्रण गर्ने, त्यसमा पनि केन्द्रित हुनुपर्छ। अहिलेको सरकारको चाहिँ जनताले दिएको मतादेश त्यही पृष्ठभूमिमा दिएको हो, एनजी विद्रोहको पृष्ठभूमिमा आएको हो। त्यसैले न्यायपालिका पनि के हुनुपर्छ भन्दा न्यायपालिकाले पनि संविधान कानूनको व्याख्या गर्दा निष्पक्षता पक्ष भूमिका हुनुपर्छ, स्वतन्त्र भूमिका हुनुपर्छ। त्यहाँ आग्रह पूर्वाग्रह किसिमको चाहिँ न्यायिक व्याख्यामा दिएको भनेदेखि न्यायपालिकाको मर्यादा गरिमा बढ्दैन। त्यसैले लोकतान्त्रिक व्यवस्थामा के भनिन्छ भने न्यायपालिका स्वतन्त्र हुनुपर्छ, मर्यादित हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, विधिको शासनलाई प्रवर्धन गर्ने किसिमको व्याख्याहरू हुनुपर्छ। नयाँ उल्या संविधानमा कानूनभन्दा बाहिर गरेर निर्णय गर्न सक्दैन, संविधानमा कानूनको अधीनमा सृजनशील व्याख्या गरेर चाहिँ न्यायपालिकाप्रति जनताको आस्था विरोधी गर्नुपर्छ भन्ने न्यायपालिकाको भूमिका हुनुपर्छ। अर्को संचार माध्यम सामाजिक संस्था नागरिक समाजहरूको पहरेदारी भूमिका हुनुपर्छ, रखवाली भूमिका हुनुपर्छ। ठिक ढङ्गले चाहिँ विधायिकाले काम गरे गरेन, कार्यपालिकाले ठिक ढङ्गले काम गरेर सही छैन, न्यायपालिकाले आफ्नो भूमिका सक्रिय रूपमा निर्वाह गरे गरेन भनेको रखवाली गर्ने, निगरानी गर्ने त्यो मिडियाको काम, सामाजिक संस्थाको चाहिँ काम हो, नागरिक समाजको काम हो। त्यो सबैको चाहिँ मिलेर जनतामा उन्नत चेतना र जागरण, जनतादेखि जागरूक भइराख्यो भनेदेखि लोकतन्त्र गतिशील हुन्छ, जीवन्त हुन्छ। त्यसैले अहिले तपाईँले उठाउनुभएका प्रश्नहरू के हुन् भने यी प्रश्नहरूमा ध्यानकर्षण गराउने हो
3: हजुर,
2: तर मेजर कुराहरू जुन विषयवस्तुहरू छन् त्यसमा हामी केन्द्रित गर्न सकेनौँ भनेदेखि भोलिको दिनमा के हुन्छ, सांसद चाहिँ एउटा गफ गर्ने थलो मात्रै भयो भन्ने पनि सन्देह जान सक्छ।
1: अब तपाईँ चाहिँ पूर्व सचिव भएको हिसाबले कानूनकै त्यो पाटो मैले सोधे, अब खास तपाईँको विज्ञता र क्षेत्रमै म छिर्छु, तपाईँले एउटा अन्तर्वार्तामा मैसँग सरकारले कर्मचारीलाई चलाउनु भन्दा मूलभूत रूपमा चारवटा काम गर्नुपर्छ भनेर सुझाउनु भएको थियो। ती चारवटा काममा कानून बनाउनेदेखि लिएर विभिन्न पाटोहरू अदालतको नजिरसम्मका विषय थिए। करिब करिब तपाईँलाई प्रत्यक्ष भेटेरै हुन्छ या तिनै तपाईँका सुझाव सुनेर हुन्छ, सरकारले करिब करिब त्यही बाटो समायो, अध्यादेश मार्फत कानूनी स्वरूप तत्काललाई दिएर एकै सटमा राजनीतिक रूपमा नियुक्त भएका 1600 हारेहारी कर्मचारी, ट्रेड युनियनहरू, विद्यार्थी संगठनहरू खारेजको बाटो लग्यो। तर अदालत त फेरि तगारो भइदिएको देखियो त्यहाँ, एउटा राजनीतिक नियुक्तिको पाटो बाहेक तपाईँको सुझाव कहाँनिर चुक्ने खालको थियो?
2: अब सुशासनको निम्ति अहिलेको सरकारले ल्याएको शासकीय सुधारको जुन कार्यसूची 100 छ, त्यहाँ धेरै कुराहरू चाहिँ कार्ययोजना सहित समय सारणी निर्धारण गरेर सुधारका कुराहरू उल्लेख गरेका छन्। त्यो उल्लेख गरेको विषयमा खास गरिकन सुशासनका धेरै विषयहरू छन्, प्रशासनिक सुधारका विषय छन्, मितव्ययिताका सुधार, आर्थिक अनुशासनका कुराहरू छन्, होइन जनतालाई झन्झटिलो प्रक्रियाबाट चाहिँ सेवा प्रवाह गर्ने जुन विगतको व्यवस्थालाई अन्त्य गरेर त्यसलाई सरलीकृत गर्ने, एकद्वार प्रणालीबाटै त्यसलाई सेवा प्रवाह गर्ने, शिक्षा प्रणालीमा सुधारदेखि लिएर स्वास्थ्य, खानेपानी धेरै कुराहरूमा चाहिँ सुधार गरेर जनतालाई लोकतन्त्रको प्रतिफल दिने जुन प्रतिबद्धता व्यक्त गरेका छ, त्यो सन्दर्भमा अब कानूनको राज्य भावनाले कानून त पहिले बनाउनै पर्यो, अत्यावश्यक कानूनहरू बनाएर कानून भन्यो शासन जाने। न्यायपालिका पनि के हुन्छ भने न्यायपालिकालाई लोकतान्त्रिक मुलुकमा कसरी हेरिन्छ भने, जहाँसम्म तपाईँको प्रश्न हो, न्यायपालिका संविधानको संरक्षक, विधिको शासनको पहरेदारी गर्ने, विधिको शासन अनुसार काम भयो कि भएन भने रखबारी गर्ने काम अन्तिम पनि न्यायपालिका हुन्छ। अर्को कुरो, न्यायपालिका भनेको चाहिँ वैयक्तिक स्वतन्त्रताको अतिक्रमित कतैबाट भयो भने त्यसको अन्तिम संरक्षकको रूपमा पनि त्यो न्यायपालिका रहन्छ, अलग रहन्छ। त्यसै लोकतान्त्रिक व्यवस्थामा शक्ति पृथकीकरणको सिद्धान्त अनुसार विधायिकाले कानून बनाउने, कार्यपालिकाले कार्यान्वयन गर्ने, न्यायपालिकाले कानूनको व्याख्या गर्ने, कानून उल्लङ्घन गर्नलाई दण्डित गर्ने, है त्यो भूमिका अहिलेको आधुनिक न्यायपालिकाहरूले चाहिँ न्यायिक सक्रियताको भूमिकाबाट सार्वजनिक हकलाई प्रवर्धन गर्ने, कार्यान्वयन गर्ने काममा पनि आधुनिक न्यायपालिकाले जो चाहिँ कमजोर वर्ग समुदायहरू छन् जसले न्यायको मार्गमा आउन सक्दैनन्, त्यस्ता सार्वजनिक हितका निम्ति, सार्वजनिक सरोकारका निम्ति पनि त्यस्ता विवादहरू समाधान गर्ने उल्लेखनीय भूमिकाहरू चाहिँ न्यायपालिकाले निर्वाह गर्दै विगतदेखि नै आइरहेको सन्दर्भ छ। त्यसैले तपाईँले सोधेको प्रश्न के छ, न्यायपालिका बाद न्यायपालिका चाहिँ, न्यायपालिकाले कहिले पनि न्यायमूर्ति भनेको अर्थ चाहिँ अब न्यायमूर्ति भन्छ, न्यायाधीश कहिले पनि आग्रह प्रोग्राम बस्नु हुँदैन, ऊ निष्पक्ष हुन्छ, ऊ तटस्थ हुन्छ, स्वतन्त्र हुन्छ। पहिले नै कुनै मूल्य मान्यता राखेर, आग्रह पूर्वाग्रह राखेर, चाहे त सरकारको पक्षमा होस् चाहे अर्को पक्षमा होस्, म यस्तो किसिमले गर्छु भनेर बस्यो भने त्यो न्यायाधीश हुन सक्दैन, न्यायकर्मी हुन सक्दैन, त्यसले न्यायमूर्ति भन्छ नि। तिमीले दायाँ बायाँ नहेर कानून के छ हेर, तथ्य के छ हेर, प्रमाण के छ हेर, अनि तिमी चाहिँ आफ्नो भित्र अन्तर्मनबाट, अन्तर्चेतनाबाट त्यसको विश्लेषण गरेर, न्यायिक मन प्रयोग गरेर, जुडिसियल माइन्ड भन्छ नि, तिमीले लिगल माइन्ड मात्रै होइन, तिम्रो लिगल ब्रेन मात्रै होइन, तिम्रो जुडिसियल ब्रेन, जुडिसियल माइन्ड प्रयोग गरेर त्यसलाई निरूपण गरे विवादको, त्यस्तो विवाद त्यसरी निरूपण गर जो समाजले पनि त्यसलाई स्वीकार छ, सापेक्षतामा त्यसले चाहिँ ग्रहणयोग्य हुन्छ, त्यसरी व्याख्या गर्नुपर्छ भन्ने चाहिँ यो न्यायिक सिद्धान्त हो। अब अमु कसैले आग्रह पूर्वा आदि इत्यादिबाट कुनै कुरा गर्यो भनेदेखि त्यो अलग कुरा होला, तर समग्रमा हामीले समग्र न्यायपालिकामा के बुझ्नुपर्छ भने, हाम्रो विगतदेखि नै के बिग्रियो, हामी 48 सालदेखि नै हामीले अहिलेसम्म अध्ययन गर्यौँ भने नियुक्तिहरूले पनि विवादमा परेका छन्। यही पनि राजनीतिक आस्था दलका आधारमा नियुक्ति गर्ने प्रक्रिया त प्रश्न नउठ्या होइन, 48 सालदेखि नै तपाईँको चाहिँ न्यायपालिकामा चाहिँ प्रश्न उठे, पञ्चायतकालीन न्यायाधीशहरूमा त्यति विवाद उठेन, त्यहाँ त्यति हस्तक्षेप भएन, तर 48 सालपछिको जुन संवैधानिक भन्यो, अहिले त के देखियो भन्दाखेरि 48 सालको संविधानमा न्याय परिषद र संवैधानिक परिषदको चाहिँ सिफारिस सम्बन्धी समितिहरू संरचना बनाइयो, अब न्याय परिषदमा चाहिँ प्रधान न्यायाधीश, दुईजना न्यायाधीश अनि मन्त्री र सरकारको प्रतिनिधिको रूपमा बस्ने व्यवस्थाहरू थियो। अहिले 63 साल 62-63 आन्दोलनपछि चाहिँ के लाइयो भनेदेखि चाहिँ राजनीतिक प्रभावबाट चाहिँ न्यायाधीशहरू नियुक्ति गर्ने त संरचनै खडा गरियो, त्यसको दोष त हामी कसलाई दिनुपर्छ भने, त्यही राजनीतिक शक्तिहरू जसले यो व्यवस्था उपयुक्त समन्वय न्याय पटलको संरचना खडा गरे त्यही संरचनाको कारणले नै आज हामीले न्यायपालिकामा यो किसिमको परिणाम देखिरहेका छौँ। संवैधानिक परिषदमा पनि कस्तो भयो, विगतमा भागभण्डाकै संस्कृति भयो, हरेक कुरा भागभण्डा, त्यो त सबैले अनुभूति गरेकै कुरा हो नि।
1: तर अहिलेको विषय चाहिँ जस्तो यो एकैसाथ अध्यादेश मार्फत 1600 राजनैतिक नियुक्ति, ट्रेड युनियन र खास गरी कर्मचारीका विद्यार्थीका संगठनहरू, यो प्रक्रिया जसरी थालियो त्यसमा र अदालतमै रिफर्म गर्ने गरीको पनि जो यत्न देखियो, यी सुधारका संकेतहरू थिए कि त्यहाँ पनि शक्ति केन्द्रीकरणको अभ्यास हुन खोजेको, के देख्नुभयो तपाईँले?
2: अहिलेको सरकारले यो अनुमति गरेको हुन सक्ला भन्ने मलाई लाग्छ। जेएनयू विद्रोहले सुशासन भएन, राज्यका हरेक अङ्गहरूमा चाहिँ बिचौलियाहरूको दबदबा भयो, प्रभाव भयो, नियुक्तिमा होस्, सरुवामा होस्, बडुवामा होस्, ठेकापट्टामा होस् भन्ने कुराको चाहिँ थता विगतमा भइरहेको र अहिलेका केही घटनाहरूले पनि त्यो देखिरहेको सन्दर्भ भएको हुनाले चाहिँ राज्य व्यवस्था त राज्यभित्रका पात्रहरूले पो चलाउनुपर्छ त, राज्यको चाहिँ शासन गर्न बसेका पात्रहरूले पो गर्नुपर्छ त, त्योभन्दा बाहिरका चाहिँ पात्रहरू एक्टरहरू चाहिँ चलायमान भयो, सक्रिय भयो भन्दा त्यो बिचौलियाले चलाएको शासन त सुशासन हुँदैन भन्ने हुनाले विगतमा के अनुभूति गरियो, आम नागरिकमा के प्रभाव परिरहेको अवस्था छ भने हिजोको नियुक्ति, हिजोको ठेक्कापट्टा, हिजोको चाहिँ अवस्थामा चाहिँ केही राम्रो पनि होला थोरै, औषधमा के सन्देश गइरहेको छ भनेदेखि चाहिँ नि त्यहाँ बिचौलियाको प्रभाव भयो, आर्थिक झलखेलका कुराहरू भए, यसले गर्दाखेरि संस्थाहरू कमजोर भएर गए, संविधान जतिसुकै राम्रो बनाए पनि त्यो संविधानलाई चलायमान गर्ने निकायहरूमा चाहिँ फोहोरै पानी राखिएपछि त त्यसले कसरी सङ्गोपन दिन सक्छ त भन्ने कुराको आम बुझाइ भएको हुनाले अहिलेको म्यान्डेट जनताको मत के देखियो भन्दाखेरि एकपटक बदलेरै हेरौँ दलहरूलाई, पुरानो दलहरूलाई हामी बदलौँ एकचोटि, हाम्रो विचार बदल्यौँ, सोच बदलौँ, अहिले मत बदल्यौँ, एकचोटि नयाँ जहिलेको वार्ता पत्रमा नयाँ कुरा गरे परिवर्तन गर्न खोजेका छन् उनलाई एकचोटि मौका दिउँ भनेर मतदाताहरूले एक किसिमको अब मौका दिएको केमा भन्दा सुशासनको निम्ति, त्यो सुशासन केमा, शासनिक सुशासन, न्यायिक सुशासन, विधायकी काममा सुशासन, कार्यपालिका काममा सुशासन, सुशासनको समग्र पाटोमा चाहे शैक्षिक क्षेत्र होस्, चाहे कर्मचारी प्रशासनमा होस्, चाहे आर्थिक अनुशासनमा होस्, हामी चाहिँ ट्रान्सपेरेन्सी इन्टरनेसनलको रिपोर्टमा चाहिँ 109-110 तल स्थानमा छौँ, बिजीको शासनबाट 100 भन्दा तल गरेका छौँ, संविधानमा लेखेर मात्रै हुने रहेछ नि त, संविधानमा लेखेर हुने भए त संविधानमा त जहाँ जीव शान्ति, सुशासन, विकास, समृद्धिको जनताको आकांक्षा पूरा गर्ने हामीले यो व्यवस्था चाहिँ रोजेका हौ भनेर त लेखेका छ नि त।
1: हजुर,
2: आवधिक चुनाव त विगत पनि भएकै हो,
1: हजुर,
2: अहिलेको सरकारलाई पनि केही समय काम गर्न मौका त दिनु पर्यो, काम गरिसके
1: तर अदालतसँग द्वन्द सुरु भयो देखादेखि, खास गरी राष्ट्रिय स्वतन्त्र पार्टी र अदालत बीच यो द्वन्द जस्तो,
2: यसलाई के भन्छ भने सार्वजनिक सरोकारका विवाद छन् भने न्यायपालिका सक्रिय हुनुपर्छ,
1: हजुर,
2: अन्य विषय छन् भने न्यायपालिकामा आत्मसंयम हुनुपर्छ भन्ने चाहिँ यो संवैधानिक विधिशास्त्र, न्यायिक विधिशास्त्रको आधारभूत मान्यता।
1: तपाईँ कहाँ देख्नुहुन्छ को कहाँ चुकिरहेको छ त, यो अदालत र सरकार अथवा अदालत र राष्ट्रपति बीच?
2: यहाँ अदालत र सरकार होइन, यहाँ पात्रहरूको विषयको प्रश्न छ, यहाँ पात्र पात्रको प्रवृत्तिमा प्रश्न छ, यहाँ त्यस कहाँ सरकार, सरकारको संस्थागत कहाँ छ, संस्थागत सोधाइ भइरहेको छैन, पात्र पात्रको चाहिँ बीचको चाहिँ यहाँ विवादहरू देखिन्छ, त्यसरी के हुनुपर्छ भनेदेखि चाहिँ पात्रले मैले अघि भने नि सार्वजनिक हितको विषय छ, सार्वजनिक सरकारको विषय छ भने त्यो बेला न्यायिक सक्रियता अगाडि आउँछ, जहाँ तपाईँको चाहिँ संयमता अपनाउनु पर्ने अवस्थाहरू हुन्छ भने, धैर्यता अपनाउनु पर्ने अवस्था आउँछ भनेदेखि चाहिँ त्यहाँ सेल्फ रेस्ट्रेन्ट, जुडिसियल सेल्फ रेस्ट्रेन्ट भन्ने त हाम्रो अग्रजले निकालेको चाहिँ न्यायशास्त्रको सिद्धान्त हो नि त, त्यसले आत्मसंयम, विषयवस्तुको प्रकृति अनुसार न्यायिक सक्रियता, सार्वजनिक हितको प्रवर्धन गर्न, त्यसलाई हामीले सन्तुलन गर्न सक्यौँ भने न्यायपालिकाको अस्तित्व र त्यसको गतिशीलता, स्वतन्त्रता जीवो हुन सक्छ। त्यसैले के भनिएको छ भनेदेखि धेरै विद्वानहरूले हाउ डेमोक्रेसी डाई, लोकतन्त्र कसरी समाप्त हुन्छ भन्ने सम्बन्धमा चाहिँ लेखेका पुस्तकहरू अध्ययन गरौँ, उनीहरूले बडो अध्ययन गरेर लेखेका के भनेको छ भने संस्थागत धैर्यता चाहिन्छ, इन्स्टिट्युसनल फर गभर्नेन्स, कसैले संस्थागत धैर्यता आदेशमा आवेगमा टुटाउन खोज्यो भनेदेखि चाहिँ लोकतन्त्र गतिशील हुँदैन, अराजक समाजको सिर्जना हुन सक्छ, राज्य चलाउनेहरूले अराजक बन्न सके गए भने त समाज त झन् त्यसबाट झन् हिंसक बन्न पुग्छ भन्ने हुनाले हामीले यो बेलामा हामी अहिले संक्रमणकालीनको व्यवस्थापन गर्नुपर्ने अवस्था, हामीले निर्वाचन त विगतमा पनि हुन्थ्यो, अहिले पनि चुनाव त भयो, चुनाव हुँदैमा हुँदैन, त्यसैले हामीले के गर्नुपर्छ भने संयमता, धैर्यता, एकअर्कामा आग्रहपूर्वक रह्यो, त्यसैले अहिलेको सरकारले एउटा सुशासन दिने वाचा गरेर आएको हुनाले केही समय त हामीले काम गर्न दिने होइन संविधान कानुनको प्रत्यक्ष उल्लङ्घन गरेको छ भने त्यसलाई रिभ्यू गर्ने त त्यो बेला चाहिँ अदालतले गरेको कतिपय विषय ठिकै पनि हुन सक्ला तर हामीले आग्रहपूर्वक गरेर राखेर चाहिँ कुनै निर्णय गर्यौँ भनेदेखि चाहिँ त्यो चाहिँ त्यति भोलिको समाजमा त्यसलाई उपयुक्त रूपमा चाहिँ भयो भन्न नसकिन अवस्था हुन सक्ला त्यसले अहिलेको बेलामा संसदले चाहिँ आवश्यक विधिहरू चाँडो बनाइदिनु पर्ने अवस्था छ कार्यपालिकाले चाहिँ शासकीय सुधारका निम्ति गरेका कुराहरूलाई चाहिँ त्यसलाई चाँडो फास्ट ट्र्याकबाट त्यसलाई अगाडि बढाउनु पर्ने अवस्था छ न्यायपालिकाले पनि आफ्नो धैर्यता गुमाउनु हुँदैन संयमता र धैर्यतापूर्वक संविधान कानुनको व्याख्या गरेर चाहिँ संविधान गतिशीलता प्रदान गर्नुपर्छ र नागरिक समाज पनि एक किसिमको रखवाई र पहरेदारी ठिकलाई ठिक बेठिकलाई बेठिक भनेर जज गर्न सक्ने किसिमको भूमिका निर्वाह गर्नुपर्छ यति कुरो हामीले तालमेल मिलाउन सक्यौँ भने संवैधानिक लोकतन्त्र अगाडि बढ्छ त्यसै सबैभन्दा महत्वपूर्ण अहिलेको बेलामा संवैधानिक नैतिकता हो कन्स्टिट्युसनल मोरालिटी भन्छौँ हामी संवैधानिक नैतिकता चाहिँ त्यसलाई पालन गर्न सक्यौँ भने संवैधानिक विधि शास्त्र जीवन्त हुन्छ संविधानवादले चाहिँ व्यवहारमा रूपान्तरण हुन सक्छ हामी चाहिँ के छौँ भन्दाखेरि व्यवहारमा कता कता हामीहरू चाहिँ त्यसलाई आफ्नो पक्षमा भयो भनेदेखि अनुकूल मान्ने आफ्नो विपक्षमा गयो भनेदेखि चाहिँ त्यसलाई चाहिँ सहज रूपमा स्वीकार नगर्ने जुन किसिमको पद्धति छ यसपालिको निर्वाचनमा सबभन्दा राम्रो देखिएको पक्ष एउटा के छ भन्दाखेरि पराजित भएको उम्मेद्वारले पनि त्यसलाई सहज रूपमा स्वीकारेर कुनै पनि विवाद मुद्दा नगरेको अहिलेको अवस्था
1: राम्रो उदाहरण
2: काम कारबाही पनि संयमता चाहिन्छ भन्ने मलाई लाग्छ
1: ओके अन्तिम कुरा चाहिँ अब करिब मसँग समय सकिन लागेछ यो मन्त्रालय संख्या 17 प्रधानमन्त्री कार्यालय सहित 18 भनौँ यो यसमा सीमित भयो र कार्यविभाजन नियमावली पनि स्वीकृत भइसकेको छ 2083 यसबाट छोटोमा तपाईँले एक लाइन टिप्पणी गर्दा हाम्रो सारमा परिणामहरूमा के प्रभाव देखिन्छ कस्तो प्रभाव देखिएला
2: प्रशासनिक खर्च अनावश्यक रूपमा विगतमा बढाइयो मन्त्रालयको संख्या बढाउने समिति बोर्ड प्रतिष्ठान अनावश्यक खोल्ने आफ्ना कार्यकर्ताहरूलाई व्यवस्थापन गर्न संस्था संरचना निर्माण गर्ने यो विगतमा देखेकै हो त्यसरी हामीले प्रशासन सुधारमा त्यसको अध्यक्षता गरेर हेर्दाखेरि पनि के देखेको थियो भन्दा नेपालको प्रशासनमा तीनटा समस्या छ व्यवस्थापनको समस्या छ आचरणको समस्या छ संरचनाका ढाँचाहरूको समस्या छ भनेर हामी उल्लेख गरेर यो धेरै मन्त्रालय आवश्यक छैन संघीय प्रणाली लागू भइसकेपछि प्रदेशमा स्थानीयमा काम भइसकेको हुनाले 15 भन्दा बढी मन्त्रालय आवश्यक छैन भन्ने त मेरै अध्यक्षतामा बसेको चाहिँ आएको प्रतिवेदन समितिको प्रतिवेदन नै उल्लेख छ भने अहिले 17 मन्त्रालय गरेको सन्दर्भमा चाहिँ यसलाई अनुचित भन्न सकिँदैन त्यसले चाहिँ के छ भन्दाखेरि प्रशासनिक खर्च घटाउँछ र धेरै मन्त्रालय हुँदैमा काममा दोहोरोपन हुने अब प्रदेशमा पनि मन्त्रालयहरू घट्नुपर्छ बढीमा तातो भन्दा बढी त आवश्यक छैन अध्ययन गरेर लेख्या हो त्यहाँ कुनै व्यक्तिलाई मन्त्री बनाउन मन्त्री उत्पादन गर्ने कारखाना बनाउनलाई चाहिँ मन्त्रालय खडा गर्ने चाहिँ गरियो भन्दा लक्ष्य जुन हाम्रो दिगो विकासको लक्ष्य हो त्यहाँ पुग्दैन हुने त्यसैले प्रदेशमा पनि मन्त्रालयहरू संख्या घटाउनै पर्छ संरचनाप्रति खारेज गर्नै पर्छ संघको त धेरै कार्यालयहरू चाहिँ एकअर्कामा दाब्नै पर्ने अवस्थाहरू छन् एकद्वार प्रणालीलाई सेवा दिनुपर्छ त्यसैले चाहिँ अमुक व्यक्तिलाई मन्त्री बनाउन मन्त्रालय बढाउने संविधानमा 25 भन्दा बढी मन्त्री हुँदैनन् भनेर नलेखेको भए 50 पनि मन्त्री हुने छन् विगतमा त्यो विगतको अभ्यास देखेर त्यो 25 बढ्न सक्दैन भनेर लेख्या हो
1: होइन
2: 2015 सालको हाम्रो संविधानमा 10 भन्दा बढी मन्त्री हुँदैनन् भनेर लेखिया थियो अन्य मुलुकको संविधानमा पनि लेखिया छ त्यसैले हामीले चाहिँ यो अनावश्यक मन्त्रालय बढाउने विभाग खडा गर्ने कार्यालय खडा गर्ने धेरै मान्छे पूर्ति गर्ने भनेको धेरै राखेर काम हुन्छ भन्ने होइन अब बहुसी भएको मान्छे चाहिन्छ बहुसी भएको प्रशासन प्रविधि मैत्री सुशासन डिजिटल शासनतर्फ हामी गइसकेपछि त हामीले परिणाम दिने किसिमले चाहिँ संरचनाहरू खडा गर्नुपर्छ र त्यही किसिमको व्यवस्थापन गर्नुपर्छ र अहिले मूल समस्या भनेको हाम्रो आचरणगत समस्या छ यो आचरणगत समस्या चाहिँ सुधार गर्न सक्यो भने सुशासन र समृद्धि प्राप्त सहज हुन सक्छ भन्ने मलाई लाग्छ
1: भनेपछि यसले सकारात्मकै परिणाम देखाउँछ भन्ने तपाईँको
2: यसको कार्यान्वयनमा अब सकारात्मक कार्यान्वयनमा त्यही अनुसार जानु पर्यो जुन इच्छा शक्तिको साथ मन्त्रालयको आकार संख्या घटाउने जुन किसिमको छ अब इच्छा शक्ति त्यही अनुसारको चाहिँ राजनीति इच्छा शक्ति र कर्मचारीमा त्यो किसिमको व्यवसायिकता त्यो निपुणता त्यसलाई कार्यान्वयन गर्ने दृढता साथ अगाडि बढ्यो भनेदेखि चाहिँ नि बल लाग्छ चाहिँ यो प्रशासनिक खर्च कटौती हुन्छ र त्यसलाई हामीले त्यो बचेका खर्चहरूलाई विकास निर्माणमा लाउन सक्छौँ त्यसले पुरा सङ्घका संरचनाहरू प्रदेशका संरचनाहरू धेरै संरचनाहरू हामीले चाहिँ त्यसलाई पुनसंरचना गर्नुपर्छ र कर्मचारीको दरमा निपन्ती असारको पुनरावलोकन गर्नुपर्छ भन्ने मलाई लाग्छ
1: हस् यहाँको महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद
2: धन्यवाद
0: रेडियो पाव घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.1 MHz
4: किन आँखा मिचेको मिचे गरेको
5: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
4: धेरै समय मोबाइल चलाएपछि क्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
4: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
5: ए त्यसो भए जोगिन के गर्ने त
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
5: बुझेँ।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
8: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
9: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
8: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
9: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
8: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
10: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
11: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
12: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
14: Kajaria Tiles, your world-class luxury.
15: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
15: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
15: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 0845410043, 9863023422।
14: Kajaria Tiles, your world-class luxury.
15: Wow, Deb, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
10: हेर न तसिमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने।
16: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
15: थप जानकारीको लागि सम्पर्क नम्बर 9860485030, 0848590530, एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
1: Kajaria Tiles, your world-class luxury.
2: लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ.
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: Kajaria Tiles, your world class luxury.
6: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता.
7: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो. रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ.
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
7: त्यसो भए ध्यान दिएर सुन्ने.
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा. सुन्नु भए त
6: मजाले सुने. अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे.
9: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np.
1: Kajaria Tiles, your world class luxury.
0: हजुरको रेडियो 102.

0: बीबीसी नेपाली सेवाको साँझपखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम बारे जवाफ दिनका निम्ति विपक्षीद्वारा सभामुखबाट रूलिङको माग गर्दै बैठक अवरोध।
1: आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ।
0: संसदीय परम्पराको कसीमा प्रधानमन्त्रीको अनुपस्थिति कतिको स्वाभाविक?
2: संसदीय अभ्यासमा यो अलि अस्वाभाविक घटना हो।
3: उसको कार्यक्रममा सरकार आफैले अलि अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
0: अनि चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङमा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
4: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने चीनको औपचारिक भ्रमणका लागि बेजिङ पुगेका छन्। एयरफोर्स वनबाट ओर्लिँदै गर्दा विमानस्थलमा उनलाई चीनी उपराष्ट्रपति हान जङले स्वागत गरेका थिए। ट्रम्पले चीनमा राष्ट्रपति शी जिनपिङसँग व्यापार, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। ट्रम्पको भ्रमण टोलीमा छोरा एरिक, अर्बपति व्यवसायी इलोन मस्क सहित अमेरिकी व्यापार र प्रविधि कम्पनीका कार्यकारीहरू पनि सहभागी छन्। दुवै देशबीचको व्यापार युद्ध केही मत्थर भएको बेला हुन लागेको दुई शक्ति राष्ट्रका प्रमुखको भेटलाई विश्वभरि नै चासोका साथ हेरिएको छ। बेजिङ स्थित बीबीसी संवाददाता लरा विकर भन्छन्,
5: Obviously, the war in Iran is now overshadowing the...
4: स्वाभाविक रूपमा दुई देशबीचको वार्ता इरान युद्धको छायामा परेको छ। सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला। संवाददाता लरा बिकरको भनाई। युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमान बीच स्टारमरले आज स्ट्रिटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आईसीसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ। मे 3 भएको परीक्षा नेशनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए। र ह्याकिङ मार्फत अर्बौं डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनियाँ नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ। उनको समूहले केपप समूह बीटीएसका एकजना सदस्य सहित कैयौं व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्तापक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन। छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्। सत्तापक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले सो कार्य गर्न सक्ने जिकिर गरे। एक रिपोर्ट। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयले मंगलबार गर्माएको संसद बुधबार पनि सेलाएन। आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरिरहे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे,
1: यो छलफलमा उहाँको उपस्थिति त हुनैपर्छ, त्यसमा उपस्थिति भएर आफ्ना विचार राख्नको लागि उठेका प्रश्नको जवाफ दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ। हामीले टेबल गर्न दिएका छौं, यो हाम्रो उहाँका प्रति सम्मान हो, सभामुख ज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो।
0: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति बारे प्रश्न गरेका थिए। सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीले जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे।
6: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौं र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन।
0: धेरै वाद विवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए।
7: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति जायज होला।
0: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्। उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रूलिङ नै माग गरिरहे। यसअघि बिहान संसद बैठक शुरू भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्। बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो। दुई पटक केही समयका निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ़न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 जना सांसदले संशोधनको प्रस्ताव राखेको र तीनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आज नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 गते वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौं।
2: संसदीय अभ्यासमा यो चाहिँ अलि अस्वाभाविक घटना हो, खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसदप्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनावपछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पूरा भएन। त्यसपछि अर्को घटना देखा पर्यो, प्रस्ताव टेबुल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन, जतिखेर 4-5 लाइन बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशंकित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बीचैमा प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू झस्किन पुगेका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने ठान्ने जुन खालको रवैया देखियो त्यसैको परिणति स्वरूप चाहिँ आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
0: प्रतिनिधि सभाको नियमावलीको नियम 38 चाहिँ प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोकेको मन्त्रीले जवाफ दिन सकिने भन्नेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तन्काइरहनु पर्ने उचित छ र
2: होइन? यो आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तन्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर मैले त्यो पृष्ठभूमि यति लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको तल हो संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री त एउटा अभिभावक हो, संसदको नेता पनि हो, संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग ऊर्जाले भरिएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई नै जुरुक जुरुक उचाल्ने खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नफुट्नु चाहिँ अलिकति अनौठो हो।
0: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसद यो गरिमा घट्ने खालको यो नियोजित खालको भने मान्नुपर्छ यसलाई?
2: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ, त्यो पार्टीमा छलफल हुन्छ नै। त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन्, सरकारमा पनि संसद बुझेका थुप्रै सरकारी अधिकारीहरू भएको कारणले गर्दा अनुभव नभएको भन्न मिल्दैन। अनुभव छैन भने सिक्ने ठाउँहरू छँदैछन् र कतिपय बेलामा कानुनी व्यवस्था नहुँदाखेरि विगतका अभ्यासहरू पनि हेर्ने प्रचलन हुन्छन्। अब भावी दिनमा पनि संसद छल्ने खालको शैली देखिएपछि अलिक विपक्षीहरू
3: आकर्षित भएका हुन् कि भन्ने मलाई लाग्छ। नत्र भने संसद छल्ने चाहिँ फेरि शासकहरूको चाहना हुन्छ सधैँभरि, संसद फेरि यस्तोका लागि घाँडो हुन्छ। निर्वाचित नहुन्छ संसद संसद भन्छन्, जब निर्वाचित हुन्छन् ती शासकले संसद घाँडो भन्छ, यो नयाँ चाहिँ होइन।
0: प्रधानमन्त्रीलाई डाक्न विपक्षीहरूले सभामुखको रुलिङ पनि मागे आज, तर त्यो अब आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
3: सभामुखले जुन आज बोल्नुभयो, म सम्पर्क र संवाद चाहिँ स्थापित गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसरी बोल्नुभयो, सभामुखले त रुलिङ गर्यो प्रधानमन्त्रीलाई भोलि 11 बजे र 10 बजे जाँदा उपस्थित हुनुपर्छ भनेर त्यही सभामुखले रुलिङ गरिसकेपछि त्यो रुलिङको अपमान भयो भने संसदीय मानहानिको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि। व्यवहारिक कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छोडेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय मानहानिको प्रक्रियामा जान सक्छ।
0: विगतमा यसरी प्रधानमन्त्री नआएको विषयले यस्तो संसद अवरोध भएको चाहिँ कुनै भएको छ त्यस्तो घटना?
3: होइन, विगतमा अब कतिपय बेलामा मन्त्री प्रधानमन्त्रीले जवाफ नदिन चाहँदाखेरि चाहिँ जवाफ माग गर्दै विपक्षीहरूले संसद अवरोध गर्ने, घेराउ गर्ने, बहिष्कार गर्ने त्यो प्रचलन थियो, यो नयाँ होइन। धेरै अनगिन्ती पटक चाहिँ समयमा जवाफ नदिँदाखेरि ती जवाफ माग्दै संसद घेराउ, अर्को प्रक्रिया सुरु भइहाल्छ नि। व्यवहारिक कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छोडेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय मानहानिको प्रक्रियामा जान सक्छ।
0: विगतमा यसरी

0: राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
0: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: Kajaria Tiles, your world-class luxury.

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतिराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रतिनिधि सभा बैठक तेस्रो पटक बस्न स्थगित भएको छ। कार्यसूची अनुसार छलफलमा

यसलाई नगरी स्थगित भएको तेस्रो पटक बसेको बैठकमा पनि विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए। उनीहरूले छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेका थिए। अब अर्को बैठक बिहिबार 11 बजे बस्नेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति हुनैपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा नेता आङदेम्बेले प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुख डोल प्रसाद अर्यालको ध्यानकर्षण गराउनु भएको छ। नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र त्यसमाथि हुने छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम एक वर्षको मार्गदर्शक दस्तावेज भएको उल्लेख गर्दै उपनेता अर्यालले यसप्रति प्रधानमन्त्री नै मुख्य रूपमा जवाफदेही हुनुपर्नेमा जोड़ दिनुभएको छ। सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रिय सभामा पेश भएको छ। आज बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मवाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यही नीति तथा कार्यक्रममाथि राष्ट्रसभामा छलफल शुरू भएको छ। राष्ट्रसभाको 19 जना सांसदले नीति तथा कार्यक्रममा 8 वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। यसबीच सरकारले ल्याएको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमको राष्ट्रसभामा चर्को आलोचना भएको छ। सरकारले कार्य विभाजन नियमावली स्वीकृत गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। यस्तै बैठकले प्रशासनिक र कानूनी प्रक्रियालाई थप व्यवस्थित बनाउन विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश 2079 संशोधन प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको बागमती प्रदेश स्तरीय भेलाले पार्टीको बृहत्तर एकता र पुनर्जागरणका लागि तत्काल पूर्ण महासमितिको बैठक बोलाउन माग गरेको छ। भेलाले वर्तमान सरकार निरंकुशतातर्फ उन्मुख भएको निष्कर्ष निकाल्ने पार्टीभित्र नेतृत्वले गरेका स्वेच्छाचारी निर्णय कार्यवाही र एकलौटी मनोनयन तत्काल रोक्न नेतृत्वलाई चेतावनी समेत दिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्ति अनुसार प्रतिनिधि सभाका सभामुख सिफारिशमा नेपालको संविधानको धारा 106 उपधारा 1 बमोजिम संघीय सभाका अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरिएको हो। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले आफूसँग प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताउनु भएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई उपस्थित गराउनका लागि रूलिङ गर्न विपक्षी दलका सांसदहरूले माग गरेपछि उहाँले सभामुख अर्यालले यो कुरा प्रस्ताउनु भएको हो। उहाँले कुनै पनि सांसदहरूलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको बताउनुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सीओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ। पाण्डेलाई सिन्धुलीका कमलामाई नगरपालिका 6 बस पार्कबाट गैराती पक्राउ गरेको सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार पक्राउ परेका सीओ पाण्डेलाई काठमाडौँ ल्याएर थप अनुसन्धान भइरहेको छ। आर्थिक वर्ष 2081-82 सम्पत्ति विवरण बुझाउनु पर्ने दायित्व भएका सार्वजनिक पदाधिकारीहरूमध्ये 5,265 जनाले तोकिएको समयभित्र विवरण नबुझाएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको सम्पत्ति विवरण गमन प्रतिवेदन अनुसार 7,72,000 भन्दा बढ़ी कर्मचारी र पदाधिकारी मध्ये 99.32% मात्र विवरण बुझाएका हुन्। बीस वर्षपछि विवाह गर्ने विद्यमान कानूनी व्यवस्थामा परिवर्तन नगर्न बाल अधिकार कर्मीले जोड़ दिएका छन्। बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले आज आयोजना गरेको बिहेवारी 20 वर्ष पारी अभियानमा संचारकर्मीको भूमिका विषयक छलफल कार्यक्रममा वक्ताहरूले विवाह गर्ने उमेरलाई घटाएर 18 वर्ष ल्याउन कतिपय पक्षले दबाव लिए पनि
त्यस्तो प्रस्ताव अघि बढ्न नहुनेमा जोड़ दिएको हो। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले राष्ट्रिय परिचय पत्र सम्बन्धी अवृद्ध भएको सेवा बुधबारदेखि पुनः सुचारू भएको जानकारी दिएको छ। गत वैशाख 21 गतेदेखि राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आएपछि मरम्मत कार्यका लागि केही सेवाहरू रोकिएका थिए। सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनैतिक रूपमा तटस्थ निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार साँझ 7:24 समयमा काठमाडौँको माता तीर्थ केन्द्र बिन्दु भएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार 2.9 म्याग्निच्युडको भूकम्प गएको थियो। सर्वोच्च अदालतले सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर गरेको रिटमा कारण देखाव आदेश जारी गरेको हो। अधिवक्ता डाक्टर प्रेमराज सिलवालद्वारा सम्पत्ति आयोग असंवैधानिक र क्षेत्राधिकार विहीन भएको दावी गरिएको दोस्रो रिटमा पहिलो सुनवाई गर्दै अन्तरिम आदेश पनि जारी गर्न अस्वीकार गर्दै छलफलमा बोलाएको हो। प्रधान न्यायाधीश वा न्यायाधीशले भ्रष्टाचार गरेको आधार र प्रमाण लेखिएको खण्डमा कानूनी प्रबन्ध र कानूनी प्रक्रिया बमोजिम संविधानको धारा 101 व्यवस्था भए अनुसार संसदबाट महाभियोग लगाएर पद गएपछि संवैधानिक अंग अख्तियार दुर्पयोग अनुसन्धान आयोगबाट छानबिन अनुसन्धान र अभियोजन गरी विशेष अदालतमा मुद्दा गर्न सकिने संवैधानिक प्रबन्ध प्रतिकूल आयोगको कार्यक्षेत्र सम्बन्धी प्रबन्ध गरिएको पनरिट दायर गरेका हुन्। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरित बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। सगरमाथा सहित विभिन्न हिमालयारोहणका लागि गएका गाइड सहित 5 मृत्यु भएको छ। जारी वसन्त ऋतुको सिजनमा हिमालयारोहणमा गएका मध्ये सगरमाथा क्षेत्रमा 3 र मकालु हिमाल क्षेत्रमा 2 मृत्यु भएको पर्यटन विभागले जनाएको छ। भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीड़ितको बचत रकम फिर्ताका लागि चक्रीय कोषमा बिहु पुँजीका रूपमा 25 करोड़ रूपियाँ व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। मन्त्रालयले पीड़ित नागरिकलाई रकम फिर्ता तथा कोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरिसकेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार कोषमा रकम प्राप्त भएपछि पीड़ितको कागजातका आधारमा रकम फिर्ता गरिनेछ। नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ़दै गएको देखिएको छ। 2082 सालको चैत्र मसान्तसम्म डेबिट कार्ड मोबाइल ब्याङ्किङ तथा क्यूआर कोड मार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको हो। नेपाल पत्रकार महासंघले सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले एक पत्रिका बन्द गर्ने धम्की दिएको भन्दै आपत्ति जनाएको छ। महासंघले विधेयकले समाचारको विषयलाई लिएर प्रहरीको साइबर ब्यूरोमा उजुरी गर्नुपर्ने आपत्तिजनक रहेको बुधबार विज्ञप्ति मार्फत उल्लेख गरेको छ। महासंघले समाचार सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपाल मार्फत समाधान खोज्न आग्रह गर्दै प्रेस स्वतन्त्रता विरोधी हरकत नदोहोर्याउन आग्रह गरेको छ। कुनै पनि व्यापार व्यवसाय मार्फत सर्वसाधारण नागरिकहरूले ठगिनु नपरोस् भन्ने उद्देश्य राखेर सरकारले मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेला रामेश्वर उद्योग वाणिज्य संघले व्यवसायीको घर दैलोमा पुगेर मूल्य सूचीका साथै व्यवसाय सचेतना दिन थालेको छ। रामेश्वर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष श्री सुदासको संयोजकतामा गठित बजार अनुगमन तथा व्यवस्थापन उपसमितिले बुधबार मन्थलीका विभिन्न 33 व्यवसायीकोमा पुगेर मूल्य सूची पारदर्शिताका साथै व्यवसायीले पूरा गर्नुपर्ने अन्य विषयहरूमा सचेतना गरेको थियो।
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले मुद्दा दर्ता गर्ने वा दरपेच गर्ने कुनै पनि निर्णय नगरी मौनता साँधेर न्याय प्रवाहमा अवरोध पुर्याएको आरोप लगाएको छ। अदालतमा पेश भएका रिट निवेदनहरूमाथि कानून निकास दिनुको साटो प्रशासनले फाइल नै अड्काएर राख्दा नागरिकको न्याय पाउने संवैधानिक हक कुण्ठित भएको भन्दै वहाँले आफ्नो गम्भीरता निकर्षण भएको जनाएको छ। दोलखाको जिरीमा सर्पको टोकाईबाट एक महिला घाइते भएकी छिन्। जिरी नगरपालिका अर्चियामा कि 54 वर्षीय राधा राई जिरेललाई सर्पले टोकेको हो। मंगलबार बारीमा घाँस काट्ने क्रममा उनलाई सर्पले टोकेको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण तत्कालीन महानिर्देशक प्रदीपक अधिकारी र काभ्रेका प्रकाश पाठक बीचको चिन्जान पुरानो थियो। पाठक पहिले राष्ट्रिय विभागसँगमा आबद्ध थिए भने त्यति बेला अधिकारी इन्जिनियर एसोसिएसनमा आबद्ध थिए। सोही बेला उनीहरूको चिन्जान भएपछि नियमित कुराकानी हुँदै आएको थियो। त्यही चिन्जान अपराधिक षड्यन्त्रसम्म पुगेको छ। कुनै अधिकारीको आग्रहमा पाठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईसहित जान लिने धम्की दिए। अधिकारी विरूद्ध ललिनचोक हेलिफोर्टको भ्रष्टाचारमा अख्तियार अनुसन्धान अघि बढ़ाएपछि पाठकलाई 2 करोड़ रूपियाँ दिएर धम्की दिएको खुलेको छ। र सिन्धुलीमा 2 छुट्टा छुट्टै घटनामा 21 गम्भीर घाइते भएकी छन् भने 6 जना बिरामी परेका छन्। चट्याङ लागेर जिल्लाको दुधौली नगरपालिकातिर पातलेकी 17 वर्षीय उर्मिला तामाङ गम्भीर घाइते भएकी हुन्। उनलाई आज दिउँसो घरमै बसिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेको प्रहरीले जनाएको छ। चट्याङ लागेर बेहोश भएकी उनको नगर अस्पताल सिरथौलीमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको सिन्धुली प्रहरीले जनाएको छ। यस्तै सिन्धुलीकै मरिन गाउँपालिका 3 जंगली च्याउ खाँदा 5 जना स्कूलले बालबालिका सहित 6 जना बिरामी भएका छन्। जंगली च्याउ खाएर मरिन कि 70 वर्षीय अवस्थामा विकास सोही स्थानका 14 वर्षीय संगीता सेन्चुरी, उनका दाई 16 वर्षीय मिलन सेन्चुरी, सोही स्थानका 9 वर्षीय ऋतिका विका, उनकी दिदी 10 वर्षीय सुमित्रा विका र 6 वर्षीय कपिल विका बिरामी भएका हुन्। प्रहरीका अनुसार बिरामी भएकाहरूको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। त्यसमध्ये अस्थमाको अवस्था गम्भीर रहेको छ भने कपिलको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

حضرت کو آواز، حضرت کو ساتھی ہو، حضرت کو ریڈیو ایک سے دی تھپڑ ایک میگا ہرٹز نمسکار، حضرت کو ریڈیو ایک سے دی تھپڑ ایک میگا ہرٹز کو راتری کالین پرستتی کارکرم سمے دوہری کو پرکھائی میں رہن بھائی بسن بھائی تپائی تمام تمام آدرنی شروتا منہر रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुत श्री राज महताज पनि उपस्थित भइसकेको छु तपाईँको माझमा। तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दिपअप भनेर म भन्छु। कार्यक्रम एसएमएस गरिरहेको छ। हप्ताको सातै दिन आउँछौँ राति 10 बजेको हजुरका मुख्य मुख्य समाचारपछि लगभग रहन्छौँ 11 बजेसम्म। तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौँ अनि साथसाथै रोजाइमा पार्नुभएका लोकदोहोरी वाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। लेख रचनाहरू केही लेख्नुभएको छ भने पनि पठाउन सक्नुहुन्छ, वाचन गर्ने प्रयासमा गर्नेछु भन्न चाहे। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ भन्न चाहन्छु। त्यहाँ तपाईँले कार्यक्रम अडियो लाइभ पठाउन सक्नुहुन्छ, अडियो लाइभ प्राप्त अडियो लाइभहरू म वाचन गर्नेछु भन्ने हुन चाहे। प्राप्त म्यासेजहरू भनौँ, अडियो लाइभमा प्राप्त म्यासेजहरू वाचन गर्नेछु भन्ने हुन चाहन्छु। त्यस्तै गरेर कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुलाई पनि भन्न चाहन्छु है। रातको समय छ, 10:21 गइसकेको छ। यहाँहरूले हामीलाई सुन्नुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला अनि भन्न चाहे भन्दै ढिलो नगरिकन यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु। त्यसपछि म आउनेछु तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्नको लागि। किनी गयो अर्कैको डोलीमा मर्छु कि आज भोलिमा यस्तो रहेको छ, त्यो बेलाको समयमा तपाईँको माझमा गीत यस्तो चाहन्छु। रेडियो सुन्दै गर्नुलाई, म्यासेजहरू पठाउँदै गर्नुलाई त

कार्यक्रम समय हरियाणीहरू भइराखेको छ, रातको समय छ, हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने आशा छ। त्यस्तै त विदेशमा रहेर विभिन्न माध्यमबाट हप्ताको साथै दिन आउँछौँ कार्यक्रम एसएमएसहरू लिएर तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि। हाम्रो एउटै उद्देश्य भनेको बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइ पीर चिन्ता व्यथाहरूलाई बोलाउनु अनि लोकगीत संगीतको संरक्षण सम्वर्धन गर्नु रहेको छ। सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् ल। अनि साथसाथै हेर्दै पनि हुनुहुन्छ यति बेला होइन, श्रीराज महत सामाजिक सञ्जाल फेसबुक आइडीबाट पनि हेर्दै हुनुहुन्छ प्रत्यक्ष रूपमा भने। अडियो लाइभमा पनि छौँ हामी, हजुरको रेडियो सर्च गर्नुभयो भने तपाईँले त्यहाँ पनि कार्यक्रम अडियो लाइभ मार्फत हामीलाई सुन्दै हुनुहुन्छ। त्यसमा प्राप्त म्यासेजहरू मैले वाचन गर्नेछु फिल्ममा चाहे भने। साथमा फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ। अनि भन्न चाहे रातको समय छ कि म्यासेजहरू म सरर वाचन गरिहाल्छु, त्यसपछि तपाईँले पठाउनु भएका लेख रचनाहरू वाचन गर्नेछु अनि साथमा मिठा रमाइला कुराकानी त हुने नै छन्। सोना कन्दमै हुनुहुन्छ, सेवाहरू हो, नमस्कार, शुभरात्री छ आज श्री राजमा सर, हजुर सोच मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ, मिठो मिठो कुराहरू सुनाउनुहोस् ल। यो बेला तपाईँको मिठो आवाज सुन्दैछु, तपाईँको मिठो आवाजमा यो बेला रमाउने मान्छे म श्री सर भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद, शुभरात्री छ प्यारीहरू। अप्सरा खड्का सबिना कन्दुङमा अञ्जिता ठकुरी, अप्सरा बस्तेत सुनिता भण्डारी, श्रीराज महत्या मुजरल देवान दिवान टिकराम घिमिरे, प्रेम खड्का टिकराम सुनवार गाल बिरमान, हिम्मत खड्की समीर साई व्यञ्जान थुलुङ, त्यस्तै गरेर सिर्जना सापकोटा, कमल पौडेल, कल्पना साम्पाङ, विश्वजित चिनी, तारा श्रेष्ठ, केशव सेन्चुरी, विनिता गिरी, हिरा बहादुर लगायतका सबैमा सम्झना माया छ भन्नुहुन्छ। आज वैशाख भन्दै हुनुहुन्छ, वाचन गर्ने कोसिस गरिरहेको छु, ठिक छ। आज वैशाखको अन्तिम अन्तिम रातको बेला जुनले मात्रै देख्छ भन्ने गीत राख्दिनुहोस् भन्दिनुहुन्छ। तिमीले माया हाम्रो माया लागेको जुनले मात्रै देख्छ, चिन्ता नल्याउ जुनलाई नै बादलले छेक्छ, ठिक छ। राख्ने कोसिसमा गर्छ मलाई चाहे। रोमन मोक्तान तामाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। भोजपुर घर भइहाल्छ सात समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछु। रात्रिकालीन सन्देश राख्नुपर्दा हजुरको लागि, भोजपुरमा हुने घर परिवारको लागि, साथीभाइ सबैमा सम्झना माया, शुभरात्रि भन्न चाहन्छु है भन्नुहुन्छ। भान्तु हजुर हुनुहुन्छ, सुन्दैछु है हजुरको स्विट भोइसमा कार्यक्रम। आज मलाई होइन होला र माया, होइन होला र लोक भाका राखिदिनुहोस् ल भन्नुहुन्छ। ठिक छ, राख्ने प्रयास गर्छु जेनुजी। माया होइन होला र किन दोधारमा पर्नु पर, कन्फ्युज हुनुभयो जस्तो लाग्यो, के कारणले, कसले त्यस्तो गरे तपाईँलाई, को मान्छे हो, कसरी खेल्न सक्छ तपाईँको त्यो मनसँग तपाईँलाई दोधार बनाउने, कसको हिम्मत हुन सक्छ है। ठिक छ, को रहेछ त्यो मायापुरी हुनुहुन्छ, मन्थली नै पुरानो गाउँ सिम्ले घर भइहाल्छ दुबईबाट, मायापुरी हो, कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ। अब बज्ने गीत दादा हजुरको लागि, मामु बाबाको लागि, बुनु आयुषापुरी, अञ्जितापुरी छोरी दृश्यपुरी अनि लगायत सबैमा समर्पण गर्न चाहन्छ है भन्नुहुन्छ। मनिता हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सबैमा सम्झना माया, शुभरात्रि छ भन्नुहुन्छ। प्रकाश केसी हुनुहुन्छ, दाई कार्यक्रम सुन्दैछु ल भन्नुहुन्छ उहाँले पनि। दाई नमस्ते, सन्चै हुनुहुन्छ अनि खानुभयो, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम। कार्यक्रम कति बेला आउँछ भनेर ड्युटी छोडेर रुममा आएर सुनिराखेको छ दाई भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रमलाई सेयर गरिदिनुहोस् ल, म्यासेजहरू त म वाचन गर्ने नै छु, कार्यक्रमलाई सेयर गरिदिनुहोस्। जो यति बेला झुपक्क झुपक्क गर्दै हुनुहुन्छ भने उहाँलाई के हो कार्यक्रम सुन्नु पर्दैन भन्नुहोस्, अनि साथसाथै घुर्दै हुनुहुन्छ भने उहाँहरूलाई पनि के घुरेको कार्यक्रम सुन्नु पर्यो भन्नुहोस्। निन्द्रामा घुर्ने बानी छ नि कसै कसै, होइन डिस्टर्बै हुने गरे हत्तरिका। त्यस्तै गरेर कति पढ्दै हुनुहुन्छ होला, हेर्दै हुनुहुन्छ होला, कार्यक्रमलाई सेयर गरिदिनुहोस् ल।
सुनेर साथदिनुहोस् पनि भन्न चाहन्छु। धनी गर्जुन हुनुहुन्छ, दादा नमस्कार, एसएमएस गरेको छु ल, एसएमएस भन्दैनुहुन्छ। ओके साथीहरू, म शिला अधिकारी, कुमार श्रेष्ठ, कृष्ण सुनार, वीरेन्द्र विष्ट, जनिता श्रेष्ठ, राजघले मगर, मौसम छामी, ईश्वर बस्नेत, अनुमगर, हिमाली छेत्री, छेत्री कल्पू, अमिना सम्पाली शेर्पा, विनाश मगर, आज जन्मदिन परेको छ दोलाखाली साथीमा, स्वीकृति बस्नेत, समीर बस्नेतलाई चाहिँ जन्मदिनको शुभकामना भन्नुहुन्छ। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु स्वीकृतिजी, समीरजी, हाम्रो तर्फबाट जन्मदिनको शुभकामना छ। जसलाई माया गरिन्छ उसैप्रति आस हुन्छ, मैले पनि त्यही भन्छु। जसलाई माया गरिन्छ उसैप्रति आस हुन्छ, मनमा बस्ने मान्छे अरूभन्दा खास हुन्छ। जसलाई माया गरिन्छ उसैप्रति आस हुन्छ, मनमा बस्ने मान्छे अरूभन्दा खास हुन्छ। मनको मेघमा जतिसुकै लुकाउन खोजे पनि, मनको मेघमा जतिसुकै लुकाउन खोजे पनि, दिलमा प्रिय व्यक्ति गुमाउने सन्तास हुन्छ। दिलमा प्रिय व्यक्ति गुमाउने सन्तास हुन्छ। त्यहाँ कहिल्यै अविश्वासको बाढी आउँदैन, त्यहाँ कहिल्यै अविश्वासको बाढी आउँदैन। जहाँ माया त हुन्छ नै साथै विश्वास हुन्छ, जहाँ माया त हुन्छ नै साथै विश्वास हुन्छ। जसलाई माया गरिन्छ उसैप्रति आस हुन्छ, मनमा बस्ने मान्छेहरूभन्दा खास हुन्छ। नमस्ते श्रीदाय, कार्यक्रम सुन्दैछ है, एसएमएस धुरिया मुजुरेल हजुरीबाट भन्नुहुन्छ। पक्कै पनि यो लेखमा भने जस्तै मनमा बसेको मान्छे होइन, कोही मान्छे तपाईँलाई मन परेको छ, मनमा बसेको छ भनिसकेपछि यस्तो हुन्छ कि होइन, एकछिन फोन आएन भने अथवा म्यासेज आएन भने पनि किन के कारणले आयो, मनमा बढी खुल्दुली खेल्छ अरे, कि खुल्दुली हुन्छ अरे, किन भएन, किन आएन, के गर्न थाल्यो होला, होइन चिन्ता, बढी चिन्ता, अथवा मलाई म्यासेज गर्नुपर्ने हो यति बेला त किन गरेन भने त्यो खुल्दुली होइन, हल्का त अब डर त भइहाल्छ नि, आफ्नो के ख्याल ख्यालको माया आउनु पर्यो होइन, यसै जिस्केर लगाएको माया के छ र आया भइहाल्छ भयो हुँदैन भन्ने खालको माया भने त त्यो खासै महत्त्व पनि हुन्न, खासै बोले पनि ठिक छ, नबोले पनि ठिक छ होइन। तर जोसँग रियल होइन साँचो माया गरिन्छ नि, उसँग बोल्न मन आतुर हुन्छ, उसलाई देख्न मन आतुर हुन्छ, उसको आवाज मात्र सुन्दा पनि मन यति शान्त हुन्छ कि होइन। त्यस्तै गरेर त्यो भनौँ न, त्यो दिन उसले गरेका कुराहरू, उसले भनेका शब्दहरू होइन, उसको त्यो मुस्कान होइन, अनि त्यस्तै गर्दाखेरि पनि त्यो अब हल्का मनमा त डर त भइहाल्छ नि होइन, हल्का त्यो ल किन यस्तो होइन, अलिकति गुमाउने त भइहाल्छ नि डर माया, अलिकति अब अविश्वास त भन्न मिल्दैन, विश्वासै हुन्छ तैपनि बेला बेलामा होइन कहाँ पुग्यो पुग्यो। सोना कन्दुङ्गा, निशा सुनार, दिदी भूमिका राई, सरिता राई, सुनिता कार्की, त्यस्तै गरेर मिडिया प्रेमी राजकला राईनी, कपिला चामी राई, बेलिया छामी, रिता राई रोदन, मनिषा मनो, सन्ध्या थामी, सुनिया सुनिया, सरिता आयु, मिडिया प्रेमी राजकला राईनी, कपिला चामी राई, बेलिया छामी, रिता राई रोदन, त्यस्तै मनिषा मनो, सन्ध्या थामी, सुनिया सुनिया, सरिता आयु, अञ्जिता मल्ल ठकुरी, चोया थापा मगर, मुना भण्डारी, दाईका लबिरमान सुनुहरूका सबैमा सम्झना माया छ भन्नुहुन्छ। दाई तिमी भरे कता जानुभयो मलाई एकचोटि भन्नु है, हजुरले हजुरको दिन शुभकामना दाई, दिनभरि कता जानुभयो भन्नुहुन्छ, ठिक छ, दिनभरि यतै थिएँ म हजुर। फेसबुक लाइभमा पनि प्राप्त छन्, भिडियो लाइभमा पनि म्यासेजहरू म वाचन गर्छु, रिसाउनु त भएको छैन होला। बान्ताजी हुनुहुन्छ, नमस्कार भन्नुहुन्छ, नमस्कार हजुर। सोनाजी हुनुहुन्छ, गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, राख्ने कोसिसमा गर्छु। जुनले मात्र देख्छ मलाई पनि मनपर्ने गीत हो, जुनले मात्र देख्छ, त्यसपछि अर्को धेरै गीतहरू छन् मलाई मनपर्ने गीतहरू छन्, ठिक छ। यति बेला म गीततर्फ लाग्छु, धेरै बोल्यो जस्तो लाग्छ, कति बोल्छ यो भन्ने पनि लाग्न सक्छ। वसन्त थापा विष्णु माझीको आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा जुनले मात्र देख्छ, त्यसपछि म आउँछु रेडियो सुन्दै गर्नुलाई, हेर्दै गर्नुलाई, म्यासेजहरू पठाउँदै गर्नुलाई।

हामीले माया गरेको चिन्ने मात्र देख्छ, चिन्तानले जुनलाई निवादहरूले सेक्छ भन्दैन हुन्थ्यो पक्कै पनि। माया मात्र दुईजनामा एक आपसमा हुनु पर्यो, त्यसपछि त होइन कसरी जिन्दगी चलाउने, के बाधा आयो भने पनि के गरेर पार लगाउने भन्ने कुरा त अटोमेटिक फुरिहाल्छ नि। तर माया एक अर्कामा चाहिँ हुनु पर्यो होइन, विश्वास एक अर्कामा, भरोसा एक अर्कामा हुनु पर्यो होइन, त्यो भयो भने त राम्रो। तर अब एक अर्कामै भरोसा एक अर्कामै विश्वास भएन भने त्यो मायाको के काम होइन। एउटाले अर्कोलाई ढाँट्ने, घरमा श्रीमती हुँदाहुँदै मेरो त कोही पनि छैन, अझ बालबच्चा हुँदाहुँदै मेरो के छ कोही छैन भने माया गाँस्नु, त्यो भगवान्ले हेरिराखेको हुन्छ त्यस्तोलाई चाहिँ मैले भने त्यतिसँग पनि गर्नुहुन्न है। यस्तो लाग्छ कि होइन, घरको कोही हुनुहुन्छ नि सदस्य जो एकदम निस्वार्थ भावले लागिराख्नु भएको छ, अनि त्यस्तो हुन्छ भनिसकेपछि त अनि त्यो त आँसुले सराप्दैन, त्यो बुझ्नुपर्छ है। भोलिदेखि मैले गर्दाखेरि यसले यसो भनेको थियो भनेर होइन, ठिक छ, लगाएको माया पनि यसो ब्रेकअप हार्नु छ, घरमा हुँदाहुँदै कतै यसो साइन घाँस्नु भएको छ भने पनि हुन्छ, आँसु लाग्न सक्छ है। कार्यक्रम एसएमएस दोहोरी अनिहरू भइराखेको छ, आवाजमा म श्री राज मान्छे, साथमा तपाईँ हुनुहुन्छ, त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, गर्दै हुनुहुन्छ। हप्ताको साथी दिन आउँछ जीवनगिरी हुनुहुन्छ, कार्यक्रम सुन्दै छ है, भन्दैछ खलडुङ्गा घर भइहाल्छ काठमाडौँबाट जीवनगिरी हो, सम्पूर्णमा धेरै माया सम्झना छ है भन्दै छुट्टिन्छु, भन्दैछ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै प्रकाश किसिम हुन्छ, तिजका गीतहरू कहिलेदेखि बज्छन् भन्नुहुन्छ, तिज आउनुभन्दा 15 दिन अगाडि अथवा 1 महिना अघिदेखि बज्न सक्छन्, सम्भव भएसम्म 1 महिना नभए पनि 15 दिन अगाडिदेखि बज्छन्। मुना राई लिम्बु हुनुहुन्छ, धनकुटाबाट कार्यक्रम सुन्दैछ, सबैमा सम्झना माया छ, शुभरात्री शुभ सपनी मिठो सपनीको कामना है भन्नुहुन्छ। निश्चल राई हुनुहुन्छ खलडुङ्गा मामखाबाट, निश्चल राई सबैमा सम्झना शुभरात्री भन्नुहुन्छ। सुनिता कुलुङ हुनुहुन्छ शङ्खुवा सभाबाट भन्नुहुन्छ, आज मलाई चिनै मिलेन भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ, ठिक छ राख्ने प्रयास गर्छु पनि भन्न चाहे किन सुनिताजी चिना मिलेन र मन मिले भयो। मैले भन्छु नि मन हुनु पर्यो, मन मिल्नु पर्यो होइन, एक अर्काप्रति समर्पित भइसकेपछि चिना मिल्यो नि नमिल्यो नि कसैको केही लाग्दैन जस्तो लाग्छ होइन। अथवा कोही कोही हुन्छ नि आएर टुटफुट गराउन खोज्ने होइन, एउटा कुरा लगाउने अर्को कुरा लगाउने भान्ने खालको होइन, त्यो सम्बन्धलाई बिगार्ने खालको मान्छेहरू पनि हुन्छन्। तर अब भनौँ न कथन मन मिलिराखेको छ, सबै कुरा मिलिराखेको छ, विश्वास छ भनिसकेपछि जतिसुकै आउन्, जोसुकैले भान्न खोजन् मतलब भन्न होइन, सम्बन्ध जुगौँ जुगसम्म टिक्छ जस्तो लाग्छ। तर सम्बन्धमा विश्वासै छैन भनिसकेपछि अब चिना मिलाए नि जे मिलाए पनि त्यो मिल्ने भनेको कतिन्जेलसम्म होला र होइन, सम्बन्ध सम्बन्ध हो, ठिक छ। सुनिताजीले गीत राख्नु राख्दिनँ है भन्नुहुन्छ, म गफ हान्न लागिहालेँ। शुभरात्री भन्नुहुन्छ घर परिवार, लभ यु छोरा हेलसन कुलुङ, बुनु फुची एमकाला कुलुङ, नानाहरू सुनु सुनिता राई, अमृता मोक्तान, प्यारीहरू सपना तामाङ मोक्तान, सुमिता याखा लिम्बुखिम, रोमन मोक्तान तामाङ, त्यस्तै गरेर निमा शेर्पा, सुगम शेर्पा, आशिष बराल मगर, राजघले मगर, जीवन पवेल, सरोजनी लेखुन लिम्बु, चन्द्रमाया तामाङ, सोल्टिनी सुना लिम्बु, प्रवीण मगर, दिदीहरू सानु कमला, हिमाल राई, भूमिका राई, लक्ष्मी छेत्री, सुषमा लिम्बु लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। भान्तुवाजी हुनुहुन्छ, सुरुमै तिमी गयो अर्कैको डोलीमा होइन, यो गीत सुन्न मन लाग्यो सर्वान मान्छ हो र भान्तुवाजी, हेर्छु ल म समयलाई 7 दिनसम्म राख्ने कोसिस गर्छु। प्रकाश केसी हुनुहुन्छ, दाई विष्णुमाझीको नयाँ गीत तिजको आउँछ कि के गर्छ भन्ने सोध्नुहुन्छ, आउन सक्छ होइन, बेला बेलामा आइराखेको हुन्छ। एउटा हिमाल भन्दा पनि हिमा राई हुनुहुन्छ, मिश्री वरुण चञ्चले राई, प्रवीण मगर, निमा शेर्पा, आशिष नयन बस्ने, सुनिता कुलुङ, ढकाल धर्मराज, युक्त प्रसाद श्रेष्ठ, रोमन मोक्तान तामाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, 5 थरको मिकलाग्जिङ 2 घर भइहाल्छ बिरानो देश कतारबाट, छिम निर्दोष हो भन्नुहुन्छ साथीहरू। समीक्षा जोशी, अङ्किता सुनवार, त्यस्तै गरेर मेसेज पठाउनु भएको छ, दिलदुखिरिया, लिम्बुनी पबिना, माया राई, कनुषा सुनवार, स्वीकृति
फुच्चु संस्कृतिलाई मास गरे, यस्तै अभागी सिर्जना त्यस्तै गरेर पूर्वले खुसी ममता पया रुबिना थामिराई अनिता कमला अनिम त्यस्तै गरेर कल्पना छेत्री सरिता एक्टमा काला बिरुवान सुनार लगायत सबैमा सम्झना छ वन्दन हुन्छ। त्यस्तै गरेर माधव ढुङ्गेलले पनि कार्यक्रम सुन्दा छ वीरतामर झापाबाट भन्नुहुन्छ नि सिओ प्यारे श्रीमती उमा ढुङ्गेल पनि अस्मी सताङ रमिला राई शान्ति विशी राई अनिता काली भूमिका गीता लिम्बू रञ्जित राई काला बिरमान सुनार पूर्वली आकाश राई दिया लिम्बू आङ बहाङ मुना कुन्सी विमुना मुखिया लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। प्रकाश खुसी हुनुहुन्छ दाई मैले रोज गीत राखिदिनुहुन्छ कि हुँदैन भन्नुहुन्छ। हजुरले कुन चाहिँ गीत रोज्नु भएको थियो मलाई थाहा भएन है, मैले देखिनँ सो त्यो भएर पनि नदेखेका कुराहरू म देखिनँ भन्छु है, र अलिक स्पष्ट गर्ने बानी छ। तिजका गीतहरूको बारेमा तपाईँले सोधिराख्नु भएको छ त्यो मलाई थाहा छ, तर अरू चाहिँ मलाई थाहा भएन। मिलन घायल मुटु हुनुहुन्छ, दुहा कतारबाट कार्यक्रम सुन्दैछु सबैमा सम्झना माया छ भन्दैनन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु किन भन्न चाहे। त्यस्तै गरेर शुभरात्री प्यारी बान्तुवा सोफिया राईलाई भन्छु भन्नुहुन्छ, कोठाङदेखि खोटाङदेखि हुनुहुन्छ सुरेश थापा सबैमा सम्झना माया छ पनि भन्नुहुन्छ। दिल्ली खिरिया हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, जय मसी भन्नुहुन्छ, जय मसी है, ठिक छ। दिल्ली खिरिया तापलेसुङ घरमै अहिले कुबेतबाट भन्नुहुन्छ। मुटु अनमोल छेत्री भाइ राजा बाबु कुलुङ बुनु सिम्पल सानी निर्दोष चेम जीवन पवेन प्यारी चामलिङ जुनिता राई प्यारी सानुमाया शेर्पा गाला बिरमान सुनवा राज गले मगर रोसा भटिया टिपेजी सन्ध्या थोमा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। आज मैले थोरै थोरै छोटो मिठो मेसेज भाषण गरेको छु, नरिसाउनुहोस् ल भन्न चाहन्छु। त्यस्तै गरेर अर्जुन याख्खा पनि हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ है, म गीत राख्न हतार गर्दैछु, गीत रोज्दै हुनुहुन्छ सो त्यो भएर पनि। अर्जुन याख्खा हुनुहुन्छ शङ्खा सभा धर्मदेवी दुई तामापकबाट, अर्जुन याख्खा हो। शुभरात्रि छ साथीहरू, मिडिया प्रेमी राई अनि सरोज छेत्री हर्पल रोशनी राजकाले मगर राज विवेकी गुरुङ अटुन जुमे ललित जुमे उज्जवल याख्खा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। यति बेला अब चिनै मिलेन भन्ने गीत राख्छु म छोटो मिठोमा, कुशल गोलवास शान्ति श्री परियारको आवाजमा गीत छ। मेरो एउटै इच्छा चाह धारणा मैले सधैँ भन्ने गरेको छु, मन मिलिसकेपछि चिना मिलिराख्नुपर्छ जस्तो लाग्दैन, एक आपसमा सम्बन्ध चाहिँ होइन प्रगाढ हुनुपर्छ, एक आपसमा विश्वास हुनुपर्छ। त्यति भइसकेपछि चिना मिलोस् कि अरूले जेसुकै भनोस् कि अथवा जेसुकै गरोस् होइन, सम्बन्ध टुट्दैन जस्तो पनि लाग्छ, कसैले छुट्याउनु पनि सक्दैन, चिनै मिलेन यति बेलाको समयमा तपाईँको माझमा। चिना त यसै यताउति गरेर पनि मिलाउन सकिन्छ र भन्छन् है, खासमा मिल्नै पर्छ भन्दैन, मिल्ने भनेको मनमा विश्वास यति बेला तपाईँको माझमा।

मन भएर हुने र पवित्र चिनै मिलन भनिन्थ्यो. पवित्र मन भइसकेपछि हुन्छ चिना मिल्नु पर्दैन, चिना हुनेको के हो र. ठिक छ, त्यतातिर नजाऊ. कार्यक्रम यस्तामा यस्तै ओरियनीहरू भइराखेको छ. आवाज नमस्त्री रहस महाश चिना भनेको मिलाउने चिज है, जसरी भए पनि मिलाउने चिज मिल्छ. मिलाइसकेपछि मन मात्र हो नमिल्ने भनेको, अत्तापत्तासँग जो पायो त्यहीसँग मन मिल्छ त आएन, मिल्दैन. मन मिलिसकेपछि त धर्म मिल्नु पर्ने भएन. त्यति बेला विनोद बरवाल हुनुहुन्छ, सालुबाट कार्यक्रम सुन्दैछ, सबैमा सम्झना माया छ भन्नुहुन्छ. भागी सृजना हुनुहुन्छ, सृजना विश्वकर्मा गर्दनको टाल कुबेतबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ. कार्यक्रम सुन्दै हुनुहुन्छ अनि म्यासेज पनि पठाउनु भएको छ उहाँले. कमला वनेम लिम्बु, अमृत कुरुबाङ, सन्देश गुरुङ निर्दोष, डम्बर लामिछान गुरुङ, निशान योङ हाङ, शुक्रराज रसाइली निर्दोष, माधि हाङ, सैलेन देवान, सम्झना विश्वकर्म, छत्रराम्फू, बाबु लाउरे, राई कान्छा, कुमार प्रजा, ठिक बहादुर पुमा, त्यस्तै गरेर शुक्रराज रसाइली निर्दोष, सरू सरू लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु युएबाट, सबैमा सम्झना माया छ भन्नुहुन्छ. त्यस्तै गरेर राज घलेमगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है चोरले भन्नुहुन्छ. भारतबाट घर उदयपुर हो भन्नुहुन्छ, भारतबाट सुन्दै हुनुहुन्छ रहेछ. मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. बज्ने गीत चाहिँ होइन, गीत सङ्गीत शुभरात्री मिठो निन्दरीको कामना भन्नुहुन्छ. बज्ने गीतसँगै शुभरात्री मिठो निन्दरीको कामना भन्नुहुन्छ. राजेश कुलुङ, युवास कुलुङ पृथक, प्यारी बुनु अमिना सुनवार, सरिना गुरुङ, त्यस्तै गरेर छत्रयाम्फू, कविता मगर, आशिष नारायण बस्नेत, रत्नबहादुर थापा, मिता राजविरोही काइला, मित भन्नुभएको होला, सागर पुमा राई, अर्जुन आखा, अलिसा लिम्बु, प्याकुली गीता लिम्बु, अभागी रमिला बान्तुवा राई, रञ्जना बहिन राई, सुनिता कुलुङ, कुराँसर सुसरा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. त्यस्तै गरेर अन्जान थलो हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि. युएबाट डियर बेस्ट साथीहरू, मगर्नी मगर्नी हिर्सु चामिङ राई, पवित्र राई, सुशीला विश्वकर्मा, चामिङ अम्बिका राई, ऋतु राई, त्यस्तै गरेर सुमी राई, रिता राई, अनिता, त्यस्तै कल्पना साम्पाङ, सिम्पल सरिना राई, अनिता, त्यस्तै गरेर हल्सना कुलुङ राई, त्यस्तै गरेर चामलिङ अम्बिका, सुशीला विश्वकर्मा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. प्राप्त म्यासेजहरू मैले हजुरको रेडियोमा प्राप्त म्यासेज सबै वाचन गरेँ जस्तो लाग्छ पनि भन्न चाहन्छु. ठिक छ, म्यासेजहरू पठाइदिनु भएको विशेष रूपमा धन्यवाद दिन चाहन्छु. म यता यति बेला भिडियो लाइभ मार्फत प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु. कुशल बेल देवी गर्दी मगरको आवाजमा बजारमा आएको गीत थियो, त्यही गीत भन्नुहुन्छ. आजको लागि यसरी भन्न चाहे, समय छोटो भयो, राख्न सकिनँ पनि भन्न चाहन्छु. त्यस्तै रिता परियार हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है सिन्धुलीबाट, होइन मम्मीलाई धेरै माया सम्झना मिस यु भन्नुहुन्छ. उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर मलाई म्यासेज पठाउनु भएको छ, के माग्यो र झस्क्यौ तिमी, तिनै हात माग्यो हात हो, के माग्यो र. ठिक छ, वाचन गर्ने कोसिस गर्छु म. के माग्यो र झस्क्यौ तिमी, तिनै हात माग्यो त हो, यात्रासँगै तय गर्ने तिमीबाट, होइन मम्मीलाई धेरै माया सम्झना मिस यु भन्नुहुन्छ. उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर मलाई

तय गर्ने तिम्रै साथ माग्या त हो, तिम्रो साथ पाए भने सुनौलो त जिन्दगी नै, सधैँभरि नभए नि एउटै रात माग्या त हो, तिम्रो साथ पाए भने सुनौलो त्यो जिन्दगी नै, सधैँभरि नभए नि एउटै रात माग्या त हो। त्यस्तो गरेर मेसेज पठाउनु भएको छ, होइन, वाचन गर्दैछु म। कुराले नै त मन्त्रमुग्ध बनाउने त मेरो, माया गर्न जान्दिन र मिठो बात माग्या त हो। बेलैमा नै चोखो बेलामा नै चाखिएर मधुर मिठो रस कस्तो यौवनको, मस्त मग्न थोरै मात माग्या त हो भन्नुहुन्छ। सरी भन्न चाहे अमिजरेलजी, राम्रोसँग वाचन गर्न सकिनँ आजको विषयमा पनि भन्न चाहन्छु। ठिक बहादुरपुरमा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। उदयपुर चौतन्दी नगरपालिका 8 बेलटार राइटोलचोकबाट कार्यक्रम सुन्दैछ, सबैमा सम्झना माया छ भन्नुहुन्छ। सुनिताजी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु। सुजान भुजेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, देवी कालुङ्गेलीमा गर्मी सुट वेन गुड नाइट प्यारी गुनु भन्नुहुन्छ। देवी कालुङ्गेलीमा गर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है। जोडले दाई भन्नुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। उहाँले पनि फिकलबाट देवी लुङ्गेलीमा गर हो भन्नुहुन्छ। मिसु मुटु ममता मगर, सानी रविना आले मगर, सबिना लुङ्गेली, टिका मगर, लक्ष्मी आले मगर, सृजना आले मगर, सुजता लुङ्गेली मगर, भाइ आकाश मगर, त्यस्तै गरेर सरिताजी पनि हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सरिता एसकेआर लेख्नु भएको छ, आइडी रहेको छ, सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर मेसेजहरू वाचन गरिरहेको छु म, मेसेजहरू छोटो मिठो वाचन गरेर नरिसाउनुहोस् ल पनि भन्न चाहन्छु है। भाइ आकाश मगर, प्यारो दत्ता सृजन भुजेल, सानी बिमला भुजेलका सबैमा सम्झना छ भन्नुहुन्छ। हाम्रो साथीले ऋतिका श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। उहाँले पनि उदयपुर घर भएपछि काठमाडौँबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। बान्तु अजन हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। सोना कन्दमा हुनुहुन्छ, सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ, रानी राजकला हुनुहुन्छ, सोलुखुम्बुबाट सुन्दैछु, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। रूपसना योगी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। उहाँले पनि सिन्धुली ढुङ्ग्रेवासबाट रूपसना योगी हो भन्नुहुन्छ। भारततिर हुनुहुन्थ्यो जस्तो लाग्थ्यो, प्राय सक्नुभयो। ठिक छ, मामु दिदी दादा भाउजू बिनाजु अनि भदा छोरी हस्बेन्ड अनि राई सम्झना साथी कमला विष्ट सुनिता सुनवार बेलिया छमी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई विशेष रूपमा धन्यवाद। कविता महतारा हुनुहुन्छ, सम्झना सबैमा है, शुभरात्रि भन्नुहुन्छ। दुबीबाट हुनुहुन्छ है, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुनिता सुनवार हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। अनिसा केसा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर कृतिका राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। दर्शन हजुर कृतिका राई मोरङबाट भन्नुहुन्छ। डियर बाबु राजा मिसिङ रेवत प्रेम भण्डारी उमा ढुङ्गेल विमला एम्फू इन्द्रराज चामलिङ राई एक्सन विराज लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर मगर्नी अन्जी हुनुहुन्छ, कार्यक्रम हेर्दैछ है धेरै दिनपछि, कैलाली घर भई आल्बन इन्डियाबाट सबैमा सम्झना माया शुभरात्रि छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मेसेजहरू मैले सबै वाचन गरिसकेँ जस्तो लाग्छ, के के मेसेजहरू छुटाएँ त्यसमा माफी माग्न चाहन्छु, सबै वाचन गरेको छैन है पनि भन्न चाहे। अब छुट्टिनु पर्छ, तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो, मैले दुःख धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। नम्बर 3840 40026 रहेको छ। अन्तिममा तिमी गयो अर्कैको टोलीमा मर्सिक्यो आज भोलिमा विमल डाङ्गी अनि विमा कुमारी दुराको सुमधुर आवाज र गीत तपाईँको माझमा राख्दै आजको वर्षबाट छुट्टिन चाहन्छु। सुनेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, सम्पूर्णलाई मनदेखि धन्यवाद दिन चाहे। छलटका बन्द गर्न बिर्सनुभयो कि ध्यान दिनुहोला। रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर सुन्नुहोला, लामखुट्टेको टोकाइबाट बस्नुहोला भन्दै आजको वर्षबाट म कार्यक्रम प्रस्तुत श्री राजमा छुट्टिन चाहन्छु। फेरि पनि सम्पूर्णलाई मनदेखि धन्यवाद दिँदै तपाईँकै मुटुको डुकडुकी भर्खर 14 बजे 15 मिनट लागि क्यान्सन छिटो श्रीराज महत आजको बसाइबाट छुटे। हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

हे प्रभु कहिले मथुरा कहिले द्वारका कहिले हस्तिना द्रौपदीको बिला नामा काट्दै पसिना विचार्दै रक्त तन्मा दुर्भरने बिना मूल्य फल अन्न सृष्टि गर्ने सवारीको जुठो र काँचो भयर समिन्जिनी बनाउने सुदामाको मैलो कन्ख्या चाकैमा रमाउने भक्तको दास दुष्टको नाश प्राणको जन्जिर धर्मको

गाली अछे हेर नौरा अङ्क मैले त पढेको मात्र र रेप केही पनि छैन असाध्य गरेको यी दुईटा अक्षर कन्ठैमा राख्न मेरो त धोको छो सम्पत्ति माथि सम्पत्ति भन् सर्वस्व यति।

ब्रह्म शिवाय अरू कोही छैन, खाली भूत ब्रह्मा हो, सारा ठाउँ देख्दछौ, जहरे जे गरे पनि वैखातमा लेख्दछौ, ज्ञानीहरूमा तिमी एक छौ, अज्ञानीमा अनेक छौ, पाल्ने भोग्ने भोगाउने हर्ने भर्ने प्रभु।

पूजाआचरी केही हुन्छ दुर्गुणलाई छाडिदियो भने सबै देवी खुसी हुन्छन्, मंसाहार त्याइदियो भने कर्मलाई शुद्ध नै पारी सधैँ मनै गर निर्मल, कसैलाई दुःख नदिनु यही पूजा सधैँ गर, दया कृपा क्षमा करुणा शान्ति सरल शीलता यही भक्तको कर्तव्य सर्वभूते हितेरता, यही रीति देवीको महान पूजा गरी देऊ हृदय भगवतीलाई,

0: Kajaria Tiles, your world-class luxury.
1: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083मा हार्दिक निमन्त्रणा।
2: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागिएको प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
2: मेलाका आकर्षणहरू:
1: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
2: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
1: लोकदोहोरी,
2: बालबालिकाका लागि फेस पेन्टिङ,
1: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
2: बाल कथा वाचन,
1: प्रारम्भिक उमेरका बालबालिका र अभिभावकका लागि खेल,
2: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
1: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
2: परम्परागत बालबालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
1: बालगीत तथा नृत्य,
2: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन। हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावा हुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: Kajaria Tiles, your world class luxury.
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845410043, 98630423422।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: Kajaria Tiles, your world-class luxury.
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: बाख्रापालन शीर्षक समाचार।
7: रामेछापको मन्थली नगरपालिका 4 सालु पोखरेकी अरूणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रा पालन व्यवसाय सञ्चालन गरेकी छन्। 4 वर्ष बेलायत र 11 वर्ष दुबई तथा कतारमा रोजगारी गरेकी उनलाई अरूको मात्रै काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रूचि जागेपछि गाउँमा आएर बाख्रा पालन व्यवसाय थालेकी हुन्। अरूले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेशा अंगालले अठोटका साथ गाउँ फर्केकी हुँ। केसीले भनेकी छन्, बाख्रा पालनका लागि अहिले उनले गाउँमा करिब 20,00,000 रूपियाँ खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छन्। बाख्रा पालन मात्रै नभएर कुखुरा, गाई भैंसी, माहुरी पालन र कफी खेती गर्ने योजना रहेको केसीले बताएकी छन्। 2081 गाउँ आएर काम शुरू गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताएकी छन्। उनले मन्थली नगरपालिका अन्तर्गत रहेको पशु स्वास्थ्य शाखाका कर्मचारीबाट भने आवश्यक प्राविधिक सल्लाह पाउँदै आएकी छिन्। उनका बुवा चित्र केसी छोरीको व्यवसायबाट खुशी छन्। उनले भने, मेरा 5 छोरी मध्ये अरू सबै शहरतिर रोजगारीमा छन्। हामी पति पत्नी पनि काठमाडौँमा बस्छौं। कहिले काहीँ मात्रै गाउँ आउने गरेका छौं। वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छोडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकोमा खुशी लागेको छ।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

air cooler, ceiling fan, stand fan, mixer र iron को खरीद मा exciting offer पाउनु होस। हर एक 15 दिन मा Crompton को mixer र bumper lucky drama, mighty double door refrigerator जितने मौका पनी। नागरिकता मात्र भाई पुक्सा सहज EMI मार्फत खरीद करना सकिन्छ।

0: नया वर्ष को अवसर में सीजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट अफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनि क्यूआर कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्ष लाई अझ विशेष बनाउनुहोस् सीजी संग
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बैठक नै छाडेर हिँड्ने संसदमा सम्बोधन नै नगर्ने जस्ता कार्यशैली देखाएकोमा चौतर्फी आलोचना भइरहेको छ लोकतन्त्रमा संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्नेमा उनको गतिविधिका कारण संसदको गरिमामै क्षयीकरण हुने चिन्ता समेत व्यक्त हुन थालेको छ सरकार गठन भएको साढे एक महिनामा प्रतिनिधि सभाका दुई अधिवेशन हुँदा प्रधानमन्त्री शाहले एक पटक पनि सम्बोधन गर्नु भएको छैन प्रतिनिधि सभा निर्वाचनपछि 19 चैतमा भएको पहिलो संसद बैठकमा नवनियुक्त प्रधानमन्त्री शाहले सम्बोधन नगर्दा राजनीतिक वृत्त र संसदीय अभ्यासका जानकार मात्र नभई आम जनताले पनि आश्चर्य मानेका थिए राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उहाँले सन् अस्वाभाविक गतिविधि देखाउनुभयो नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री शाह बैठक छाडेर निस्किनु भएको थियो राष्ट्रपतिलाई विदाई गर्दा पनि उहाँ उपस्थित हुनु भएन राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति दिनु भएन राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेको बेला प्रधानमन्त्री शाह किन बैठकबाट हिँड्नुभयो भन्ने विषयमा सरकार वा उनको सचिवालयबाट कुनै कारण समेत सार्वजनिक भएको छैन
3: यसबीच प्रधानमन्त्रीको कार्यव्यस्तताकी संसदप्रतिको व्यवस्था शीर्षकमा सोही समाचारलाई नागरिक दैनिकले लेखेको छ प्रतिनिधि सभाको बुधबारको बैठक सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची थियो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि तय भएको थियो तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना आएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग राखे अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट सरकार को वार्षिक नीति तथा कार्यक्रम छलफल का लागि बैठक में टेबल गरेका थिए और प्रधानमन्त्री शाहका तर्फबाट पनि वाग्ले नै जवाब दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भएका थिए सिंहदरबारमै रहेका प्रधानमन्त्री संसद बैठकमा किन उपस्थित हुन सकेनन् भन्ने प्रश्न उठ्यो प्रधानमन्त्री बारे संसदलाई जानकारी हुनु पर्यो संसदमा आएर प्रश्नको जवाब दिनु पर्यो भन्दै विपक्षी सांसदहरूले सदनमा आवाज उठाए प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक तीन पटकसम्म अवरूद्ध भयो विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो बिहान 11 बजेदेखि संसद बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे प्रधानमन्त्रीको कार्यालयमा मन्त्री परिषदको बैठक राखी कार्यव्यस्तता देखाएका प्रधानमन्त्री संसदमा उपस्थित नहुनुलाई विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन सकेका छैनन्
2: त्यस्तै दलीय हटले बन्द बन्यो संसद शीर्षकमा मध्याह दैनिकले खबर छापेको छ संसदको बर्खे अधिवेशन प्रारम्भ भएको तेस्रो दिनमै प्रतिनिधि सभाको बैठक अवरूद्ध भयो बुधबारको संसद बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाह बालिनले सम्बोधन गर्ने कार्यसूचीमा राखिए पनि उहाँ संसदमा आउनु भएन संसदमा उठेका प्रश्नको जवाब दिन उहाँले अर्थमन्त्री सोडिम वाग्लेलाई प्रतिनिधिका रूपमा अघि सारेपछि विपक्षीले आपत्ति जनाउँदै सदन अवरूद्ध गरेका हुन् संसदीय व्यवस्थामा प्रधानमन्त्री छान्ने संसदले प्रधानमन्त्रीलाई फिर्ता बोलाउन सक्नेसम्मको हैसियत राख्छ सोही व्यवस्था बमोजिम प्रधानमन्त्री बनेका बालेन संसदप्रति अनुत्तरदायी भएको विपक्षीको आरोप छ प्रधानमन्त्रीको कार्यशैली र हटिपनले सिंगो संसदकै मानमर्दनसँगै नियमित नीति कार्यक्रम समेत प्रभावित हुन पुगेको उनीहरूले बताएका छन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागिताका लागि रूलिङ गर्न सभामुखसँग माग गर्नुभएको थियो
3: अब मन्त्रालय 18 मात्रै शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत राखेको छ। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयको कार्य विभाजन व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। त्यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, त्यसै गरी युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी दुई मन्त्रालय गाभेर महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि तथा वन पर्यावरण मन्त्रालय बनाइएको छ।
2: सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइदै शीर्षकमा कान्तिपुर दैनिकले छापेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटलाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाइ छ। त्यस्तै अर्थमन्त्री वाग्लेले सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता पाँच सैद्धान्तिक धरातलमा आगामी बजेटका प्राथमिकता र कार्यक्रम तय गरिने जनाउनुभयो। उत्कृष्ट कार्यप्रणाली, सही नीति र नियतसँगै क्षमताको व्यवस्थापन पनि सहज हुन्छ भन्ने विश्वासका साथ सरकार अघि बढ़िरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ। सेवा प्रणाली सुधारका लागि सरकारले वृहत कानूनी सुधारको एजेण्डा अघि सारेको उहाँको भनाइ छ। असफल शासन मार्फत सरकारले राजनीतिक र आर्थिक बाटो सफा गर्न चाहेको अर्थमन्त्री वाग्लेले जनाउनुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ। सरकारको लक्ष्य आगामी 5 वर्षभित्र 15,000 मेगावाट र 1 दशकभित्र 30,000 मेगावाट विद्युत क्षमता पुर्याउने रहेको छ। तर ऊर्जा अर्थशास्त्री, जलविद्युत विज्ञ तथा बजार विश्लेषकका अनुसार अबको प्राथमिकता र रणनीति मुख्य रूपमा विद्युत उत्पादन विस्तारमा मात्रै केन्द्रित रहे यसले नेपाललाई समृद्धिको बाटोमा होइन अझ गहिरो आर्थिक जोखिमतर्फ धकेल्न सक्छ। विज्ञहरूका अनुसार अहिले नेपालको मुख्य चुनौती विद्युत उत्पादन होइन, बरू उत्पादन भएको विद्युतलाई लाभदायक रूपमा उपयोग, भण्डारण वा निर्यात गर्न सकिन्छ कि सकिँदैन भन्ने हो। नेपालको विद्युत क्षेत्रमा संरचनात्मक रूपमा माग र आपूर्ति बीच असन्तुलन जोखिम देखिएको छ। उत्पादन निरन्तर बढ़ेको अवस्थामा पनि एकातिर घरेलु खपतको वृद्धि कमजोर छ भने अर्कोतर्फ परिणाम र मूल्य दुवै दृष्टिले निर्यात बजार अनिश्चित बन्दै गएको छ। साथै प्रसारण लाइन निर्माण र स्थानीय वितरण प्रणाली सुदृढीकरणमा पर्याप्त लगानी हुन सकेको छैन, जसलाई प्राथमिकतामा राख्न आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
2: त्यस्तै भट्ट अग्रवाललाई जोगाउने प्रयासमा सरकारी अधिकारी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलखेल गर्ने एउटा समूह फरार छ। सरकारी अधिकारीदेखि उच्च पदस्थ व्यक्तिहरूको समेत छियर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर संरचनामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नाम समेत देखिनु र तत्कालीन सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी नियारिकाको नाममा पनि हिमालयन रिइन्सुरेन्समा शेयर देखिनुले सरकारी अधिकारीहरू भट्ट अग्रवालमाथिको अनुसन्धान प्रभावित पार्न अग्रसर रहेको स्रोतको दावी रहेको छ। खास गरी भट्टका साझेदारहरू मदिरा उद्यमी राजबहादुर शाह, रोहित गुप्ता, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सका अध्यक्ष ऋषिराज मोरको खोजी भइरहेको छ। प्रहरीले उनीहरूको खोजीका लागि प्रयास गरे पनि अहिलेसम्म पक्राउ पर्न नसक्नुबाट मुद्दालाई कमजोर पार्न राज्यका कुनै कुनै निकाय सक्रिय भएको बुझिन्छ। सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने ती अधिकारीका अनुसार विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईडीले भट्ट र अग्रवालमाथि अनुसन्धान गरिरहे पनि साझेदारहरू फरार रहेका कारण सबै विषय खुल्न सकेका छैनन्।
3: अध्यादेशको भविष्य कंग्रेस कम्युनिष्टकै हातमा शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। सरकारले संसद अधिवेशन रहेका बेला विभिन्न आठवटा अध्यादेश ल्यायो जसले